0: भएकै भएन सिद्ध गर्ने मैले। कार्य अनेक छन्, कोही डाक्टर छन्, कोही इन्जिनियर छन्, कोही व्यापारी छन्, कोही किसान छन्, तर उद्देश्य सबको एक सुख। कार्य अनेक हुन्, लक्ष्य अनेक बनाउन्, तर अन्तिम लक्ष्य सुख नै हो, नै नै।
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलि प्रस्तुत गरिनेछ। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराज भन्नुहुन्छ, यो संसारमा राम्रा नराम्रा, असल खराब दुवै पक्ष सधैँ रहने गर्छन्। कलियुगमा त जे गरे पनि नराम्रो नै भन्नेहरू ज्यादा हुन्छन्। मायाबद्ध जीवमा मायाको तीन गुणको प्रभाव रहिरहेको हुन्छ, अतः गुण अनुसार चित्तवृत्तिमा परिवर्तन आइरहन्छन्। कहिले सात्विक विचार आउँछन् जसका कारण जीव राम्रो कार्यको लागि प्रवृत्त हुन्छ, कहिले राजस एवं कहिले तामसयुक्त बुद्धिको प्रभावले खराब कार्य पनि गर्छ। तसर्थ जसरी आफ्नो मनको चित्तवृत्ति बदलेको हामीलाई अनुभव हुन्छ, त्यसै गरी अर्कोको पनि चित्तवृत्तिमा परिवर्तन भइरहेको हुन्छ। यदि गुणको आपसमा मेल भयो भने दुई व्यक्तिको कुरा मिल्छ, अन्यथा दिनमा 50 पटक परिवारभित्र नै खटरपटर भइरहन्छ। यसको एकमात्र औषधि हरि सन्मुखता नै हो। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीका यिनै अनमोल वचनका साथै भोलि पुनः भेट हुने नै छ। तबसम्मका लागि जय।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग सहमतिका लागि संवाद अघि बढाएको छ। आज डाक्टर केसीले उठाउनुभएका मागबारे औपचारिक संवाद हुने सरकारले जानकारी दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढी पुग्नुभई डाक्टर केसीसँग उहाँको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा भेटवार्ता गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवाद मार्फत समाधान खोज्ने उद्देश्यले आफूले पहल अघि बढाएको सचिव पौडेलले जानकारी दिनुभयो। त्यसक्रममा हिजो डाक्टर केसी र उहाँका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आज प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको सहभागितामा संवाद गरी सहमतिको प्रयास गरिने सचिव पौडेलले जानकारी दिनुभयो। डाक्टर केसी विभिन्न पाँच बुन्दे माग राखी अनसनमा बस्नु भएको छ। उहाँको स्वास्थ्यमा समस्या आएपछि अनसनस्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट हिजै सेती प्रादेशिक अस्पतालमा पुर्याइ उपचारका लागि राखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशसभामा सहकार

कार्य र संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ। दुई पार्टी बीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी नेकपाले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व सहभागिताको स्वरूप तय हुने सहमति जुटेको नेकपा संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको हिजोको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले पदबाट राजीनामा दिएको घोषणा गर्नुभयो। काङ्ग्रेस र नेकपाले मुख्यमन्त्री कणेल विरूद्ध असार 32 अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्तावमाथि प्रदेशसभाको बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री कणेलले पदबाट राजीनामा दिनुभएको हो। उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कणेलले सुरुमै आफ्नो धारणा राख्नुहुँदै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जानकारी दिनुभयो। असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार नेपाली काङ्ग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता कणेल 2080 चैत्र 27 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। काङ्ग्रेस र नेकपाका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता गरिए पनि अब त्यहाँ नेकपा र एमालेको संयुक्त सरकार बन्ने भएको छ। रोल्पाको सुनचारी गाउँपालिका एक सेरम स्थित दवाङ लेकमा गाई बाख्रा चराउने क्रममा आएको पहिरोमा परि मृत्यु हुने दुई महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हिजो दिउँसो 1 बजेको समयमा अचानक माथिबाट खसेको पहिरोमा पुरिएकी 51 वर्षीय अजौसी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव निकालेर पहिचान गरिएको हो। पहिरोमा घाइते भएका 60 वर्षीय कुले घरती मगरलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्याइएको छ। पहिरोमा परि हालसम्म 4 बाख्रा र 2 गाई पनि मरेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्च कुमार बाखुले जानकारी दिनुभयो। मुगुको मुगुम कारमारुङ गाउँपालिका 5 पुरु बजारमा घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। त्यस्तै कैलालीको गोदावरी नगरपालिका 4 हाट खोली स्थित खोलामा डुबेर 1 किशोरको मृत्यु भएको छ। स्थानीय 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका 1 चुनदेवीमा कारभित्र जलेको अवस्थामा 1 महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका 9 बस्ने 45 वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। शुक्रबार घर जान्छु भनी कार्यालयबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भनी परिवारका सदस्यले प्रहरीमा निवेदन दिएपछि खोजी गर्दै जाँदा कारको पछाडिको सिटमा जलेको अवस्थामा निजको शव फेला परेको प्रहरीले जनाएको छ। कारको भित्री भाग अधिकांश रूपमा जलेको र निसासिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्धन विकास तथा पुस्तान्तरणको कानूनी आधार प्रदान गर्ने बताउनु भएको छ। छिन्नलता गीत पुरस्कार गुठीले काठमाडौँमा हिजो आयोजना गरेको पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विधेयक मार्फत विभिन्न जाति भाषा धर्म संस्कृति र समुदायका मौलिक परम्परा ज्ञान सिप कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले त्यसक्रममा वरिष्ठ हाँस्य व्यङ्ग्य कलाकार मदन कृष्ण श्रेष्ठ गीतकार डाक्टर नवराज लम्साल सङ्गीतकार किरण खरेल गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मधेस प्रदेशका 10 पालिकामा कृषि नमुना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरधाममा संघ प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान प्रविधिको हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मधेस प्रदेशका 10 पालिकालाई नमुना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने जानकारी दिनुभयो। बैठकमा मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकार
सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। खोपका लागि ग्लोबल एलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपाल सरकारले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 12 बस्ने ओखलढुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजनाबाट 18 लाख र काठमाडौँको तारकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारीले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै 2 जनाबाट 3 लाख लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2083 अनुसार असार 1 गतेदेखि असारको 32 गतेसम्मको विद्युत खपतमा मूल्य वृद्धि कर लाग्ने वा नलाग्ने भन्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गर्नुभई विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार 1 गतेदेखि असारको 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गतेदेखि भएको खण्डमा मूल्य वृद्धि कर आकर्षित हुन्छ वा हुँदैन भन्ने विषयमा स्पष्ट पार्न अनुरोध गर्नुभएको छ। मूल्य वृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रश्न पार्न मन्त्री विराजभक्त श्रेष्ठले विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएपछि विद्युत प्राधिकरणले आन्तरिक राजस्व विभागसँग राय मागेको हो। र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सरकारी सेवामा प्रवेश सम्बन्धी प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि हिजो पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राखेर र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्नुहुँदै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली भारत निर्माणको आधार भएको बताउनु भएको छ। शिक्षा मन्त्री प्रधानले पदबाट राजीनामा दिए लगत्तै आन्दोलनरत कक्रोच जनता पार्टीले आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 10 गते आइतबार, आषाढ शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार 26 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लाथ्व 12। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। गोर्खापत्र दैनिकमा सरुवामा सुशासन मैत्री कदम, अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा शीर्षकको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। यही समाचारबाट अखबार कार्यक्रमको सुरुवात गर्दैछौ। सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरुवा सुरु गरेको छ। त्यसअनुसार 1750 कर्मचारीले अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरुवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरुवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिए सुरु भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा बढी कर्मचारीले अनलाइन प्रणालीबाटै सरुवाका लागि निवेदन दिने गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन, प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ। सरकारको सोही नीति अनुसार मन्त्रालयमा भौतिक उपस्थितिमा सरुवाको निवेदन निषेध गरिएको छ। अनलाइन प्रणालीबाट मात्रै सरुवाका लागि निवेदन लिने गरिएको छ। मन्त्रालयका सहसचिव ढोकलराज ढकालले सरुवाका लागि निवेदन दिने अधिकांश कर्मचारीको रोजाई सुगम क्षेत्रका कार्यालय रहेका छन्। कर्मचारी सरुवामा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा नहुने भएपछि सरुवाका लागि कर्मचारीले विकल्पसहित सुगमका कार्यालयमा सरुवाका लागि निवेदन दिएका हुन्। उहाँले भन्नुभयो, अनलाइन प्रणालीबाट कर्मचारी सरुवाका लागि निवेदन आएकाले कर्मचारीको सरुवा पनि अनलाइनबाटै हुँदा मन्त्रालयले कर्मचारीलाई न्याय हुने गरी सरुवा भइरहेको छ। निवेदन दिने कर्मचारी मध्ये अहिलेसम्म 200 जना कर्मचारीको सरुवा भइसकेको छ। रोजेको र खोजेको कार्यालयमा दरबन्दी रिक्त भए प्रणालीले नै स्वतः सरुवा गर्छ। मन्त्रालयले सरुवा गरेको कार्यालयमा भने कर्मचारी कामकाजका लागि जानुपर्छ। विधि र प्रक्रिया सबैले मान्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। विकल्पसहित निवेदन उपशीर्षकमा खबर अगाडि लेखिएको छ। अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 वटा विकल्पसहितको कार्यालय रोजेर सरुवाका लागि कर्मचारीले निवेदन दिएका छन्। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी छन्। मन्त्रालयले 2 साता अघिदेखि नै कर्मचारी सरुवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो। सरुवा प्रणालीलाई वस्तुनिष्ठ, पारदर्शी र पूर्वानुमान योग्य प्रविधि र न्यायोचित बनाउँदै प्रशासनिक सदाचार र सुशासन कायम गर्न मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाको निवेदन माग गरे पनि सुगमकै कार्यालयमा रोज्ने कर्मचारी संख्यामा भने कमी आएको छैन। निजामती सेवा नियमावलीमा कर्मचारीको सरुवा सामान्यतया 2-2 वर्षमा हुने, नयाँ आर्थिक वर्ष प्रारम्भ भएको पहिलो महिना साउन र दोस्रो भदौमा कर्मचारीको सरुवा गर्ने व्यवस्था छ। यो समाचार अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा शीर्षकमा आजको गोर्खापत्र दैनिकबाट लिएका हौ। गोर्खापत्रबाटै चराको चिरबिरसँगै ब्युझिन्छ कोसी टप्पु शीर्षकको समाचार लिँदैछौ। चराको राजधानीका रूपमा परिचित कोसी टप्पु वन्यजन्तु आरक्ष हरेक बिहान चराको चिरबिरले गुन्जायमान हुन्छ। सप्तकोशी नदी किनारमा फैलिएको सिमसार फाँट र घाँसे मैदानमाथि उडिरहेका चराका बथानले आरक्षलाई जीवन्त बनाइरहन्छ। हरेक बिहान र साँझ चराको सामूहिक स्वरले आरक्षको वातावरण झनै मनमोहक बन्छ। कोशी र मधेस प्रदेशको सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको 175 वर्ग किलोमिटर क्षेत्रफलको आरक्षमा दुर्लभ तथा बसाइसराई गर्ने चरा प्रत्येक वर्ष आउने गरेको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादवले बताउनुभयो। उहाँका अनुसार साइबेरिया, मंगोलिया तथा मध्य एसियाका विभिन्न भूभागबाट हजारौं किलोमिटर यात्रा गरी चरा जाडो छल्न कोशी टप्पु आइपुग्ने गरेका छन्।
कोशी टप्पु वन्यजन्तु आरक्षक कार्यालयका अनुसार हालसम्म 535 प्रजातिका चराको अभिलेख गरिएको छ। आरक्षित जंगलमा 20 प्रकारका साना ठूला जनावर पाइने वरिष्ठ संरक्षण अधिकृत यादवले बताउनुभयो। उहाँका अनुसार हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर आदि जनावर आरक्षका जंगलमा सजिलै देख्न सकिन्छ। 502 प्रकारका सपुष्पक, 77 प्रजातिका पुतली, 40 प्रजातिका स्तनधारी जनावर, 141 प्रजातिका माछा, 57 प्रजातिका ढाड नभएका जनावर, 18 प्रकारका जडीबुटी, 33 प्रकारका डाले घाँस, 22 प्रकारका खानयोग्य वनस्पति र 12 प्रकारका उन्यु आरक्ष क्षेत्रमा पाइने आरक्ष कार्यालयले जनाएको छ। चराको चिरबिरसँगै बिउँझिन्छ कोशी टप्पु। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौ। कपिलवस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। कपिलवस्तु नगरपालिका 5 बझनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सिक्का भएको करुवा फेला परेको छ। एउटा करुवामा 2314 थान तामाका सिक्का भेटिएका छन्। सबै मुद्राको तौल 734 ग्राम रहेको छ। स्थानीय रामराज यादवले खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सहितको करुवा फेला पारेका हुन्। डेढ साता अघि करुवा सहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई दिनुभएको थियो। उहाँले एक सातासम्म करुवा सहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो। पुरातात्विक वस्तु घरमा राखे सरकारले कारवाही गर्ने हल्ला फैलिएपछि कोरीले त्यसलाई गाउँकै पोखरी डिलमा लगेर राख्नुभएको थियो। पोखरी किनारमा करुवा रहेको सूचना पाएपछि उक्त वडाका वडाध्यक्ष दिरेप कुमार चौधरीले प्रहरीलाई खबर गर्नुभएको थियो। 4 साउनमा प्रहरी पुगेर मुद्रासहितको करुवा जिल्ला प्रहरी कार्यालय लगिएको थियो। करुवाभित्र सिक्का टाँसिएर रहेकाले निकाल्न निकै समस्या भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दीपक कुँवरले सुनाउनुभयो। कपिलवस्तु सङ्ग्रहालयका कर्मचारीलाई बोलाएर करुवाभित्रका सिक्का निकालिएको उहाँले बताउनुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै पिपिएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना शीर्षकको समाचार लिँदैछौँ। करिब 16,500 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण विद्युत खरिद बिक्री सम्झौता पिपिएको प्रतीक्षामा छन्। सर्वेक्षण अनुमति पत्र अध्ययनदेखि पिपिएसम्म पुग्दा प्रति मेगावाट 50-60 लाख रुपियाँ लगानी भइसकेको हुने ऊर्जा प्रवर्धकको दावी छ। तसर्थ यसरी लगानीकर्तालाई अन्यलमा पार्न नहुने उनीहरूको भनाइ छ। पिपिए गरे पनि जलविद्युत आयोजना बनाउन न्यूनतम 5 वर्ष लाग्छ। त्यसैले पिपिए रोकिरहे दीर्घकालमा ऊर्जा संकट निम्तिन सक्ने सरोकारवाला बताउँछन्। प्राधिकरणका अनुसार गएको मध्य असारसम्म ग्रिड आबद्ध सम्झौता सम्पन्न भई पिपिएको प्रतीक्षामा रहेका मध्ये 2,556.30 मेगावाटका 102 नदी प्रवाही, 5,276.30 मेगावाटका 31 आयोजना, अर्ध जलाशयुक्त 1,491 मेगावाट क्षमताका 2 जलाशयुक्त आयोजना छन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। स्वर्ग नर्कको कसम सम्झिँदै फेरि हातेमालु शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौँ। 5 वर्ष अघिको तितो विभाजन, 2 वर्ष अघिको सत्ता सहकारीको विघटन र पछिल्लो निर्वाचनमा अप्रत्याशित पराजयपछि अन्ततः एमाले र नेकपा फेरि एकै ठाउँमा उभिएका छन्। प्रदेश सरकारबाट नयाँ राजनीतिक समीकरणको सुरुवात गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा 3 बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। एमाले र नेकपाका नेताहरूले वाम दलबीचको सहकार्य अहिलेको आवश्यकता भन्दै यसको बचाउ गरेका छन् भने आलोचकले सहमति सत्ता स्वार्थ केन्द्रित भनेर टिप्पणी गरेका छन्। सहमति जुटाउने निर्णायक वार्तामा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन सक्रिय सहभागी थिए। दुवै नेताले सहमतिको मस्यौदा तयार पार्नेदेखि अन्तिम रूप दिनेसम्मको संवादमा भूमिका निर्वाह गरेका थिए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। यही समाचारको उपशीर्षकमा यसअघि धोकेबाजको आरोप प्रत्यारोप गर्दै छुट्टिएको थियो ओली प्रचण्डको सहकार्य
सम्बन्धीको प्रसङ्ग पनि उल्लेख गरिएको छ। सरकारमा सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र स्वर्ग र नर्कसँगसम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार भएको प्रसङ्ग यहाँ जोडिएको छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: अरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आकाशीय खसीको मासु शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आजै उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यकासहित प्रमुख सहरमा प्रति किलो 1000 देखि 1300 रुपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रुपियाँसम्म बिक्री भइरहेको छ। यस्तो मूल्य वृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको करिब 500 रुपियाँको 81 वृद्धिले उपभोक्ता, किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ पाएका छैनन्। यसमा चार तहका बिचौलिया रहेको सम्बन्धीको यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नेताका सालिक ठडिए, पारदर्शिता ढल्यो शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। सुशासनको अनुभूति त्यति बेला हुन्छ जब राज्यका निकाय पूर्ण पारदर्शी हुन्छन्। तर नेपालगञ्ज उपमहानगरपालिकामा भने आर्थिक अनुशासन पटक्कै देखिएको छैन। कतिसम्म भने सहरका मुख्य सड़कमा पुनस्थापना गरिएका आदर्शवादी नेताहरूसँगै पूर्व राजाको सालिक निर्माण गर्दा लागेको खर्च समेत लुकाइएको छ। पुनस्थापना गरिएका बिपी, गणेशमान, पुष्पलाल, सेतु विकको सालिक 2082 भदौ 24 गते भ्रष्टाचारको विरोध र सदाचारको माग गर्ने क्रममा तोडफोड गरिएका र भत्काइएका थिए। तत्कालीन राजा वीरेन्द्रको सालिक भने 2062-63 जनआन्दोलनका क्रममा भत्काइएको थियो। राजावादीहरूले 2073 भदौ 16 गते पुनः वीरेन्द्रको सालिक स्थापना गरेका थिए। तर त्यस बेला गृह मन्त्रालयको आदेशमा प्रहरीले नै सालिक नियन्त्रणमा लिएको थियो। राजावादी युवाहरूले सालिक राखेको 18 घण्टाभित्रै प्रहरीले झिकेर प्रशासनलाई बुझाएको थियो। वीरेन्द्रको सालिक हटाएपछि आक्रोशित युवाहरूले सहरका अन्य सालिकहरू भत्काउने चेतावनी दिएका थिए, जसका कारण पुष्पलाल चोक, बिपी चोक र शहीद सेतु बिक चोकका सालिकको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनात गरिएका थिए। यसपटक राजादेखि गणतन्त्रवादी नेताहरूका 6 सालिक पुनर्निर्माण त गरिए, तर लागेको खर्चको विवरण नै लुकाएर नेपालगञ्ज उपमहानगरपालिकाले जनजी आन्दोलनको औचित्य समाप्त पारिदिएको त छ नै। भावना समेत कुल्चेको सम्बन्धीको यो प्रसङ्ग अन्नपूर्ण पोस्टमा प्रकाशित छ। उमेरले डाँडो काट्यो तर पुगेन डाँडासम्म सडक शीर्षकको समाचार गोर्खापत्रबाट लिँदैछौ। मोरङको तत्कालीन लेटाङ पञ्चायतका प्रधानपञ्च निरविक्रम किरातीले आफ्नो कार्यकालमा काने पोखरी, लेटाङ, बुधबारे, दुर्दिम्बा र लिम्बालाई जोड्ने काले बुदुली सडक योजना सुरु गर्नुभएको थियो। यो सडक मार्फत धनकुटाको दक्षिणपूर्वी, पाँचथर, पश्चिमी इलाम तथा मोरङको उत्तरी क्षेत्रवासीलाई छोटो र सहज रूपमा तराईसँग जोड्नु थियो। प्रधानपञ्च हुँदा 2038 सालमा तत्कालीन अन्य पहाडी क्षेत्रका पञ्चायतसँग सल्लाह गरी काम समेत सुरु गराउन पहल गर्नुभयो। उहाँ अहिले 82 वर्ष पुग्नुभयो। 45 वर्ष अघि सडक निर्माण सुरु गर्दा उहाँ 37 वर्षको हुनुहुन्थ्यो। उहाँले सुरु गर्नुभएको काले बुदुली सडक आयोजनाले अहिले पनि 6 बुधबारे बजारको शिरमा रहेको मिक्लाङजुङ काट्न सकेको छैन। दुःख सुख ट्र्याक खुले पनि सडक कालोपत्रे गर्ने उहाँको उति बेलाको योजना अहिलेसम्म पूरा हुन सकेको छैन। उहाँ भन्नुहुन्छ, उमेरले डाँडो काट्यो तर आफूले उमेरमा सुरु गरेको योजनाले अझै पूर्णता पाउन सकेन। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा नेपाल टेलिकमको 25.5% सेयर बिक्री योजना दोहोरिएला 2065 सालको क्रेज शीर्षकको समाचार प्रकाशित छ। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सेयर बिक्री गर्ने घोषणा गरेको छ। विगतका बजेटमा पटक पटक घोषणा भए पनि कार्यान्वयन हुन नसकेको टेलिकमको सेयर बिक्रीको विषय यसपटकको बजेटमा फेरि परेको छ। गत आर्थिक वर्षको बजेटमा राखिए पनि सेयर बिक्रीको विषय कार्यान्वयनको प्रारम्भिक चरणमा समेत पर्न सकेन। यसपटक सेयर बिक्रीको रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने भनेर घोषणा भएकाले कार्यान्वयन हुने सम्भावना बढेको छ। नेपाल टेलिकममा संघीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेकअप बनाउन उपयोग गर्नेछौ। अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले जेठ 15 प्रस्तुत गरेको बजेटमा भनिएको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। भारतीय शिक्षा मन्त्रीको राजीनामा सिजेपीको आन्दोलन स्थगित शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीट तथा युजी परीक्षाको प्रश्नपत्र चुहावड तथा अनियमितता प्रकरणलाई लिएर युवाहरूले थालेको आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष हिजो राजीनामा पत्र पठाउँदै उहाँले नैतिकताका आधारमा पद छोडेको स्पष्ट पार्नुभयो। प्रधानको राजीनामापछि युवाको आन्दोलन स्थगित भएको छ। दिल्लीको जन्तर मन्तरबाट सुरु भएको युवा आन्दोलनको प्रमुख माग प्रधानको राजीनामा थियो। सरकार झुक्न बाध्य भयो। शैक्षिक सुधारको माग राख्दै आन्दोलनको अगुवाई गरेको कक्रोच जनता पार्टी सिजेपीका संस्थापक अभिजित दीपकले भन्नुभयो। उहाँले यस घटना विद्यार्थीहरूको ऐतिहासिक जित रहेको बताउनुभयो। जन्तर मन्तरमा उपस्थित हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै दीपकले भन्नुभयो, यो सरकारसँग तपाईँ हामी नझुक्ने हो भने हामीले जसलाई पनि राजीनामा दिन बाध्य पार्न सक्छौ। झुकाउनेवाला चाहिन्छ, दुनियाँ झुक्छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। जुट खेतीबाट राम्रो आम्दानी शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुनसरीमा पछिल्लो 2 दशक यताको समयमा जुट खेती घट्दै गएको छ। खेतीको क्षेत्रफल घट्दै गएको भए पनि जुट लगाउने किसानको आम्दानी भने बढेको छ। विगतको भन्दा बजार भाउ राम्रो भएपछि जुट लगाउने किसानको आम्दानी बढेको हो। जिल्लाको भोकराहा नरसिंह गाउँपालिका 7 का किसान भोला यादवका अनुसार विगतको तुलनामा अहिले लोपन्मुख अवस्थामा पुगेको जुट खेती लगाउने किसानले भने राम्रो आम्दानी गर्न सफल भएका छन्। भोकराहा नरसिंह 2 का किसान रामकुमार मेहताले आफ्नो 15 कट्ठामा जुट खेती लगाउनु भएको छ। गत वर्षदेखि भाउ बढेकाले आफूले आफ्नो 15 कट्ठा जग्गामा जुट खेती लगाएको उहाँले बताउनुभयो। यादव र मेहता जस्तै जिल्लाको कोशी, भोकराहा, नरसिंह, हरिनगर, इनरुवा, देवानगंज लगायतका 1000+ बढी किसानले 2 कट्ठादेखि 5 बिघा क्षेत्रफलसम्मको जग्गामा जुट खेती लगाएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अब अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद। दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। नेपाली काङ्ग्रेसले प्रदेश सरकारहरूमा नेकपा एमालेसँग सत्ता सहकार्य तोड्ने निष्कर्ष लिएको ठिक एक सातापछि वाम सहकार्यको तीन बुँदे सहमति भएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति हिजो सार्वजनिक भएको छ। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी अर्थात् नेकपाले लिनेछ। दुई दलबीचको सहमतिलाई पार्टीका नेताहरूले एकताको आधारमा समेत अर्थ्याएका छन्। प्रस्थान बिन्दुका रूपमा समेत दुई दल मिल्दा पनि सरकार बनाउन संख्या नपुग्ने गण्डकी र मधेसबारे भने अन्य दलसँग छलफल गर्ने सहमति कायम भएको छ। प्रदेश सरकारहरूमा राजनीतिक अस्थिरता देखिँदै आएको छ। पाँच वर्षे कार्यकाल पूरा नहुने र समय समयमा सरकार ढल्ने र नयाँ सरकार निर्माण हुने परिपाटीको अझै अन्त्य हुन सकेको छैन। आजको अन्तर्सम्वादमा हामी प्रदेशमा देखिएको राजनीतिक अस्थिर र प्रदेश तहको सबलीकरण लगायतका विषयमा केन्द्रित भएर संविधानविद एवं विश्लेषक डाक्टर खिमलाल देवकोटासँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा।
6: हस्, धन्यवाद, नमस्कार।
5: फेरि कम्युनिस्ट पार्टीहरू जुटेका छन् प्रदेशको सरकार गठनको सवालमा। खास गरी यसअघि पनि एक किसिमको एकता र सहकार्यको कुरा नभएको होइन। पछिल्लो समय जसरी अब माओवादी पार्टी र नेकपा एमाले पार्टी बीच अब पछिल्लो समय त नेपाली कम्युनिस्ट पार्टी भएको छ। विगतको खास गरी मूलधारको तत्कालीन माओवादी केन्द्र पनि हो। तत्कालीन एकताको समयमा यी दुई दल बीच नफुट्ने गरी वाम एकताको कुरा भएको थियो। अहिले फेरि प्रदेश सरकारलाई लिएर यो विषयको उठान भएको छ, यसलाई कसरी हेर्नुहुन्छ?
6: सबभन्दा पहिला त यसलाई दुईटा दृष्टिकोणबाट हेर्नुपर्छ होला। यो एक खालको वाम एकताको समझदारीको कुरा अलग कुरा होला, सङ्घीयतालाई सबलीकरण गर्ने कुरा दोस्रो कुरा होला। यदि यो वाम एकताको कुरा सब भइरहँदाखेरि यसले सङ्घीयतालाई सबलीकरण गर्छ भने त्यो सकारात्मक कुरा होला। वाम एकताको कुराले सङ्घीयतालाई सबलीकरण गर्ने कुरालाई चाहिँ इन्कार गर्छ या त्यसलाई धेरै प्राथमिकतामा राख्दैन भने सङ्घीयताको विद्यार्थी हुनुका नाताले यसले चाहिँ सकारात्मक सन्देश दिँदैन होला भनेर भन्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले अब अहिले प्रारम्भिक टिप्पणी गर्दाखेरि म के भन्न चाहन्छु तपाईँको लोकप्रिय रेडियो मार्फत श्रोताहरूलाई भने यो पृष्ठभूमि वाम एकताको पृष्ठभूमि केवल सत्ता समीकरण र सत्ता स्वार्थका निम्ति मात्रै हुन हुँदैन। यसले संविधानले परिकल्पना गरेको सङ्घीयताको सबलीकरण, सुदृढीकरण, सङ्घीयताले प्रदेश र प्रदेशहरूलाई स्थापित गर्नका निम्ति जे मर्म र मकसद राखेको छ त्यो अनुसारको गर्ने कुरा त्यसलाई चाहिँ बढीभन्दा बढी प्राथमिकतामा राख्न जरुरी छ। फेरि सधैँ चाहिँ गल्ती हुने गरेको कुरा के हो भने प्रदेश स्तरको सरकारको फेरबदलको कुरा प्रदेश स्तरमै सहमति र गठबन्धन गरेर नहुने, त्यो गठबन्धन र सहमति चाहिँ केन्द्रमा भइदिने, यसो गर्दाखेरि प्रदेशहरूको अटोनोमी चाहिँ कमजोर हुँदै गएको छ। फेरि पनि केन्द्रमा सहमति भएर प्रदेश सरकारहरूको खटन पटनको कुरा हुने गरेको छ। यो कुराले पनि संहिताको सबलीकरण र सुदृढीकरणका निम्ति राम्रो सन्देश दिँदैन। अब केन्द्रले, केन्द्रमा रहेका दलहरूले र केन्द्रमा सम्झौता गर्ने दलहरूले के भन्न जरुरी छ भने यसले प्रदेशहरूको स्वायत्ततामा असर पर्ने छैन। प्रदेशहरूलाई चाहिँ संविधानले परिकल्पना गरेको संघीयताको सुदृढीकरण गर्नका निम्ति यसले चाहिँ कुनै प्रतिकूल असर पार्ने छैन भन्ने कुराको चाहिँ ग्यारेन्टी गर्न जरुरी छ संघीयताको पर्सपेक्टिभबाट हेर्दा भन्ने मलाई लाग्दछ।
5: नेपाली काङ्ग्रेससँगको सहकार्य टुटेको एक साताभित्रै बनेको यो तीन बुधे सहमति अब यहाँले भनेअनुसार केवल अब सत्ता जोगाउने तत्कालीन जोड घटाउ हो भने यो फाइदाजनक त्यति छैन भन्ने कुरा गर्नुभयो। यहाँको बुझाइमा यसको पछाडि कुनै वैचारिक धरातल आधार छ कि के जस्तो लाग्छ यहाँलाई?
6: मलाई लामो समयसम्मको सत्ताको समीकरणहरूलाई नेपाल प्रदेशको मात्रै भनिन, टोटल यो 10 वर्षको सत्ता समीकरणको अभ्यासलाई मैले निहाल्दाखेरि यो सत्ता समीकरण हुने, सत्ता गठबन्धन फेरबदल हुने, टुटफुट हुने, फेरि नयाँ बन्ने प्रक्रियाका पछाडि खासै सैद्धान्तिक धरातल म देख्दिनँ। खालि सत्ता समीकरणको कुरा, सत्ता स्वार्थको कुरा, कुर्सी प्राप्तिको कुरा र सरकार गठन गर्नका निम्ति अवसर प्राप्त गर्ने कुराका निम्ति लिएको म देख्दछु। यसलाई चाहिँ यसरी जान र यसरी स्थापित हुन दिन हुँदैन। दलहरूले यो कुरा स्थापित गर्न सक्नु पर्दछ कि यो हामीले अहिले चालेको कदम चाहिँ सैद्धान्तिक हो, यो वैचारिक हो, यो केवल सत्ताको कुर्सीको फेरबदलको कुरा होइन भन्ने कुरा चाहिँ स्थापित गर्नुपर्छ। तर त्यो स्थापित गर्नका निम्ति दलहरूलाई निकै महँगो पर्ने अवस्था म देख्दछु, किनभने 2074 सालमा वैचारिक खालको कोलिसन गठबन्धन बनेको थियो। तत्कालीन नेकपा एमाले र नेपाली नेकपा माओवादीका बिचमा एकता भएको थियो, त्यो एकतालाई जनताले अनुमोदन पनि गरेका थिए, द्वितीय बहुमत पनि प्राप्त भएको थियो। अब वैचारिक कोलिसनको चाहिँ अभ्यास सुरु भयो भन्ने कुराका निम्ति सबै वामहरू चाहिँ अत्यन्त खुसी भएको थिए, वामपन्थी जनमत अत्यन्त उत्साही पनि भएको थियो। दुर्भाग्यवश त्यो गठबन्धन र एकता टुट्न पुग्यो, त्यो एकता कायम हुन सकेन। त्यसले के कुरा चाहिँ स्थापित गरिदियो नकारात्मक रूपमा भने, नेपालमा वामहरूको एकता र वैचारिक ढङ्गले भएको एकता चाहिँ त्यो कायम हुन सक्दैन। विचारका आधारमा एकता गरिएको थिएन, सत्ता समीकरण र कुर्सी प्राप्तिको आधारमा गरिएको थियो, त्यसकारण टुट्यो भन्ने कुरा चाहिँ अत्यन्त नकारात्मक सन्देश गएको थियो 74 सालको एमाले र माओवादीको एकताका सन्दर्भमा। अहिलेको एकता र गठबन्धनको सन्दर्भलाई पनि नेपाली जनमतले र नेपाली वामपन्थी मतदाताहरूले त्योभन्दा फरक रूपमा हेरेका छन् भन्ने मलाई लाग्दैन। त्यसकारण दलहरूका निम्ति चुनौती के हो भने, हाम्रो यो गठबन्धन, हाम्रो यो एकता 74 सालमा टुटेको जस्तो एकता होइन भन्ने कुरा चाहिँ पुष्टि गर्नुपर्छ। यो पुष्टि गर्नका निम्ति हाम्रो केवल कुर्सीको हानथापका निम्ति यो गठबन्धन बदलिएको होइन, विचारका आधारमा गठबन्धन गरिएको हो, यसको दीर्घकालीन महत्त्व छ। विगतका इतिहासबाट पाठ सिकेर वामपन्थी गठबन्धन चाहिँ टुटाउने गल्ती गर्ने छैन भन्ने कुरा चाहिँ मुखले भनेर हुँदैन, व्यवहारमा त्यो देखाउन सक्दा यो गठबन्धनको पुष्टि हुनेछ। होइन, त्यसो गर्न सकिएन भने अहिले सामान्य जनमतले भने जस्तो यो कुर्सीको प्राप्तिका निम्ति भएको गठबन्धन हो, त्यसमा कुर्सीको खेलमा अलिकति कुरा नमिल्ने बित्तिकै यो फेरि टुटिहाल्छ भन्ने जुन जनमत बनेको छ त्यो जनमत नै पुष्टि हुने अवस्था देखिन्छ। त्यसकारण वाम गठबन्धन कार्यहरू चाहिँ एकदमै सचेत भएर त्यतातर्फ केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ। अझ मलाई के पनि आशंका छ भने, एक हप्तामा कङ्ग्रेसले गठबन्धन तोड्ने निर्णय गरेको, एक हप्तामा वामहरूको गठबन्धन केन्द्रमा हस्ताक्षर गर्न सहमत भए, यही प्रकारको हस्ताक्षर यो पहिलोचोटि होइन, यो सफल भएको पनि होइन, स्थापित भएको पनि होइन भन्ने कुरालाई ख्याल गर्न जरुरी छ एक। दोस्रो, यो वाम गठबन्धनका सरकार बनाउने भनेर निर्णय भइसकेपछि प्रदेशहरूमा चाहिँ गठबन्धनका निम्ति कुर्सी प्राप्ति गर्नका निम्ति मन्त्री कसलाई बनाउने भन्नेका निम्ति आन्तरिक र एकअर्का गठबन्धनकारीहरूका बिचमा दन्त बजान हुने छैन भन्ने मलाई आशा छ। यदि मन्त्री कसलाई बनाउने र कसलाई नबनाउने भन्ने कुरामा दन्त बजान भयो भने यो गठबन्धनको औचित्य नै पुष्टि हुने छैन, गठबन्धन बेठिक थियो भन्ने औचित्य पुष्टि हुनेछ। त्यस कारण यसतर्फ ख्याल गर्न जरुरी छ। दोस्रो, तेस्रो, यो गठबन्धनले प्रदेशहरूलाई मजबुत बनाउनका निम्ति संविधानले परिकल्पना गरेको सङ्घीयतालाई सुदृढ गर्नका निम्ति र सङ्घीयताका कारणले स्थापित भएका प्रदेशहरूले जनतालाई सेवा प्रवाह गर्नका निम्ति चाहिँ अहिलेसम्म भएका चाहिँ कमी कमजोरी छन् भने पनि त्यसलाई करेक्सन गरेर अगाडि बढाइनेछ भन्ने कुराको ग्यारेन्टी र संहिता सुदृढीकरणका दौरानमा आरम्भ भएका तर तिनलाई चाहिँ बैठान गर्न नसकिएका प्रदेश स्तरका काम कारबाही र योजनाहरूलाई यो गठबन्धनले पुष्टि गर्यो भन्ने कुरा देखाउन जरुरी छ। यति चारवटा कुरा गर्दा यो गठबन्धनको औचित्य पुष्टि हुनेछ, गर्न सक्दा होइन, यी विषयवस्तुहरू गर्न सकिएन भने फेरि पनि यो सत्ता गठबन्धन चाहिँ केवल कुर्सीका निम्ति भएको थियो, त्यही भयो र त्यो सफल हुने छैन। आखिर अन्तमा गएर चाहिँ दुखान्त हुनेछ, दुखान्तमा टुक्रिनेछ भन्ने जो मनोविज्ञान बनेको छ त्यसलाई सत्य साबित गर्नेछ। त्यसतर्फ चाहिँ गठबन्धन गर्ने दलहरू अत्यन्त संवेदनशील भएर अत्यन्त विचारणीय ढङ्गले अगाडि बढ्न जरुरी छ भन्ने मलाई लाग्छ। अन्तिममा अर्को अझ महत्त्वपूर्ण कुरा के हो भने अब प्रदेशको अवधि धेरै छैन, यो प्रदेशको यो छोटो अवधिमा 10 वर्षको दौरानमा झन्डै 5 दर्जन जति मुख्यमन्त्रीहरू त उत्पादन भइसके, अनि 5 दर्जन मुख्यमन्त्री 10 वर्षको दौरानमा जबकि हुनुपर्ने जम्मा जम्मी चाहिँ 1 दर्जन प्लस मात्रै हुनुपर्ने हो भनेपछि यो अवस्था चाहिँ त्यति सुखद अवस्था होइन। त्यसकारण यो चुनौतीलाई पनि सामना गर्ने गरी गठबन्धनकारी दलहरूले आफ्ना भावी कार्यक्रम योजनाहरू निर्माण गर्ने र व्यवहारमा देखाउने त्यो काम गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
5: 5 वर्षमा बहुसरकारको प्रवृत्ति नै प्रदेशहरूमा देखिएको छ। 5 वर्षको एउटा कार्यकालमा यहाँले भने जस्तै झन्डै 6 पटकसम्म मुख्यमन्त्री परिवर्तन हुने प्रवृत्ति पनि देखिएको छ बढीमा। त्यसै गरी अब दर्जनौँ मन्त्रीहरू फेरिने परिपाटी पनि देखिएको छ। सङ्घीयताको मर्म एक किसिमको रहेको थियो, यहाँले कुराकानीका क्रममा पनि भन्नुभयो हामीले प्रदेश तहमा स्वायत्त अभ्यास गर्नुपर्ने हुन्थ्यो, केन्द्रबाट नै त्यसको सहमति गर्ने, त्यो सहमतिको घोषणा गरिने, त्यसले प्रदेशको एउटा स्वायत्ततामाथि नै हस्तक्षेप गरेको प्रसङ्ग यहाँले उठान गरिरहँदा यो प्रदेश तहमा देखिएको राजनीतिक अस्थिरतालाई कसरी हेर्न सकिएला र यसको समाधान चाहिँ कसरी हुन सक्ला? अहिले त अब संविधान संशोधनको विषय पनि उठान भइरहेको छ, त्यसका लागि सरकारले गृह कार्य पनि गरिरहँदाखेरि यो सवाल आफैमा महत्त्वपूर्ण पनि छ त उत्तिकै संवेदनशील पनि छ। यो विषयलाई कसरी हेर्न सकिएला, प्रदेशको अस्थिरता र अस्थिरता समाधानको उपायलाई?
6: एकदम राम्रो प्रश्न र संवेदनशील प्रश्न गर्नुभयो। यसका निम्ति मैले सधैँ भन्दै आएको कुरा चाहिँ मुलुकमा सबै संरचनाहरू चाहिँ सङ्घीय संरचनामा गए एकात्मकबाट, तर दुईटा संरचना चाहिँ एकात्मक नै रहे। एउटा जुडिसियरी हो, अदालतलाई सङ्घीयकरण गर्न सकिएको छैन यो संविधानले, त्यसकारण अदालतका कैयन फैसलाहरू संहिताका मर्ममा हुन सकेका छैनन्। संहितालाई जुन ढङ्गले सबलीकरण सुदृढ गर्नुपर्ने थियो, योगदान गर्नुपर्ने थियो, त्यस्तो हुनमा कमी भएको छ, किनभने उसको नेचरै एकात्मक हो, सङ्घात्मक होइन। ठिक अर्को महत्त्वपूर्ण संरचना चाहिँ दलीय पद्धतिमा शासन सञ्चालन गर्ने काम चाहिँ दलहरूको हो। ती राजनैतिक दलहरू पनि सङ्घीयकरण हुन सकेनन्। राजनीतिक दलहरू एकात्मक नै रहे। त्यो एकात्मक दलहरू र राज्य संरचना सङ्घात्मक हुँदाखेरि सङ्घात्मक राज्य संरचना एकात्मक राजनैतिक दल, यो मूल अन्तर विरोध हो। अहिले देखा पर्ने समस्या चाहिँ यो हो। त्यसकारण अब संविधान संशोधनको प्रसङ्ग पनि उठिरहँदा दलहरूले चाहिँ आफूलाई सङ्घीयकरण गर्न सक्नुपर्छ। यदि दलहरू सङ्घीयकरण भइदिएको भए केन्द्रमा हस्ताक्षर गरेर साथै प्रदेशका सरकारहरू फेरबदल हुने, गठन विघटन हुने त्यो अवस्था पर्दै पर्दैनथ्यो। दलहरू प्रादेशिक स्तरका दलहरू हुन्थे। प्रादेशिक स्तरमा ती दलका युनिटहरूले स्वायत्तता प्रयोग गर्थे, कोसँग गठबन्धन गर्ने कोसँग नगर्ने भन्ने कुराको चाहिँ निर्णय गर्ने शक्ति र अधिकार चाहिँ प्रदेश स्तरका पार्टीहरूमा हुन्थ्यो। यसो हुँदाखेरि सङ्घीयता सबलीकरण गर्नका निम्ति थप योगदान पुग्ने थियो। मलाई खुसी लागेको छ नकारात्मक हिसाबले पनि प्रदेशहरूको चाहिँ भाग्य र भविष्यका बारेमा केन्द्रमै रहेको पार्टीको केन्द्रीय नेतृत्वले नै हस्तक्षेप गरिराख्ने कुराले प्रदेश स्तरमा प्रदेशको पार्टीको स्वायत्तताको कुरा उठ्नेछ र पार्टीलाई सङ्घीयकरण गर्न नसक्नाका कारणले प्रदेशको भाग्य र भविष्य केन्द्रले निर्धारण गरिदियो भन्ने कुराको एहसास हुनेछ र सङ्घीयता कार्यान्वयन गर्नका निम्ति सबलीकरण गर्नका निम्ति राज्यका संरचना मात्रै सङ्घीयकरण गर्दा हुँदो रहेनछ, पोलिटिकल पार्टी पनि सङ्घीयकरण गर्न जरुरी भएछ भन्ने चाहिँ सन्देश दिनेछ भन्ने मलाई लाग्छ।
5: खास गरी अब प्रदेशहरूलाई भूगोलको भाव बोल्ने तहका रूपमा निकायका रूपमा पनि हेर्न सकिन्छ। संविधानले त्यही अनुरूप नै परिकल्पना गरेको थियो। विगतमा एकात्मक शासन प्रणाली हुँदाखेरि, केन्द्रीकृत शासन प्रणाली हुँदाखेरि स्रोत साधनको वितरणमा केही असमानता देखिएका भन्ने कुराहरू पनि रहेका थिए। त्यो विषयलाई सम्बोधन गर्न हामीले प्रदेश तहमा पनि संघीयताको अभ्यास अहिले गरिरहँदाखेरि राजनीतिक अस्थिरता, राजनीतिक स्वार्थ र भागभण्डा मिलाउनकै लागि मन्त्रालयको सङ्ख्या बढाउने, राज्य कोषमाथि भार पार्ने लगायतका कुराहरूले गर्दाखेरि प्रदेश तहलाई जनमानसले हेर्ने एउटा दृष्टिकोण नै अहिलेसम्म प्रष्ट रूपमा बन्न सकिरहेको छैन। निकै दुविधात्मक अवस्था पनि देखिएको छ भन्दा फरक नपर्ला। प्रदेश तहले जनमानसको, जनताको विश्वास जितेर हाम्रो पनि आवश्यकता छ, हामी पनि संघीयताको एउटा महत्त्वपूर्ण पक्ष हो भनेर पुष्टि गर्नका लागि अब के कस्ता कार्यहरू गर्न जरुरी हुन्छ, राजनैतिक र संवैधानिक हिसाबबाट यो विषयलाई कसरी हेरिनुपर्छ जस्तो यहाँलाई लाग्छ? हामी कुराकानीकै क्रममा पनि रहेका छौँ। आजको अन्तर संवादमा हामीले प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र प्रदेश तहको सबलीकरणको विषयमा कुराकानी गरिरहेका छौँ। कुराकानीमा हामीसँग संविधानविद एवं विश्लेषक डाक्टर खिमलाल देवकोटा हुनुहुन्छ। यो प्रसङ्गलाई हामीले कसरी सम्बोधन गर्न सक्छौँ?
6: एकदमै महत्त्वपूर्ण प्रश्न छ। कम्तीमा थुप्रै समस्याहरूका बावजुद पनि संवैधानिक हिसाबले प्रदेशहरूलाई जुन ढङ्गले सबलीकरण हुने गरी अधिकार सुम्पन्न पर्थ्यो त्यो नसुम्पिएका बावजुद पनि प्रदेशहरूलाई संविधानले जुन अधिकार दिएको छ त्यो अधिकारको सीमाभित्र रहेर प्रदेशहरूले निकै राम्रो पर्फर्मेन्स गरेको कुरा चाहिँ जग जाहेर छ। यसलाई चाहिँ नकारात्मक भाष्य बनाउन म जरुरी ठान्दिनँ। प्रदेशहरूले आफ्नो सीमाभित्र रहेर, आफ्नो स्रोतको सीमाभित्र रहेर आफ्नो स्रोतलाई अधिकतम प्रयोग गर्ने काम गरेका छन्। यो राम्रो सङ्केत हो। दोस्रो कुरा, सङ्घमा विकास खर्चको प्रतिशत 50% ननाग्दाखेरि पनि प्रदेशहरूको विकास खर्चको प्रतिशत 80-90% सम्म हुने गरेको अवस्था छ। तेस्रो कुरा, प्रदेशहरूलाई विनियोजन गरिएको बजेट अथवा दिएको अनुदान त्यो चाहिँ बिरलै मात्रै फिर्ता हुने गरेको छ। त्यो पनि राम्रो कुरा हो। जनताको एक्सेसको हिसाबले बजेट निर्माणको कुरामा, प्रकरण निर्माणको कुरामा जनताको सोझो पहुँच, प्रत्यक्ष पहुँच र निरन्तर पहुँच चाहिँ स्थापित गर्न सङ्घभन्दा प्रदेशहरू चाहिँ सफल भएका छन्। त्यस कारण यो मामला अत्यन्त प्रदेशहरूको तहबाट असल ढङ्गले, सकारात्मक ढङ्गले र प्रोएक्टिभ ढङ्गले भएको कुरा छ, जुन कुराले संहिताको सुदृढीकरण गर्नका निम्ति निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने मत लाग्छ। अब कमी रहेका विषयवस्तुहरू जहाँ छन् ती कमी रहेका विषयवस्तुहरूलाई सुधार्नका निम्ति यो गठबन्धनको पहिलो प्राथमिकता बन्नुपर्छ। यही संहितालाई स्थापित गर्ने हो, सुधार गर्ने हो र अहिलेको गठबन्धनकै संहितालाई प्रगढीकरण गर्नकै निम्ति बनेको हो। योभन्दा अगाडिको गठबन्धन भन्दा यो गठबन्धन संहितालाई सुदृढीकरण गर्न बनेको हो भन्ने कुरा स्थापित गर्ने हो भने त्यो हिसाबले योजना निर्माण गर्ने, प्राथमिकीकरण गर्ने अनि त्यसपछि त्यो अनुसार संहिताको संविधानको मर्म, संघीय संविधानको मर्म अनुसार आफ्ना कार्यक्रमहरूलाई जनताका सामु लैजाने काम गर्न जरुरी छ भन्ने मन लाग्दछ। यसका निम्ति दुईवटा कुरा तत्काल गर्न जरुरी छ। एक, प्रहरी समायोजन ऐन बनेको आज धेरै वर्ष भइसक्यो, त्यो प्रहरी समायोजन गर्ने काम चाहिँ सङ्घीय सरकारले गर्न सकिराखेका छैन, दिइराखेका छैन। प्रदेशहरूले त्यो समाप्त प्रहरी समायोजन गर्ने कामलाई चाहिँ आफ्नो अधिकारको रूपमा लिन सकिराखेका छैन, त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ। दोस्रो, सङ्घका कर्मचारीहरू गएर प्रदेशको संरचना र सरकार र प्रशासन सञ्चालन गरिदिने काम भएको छ। प्रदेशमा सङ्घका कर्मचारीहरूले काम गर्थे, प्रदेश सरकारप्रति उनीहरू उत्तरदायी हुन नपर्ने, उनीहरूको उत्तरदायित्व सङ्घ सरकारप्रति हुने भएको हुनाले प्रदेश सरकारको स्पिरिट अनुसार चाहिँ ब्युरोक्रेसीबाट काम हुन सकिरहेको छैन। त्यस कारण प्रदेश सरकारले आफ्नो सेवा गठन र सञ्चालन गर्ने संविधानको धारा 250 दिएको अधिकार सम्पूर्ण रूपमा प्रयोग गर्न सक्नु पर्दछ। दोस्रो, तेस्रो, प्रदेशहरूले आफ्नो तहमा आफ्ना आएका स्रोतहरू चाहिँ नयाँ नयाँ आएका स्रोतहरू सिर्जना गर्न सक्नुपर्छ र चौथो, सङ्घबाट प्राप्त भएको अनुदानहरू बिना कुनै क्वेसन, बिना कुनै दुरुपयोगको गन्ध उनीहरूले चाहिँ प्रयोग गर्न सक्नुपर्छ, त्यसलाई खर्च गर्न सक्नुपर्छ, जसले जनताका सेवाको गुणस्तरलाई वृद्धि गर्न सक्नुपर्छ। र अन्तिममा प्रदेशहरूकोबाट, प्रदेश स्तरबाट बनेका झन्डै 90 अनुपातमा झन्डै 90 कानुनमध्ये अधिकांश कानुनहरू संरचना सिर्जना गर्ने र आफ्नै सेवा सुविधाहरूमा केन्द्रित भएको देखिएको छ। यसलाई 90% 80% कानुन चाहिँ जनताको सेवामा समर्पित भन्ने तथ्याङ्कमा देखाउने गरी बदल्न जरुरी छ, त्यो अनुसारको कानुनहरू निर्माण गर्न जरुरी छ। अनि प्रदेश सरकार र प्रदेश सभा भनेको जनताका कानुन निर्माण गर्नका निम्ति बनेको संरचना हो, जनताका सेवा विस्तार गर्नका निम्ति बनेको संरचना हो भन्ने कुरा स्थापित गर्न सक्दा संघीय संविधानको कार्यान्वयन पनि हुने, यो गठबन्धनको पनि औचित्य पुष्टि हुन सक्छ भन्ने मलाई लाग्छ।
5: हामी बिस्तारै कार्यक्रमको अन्त्यतिर पनि आउँदैछौँ। अब अन्त्यमा मैले के सोध्न चाहेँ भने, यसअघि यहाँले कुराकानीकै क्रममा पनि भन्नुभएको थियो, स्वायत्तताको अभ्यास हुन नसक्दा प्रदेश तहमा सङ्घीयताको सबलीकरण र सुदृढीकरण अपेक्षित रूपमा हुन सकेको छैन, तर कतिपय अवस्थामा संवैधानिक एउटा छिद्र पनि देखिन्छ भने कानुनी कुराहरूको पनि अभाव जस्तो देखिन्छ। कुरा गरिरहनु पर्दा जसरी हाम्रो अदालत एकात्मक प्रणालीमा नै रहेको छ, अब खास गरी प्रहरीलाई त अनुसन्धान गर्ने अधिकार पनि दिएको छ, त्यसै गरी अभियोजक गर्ने पक्ष पनि लगभग एकीकृत अथवा एकात्मक शासन प्रणालीकै ढाँचामा भइरहँदाखेरि समग्रतामा संविधानदेखि ऐन कानुन र नियमावलीसम्म मिलाउनु पर्ने कुराहरू धेरै नै देखिन्छन्। त्यसै गरी संविधानको एकल र साझा अधिकार सूची अन्तर्गत रहेका विषयहरूमा पनि कानुन बनाउनु पर्ने, प्रष्टता कायम गर्नुपर्ने अवस्थामा अब एउटा संवैधानिक कानुनी र कानुनी धरातल प्रष्ट बनाइ नसक्दा भइ नसक्दाखेरि अब त्यो स्वायत्तताको अभ्यास गर्न पनि चुनौतीपूर्ण देखिएको छ। यहाँ त संविधानविदका साथै वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ, यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ? एकातिर स्वायत्तताको अभ्यास गरिरहँदाखेरि संवैधानिक र कानुनी व्यवधान पनि प्रष्ट रूपमा देखिएका छन्।
6: हो, वास्तवमा यो संवैधानिक र कानुनी सीमाहरू त छँदैछन्। संविधानले जुन ढङ्गले मन फुकाएर प्रदेशहरूका अधिकारलाई स्पष्ट गर्नुपर्ने हो, त्यसमा केही कमजोरीहरू छन्। जस्तो एकल अधिकार र साझा अधिकारको प्रसङ्ग यहाँले उठाउनुभयो, प्रदेशहरूका निम्ति निर्धारण गरिएको एकल अधिकारको सूचीको सङ्ख्या 21 छ भने सङ्घ र प्रदेशको साझा अधिकारको सूची 25 छ। एकल अधिकारको सूचीभन्दा साझा अधिकारको सूची लामो बनाउनुको पछाडिको कारण के हो भने एकल अधिकारमा चाहिँ सुनिश्चितता कन्फर्म लिस्टभन्दा कन्फ्युजनको लिस्ट लामो बनाइदिएका कारणले प्रदेशहरूलाई चाहिँ काम गर्नका निम्ति कन्फ्युजन भएको कुरा साँचो हो। यो एउटा कमजोरी संविधान संशोधनका मार्फतबाट सच्याउनु जरुरी छ। दोस्रो कुरा, प्रदेशहरू स्वायत्त छन्। सेल्फ रुल र सेयर रुलको सिद्धान्तमै हाम्रा सङ्घीय संरचनाहरू बनेका हुन्। प्रदेशहरू संविधान त स्वायत्त छन्, त्यो स्वायत्तताको भरपूर रूपमा उपयोग गर्नका निम्ति प्रदेशहरूले मेहनत गर्नुपर्छ, सङ्घले स्वायत्ततालाई सम्मान गर्नुपर्छ। यति हुँदाहुँदै पनि एकात्मक अदालत हुँदाहुँदै पनि सर्वोच्च अदालतको एउटा फैसलाले महत्त्वपूर्ण काम के गर्यो भने प्रदेशहरू स्वायत्त छन् भन्ने कुरा फैसलामै बोलिथ्यो। दोस्रो कुरा चाहिँ प्रदेशको आफ्नो प्रशासनिक संरचना हुन्छ, आफ्नो सेवा गठन र सञ्चालन गर्ने संविधानको धारा 285 प्रदेशहरूलाई सुदृढ गर्नका निम्ति बनेको भन्ने कुरा अदालतको फैसलाले भर्खरै मात्रै स्थापित गरिदिएको अवस्था छ। तेस्रो कुरा चाहिँ प्रदेशहरूको स्वायत्ततालाई सम्मान गर्न नसक्ने कानुनी संरचना, संवैधानिक संरचना र एकात्मक मानसिकताका कारणले

करण लगायतका विषयमा केन्द्रित भएर संविधानविद एवं विश्लेषक डाक्टर खिमलाल देवकोटासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अनसनरत डाक्टर गोविन्द केसीसँग आज सरकारले औपचारिक वार्ता गर्ने। प्रदेश सरकारहरूमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सहकार्य गर्ने। कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने लिखित सहमति। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने। रोल्पाको सुनछहरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: अब समाचार विस्तारमा। सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग सहमतिका लागि संवाद शुरू गरेको छ। आज डाक्टर केसीले उठाउनु भएका मागबारे औपचारिक संवाद हुने सरकारले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढी पुगेर डाक्टर केसीसँग उहाँको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा भेटघाट गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवाद मार्फत समाधान खोज्ने उद्देश्यले आफूले पहल अघि बढाएको सचिव पौडेलले जानकारी दिनुभयो। त्यस क्रममा हिजो डाक्टर केसी र उहाँका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आज प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेबी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको सहभागितामा संवाद गरी सहमतिको प्रयास गरिने सचिव पौडेलले जानकारी दिनुभयो। डाक्टर केसी विभिन्न पाँच बुँदे माग राखी अनसनमा बस्नु भएको छ। उहाँको स्वास्थ्यमा समस्या देखिएपछि अनसन स्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट हिजै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि राखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने बारे तीन बुँदे सहमति भएको छ। दुई पार्टीबीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको नेकपाका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको हिजो बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। नेपाली काङ्ग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री कडेल विरूद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको हो। उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कडेलले सुरुमै आफ्नो धारणा राख्नुहुँदै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनुभयो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काङ्ग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता कडेल 2080 चैत्र 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। रोल्पाको सुनछहरी गाउँपालिका एक सेरम स्थित दबाङ लेकमा गाई बाख्रा चराउने क्रममा आएको भीषण पहिरोमा परि मृत्यु हुने दुई महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हिजो दिउँसो करिब 1 बजेको समयमा अचानक माथिबाट खसेको पहिरोमा पुरिएकी 51 वर्षीया असौजी घरती मगर र 36 वर्षीया अमरा घरती मगरको शव निकालेर पहिचान गरिएको हो। पहिरोमा घाइते भएका 60 वर्षीय कुले घरती मगरलाई उपचारका लागि सेरम स्वास्थ्य चौकी पुर्याइएको छ। पहिरोमा परि हालसम्म 4 वटा बाख्रा र 2 वटा गाई पनि मरेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्च कुमार बाखुले जानकारी दिनुभयो। कैलालीको गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो दिउँसो गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। निज जोशीपुर गाउँपालिका 2 घर भई हाल धनगढी उपमहानगरपालिका 7 मनेहरामा बस्दै आउनु भएको थियो। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो। चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी हिजो साँझ भोटेकोशी नदीमा खस्दा चालक सहित इभी बेपत्ता भएको छ। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार सवारी साधनमै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका 3 निवासी 22 वर्षीय सबिन तामाङ रहेका छन्। सो सवारी साधन भन्सार जाँच पास गराई काठमाडौँ ल्याउने क्रममा गोसाईकुण्ड गाउँपालिका 5 स्याफ्रू बेसीको दक्षिण चिलिमे जलविद्युत केन्द्र नजिक भोटेको सीमा खसेको सहायक प्रमुख जिल्लाधिकारीले बताउनुभयो। घटनाको सूचना पाउना साथ खोज र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका 1 चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका 9 बस्ने 45 वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। निजको खोजी गर्दै जाँदा शुक्रबार हराएकी उनको हिजो कारको पछाडिको सिटमा जलेको अवस्थामा शव फेला परेको उहाँले जानकारी दिनुभयो। कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर निजको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका लागि चालु आर्थिक वर्षमा 2,53,00,00,000 बजेट विनियोजन गरेसँगै विभिन्न 4 शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अगाडि बढेको विश्वविद्यालयले जनाएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा यसै वर्षदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। गेटामा मेडिकल शिक्षा सहित 4 शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द यसै शैक्षिक सत्रदेखि 4 शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुहुन्छ।
2: एमबिबिएसमा 85, बिएससी नर्सिङमा 30, बिएससी एमएलटीमा 20, ब्याचलर्स इन अप्टोमेट्रीमा विस्तृत गरेर 4 कार्यक्रम यो शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी हामी लागिरहेका छौँ र 4 प्रोग्रामका लागि चिकित्सा शिक्षाको नियमानुसार चाहिने फ्याकल्टीहरूको पनि रिक्रुटमेन्टको प्रक्रियामा रहेको छ। अरू चाहिँ बेसिक साइन्सका कुरा पनि हामीले अगाडि बढाएका छौँ।
1: मेडिकल शिक्षा कार्यक्रम सञ्चालनका लागि भनेरै तत्कालीन गेटा अस्पताललाई 300 अस्पतालका रूपमा स्तर उन्नति गरिने भएको छ। त्यसका लागि प्राविधिक तथा व्यवस्थापकीय कार्य थालिएको छ। आवश्यक जनशक्ति पदपूर्ति गर्न अहिले कार्यविधि बन्दैछ। स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द
2: शिक्षा अस्पतालको 300 पूर्ण रूपमा सञ्चालन गर्नका लागि नपु कुराहरू हामी पुरा गर्दैछौँ र स्वास्थ्य निर्देशिका मापदण्ड अनुसारका जनशक्तिहरू पछि स्थायी पदपूर्ति नहुँदा सम्बन्ध चाहिँ हामीले कार्यविधि बनाएर करारमा नियुक्त गर्छौँ।
1: सरकारले गेटामा 7 बढी लागतमा भौतिक पूर्वाधारका संरचना निर्माण गरेको छ। वर्षौं पछि कैलालीको गेटामा मेडिकल शिक्षाका कार्यक्रम सञ्चालनको तयारी थालिनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
3: सुदूरपश्चिम जनताको संघर्षबाट जन्मेको यो विश्वविद्यालय हो। नेपाल सरकारले एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने भनेको छ, यो एकदम खुसीको कुरा हो।
4: नेपालमा थुप्रै अब मेडिकल कलेजहरू भइसक्दाखेरि पनि सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज प्रतिष्ठान थिएन र पछिल्लो समय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्र एमबिबिएस लगायतका शैक्षिक कार्यक्रमहरू सुरु गर्ने कुरा छ, यो एकदम स्वागतयोग्य कुरा हो।
1: नेपालमा मेडिकल शिक्षा पढाइ सुरु भएको 5 पछि सुदूरपश्चिम प्रदेश चिकित्सा शिक्षा विकासमा जोडिने भएको छ। यसले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: सभामुख डोलप्रसाद अर्यालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताउनु भएको छ। छिन्न तला गीत पुरस्कार गुठीद्वारा हिजो काठमाडौँमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँले विधेयक मार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सिप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो। समारोहमा सभामुख अर्यालले वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदन कृष्ण मदन कृष्ण श्रेष्ठ, गीतकार डाक्टर नवराज लम्साल, संगीतकार किरण कडेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मध्य प्रदेशका 10 पालिकामा कृषि नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरमा संघ प्रदेश समन्वय सम्बन्धी उच्च स्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मध्य प्रदेशका 10 पालिकालाई नमूना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। मध्य प्रदेशमा यस वर्ष सिँचाइ पुगेका क्षेत्रमा राम्रै धान रोपाई भए पनि आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा भने रोपाई सुस्त छ। धान रोप्ने समय अन्तिमतिर आइपुग्दा मध्य प्रदेशको महोत्तरी जिल्लामा सबैभन्दा कम 50% मात्रै रोपाई भएको छ। संवाददाता मन्जित कुमार रामको रिपोर्ट।
5: कृषि विकास निर्देशनालय मध्य सरकारका अनुसार सिराहामा सबैभन्दा बढी 80% रोपाई भएको छ। त्यस्तै पर्सामा 65, सर्लाही

0: कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अविरल कुमार महतो बताउनुहुन्छ।
1: पानी पर्न नसकेको अवस्था छ, जसले गर्दाखेरि चाहिँ रूपराई अलिक कम भएको छ र जुन स्थानमा अथवा जुन क्षेत्रमा चाहिँ भूमिगत सिँचाइको व्यवस्थाहरू छ अथवा ठुलो पैनीहरूको व्यवस्था छ त्यहाँ चाहिँ राम्रै रोपाई भइरहेछ र अरू क्षेत्रमा चाहिँ अब बिस्तारै बढिरहेछ।
0: पानी र मलको अभावले जुधिरहेको किसान जसोतसो धान रोपिरहेका छन्। महोत्तरीको सम्सी गाउँपालिका दुईका किसान रामबाबु यादव,
2: बोर्डिङ से पटा के लोग दिक्कत है, सुख से लोग हाथ के पूरा बगले मतलब खेती करे में दिक्कत आए, नदी की व्यवस्थित नहीं थी। नदी
0: मधेसका किसानलाई यो पाली पनि धान रोपाई पछाडि धकेलियो भने उत्पादन घट्ने चिन्ताले पिरोली रहेको छ। राम गोपालपुर नगरपालिका 5 टेङ्गरकी किसान शैलदेवी राम, साउनको पहिलो सतासम्म सकिसक्नु पर्ने रोपाई मधेसमा वर्षाको प्रवृत्तिमा आएको फेरबदलका कारण पछि सर्दै गएको छ। गत वर्ष त मधेस प्रदेश सरकारले सुखा ग्रस्त क्षेत्र नै घोषणा गरेको थियो। रेडियो नेपालका लागि मञ्जित कुमार राम, महोत्तरी।
3: खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 12 बस्ने ओखलढुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीडितबाट 18 लाख रुपियाँ र काठमाडौँ तारकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारी न्यूजील्याण्ड पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट 3 लाख रुपियाँ लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2083 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सरकारी सेवामा प्रवेश सम्बन्धी प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि हिजो पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा नपर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्नुहुँदै सशस्त्र समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच शिक्षा मन्त्री प्रधानले पदबाट राजीनामा दिएपछि कक्रोत जनता पार्टी सीजेपीले आन्दोलन फिर्ता लिएको छ। सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले हिजो आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री प्रधानले राजीनामा दिएकाले आफ्ना मागहरू सम्बोधन भएको भन्दै सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी गराउनुभयो। आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा 26 दिन लामो अनसन गर्नुभएको थियो। यस्तै भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट ट्र्याक अदालत र विशेष कार्यदल एसटीएफ गठन सहित कडा पेपर चुहावट विरुद्धको कानून ल्याउने तयारी गरिरहेको जनाएको छ। फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण 1,60,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिँदा दुवै देशले युरोपेली संघ EU सहयोग मागेका छन्। फ्रान्सको दक्षिण पश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब 1,41,000 तथा स्पेनको म्याड्रिड क्षेत्रमा करिब 25,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। युरोपेली आयोगले सहयोग स्वरूप फ्रान्सका लागि 3 र स्पेनका लागि 4 पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ। यसैबीच फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले डढेलो नियन्त्रणका लागि युरोपेली संघसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ। यसै साता फ्रान्स र इटालीमा डढेलो नियन्त्रणका क्रममा 3 अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: गत आर्थिक वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या 12,00,000 नागेको छ। गत आर्थिक वर्ष 2082-83 12,09,357 विदेशी पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस अवधिमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट नेपाल भ्रमणमा आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार कुल आगमन मध्ये भारतीय पर्यटकको अंश 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र तेस्रोमा चीन प्रमुख स्रोत बजारका रूपमा देखिएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। अन्तर्राष्ट्रिय बजारमा 40 भन्दा बढी नेपालको पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एयरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताउनुभयो। नेपालको निजी क्षेत्रको बुद्ध एयरले शनिबार नयाँ ATR विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी नयाँ विमानले अर्को महिनादेखि उडान भर्ने भएको छ। बुद्ध एयरले कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। बुद्ध एयरले आयात गरेको ATR 72-600 सिरिजको विमानमा एप्रोच प्रणाली जडान गरिएको छ। उक्त प्रणालीको प्रयोगबाट काठमाडौँ र भैरवा विमानस्थलमा करिब 900 भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गर्न सकिने कम्पनीले जनाएको छ। बुद्ध एयरले आगामी अगस्तको अन्तिमतिर सोही सिरिजका थप 2 विमान पनि भित्र्याउने योजना अनुसार काम भइरहेको जनाएको छ। यो विमानसँगै बुद्ध एयरसँग 17 विमान रहेका छन्। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायीहरू विरुद्ध मुद्दा दायर भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर N-2081 बमोजिम मुद्दा दायर गरिएको हो। कार्यालय प्रमुख विमल कुमार दाहालले 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरुद्ध मुद्दा दायर गरेको जानकारी दिनुभयो। गत साता नेपाली शेयर बजारको परिसूचक 2% भन्दा बढी बढेर बन्द भएको छ। अघिल्लो साता 2,677.54 बिन्दुमा बन्द भएको नेप्से गत साता 2.13% अर्थात् 57.06 अङ्कले बढेर 2,734.60 बिन्दुमा बन्द भएको छ। गत साता शेयर बजारमा 5 दिन कारोबार भएको थियो। नेप्से बढे पनि गत साता कारोबार रकममा भने केही कमी भएको छ। अघिल्लो साता दैनिक औसत 5,83 करोड रुपियाँको सेयरको किनबेच भएको बजारमा गत साता दैनिक औसत 5,66 करोड रुपियाँको सेयरको किनबेच भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 46 खर्ब रुपियाँ बराबरको नेप्सेको कुल बजार पूँजीकरण रहेकोमा गत साता 99 अर्ब रुपियाँले बढेर 46 खर्ब 99 अर्ब रुपियाँ बराबरको सेयरको कारोबार भएको छ।
3: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न 23 संस्करणको फिफा विश्वकप 2026 कीर्तिमान राख्दै 308 गोल भएका छन्। 39 दिनसम्म चलेको फिफा विश्वकपको 23 संस्करणमा हालसम्मकै बढी 48 राष्ट्र सहभागी भएकोमा 308 गोल भए। यसपटकको विश्व विजेता स्पेनले एकमात्र गोल खान पुग्यो। फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले स्तब्ध पार्दै स्पेनले विश्व फुटबलमा आफूलाई फेरि एकपटक अब्बल साबित गर्यो। यसअघि सन् 2010 स्पेन पहिलो पटक विश्व च्याम्पियन बनेको थियो। स्पेनी टिममा लियोनल मेसी, किलियन एम्बापे, एर्लिङ हालान्ड, ह्यारी केन, क्रिस्टियानो रोनाल्डो जस्ता सुपर स्टार नभए पनि स्पेनको टिम एकजुट भएर खेल्दा उपाधि हात पार्न सफल भएको फुटबल विश्लेषकहरूले बताएका छन्। सधैँ उपाधि दावेदारका रूपमा रहेर पनि विश्वकप शुरू भएको झण्डै 80 वर्षपछि मात्र स्पेनले सन् 2010 उपाधि जितेको थियो। अहिले पनि दोस्रो पटक विश्वकपको उपाधि उचाल्न उसले 16 वर्ष पर्खनु पर्यो। नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा साउन 25 30 गतेसम्म पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ललितपुरको एल स्पोर्ट्स एकाडेमीमा आयोजना हुने प्रतियोगितामा शीर्ष वरियताका 8 पुरुष र 8 महिला, महिला पुरुष एकल, महिला पुरुष युगल खुल्ला, अन्डर 11, अन्डर 15 र अन्डर 19 छात्र तथा छात्रा खुल्ला, 35 वर्ष माथिको युगल, 45 र 55 वर्ष माथिको मास्टर्स खुल्ला गरी 15 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघमा आबद्ध 60 जिल्ला र 3 विभागीय टोलीका गरी 400 खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा शनिबार आयोजित एक कार्यक्रममा साफ च्याम्पियनसिपको लोगो सार्वजनिक गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता साफ आउँदो कार्तिक 18 मंगसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ।
3: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनसनरत डाक्टर गोविन्द केसीसँग आज सरकारले औपचारिक वार्ता गर्ने। प्रदेश सरकारहरूमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सहकार्य गर्ने, कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने लिखित सहमति। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने। रोल्पाको सुनछहरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ प्रमोद खरेल र जुना प्रसाईको स्वरमा रहेको यो स्वदेश गान। उन्नति बोहरा शिलाको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको।

तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई स्वदेश गानहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 8 बजेसम्म। अब सुनाउँछौँ अन्जान साक्यको सुर, दिनेश अधिकारीको रचना अनि सङ्गीत हो अजय क्रान्ति साक्यको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ पूजन प्रधान र भावना थापाको स्वर रचना अनि संगीत हो शंकर प्रसाद गदालको।

स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ निशा देसारको स्वर, व्याकुल माइलाको रचना अनि सङ्गीत हो गोपाल अधिकारीको।

भर्खरै सुन्नुभयो नारायण लामा, शीला विष्ट र साथीहरूको स्वरमा रहेको जागरण गीत दीपक कौडिन्यको रचना अनि सङ्गीत हो ईश्वर खत्रीको। अब हामी तपाईँलाई सुनाउँछौँ अर्को जागरण गीत, महेश कुमार औजीको स्वर, रचना अनि सङ्गीत हो जयनन्द जोशीको।

भर्खरै सुन्नुभयो शशिविक्रम थापा र साथीहरूको स्वरमा रहेको जागरण गीत जीवनाथ धमलाको रचना अनि सङ्गीत शशिविक्रम थापाकै। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँहरूलाई जागरण गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ अर्को गीत किरण प्रधानको स्वर युवराज पौडेलको रचना अनि सङ्गीत हो टिका भण्डारीको।

भर्खरै सुनायौं मुरलीधरको स्वरमा रहेको जागरण गीत दण्डपाणी पाण्डेको रचना अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ कल्याण आले, नानु महर्जन र साथीहरूको स्वर, शिवराज बस्नेतको रचना अनि सङ्गीत हो विश्वनाथ झाको।

पर्खरै सुनायौं केशव मिश्र र साथीहरूको सुर, रचना अनि संगीत हो केशव मिश्रकै। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ सत्यराज आचार्य, स्वरूपराज आचार्य र साथीहरूको सुर, रमेश चक्र खड्काको रचना अनि संगीत हो लक्ष्मण अधिकारीको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

भर्खरै सुनायौं यम बराल र साथीहरूको स्वर विशालजीत पालिखेको रचना अनि संगीत हो सुशील विश्वकर्माको जागरण गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ सोम बज्राचार्य र साथीहरूको स्वर राघवलाल वैद्यको रचना अनि संगीत हो सोम बज्राचार्यकै यसपछि यहाँहरूले ठिक 9 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अनसनरत डाक्टर गोविन्द केसीसँग आज सरकारले औपचारिक वार्ता गर्ने। प्रदेश सरकारहरूमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सहकार्य गर्ने। कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने लिखित सहमति। र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। अब समाचार विस्तारमा। सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु गरेको छ। आज डाक्टर केसीले उठाउनु भएका मागबारे औपचारिक संवाद हुने सरकारले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढी पुगेर डाक्टर केसीसँग उहाँको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा भेटघाट गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवाद मार्फत समाधान खोज्ने उद्देश्यले आफूले पहल अघि बढाएको सचिव पौडेलले जानकारी दिनुभयो। त्यसक्रममा हिजो डाक्टर केसी र उहाँका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आज प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको सहभागितामा संवाद गरी सहमतिको प्रयास गरिने सचिव पौडेलले जानकारी दिनुभयो। डाक्टर केसी विभिन्न पाँच बुधे माग राखी अनसनमा बस्नु भएको छ। उहाँको स्वास्थ्यमा समस्या आएपछि अनसनस्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट हिजै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि राखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने तीन बुधे सहमति भएको छ। दुई पार्टी बीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभयो भएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको नेकपाका संयोजक प्रचण्डका

0: मुख्य सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिनुभएको छ। प्रदेश सभाको हिजो बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। नेपाली काङ्ग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री कडेल विरूद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुने, कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको हो। उक्त प्रस्तावमाथिको छलफलमा हिजो भाग लिनुभएका कडेलले सुरुमै आफ्नो धारणा राख्नुहुँदै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनुभयो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काङ्ग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता कडेल 2080 चैत्र 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। बाढी पहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान 5 बजेसम्म काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध जारी छ। सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट नेपालथोक कटुन्जे बेसी सडक खण्डमा बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4 जिरो किलो तथा ओडा नम्बर 2 कोदारी स्थित अरनीको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लामा साघु रामेछाप राजमार्गको केही भाग सामाकोसी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। भाषाङ लामु सडक खण्डमा पहिरो खस्दा त्रिशुली मैलुङ स्याफ्रुबेसी कच्ची सडक खण्ड पनि अवरुद्ध भएको छ। त्यसै गरी मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम कोरोला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेका प्रहरीले जनाएको छ। रोल्पाको सुनछहरी गाउँपालिका 1 सेरम स्थित दवाङ लेकमा गाई बाख्रा चराउने क्रममा आएको भीषण पहिरोमा परि मृत्यु हुने 2 महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हिजो दिउँसो करिब 1 बजेको समयमा अचानक माथिबाट खसेको पहिरोमा पुरिएकी 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव निकालेर पहिचान गरिएको हो। कैलालीको गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा डुबेर 1 किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो दिउँसो गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। निज जोशीपुर गाउँपालिका 2 घर भई हाल धनगढी उपमहानगरपालिका 7 मनेहरामा बस्दै आउनु भएको थियो। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो। चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी हिजो साँझ भोटेकोसी नदीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार सवारी साधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका 3 निवासी 22 वर्षीय सबिन तामाङ रहेका छन्। सो सवारी साधन भन्सार जाँच पास गराई काठमाडौँ ल्याउने क्रममा गोसाईकुण्ड गाउँपालिका 5 स्याफ्रुबेसीको दक्षिण चिलिमे जलविद्युत केन्द्र नजिक भोटेकोसीमा खसेको सहायक प्रमुख जिल्ला अधिकारीले बताउनुभयो। घटनाको सूचना पाउना साथ खोज र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2083 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार 1 गतेदेखि 32 गतेसम्मको खपत को बिलिङ 2083 साउन 1 गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सरकारी सेवामा प्रवेश सम्बन्धी प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि हिजो पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशक भन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्नुहुँदै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच शिक्षा मन्त्री प्रधानले पदबाट राजीनामा दिएपछि कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन फिर्ता लिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनसनरत डाक्टर गोविन्द केसीसँग आज सरकारले औपचारिक वार्ता गर्ने। प्रदेश सरकारहरूमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सहकार्य गर्ने, कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने लिखित सहमति र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला। आउनुस कार्यक्रम सुरु गरौं।
1: जीवनको उत्तरार्धमा पुगेर पाको उमेर भएपछि ज्येष्ठ नागरिकलाई उपचार गर्न त्यति सहज हुँदैन। जुन समस्याका कारण उपचार गर्न उहाँहरू अस्पताल आउनुहुन्छ, उपचार गर्नुपर्ने त्यही समस्या नहुन सक्छ, अन्य कुनै कारणले त्यो समस्या देखिएको हुन सक्छ। अर्थात् सर्वाङ्गीण उपचार पद्धति अपनाउनु पर्दछ, तब मात्र उहाँहरूको उपचार सम्भव हुन सक्छ। विगत लामो समयदेखि ज्येष्ठ नागरिकको उपचारमा संलग्न ज्येष्ठ नागरिक विशेषज्ञ नर्स रति पकवाङ सुवालसँग कुराकानी गरेका छौँ। सुनाउँदैछौ सोही कुराकानी।
0: यहाँलाई यस कार्यक्रममा स्वागत छ।
2: धन्यवाद राजन सर। म रति पकवान, ज्येष्ठ नागरिक विशेषज्ञ नर्सको रूपमा आजको दिनमा वीर अस्पताल नर्सिङ क्याम्पसमा नर्सिङ शिक्षिकाको रूपमा अध्ययन अध्यापन क्षेत्रमा छु र योभन्दा अगाडि करिब 22 वर्ष मैले वीर अस्पतालमा सेवा गरेँ र त्यो सेवा गर्ने मौका मैले एज अ स्टाफ नर्स मैले वीर अस्पताल नर्सिङ क्याम्पसकै म विद्यार्थी थिएँ र स्टाफ नर्स पढिसकेपछि मैले वीर अस्पतालमा जागिर खाएँ र त्यो जागिर खाइसकेपछि वीर अस्पताल चाहिँ मेरो मलाई आफ्नै घर र वीर अस्पतालमा आउनुहुने सम्पूर्ण बिरामीहरू मेरो आफ्नै परिवार जस्तो लाग्छ मलाई। मेरो यात्रा आजभन्दा 23 वर्ष अगाडि नर्सिङ क्षेत्रमा म लागे। मेरो यात्रा वीर अस्पतालबाट नै मैले नर्सिङको यात्रा सुरु गरेँ। वीर अस्पतालमा आउने बिरामीहरूलाई सेवा गरेँ र त्यहीँबाट नै मैले नर्सिङ पेसा कसरी गर्ने अनि थ्योरिटिकल आस्पेक्ट्सहरू प्र्याक्टिकल आस्पेक्ट्सहरू मैले अध्ययन गर्ने मौका पाएँ र हाल 2017 मैले नेपाल सरकारको छात्रवृत्ति अन्तर्गत मित्र राष्ट्र चीनमा यो जेराटिक नर्सिङमा चाहिँ मैले मास्टर्स गर्ने मौका पाएँ र त्यहाँबाट फर्किसकेपछि 2019 चाहिँ म फेरि वीर अस्पतालमै एज अ जेराटिक नर्स विभिन्न युनिटहरूमा काम गरेँ र विभिन्न डिपार्टमेन्टहरूमा पनि एज अ इन्चार्जको रूपमा नर्सिङ इन्चार्जको रूपमा काम गर्दै अहिले चाहिँ नर्सिङ जनशक्ति जसमा चाहिँ हामीले नर्सिङ जनशक्तिलाई पढाउने क्षेत्रमा चाहिँ हाल आबद्ध छु।
0: अब यहाँले मित्र राष्ट्र चीनबाट ज्येष्ठ नागरिक विशेषज्ञ नर्सको रूपमा यहाँले पढेर आउनुभयो, आफ्नो डिग्री प्राप्त गरेर आउनुभयो, अहिलेसम्म तपाईँ ज्येष्ठ नागरिकसँग घुलमिल भएर सेवा दिइरहनु भएको छ।
2: ज्येष्ठ नागरिकसँग त्योभन्दा अगाडि पनि म घुलमिल नै थिएँ, तर एज अ विशेषज्ञता नर्सिङमा यो ज्येष्ठ नागरिक सम्बन्धी विशेषज्ञता लिइसकेपछि चाहिँ मैले 2019 र त्योभन्दा अगाडिदेखि नै जस्तै अब वीर अस्पतालको कुरा गर्नुहुन्छ भने नेपालकै सबैभन्दा जेठो अस्पताल जसको इतिहास छ, लगभग 60 वर्षभन्दा माथिका बिरामीहरू नै वीर अस्पतालमा धेरै जस्तो आउनुहुन्छ।
0: अब यहाँले ज्येष्ठ नागरिकका विभिन्न स्वास्थ्य समस्यामा काम गरिरहँदाखेरि ज्येष्ठ नागरिकसँग नजिकबाट यहाँ बसिरहनु भएको छ र उहाँहरूका समस्याहरूलाई नजिकबाट हेर्नु भएको छ, खास गरिकन स्वास्थ्य समस्याहरूलाई, समग्रमा ज्येष्ठ नागरिकहरूका स्वास्थ्यसँग सम्बन्धित समस्याहरू के कस्ता हुँदो रहेछन्?
2: हुन त हामीले नर्सिङ क्षेत्र र हामी धेरै जस्तो चाहिँ क्युरेटिभ हस्पिटल भनेको एक प्रकारको क्युरेटिभ सेक्टर, तर अब हामी मानिस भएर जन्मिसकेपछि अथवा ज्येष्ठ नागरिकको कुरा गर्न भन्दा अगाडि चाहिँ मानिसको स्वास्थ्य सम्बन्धी मात्र समस्या अथवा वान पार्ट मात्रै पनि कहिले पनि समस्या हुँदैन, एउटा होलिस्टिक एप्रोच भन्छ र वृद्ध अवस्थामा यो उमेर सँगसँगै चाहिँ हामीले होलिस्टिक एप्रोचबाट सोच्नुपर्छ। स्वास्थ्य चाहिँ ठ्याक्कै टु द पोइन्ट देखिने भयो, तर त्यसका पछाडि चाहिँ नदेखिने पाटाहरू थुप्रै छन् र क्युरेटिभ सेक्टरमा हस्पिटलमा आइसक्दा को एउटा वान अफ द पार्ट स्वास्थ्यलाई हामीले हेर्ने हो भने चाहिँ त्यो क्युरेटिभ आस्पेक्ट्स होइन, अब स्वास्थ्य उमेर सँगसँगै विभिन्न समस्याहरू हुन्छ, जस्तै शारीरिक समस्या हामीले देख्ने, आँखा धमिलो हुने, खुट्टाहरू दुख्ने, त्यस्तै गरेर श्वास प्रश्वासको समस्याहरू, मुटुको समस्याहरू, अरू उमेरको भन्दा उमेर बढ्दै जाँदाखेरि चाहिँ त्यो समस्या डेफिनेटली बढी छ, एउटा प्रकृतिको पार्ट हो। तर हामीले क्युरेटिभ आस्पेक्ट्सबाट मात्रै हेऱ्यौँ भने चाहिँ त्यो चाहिँ फुलफिल नभएको अवस्था, म एज अ फ्लोरमा बसेर होइन बसेर काम गर्दाखेरि मैले चाहिँ त्यो प्रत्यक्ष बुझेको छु। जस्तै हस्पिटलमा भनौँ, एउटा बुवा एउटा आमा खुट्टा दुखेर आउनुहुन्छ, कतिपय चाहिँ उहाँहरू एक्लै आउनुहुन्छ, एक्लै आउँदाखेरि आमा हजुरलाई कस्तो छ भनेर प्रश्न मात्र गर्दाखेरि पनि उहाँको खुट्टा दुखाइ भन्दा पनि आँखाबाट आँसु झर्ने अवस्था छ। ज्येष्ठ नागरिकको त्यो आँसु त्यतिकै आएको होइन कि, दुख्न त खुट्टा दुखेको हो तर पीडा चाहिँ मुटुमा छ कि, त्यो कुरालाई चाहिँ हामीले एड्रेस गर्नुपर्छ जस्तो लाग्छ।
0: बडा संवेदनशील कुरा गर्नुभयो यहाँले, दुखेको छ खुट्टा तर सुद्धा आँखाबाट आँसु आउँछ, यसको अर्थ हस्पिटलमा पुग्नुभन्दा अगाडि नै उहाँहरूलाई घर परिवारका सदस्यहरूले राम्रो नसोधेको हो कि, राम्रो उपचार गर्न ध्यान नदिएको हो कि, अथवा खाना लाउन अथवा कुटपिट अथवा उहाँहरूको अपहेलना गर्ने काम पो गरेको छ कि, त्यो पनि यहाँहरूले सोध्नुहुन्छ हेर्नुहुन्छ। र स्वास्थ्य संस्थामा आउनुभन्दा अगाडि घर परिवारको पनि महत्त्वपूर्ण जिम्मेवारी रहन्छ भन्दै हुनुहुन्छ यहाँ।
2: एकदमै बाल बच्चा अनि वृद्ध अवस्था र बस्यको अवस्था जुनसुकै अवस्थामा पनि परिवारको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। तसर्थ हामी त्यही भएर त भन्छौँ नि होइन, जस्तै परिवार नै फर्स्ट प्रायोरिटीमा चाहिँ को आउँछ त भन्दा परिवार नै आउँछ कि, परिवार नै ज्येष्ठ नागरिकको पहिलो सुरक्षा कवच होइन। ज्येष्ठ नागरिकलाई के चाहिन्छ त भन्दा पहिला हेरचाह चाहिन्छ, अनि त्यसपछि सुरक्षा, र हामीले त्यो दुईटा पार्ट भइसकेपछि मात्रै नै ज्येष्ठ नागरिकले पनि सम्मान, उमेरको आधारमा सम्मान पाउनुपर्छ भन्ने हो।
0: अब यहाँले भनिहाल्नुभयो ज्येष्ठ नागरिक कम्तीमा पनि टाउको दुखेर आउनु भएको छ भने टाउकाको मात्रै उपचार गरेर पनि भएन, पेट दुखेको छ भने पेटको मात्रै उपचार गरेर पनि भएन, यसको अर्थ अन्य उमेर समूहका बिरामीहरू र 60 नाग्नु भएका ज्येष्ठ नागरिकहरूको बिरामी अथवा उहाँहरूलाई उपचार गर्नु पर्दाखेरि विशेष भिन्नता के हुँदो रहेछ?
2: जस्तो बसेको अवस्थामा छौँ भने हामीले भावना सबैको बुझ्नुपर्छ कि होइन, सबैको शारीरिक आवश्यकता, मानसिक आवश्यकता, भावनात्मक आवश्यकताहरू जुनसुकै उमेरकोलाई चाहिन्छ, त्यसमा मैले फेरि बालबच्चालाई चाहिँदैन, बुढाबुढीलाई मात्रै चाहिन्छ भन्न खोजेको होइन। तर उमेर सँगसँगै चाहिँ कस्तो हुन्छ भन्दाखेरि भावना चाहिँ अलिक बढी हुन्छ। जस्तै फर इक्जाम्पल हामीले लिँदाखेरि बालबच्चाहरू चाहिँ परिवार सँगसँगै परिवारबाट टाढा बसेको अवस्थामा चाहिँ जस्तै एउटा गुँड हुन्छ, चराको गुँड, चराचुरुङ्गीले पनि त्यो बालबच्चालाई चाहिँ स्याहार्न उसको कर्तव्य हो भनेर एउटा शारीरिक रूपमा, मानसिक रूपमा चाहिँ उसलाई कसैले सिकाउनु पर्दैन। तर जति जति उमेर बढ्दै जान्छ त्यो चाहिँ विभिन्न कारणबाट, यसमा फेरि बालबच्चाहरूको गलत भयो, हुर्काई गलत भयो भन्न खोजेको होइन, आवश्यकता, समय, परिस्थितिले पनि बालबच्चालाई आमा बुवालाई भन्दा पनि विभिन्न कारणवश चाहिँ समयको माग सँगसँगै ऊ बहकिन्छ, जसले गर्दाखेरि आमा बुवासँग चाहिँ त्यति धेरै एट्याचमेन्ट नहुने अथवा समय दिन चाहँदा चाहँदै पनि नसक्ने अवस्था हुन्छ। तर आमा बुवाको जिन्दगी त बनिसक्नु भएको छ भने, अविवाहित छ भने फेरि अर्को पाटो छ, तर विवाहित भएर बालबच्चा हुर्काएर त्यो ठाउँसम्म पुग्दाखेरि उहाँहरूको त्याग, समर्पण, समय, दिनचर्या उहाँहरूले कसरी बिताउनु भएको छ त, कुन प्रकारको एट्याचमेन्ट चाहिँ उहाँहरूको छ त, त्यसमा चाहिँ टोटल्ली उहाँहरूको लाइफ प्याटर्न नै चेन्ज हुन्छ, जसले गर्दाखेरि उहाँहरूले जुन भावना चाहिँ एकैचोटि उहाँहरूले त्यसलाई कोप गर्न सक्नुहुन्न, जसलाई चाहिँ साधारण अर्थमा हामी खाली गुँड भन्छौँ कि, इम्प्टिनेस सिन्ड्रोम भन्छौँ, जुन चाहिँ ज्येष्ठ नागरिकमा चाहिँ त्यो अझ अलि बढी हुने भएको हुनाले ज्येष्ठ नागरिक र बालबच्चा अथवा बसेको व्यक्तिहरूमा गर्ने व्यवहार अनि त्यसपछि ट्रिटमेन्ट प्रक्रियाहरू पनि फरक छ भन्न चाहन्छु।
0: अवश्य पनि माया ममताका खानीहरू र अनुभवका खानीहरू ज्येष्ठ नागरिक हुनुहुन्छ नै। ज्येष्ठ नागरिकहरूलाई उपचार गर्ने सन्दर्भमा यहाँले भनिहाल्नुभयो भावनात्मक सम्बन्ध, उहाँहरूका बिमारका सम्बन्ध, उहाँको आफ्नो मनमा के छ त्यो कुरालाई हामीले उजागर गरियो भने अलिक खुलस्त रूपमा उहाँहरूले भन्न पनि सक्नुहुन्छ र उहाँहरूमा उपचार पनि लाग्छ भन्ने गरिन्छ। कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरू उपचार गर्न आउनुहुन्छ, आउँदाखेरि तपाईँलाई के भएको छ भनेर सोद्धाखेरि बताउन नसक्ने हुनुहुन्छ, कतिपय त्यस्ता पनि आउनुहुन्छ होला, उहाँहरूलाई पनि तपाईँहरूले उपचार गर्नुभयो होला, त्यसरी आफूलाई लागेको बिमार, परिवारमा पाएको दुःख, आफूले खाएको हन्डर र आफूलाई छुट्टै त्यो कारणले भएको बिमार उहाँले बताउन नसक्दाखेरि उहाँहरूलाई चाहिँ उपचार गर्ने विधि के हुन्छ, कस्तो के कस्ता तरिकाहरू अपनाउनुहुन्छ?
2: यसमा हजुरले एकदमै अहिलेको समय सान्दर्भिक प्रश्न सोध्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। यसको लागि चाहिँ हाम्रो वर्ल्ड हेल्थ अर्गनाइजेसन WHO नै ज्येष्ठ नागरिकको चाहिँ आइकोप स्क्रिनिङ टुल भनेर चाहिँ त्यो पद्धति त्यो फर्म्याटलाई चाहिँ युज गरेर चाहिँ ज्येष्ठ नागरिक आउँदाखेरि चाहिँ त्यो फर्म्याटलाई आधार बनाएर हामी ज्येष्ठ नागरिकलाई खास समस्या के हो र उहाँलाई सुरुमा एड्रेस गर्नुपर्ने के हो। जस्तै ज्येष्ठ नागरिक युजली चाहिँ ज्येष्ठ नागरिकहरू हस्पिटलसम्म आइसक्दाखेरि मेरो छाती दुख्यो मेरो खुट्टा दुख्यो भनेर आउनुहुन्छ, तर उहाँलाई जाँच्दै गर्दाखेरि चाहिँ उहाँको मुख्य समस्या चाहिँ खुट्टा दुखाइ नभइकन मानसिक समस्या अथवा आँखाको समस्याको कारणले उहाँले आँखा कम देख्ने कारणले उहाँ बारम्बार लड्ने समस्या, उहाँले चाहिँ खुट्टा बलियो नभएको कारणले गर्दाखेरि म लडेको भनेर उहाँ आउनुहुन्छ भने, तर उहाँको मूलभूत समस्या चाहिँ आँखाको समस्याको कारणले गर्दाखेरि चाहिँ उहाँ लड्नु अथवा उहाँको कानको समस्याको कारणले गर्दाखेरि चाहिँ अरू कारण भएको होइन, जसलाई चाहिँ हामी एसेसमेन्ट भन्छौँ जेराटिक एसेसमेन्ट, त्यो एसेसमेन्ट पद्धति अप्नाएर हामीले ज्येष्ठ नागरिकलाई चाहिँ उपचार गर्दाखेरि चाहिँ एकदम एप्रोप्रिएट जस्तै कहाँ पठाउने त फर एक्जाम्पल ज्येष्ठ नागरिक लडेर आउनुभयो, लडेर आउँदाखेरि उहाँलाई चाहिँ सुरुमा त हामी हात जोड्नीमा लानुपर्छ भन्ने हाम्रो एटेन्सन हुन्छ भन्दै गर्दाखेरि उहाँ किन लड्नुभयो त कारण के हो होइन, उहाँले आँखाले नदेखेर खुड्किलो ऊ हुनुभयो कि होइन, त्यो एसेसमेन्ट गरिसके पछि चाहिँ उहाँको एप्रोप्रिएट ट्रिटमेन्ट फर्स्ट ह्यान्ड चाहिँ कहाँ जानुपर्छ भन्ने त्यो पद्धति चाहिँ हामीले वीर अस्पतालमा चाहिँ सुरु गरिएको छ। र हामीले फिल्डहरूमा जस्तै म विभिन्न सङ्घ संस्थाहरूमा पनि आबद्ध छु काम गर्छु भन्दै गर्दाखेरि आबद्ध छु, र अब हामीले भलन्टरली थुप्रै अभिमुखीकरण कार्यक्रमहरू पनि चलाउँछौँ, त्यो बेला पनि ज्येष्ठ नागरिकलाई चाहिँ आफूले गर्नुपर्ने चाहिँ बेसिक चिजहरू के हो के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पनि हामी भन्छौँ।
0: यहाँले यो कुरो भनिरहँदाखेरि अवश्य पनि ज्येष्ठ नागरिकहरू आँखा दुखो भनेर आउँदाखेरि के कारणले दुखो भन्ने कुरा मानसिक समस्या हुन सक्छ, खुट्टा दुखो भन्दाखेरि आँखाले नदेखेर पो लडेको हो कि ठोकिएर भन्ने खालको कुरा पनि हुन सक्छ यहाँले बताइरहनु भयो। यसको अर्थ ज्येष्ठ नागरिकहरूलाई उपचार गर्न निकै समय लाग्छ, सोध खोज गर्नु पर्यो, उहाँको समस्या पहिचान गर्नु पर्यो, यसका लागि समय एउटा ज्येष्ठ नागरिकलाई उपचार गर्न उहाँको वस्तुस्थिति थाहा पाउन समस्या थाहा पाउनखेरि कम्तीमा पनि 15-20 मिनट आधा घन्टा लाग्छ। यसरी उपचार गर्ने सम्भव छ अहिले नेपालमा त्यति प्रशस्त हुनुहुन्छ हाम्रा उपचार गर्ने विज्ञहरू?
2: यो केसमा चाहिँ हामी सबैलाई थाहा भएको घाम जस्तै छर्लङ्गै छ, नेपालमा स्वास्थ्य जनशक्ति अझ यो डाक्टर नर्सको केसमा एकदमै कम छ। अब हामीले नर्सिङकै कुरा गर्दाखेरि साधारण हामीले स्पेसलाइज्डवाला होइन कि साधारण जेनरल नर्स पेसेन्ट रेसियो नै नपुग्दो अवस्था छ भन्दै गर्दाखेरि एउटा नर्सले चाहिँ कम्तीमा 30 बिरामी हेर्नुपर्ने त्यो पनि सेन्ट्रल हस्पिटल जस्तो ठाउँमा रहेको छ भने, अब हामीले यो केसमा चाहिँ अलिकति हामीले धेरै नै मेहनत गर्नुपर्ने अथवा राज्यले पनि यसतिर ध्यान दिनुपर्ने देखिन्छ। यति भन्दा भन्दै पनि अब के त्यसो भए नहेर्ने त भन्ने होइन, नहेर्ने त भन्ने होइन, जसरी हामीले यसलाई चाहिँ कसरी प्र्याक्टिस गर्न सक्छौँ त भन्दाखेरि जस्तै वार्डमा हामी चाहिँ के गर्छौँ, अब नर्सिङको रेसियो पेसेन्ट रेसियो त मिल्दैन, र बाहिर जस्तो अहिले चाहिँ स्वास्थ्यकर्मी र साधारण बीच चाहिँ ओहो त्यति धेरै रिलेसनसिप नहुनु अथवा छुच्चो हुनुमा पनि वान अफ द कज चाहिँ मेजर कज त्यो हो पनि, त्यसको सँगसँगै कसरी मिलाउन सकिन्छ त भन्दाखेरि कसलाई के आवश्यकता छ भन्ने कुरा चाहिँ हामीले पहिचान गरेर त्यसमा चाहिँ जो बिरामी कुरुवाहरू अथवा जो उहाँसँग आउनुहुन्छ उहाँसँग कुरा गर्दैखेरि पनि हामीले 50% कुराहरू त थाहा पाउँछौँ। अब यसो भन्दा भन्दै पनि फेरि ज्येष्ठ नागरिकको सन्दर्भमा चाहिँ सबै कुरा चाहिँ जो उहाँसँग आउनुहुन्छ उहाँहरूको विश्वास गर्न मिल्दैन, किन भन्दाखेरि जस्तो एउटा हाम्रो चाहिँ सोसियल स्टिग्मा छ क्या, उहाँले त जे पनि भन्नुहुन्छ उहाँले बिर्सनुहुन्छ, हुन पनि हो, ज्येष्ठ नागरिकमा विभिन्न रोगहरू लाग्छ जस्तै एङ्जाइटी डिप्रेसनहरू भइराखेको अथवा अल्जाइमर भएको डिमेन्सिया भएको कुराहरू थाहा नै हुँदैन। त्यस्तो अवस्थामा अब फ्यामिलीलाई सोद्धाखेरि फ्यामिलीले अलिकति बढाएर अथवा कम पनि भनेको हुनसक्छ, टोटल्ली फेरि अहिले डिपेन्ड हुने कुरा पनि छैन, तर लगभग हामीले चाहिँ एसेस गरेर चाहिँ प्रायोरिटी के हो भनेर चाहिँ एसेसमेन्ट गरेर अहिलेको सन्दर्भमा 15-20 मिनट एउटै बिरामीलाई उहाँको कुरा सोध्नलाई मिल्दैन, तैपनि कम्तीमा पनि 5-6 मिनट दिएर अथवा त्यो चाहिँ हामीले एकचोटि आइसकेपछि चाहिँ त्यो बिरामीको फलोअप गऱ्यो भने हामीलाई नेक्स्ट टाइम 5 मिनट नलाग्दैन होइन, उहाँको चाहिँ पहिल्यै कुराहरू थाहा हुन्छ, त्यसरी पनि हामीले गरिरहेका छौँ।
0: बडा राम्रो तरिका, कसैलाई डिमेन्सिया भएको छ अथवा एन्जाइटीहरू के भएको छ, ऊ बाहिर समाजमा निक्लिनका लागि गाह्रो परिरहेको छ, घरमै बसिरहनु भएको छ उहाँ, त्यस्ता बिरामीहरूलाई उसको परिवारले पनि हस्पिटलसम्म पुर्याउँदैन किनभने भोलि लासको विषय होला, अर्काले के भन्ला भन्ने कुराहरू होला, त्यो कारणले पनि घरमै बसिरहेको खालको अवस्था हुनसक्छ। त्यसरी बसेका ज्येष्ठ नागरिकहरू लगायत सबैलाई उपचार गर्न स्वास्थ्य केन्द्रसम्म अथवा हस्पिटलसम्म पुर्याउनका लागि के कस्तो तरिकाहरू अपनाउनु पर्ला, के सुझाव दिनुहुन्छ त्यस्ता व्यक्तिहरूको लागि?
2: त्यसमा चाहिँ समाजको अथवा हामी जस्तो जसलाई थाहा छ विभिन्न जस्तै अहिले त क्लबहरू छ होइन, युथ क्लबहरू अथवा कुनै संस्था जस्तो भनौँ न ओडामै पनि त्यस्तो छ भने चाहिँ हामीले त्योबाट चाहिँ नलेज सेयरिङ के जस्तै अभिमुखीकरण कार्यक्रमहरू गर्ने अनि इन्टरेक्सन प्रोग्रामहरू गराउने अनि अहिलेको एकदमै आवश्यकता भनेको चाहिँ इन्टरजेनेरेसनल इन्टरेक्सन के जस्तै ज्येष्ठ नागरिक र नातिको एजको ग्याप जस्तै भनौँ न बिचको चाहिँ एउटा पुल हुन्छ भन्दाखेरि अहिलेको ग्याप भनेको चाहिँ इन्टरजेनेरेसनल ग्यापलाई चाहिँ फुलफिल कसरी गराउने र कतिपय चिज थाहा नै हुँदैन कि जस्तै घरमा अब आजकल सबैको हामी सबैलाई थाहा छ विश्वकै समस्या हो यो, हाम्रो मात्रै पनि समस्या छैन। अब हाम्रो सबैको हातमा हात हातमा मोबाइल छ र टेलिभिजन छ, इन्टरटेन गर्ने थुप्रै साधनहरू छ, त्यो युज गर्दाखेरि हामीसँगै बसेको आधी घन्टासम्म पनि कुनै बोलचाल नहुनु कुनै नौलो कुरा होइन। त्यो बेलामा चाहिँ कसरी त्यो टाइमलाई चाहिँ इन्टरजेनेरेसनल बसिराखेको छ भने त्यो टाइम कसरी चाहिँ इन्टरएक्टिभ बनाउने त, घरमा चाहिँ एउटा गेमहरू खेलाउने हो कि अब टकहरू गर्ने हो कि अन्तर्पुस्ता सिप हस्तान्तरण गराउनमा चाहिँ हामीले कसरी इन्टरेक्सन गर्न सक्छौँ, त्यतातिर पनि ध्यान दियौँ भने चाहिँ जस्तै सँगै बसिराखेको त्यो हजुरबुवा र नाति मात्रै हुनुपर्छ भन्ने छैन, बुवा र छोरा आमा र छोरीमा पनि त्यो कुराहरू चाहिँ जब कम्युनिकेसन हुन्छ जब इन्टरेक्सन हुन्छ अनि थाहा हुन्छ कि। अब जस्तै घरमा उमेर 60 वर्षभन्दा माथि रहेको आमालाई अथवा 60 वर्षभन्दा मुनि रहेको आमालाई पनि बिर्सने रोग लागेको सँगै बसेको छोरालाई थाहा हुँदैन, किन थाहा हुँदैन त भन्दा ऊ बिहान 9 बजे निस्कन्छ अथवा त्योभन्दा चाँडै निस्किन्छ, घर पुग्दाखेरि थाकेर घर गइराखेको हुन्छ अनि जाँदाखेरि कुराकानी नै हुँदैन, अनि आमा चाहिँ एङ्जाइटीमा छ होइन चिन्तामा छ भन्ने कुरा थाहा नै हुँदैन। छोरा आउँदाखेरि त कहिलेकाहीँ चाहिँ अब सबै काम गरेकै देखिन्छ, खाना पकाइ नै रहेछ भनेको पाइ नै रहेछ, तर त्यति हुँदा हुँदै पनि एक्चुअल समस्या के हो भन्ने थाहा नहुने अवस्था भएको कारणले गर्दाखेरि यो चाहिँ हाम्रो स्थानीय भनौँ न घर घरमै र एक्टिभ गराउनको लागि चाहिँ सोसियल क्लबहरू अनि इन्टरेक्सन प्रोग्रामहरू अनि त्यसमा चाहिँ सेन्ट्रल रूपमा चाहिँ गभर्मेन्ट भयो भने चाहिँ राम्रो
0: हुन्छ। सरकारले त्यसलाई चाहिँ क्लबहरू खोलेर होइन दिवा सेवा केन्द्रहरू खोलेर त्यहाँ लगेर चाहिँ उहाँहरूलाई इन्टरेक्ट गरेर भने उहाँहरू अलिक प्रफुल्लित पनि हुनुहुन्छ।
2: हजुर,
0: चिकित्सकहरूसँग त्यस्तो के जादु हुन्छ कि जब कि बिरामीलाई ज्वरो हुँदाहुँदै पनि अथवा बिमार हुँदाहुँदै पनि छैन त तपाईँसँग ज्वरो अथवा बिमार छैन त भन्नुभयो भने तुरुन्तै विश्वास गरेर अहिले निको भयो होला भन्नेसम्मका पुग्छन् बिरामीहरू, यो के कारणले हुन्छ, कसरी के जादु हुन्छ चिकित्सकहरूसँग विशेषज्ञ स्टाफहरूसँग नर्सहरूसँग डक्टरहरूसँग के त्यस्तो जादु हुन्छ बिरामी हेर्ने?
2: त्यो जादु भनेकै विश्वास, संसारमा सबैभन्दा ठुलो कुरा विश्वास। जस्तै सानो बेलामा सानो बच्चा 2 वर्षको बच्चा आमा छेउमा आउने बित्तिकै जस्तो सुकै अवस्थामा पनि ऊ खुसी हुन्छ र रोग लागिसकेको भए पनि उसको मुखमा प्रसन्न हुन्छ अनि आमा भएपछि सबै ठिक हुन्छ भन्ने त्यो हामीले सानो बेलामा हामी बुझौँ कि होइन, हामी सानो बेलामा जस्तो छ नि त्यो आमा देख्ने बित्तिकै अरू पनि त छन् परिवार, तर आमा बुवा जो उसलाई स्याहार्ने व्यक्तिहरू आउने बित्तिकै त्यो बच्चामा पनि हुन्छ भन्दाखेरि उमेर सँगसँगै त्यो सबैमा हुन्छ। जस्तै डाक्टर नर्स भन्ने बित्तिकै उहाँहरूले निको पार्नुहुन्छ होइन, जस्तै भनौँ न सुनसान बाटोमा हामी हिँडिरहँदाखेरि ए चुप लाग्यो है पुलिस आए लैजान्छ भनेपछि डराउँछ नि होइन, तर किन त्यो एउटा एक प्रकारको के हो त विश्वास भन्ने चिज चाहिँ त्यति ठुलो कुरा हो कि,
0: विश्वासकै कारणले हो त्यो
2: हो।
0: अब म निको हुन्छु
2: जस्तै हस्पिटल आइसक्यो आउने बित्तिकै पनि त निको हुने होइन नि, तैपनि मान्छेलाई म हस्पिटल पुगेँ भनेपछि मैले कति बिरामीहरू देखेको छु अब म बाँच्छु होइन, हस्पिटलको इमर्जेन्सीको बेडमा बस्ने बित्तिकै निको हुने त होइन, तैपनि त्यो विश्वासले गर्दाखेरि चाहिँ एउटा इनर्जी होइन एउटा इनर उजागर हुन्छ क्या, ओहो अब म चाहिँ सेफ ह्यान्डमा छु है मलाई चाहिँ अब चाहिँ म बाँच्छु भन्ने चाहिँ हुन्छ।
0: उपचार गर्न गएका बिरामीहरूको विश्वास जित्न पनि चिकित्सकहरूले डक्टरहरूले पर्छ र डक्टरहरू देख्ने बित्तिकै पनि बिरामीहरू अब म निको हुन्छु भन्ने विश्वास पनि हुन्छ। यस्तो खालको सम्बन्ध गाँच्नका लागि यो खालको सम्बन्ध वृद्धि गर्नका लागि त धेरै मेहनत गर्नुपर्छ नि अघि चिकित्सकहरूले पनि बिरामीसँग बसेर
2: पर्छ। जस्तै यो एकदम हाम्रो समाजमा एकदमै उदाहरण पनि छ होइन, अब जस्तै मैले यो कुरालाई चाहिँ अलिकति ट्र्याक बाहिर गएर गर्न चाहे, जस्तै एउटा मेकानिक मान्छेले एउटा मेसिन बिग्रियो अनि अरूले पनि मेसिन बनाउने मान्छेलाई बोलाउन अगाडि आफूले पनि धेरै प्रयास गर्छ, तर त्यो बनाउन नसकेपछि अब चाहिँ मबाट हुँदैन भनेर एउटा मेकानिक जो पढेको छ उसले अथवा अनुभव गरेको छ उसलाई बोलाउँछ र उसले हेर्ने बित्तिकै केही समय हेर्ने बित्तिकै एक सर्टमै निको पार्छ र कसरी निको पार्यो भन्दाखेरि चाहिँ यो मेरो अनुभव हो भन्ने कुराहरू हामीले समाजमा सुनि पनि रहेका छौँ भन्दाखेरि हरेक क्षेत्रमा आफ्नो आफ्नो एक्सपिरियन्स र आफ्नो आफ्नो विषय विज्ञ पनि हुन्छ र यो चिकित्सा क्षेत्रमा नर्सिङ क्षेत्रमा पनि हुन्छ किन भन्दाखेरि त्यही चिज हामीले हेरिराख्यौँ भने त्यो गर्दा गर्दै नै ए अब यो पछि चाहिँ यस्तो हो है भनेर चाहिँ अर्ली प्रिडिक्सन के अब हामीले वर्षा हुँदैछ भनेर जुन हाम्रो यो मेसिनहरूबाट प्रिडिक्सन भए जस्तै कहिलेकाहीँ नमिल्न सक्छ शत प्रतिशत त नहुन सक्छ तर प्रिडिक्ट गर्दाखेरि चाहिँ त्यो लगभग चाहिँ हुन्छ।
0: उपचारकै सन्दर्भमा ज्येष्ठ नागरिकलाई कानूनले पनि स्वास्थ्यमा 50% छुट भनेर व्यवस्था गरेको छ र सँगसँगै हरेक हस्पिटलमा तोकिएका हस्पिटलमा जेरियाट्रिक वार्डको स्थापना गर्नुपर्छ र त्यहीँ आएर ज्येष्ठ नागरिकहरूले उपचार गर्नुहुन्छ र पाउनुपर्छ भनेर पनि कतिपय ठाउँमा खोलिएका होलान्। वीर हस्पिटलमा पनि जेरियाट्रिक वार्ड होला नै
2: छ
0: अवश्य पनि छ तर त्यस्ता वार्डहरूमा उपचार गरिसकेपछि उहाँहरूले माया ममता विश्वास त पाउनुहुन्छ तर औषधि किन्ने बेलामा औषधि छैन भन्ने हिसाबले फेरि पनि पैसा हालेर बाहिरतिर औषधि किन्नुपर्ने अवस्था पनि छ भनेर ज्येष्ठ नागरिक स्वयं पनि भन्नुहुन्छ। यो विषयमा यहाँको के छ सुझाव?
2: यसमा चाहिँ नेपाल सरकारले ज्येष्ठ नागरिक मात्र नभइकन आम नेपाली जनता होइन नेपालीहरूलाई चाहिँ स्वास्थ्य बिमामा आबद्ध गरेर र बिमा अन्तर्गत पाउने सेवा सुविधाहरू सरकारले सकेसम्म सबैलाई नै दिन खोजेको छ। सरकारले प्रयास पनि गर्नुभएको छ तर मेरो विचारमा चाहिँ प्रयास गर्दा गर्दै पनि अब हामी सबैलाई थाहा भएकै कुरा हो यो बिमाको चाहिँ राज्यलाई पनि थाहा गाह्रो भएको अवस्था भन्ने कतिपय हामीले समाचारहरू पनि सुनेका छौँ पढेका छौँ। त्यो पढ्ने क्रममा चाहिँ सायद अब निकट भविष्यमा चाहिँ त्यसको सोल्युसन अथवा त्यसको समाधान चाहिँ हुन्छ जस्तो मलाई लाग्छ।
0: ज्येष्ठ नागरिकहरूको संख्या बढिरहेको छ, यो पछिल्लो तथ्याङ्कले पनि करिब करिब 29 लाख भन्दा बढी ज्येष्ठ नागरिक भनेर भनेको छ। नेपालमा त्यो जनसङ्ख्या बढिरहेको छ, उपचारको कुराहरूमा पनि समस्या आइरहेको छ। तपाईँ ज्येष्ठ नागरिकको उपचारमा संलग्न रहनुहुन्छ विशेषज्ञता हासिल गरिसकेपछि पनि र त्योभन्दा अगाडि पनि तपाईँ हुनुहुन्थ्यो। ज्येष्ठ नागरिकसँग बसेर नजिकबाट उहाँहरूका भावनाहरूसँग तपाईँका भावनाहरू मिलाइरहँदाखेरि उहाँहरूका कुराहरू तपाईँले खोजिरहँदाखेरि खोलिरहँदाखेरि ज्येष्ठ नागरिक भनेको अनप्रोडक्टिभ सेक्टरै हो, योसँग कुनै अनुभव छैन, के पाउनुहुन्छ तपाईँ यसलाई?
2: यो अनप्रोडक्टिभ भन्ने शब्द नै एकदमै सरासर गलत। जस्तै अब हामीले भन्छौँ पनि जस्तै ज्येष्ठ नागरिकलाई अनप्रोडक्टिभ भनिरहँदाखेरि इनकेस त्यस्तो कुरा आयो भने कसरी भयो त्यो एउटा जस्तै भनौँ न जसले उहाँहरू त झन् अनुभवको खानी भन्छौँ हामी। जस्तै अहिले हाम्रो नेपालमा हेर्ने हो भने किन चाहिँ हामी अलिकति अझ झन्झन अगाडि बढ्नुपर्ने चाहिँ किन पछाडि ढकेलिरहेको अवस्था छ त, देश किन पछाडि ढकेलिरहेको अवस्था छ त भन्दाखेरि त्यही हो, हामीले हेर्न जानेनौँ कि। जस्तै यो अनुभव जुन ज्येष्ठ नागरिकहरूले गरेका कामहरूको अनुभव भनौँ कि उहाँहरूको हरेक चिजबाट जस्तै होलिस्टिक एप्रोच चाहिँ ज्येष्ठ नागरिकलाई मात्रै नभइकन ज्येष्ठ नागरिकले जानेका कुराहरू पनि होलिस्टिक एप्रोचमा चाहिँ नयाँ जेनेरेसनलाई चाहिँ हामीले दिन सकेनौँ कि, त्यही भएर त अनप्रोडक्टिभ भन्ने जस्ता एकदम व्यर्थ शब्दहरू चाहिँ ज्येष्ठ नागरिकलाई हो कि भनेर प्रश्न गर्ने आँट पनि समाजमा भयो नि त। तर एक्चुअली चाहिँ त्यो एकदमै 100% भन्दा पनि यदि माथि छ भने त्यो भन्दा पनि गलत हो भन्न चाहन्छु म। किन भन्दाखेरि शारीरिक रूपमा प्रकृतिमा चेन्जेसहरू आउने नर्मलाइजेसन कुरा हो कि। जस्तै बच्चाहरू पनि हुर्काउँदै गर्दाखेरि त बच्चाहरूको पनि कति समस्याहरू हुन्छ, तर बच्चाहरू चाहिँ हामी चाहिँ दे आर द फ्युचर स्टार्स भन्छौँ भन्दाखेरि ज्येष्ठ नागरिक पनि त वर्तमान हो नि होइन। उहाँले जानेको शारीरिक रूपमा उहाँलाई समस्याहरू भयो होला, तर उहाँले जानेका सिपहरू उहाँहरूले जानेका कुराहरू पुस्तान्तरण गर्दै लगेको खण्डमा ज्येष्ठ नागरिकै पनि जस्तै 60 वर्षमा कोही एकदम उहाँलाई समस्या हुने रहेछ भने प्रिभेन्टिभ आस्पेक्टबाट हामीले उहाँलाई सामाजिक रूपमा सशक्त बनाउन सक्यौँ होइन, शारीरिक रूपमा पनि एजिङ प्रोसेसलाई चाहिँ हामीले ढकेल्न सक्यौँ भने त्यो समस्यालाई हामीले कम गर्न सक्छौँ। र अहिलेको टाइममा चाहिँ एकदमै नेपालको लागि चाहिँ एप्रोप्रिएट समय हो भन्नलाई त हामी ज्येष्ठ नागरिक 60 वा 60 वर्षभन्दा माथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भन्छौँ र नेपालको सन्दर्भमा अहिले 2078 को जनगणना अनुसार चाहिँ लगभग 10% भन्दा माथि ज्येष्ठ नागरिक छ, जुन चाहिँ तथ्याङ्कको आधारमा चाहिँ 29 लाख छ भनिरहेको अवस्था छ। बट अल चाहिँ एउटै बास्केटमा छ के, सबै नसक्ने ज्येष्ठ नागरिक छैन नि, त्यो 10% पनि एबाउट 2% होइन 1.5% मात्रै अलिकति बेड रिडन होला, जसलाई चाहिँ एकदम 24 घन्टा स्याहार चाहिने अथवा स्याहारकर्ता चाहिने अवस्था छ। तर युवा वृद्ध अवस्था छ के, जुन यो 60 लिएर हामी 74 इयर्ससम्मकोलाई चाहिँ युवा वृद्ध अवस्था भन्छौँ, उहाँहरू दे आर मच मोर प्रोडक्टिभ। अब झन् मैले जिन्दगीमा के गर्नुपर्छ, उहाँहरूसँग शारीरिक रूपमा पनि म के गर्छु भन्ने एउटा हुतुती हुन्छ, शारीरिक रूपमा पनि नसक्ने भन्ने हुँदैन, सामाजिक रूपमा पनि उहाँहरू संलग्न हुन्छ। सो त्यो युवा वृद्ध अवस्थालाई चाहिँ अबको सोसाइटीले युज गर्यो भने चाहिँ हामीलाई त अहिले त यो गोल्डन एज हो कि, जस्तै अब हामीले जो वृद्ध अवस्थाहरू भएको देशहरू छ, जस्तै जापानको कुराहरू हेरौँ, चाइनाकै कुराहरू हेरौँ, त्यो देशमा चाहिँ भएका समस्याहरूलाई चाहिँ अहिले हामीले प्रिभेन्टिभ आस्पेक्ट्समा चाहिँ एड्रेस गर्न सक्यौँ भने नेपाल चाहिँ एकदम, जस्तै हामी भूकम्प आउन अगाडि हामी प्रिपेयर हुन्छौँ नि, त्यही प्रिपरेसन गर्न सक्यौँ भने त हाम्रो देश अझ धेरै राम्रो बनाउन सक्छौँ जस्तो लाग्छ।
0: उहाँहरूसँग भएको ज्ञान, सिप र क्षमताको प्रयोग गर्नु पर्यो, सरकारले पनि गर्नु पर्यो र समाजमा भएका अन्य व्यक्तिहरूले पनि त्यो हस्तान्तरण गर्दै लिनु पर्यो, त्यो आफूसँग लिनु पर्यो, नयाँ जेनेरेसनमा ट्रान्सफर्म गर्नु पर्यो त्यसलाई। तपाईँ एउटा चिकित्सकको हिसाबले, विशेषज्ञ नर्सको हिसाबले, त्यसमा पनि ज्येष्ठ नागरिकसँग सम्बन्धित विशेषज्ञ नर्सको हिसाबले, ज्येष्ठ नागरिकहरूले के गर्न हुन्छ, के गर्न हुँदैन र परिवारका सदस्यहरूले ज्येष्ठ नागरिकहरूप्रति गर्ने दायित्व के हुन्छ?
2: यसमा चाहिँ पारिवारिक दायित्व भन्दै गर्दाखेरि चाहिँ ज्येष्ठ नागरिकले पहिला सुरुमा विभिन्न, अब हामीले स्वास्थ्यलाई वर्गीकरण गरौँ, सामाजिक वर्गीकरण गरौँ होइन, अनि पारिवारिक वर्गीकरणमा चाहिँ स्वास्थ्यलाई गर्दाखेरि चाहिँ ज्येष्ठ नागरिकले पहिला सुरुमा चाहिँ उमेर सँगसँगै स्वास्थ्यलाई चाहिँ ध्यान दिनु पर्यो। त्यसमा एकदम ठुलो कुरा हामीले गर्न पर्दैन, एकदम साधारण कुरा भन्दै गर्दाखेरि सबैले भन्ने गरेको कुरा व्यायाम, खानपान, त्यतातिर हामीले विशेष ध्यान दिनुपर्छ। र स्वास्थ्य उपचारको कुरा गर्दै गर्दाखेरि हरेक पटक हामीले स्वास्थ्य हस्पिटलमै गएर जचाउन पर्ने त्यस्तो अवस्था पनि होइन, तर वर्षको एकचोटि चाहिँ उमेर सँगसँगै लाग्ने सुगर, आँखा जाँच गराउने, ब्लड प्रेसर छ कि छैन भनेर जाँच गराउने, मुटुको अवस्था कस्तो छ भनेर साधारण हामीले जाँच गरायौँ भने चाहिँ आफैलाई पनि एउटा शक्ति आउँछ कि मलाई ठिक छ, मैले यतिसम्म चाहिँ म गर्न सक्छु भन्ने एउटा हुन्छ। अर्को कुरा चाहिँ ज्येष्ठ नागरिकले याद गर्नुपर्ने कुरा चाहिँ, हामीले थ्योरिटिकल आस्पेक्ट्सबाट हेऱ्यौँ, सैद्धान्तिक आस्पेक्ट्सबाट हेऱ्यौँ भने पनि हाल चाहिँ जस्तै ज्येष्ठ नागरिकहरूको एउटा चाहिँ के छ भन्दाखेरि, छोराछोरी ठुलो भइसकेपछि, छोरा छोरीको बिहा गरिसकेपछि, अब म बुढो भएँ, चाहे त्यो भर्खरै 61 वर्षको किन नहोस्, अब जे काम पनि छोराले गर्छ, छोरीले गर्छ, बुहारीले गर्छ होइन, ज्वाइँले गर्छ भन्ने कुरा हुन्छ। तर त्यसरी चाहिँ हरेक रेस्पोन्सिबिलिटीलाई चाहिँ छोड्दै जाने होइन, आफूले गरेका कामहरू चाहिँ सकेसम्म आफूले गर्ने, शारीरिक रूपमा नसक्ने चिजहरूलाई चाहिँ बाँड्दै जाने हो कि। र त्यस्तो गर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि, स्वास्थ्यको हिसाबमा चाहिँ एउटा ज्येष्ठ नागरिकमा हुने समस्या, एक्लोपनको समस्या, चिन्ताको समस्याहरू चाहिँ कम हुँदै जान्छ। र अर्को कुरा चाहिँ शारीरिक रूपमा पनि आफूले गरेका कामहरू चाहिँ हामी एक्टिभली पार्टिसिपेट भइराख्यौँ भने चाहिँ हाम्रो शारीरिक जस्तै हड्डीहरू, मांसपेशीहरू पनि त्यसलाई चाहिँ मेन्टेन भइरहेको छ क्या। त्यही भएर हामीले भन्दाखेरि चाहिँ एक्टिभिटी थ्योरी भन्छौँ। एक्टिभिटी थ्योरीले चाहिँ के भन्छ त भन्दाखेरि, आफूले गरेका कामहरू सकुन्जेलसम्म चाहिँ आफै गरौँ। उमेर सँगसँगै हामीले अर्को याद गर्नुपर्ने कुरा चाहिँ फाइनेन्सियल आस्पेक्ट्स पनि हो। र बच्चाहरूको केसमा चाहिँ हामी फाइनेन्सियल कुरा गर्दैनौँ भन्दै गर्दाखेरि, ज्येष्ठ नागरिकको कुरामा चाहिँ फाइनेन्सियल आस्पेक्ट किन भन्दाखेरि त्यो उमेरले पाएको एउटा देन हो कि, अनि त्यसलाई पनि कसरी म्यानेज गर्ने भन्ने कुरा चाहिँ उमेर सँगसँगै हामीले सिक्नुपर्छ। अनि के कस्ता समस्याहरू छ, एक्लै बसेर आफ्नो परिवारबाट बाहिर नलिकारिकन बस्नु हुँदैन, त्यसलाई चाहिँ एउटा सामूहिक छलफल गरेर त्यसलाई पनि हामीले एड्रेस गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: तपाईँले धेरै जानकारी दिनुभयो र पनि केही कुराहरू मैले सोध्न छुटाएको पनि हुनसक्छ यो ज्येष्ठ नागरिकको उपचार गर्ने सन्दर्भमा, त्यस्तो केही छ भने भनिदिनु।
2: एउटा चाहिँ हामीले ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि क्युरेटिभ आस्पेक्ट होइन, रोग लागिसकेपछि उपचार गर्नुभन्दा प्रिभेन्टिभ आस्पेक्ट होइन, रोग नलाग्न दिनको लागि के कस्ता कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने कुरा ज्येष्ठ नागरिकहरूले बुझ्न एकदमै आवश्यक छ। त्यसमा चनाखो हुनुपर्छ, त्यो चनाखो हुने क्रममा चाहिँ एउटा भ्याक्सिनेसनको, खोपको कुराहरू पनि छ। ज्येष्ठ नागरिकहरूमा एउटा संक्रमणबाट सुरक्षा पाउनको लागि ज्येष्ठ नागरिकहरूले फ्लू भ्याक्सिनहरू प्रत्येक वर्ष रुगाखोकी अथवा निमोनियाबाट बच्नको लागि लगाउन सक्नुहुन्छ। त्यस्तै गरी न्युमोकोकल भ्याक्सिन 65 वर्षभन्दा माथि रहनुभएका ज्येष्ठ नागरिकहरूले लगाउनु भयो भने फोक्सोको संक्रमण हुने दर कम हुन्छ। त्यो सँगसँगै चाहिँ हामी स्वस्याहार गर्नुहोस् है भनेर एकदमै अनुरोध गर्छु। एज अ नर्सको हिसाबले, एज अ ज्येष्ठ नागरिकसम्म बसिरहेको अथवा काम गरिएको आधारमा पनि ज्येष्ठ नागरिकले चाहिँ उमेर सँगसँगै आफूले गरेका कामहरू साधारण घरमै बसिरहने हुन्छ, म कहाँ जानुपर्ने छ र भनेर एउटा साधारण कपाल कोर्न पनि अथवा नङ काट्न पनि अल्छी मान्नुहुन्छ। त्यो गर्न भएन। कसैले कविता कोरिरहनु भएको छ, कोही गीत गाइरहने हुनुहुन्छ, अथवा कसैले सुकुल बुन्नुहुन्छ, अथवा कसैले केही नगरे पनि कम्युनिटीमा होइन समुदायमा चाहिँ गफहरू गरेर अरूलाई हँसाउनुहुन्थ्यो भने त्यो कार्यलाई पनि गर्नुहोस्। अनि त्यसपछि आफ्नो स्व स्याहार कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले सिक्दै जानुपर्छ। त्यो कहिले पनि बिर्सनुहुन्न, कन्टिन्युटी गर्नुहोस् है बामा भनेर चाहिँ भन्न चाहन्छु। धन्यवाद राजन कार्की सर, ज्येष्ठ नागरिक कार्यक्रम र रेडियो नेपाललाई पनि, सम्पूर्ण परिवारलाई पनि। मलाई आफ्नो ज्येष्ठ नागरिक क्षेत्रमा काम गरिरहँदाखेरि ज्येष्ठ नागरिकसँगका कुराकानीहरू गर्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
1: अहिले सुन्दै हुनुहुन्थ्यो वीर अस्पताल नर्सिङ क्याम्पसमा नर्सिङ शिक्षिकाको रूपमा अध्ययन अध्यापन गरिरहनु भएकी ज्येष्ठ नागरिक विशेषज्ञ नर्स रति पकवाङ सुवालसँग गरिएको कुराकानी। ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एकअर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। यस कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestanagarik@gmail.com, jestanagarik@gmail.com। तपाईँले पठाउनु भएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्।
0: लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौं। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राई अनि अनिता आचार्यसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।

के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो

0: अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु गरेको छ। डाक्टर केसीले उठाउनुभएका मागबारे औपचारिक संवाद आज सुरु हुँदैछ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो नै धनगढी पुगेर डाक्टर केसीसँग उहाँको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा भेटघाट गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवाद मार्फत समाधान खोज्ने उद्देश्यले आफूले पहल अघि बढाएको सचिव पौडेलले जानकारी दिनुभयो। त्यसक्रममा हिजो डाक्टर केसी र उहाँका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आज प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको सहभागितामा संवाद गरी सहमतिको प्रयास गरिने सचिव पौडेलले जानकारी दिनुभयो। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच प्रदेशसभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने 3 बुँदे सहमति भएको छ। दुई पार्टीबीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको हिजो बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभयो। काङ्ग्रेस र नेपाली कम्युनिस्ट पार्टी नेकपाले मुख्यमन्त्री कडेल विरुद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको हो। रोल्पाको सुनछहरी गाउँपालिका 1 शेरस्थित लवाङ दवाङ लेकमा गाई बाख्रा चराउने क्रममा आएको भीषण पहिरोमा परि मृत्यु हुने 2 महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा पुरिएकी 51 वर्षीय असौजी घर्ती मगर र 36 वर्षीय अमरा घर्ती मगरको शव निकालेर पहिचान गरिएको छ। कैलालीको गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा डुबेर 1 किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। जोशीपुर गाउँपालिका 2 घर भई धनगढी उपमहानगरपालिका 7 मनेहरामा उनी बस्दै आएका थिए। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम।

0: कार्यक्रम राष्ट्रको संसार।
1: बाकी समाचार। चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी भोटेकोसी नदीमा खस्दा चालकसहित बेपत्ता भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार सवारी साधनसँगै बेपत्ता हुनेमा रसुवा कालिका गाउँपालिका 3 22 वर्षीय सबिन तामाङ छन्। र भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सरकारी सेवामा प्रवेश सम्बन्धी प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि हिजो पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा नपर्न आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनुभयो। यसैबीच शिक्षा मन्त्री प्रधानले पदबाट राजीनामा दिएपछि कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन फिर्ता लिएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फा

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सन्

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: जो निरामी भाजप मेजुपी राष्ट्र छ धाकेगु नीति न्याको हे सहित पिंस चाहिँ थगु जीवन पासाना सहित पि खाइते अपाङ्ग जो बेपत्ता जोसान्त अभिनय छिगु दे यागु हिउ पाखे दासा उली सकल अजनाले त फया छोङ अवस्था दासा पक्कै नम्मखु थो जुगु या कारण थैगु ये छिगु दे यागु राजनीतिक अवस्था व राजनीति अस्थिरता एक तर राजनीतिक न गुली सहित त्यता अले गुली नै जान पापिया गुली नै हिउ पा हेगु नीति ग्वाली या पिन्तागु हना बना या माघु ख वो या मफुगु हुनी खला वा छु कारण ख देश दासा गु कथ पला छि माघु ख गु कथ देशे बालागु स्वा भए माघु ख वो स्वा या नस्वा सकल देशवासी बिसन क्याफे माघु ख वो दासा जुया चङ्गु मधु अवश्य न वैगु दिने जुई माधेगु आशा पलसा जोना थमया थो ज्या छन्याका चनाको जु र अवश्य न छिता लस्कु छ याना चना अलि छिगु छु न कथ यागु सल वा छु न कथ यागु झिगु खुसा छिसा अवश्य न पङ्का दिफु खेताल थाउकने जिगु देशे सुकुम्बासी आठ्या निसे कया देशे बजेट न हगु थिति कारण यहाँ थिति देशे चौपिन त थिति कथ यहाँको हात्या लाना चङ्गु अलि थाउकने जिगु देशे छौको थन्सिना जाया यी वया चङ्गु सिना जाया नीति माको सा मधु धागु अलि निसे कया ठिके जोगु निसिकया यको विषयवस्तु त दु शिक्षा निसे कया थिति विशेष जीवन मनुतेगु जीवन हना बनाया विशेष नापा स्वपुदुगु थिति यको विषयवस्तु दुगुले छिट जाने मने धया चङ्गु खु दु वो छिस फङ्का दि फो क्या नीति फोन ल्याएको 42 11 721 हो 42 11 736 तासे फोन सर्ति दिमा पासा त लस्को स्याना सना हजुर हेलो
1: हेलो
0: हजुर जोजलोपा हजुर निमा पास्ते हो हजुर क्षमा भाजु फोन त यहाँ बिसानज्यूको न्यु फोन लाना चाहँदो हजुर हेलो हेलो
1: हेलो
0: हजुर जोजलोपा
1: जोजलोपा
0: बुद्धज्यू मफु
1: मफु
0: हजुर जिना मफेका चनाएको छु ल अहिले जिना भफिसी ल हजुर अहिले छिट ठाउँ छु खेको
1: आज र लटुन लटुनमा अप्ठ्यारो स्त्री वाले वेज गए गुनासोको ठाउँ आखिरका ढाबलाई ल टाइममा म टोट्ल अब 2 घन्टा टोट्यो आज चाहिँ 1 घन्टा म टोट्ल अहिले महसुल नभराइन होला यहाँ चाहिँ खानपान संस्थान थोप ल रिउ चाहिँ पाप ज्याख ल गोली बेटर बाँध लगे यता उसले धर्म लगाइ छिक्पिन्ट अहिले खानपान संस्थान प्रबन्धक ल बाँध लगेको टोटी ढुका ऊ ल टोटी बेस त थाहा छ न ऊ ल टोटी मेसा चाहिँ टाइम अहिलेको ल मोटो टुगा एजुन्टी बरु 1 घन्टा फुल नक्सा ल टोटा टोटा पट्टिको ल छोया हल्का थाहा छ उयो कि धर्म लगाइदिएका
0: सुभा जय माबा ज्यू वेक्लन धैदिल सोनी गले धुम्बा खेले विशेष याना वेक्लन धुम्बा ख या त इङ्गित याना धैदिल कि धुम्बा खेले ल मऊ कारण याना यो कोही हाठिया जुवा चङ्गु जुल स्वास्थ्य जुवा चङ्गु जुल कि ल टोङ्किएको धैयु छौ धर्म ख खेतन खेतल ख छ्यादछ नाप्नापा नेवाटेसँग ठिथी लागापति बल्चा फल्चा नाप्नापा लुइटी अलि लुहाइटी ठिथी कथा अहिले तु अयो मुया मनोटेता चाहिँ पिनेन सोनीको पिनेन वैपी मनोटेता ल निसेको या ब्याया गु नीति चाहिँ हाठ्या मुजुमा दका डेका टगु ख तर ठाउँको नि विकास निर्माण या नामे फुक्क ननै ढुङ्का वने ढुङ्कल उकि चाहिँ आ ल यु हाहाकार न जोया चङ्गु दु उकि अवश्य न आ दया चङ्गु सरकार थो ल याकु व्यवस्था या त व्यवस्थित या न बित न इनाब्दुत छ्यादशा सोनीको न्याङ्कन ल मऊ खाया इले ल मऊ धयु ख चाहिँ यको यको ओया चङ्गुले थो ख या त फचि फको याक न जेङ्केको नि त इनाप या से फोन सप्ति दिमा पास या त लस्कु स्याना छ न हजुर हेलो
2: हेलो जोजलोपा
0: हजुर जोजलोपा मफु
2: एकदम ब्याची जी मालचिनोर बालिका रूप रत्न साके
0: हजुर रूप रत्न जी अहिले जेना भविष्यत ल
2: सिमरानी यदो छिरेका द
0: हजुर साको भिङ्का भप्याडी छ अहिले छुटाइदि रूपरत्न जिउ ठाउँ
2: इले बिले घुनाउने खण्डा मलगा ठोमकला काकी कृष्णमा पनि अझ मुनियो पनि दुसा मिनिमा यो युटागा आगे सुकुम्बासी खे सरकार तथ्यांग कई दो मतलब डरदा एक लाइक प्रोत्साहन सो दो गाडा होने ना
0: जो
2: वाह ये ए दुनिया छी नेवाट न यो को दु सुकुम्बासी छ मोर पी गु मोर पी ये वेक अप इन सा पत्ते वा चा का हा
0: जो जो
2: ना गणी ना तो छु डरते लाइक गणी ना तो दु दे खसी का जी सेल गंडक लगे दो वोरा रे तो ने उन उनी मालो रियो गा मतलब
0: महालक्ष्मी नगरपालिका यामा भाजुना पम्पायदुना अरे वेक्ल धैदी गु ख छिसन दिल अवश्य न सोनी ग दुने ल यागो हाहाकार नापानी सिंह जुया सङ्ग ख गुब्ले निसे सोनी ग दुने थिति कथ अव्यवस्थित बस्ती विकास र वन नाप नापान ल यागो हाहाकार निसेकया थिति कथ यागो हाटिया बजार व्यवस्थापन निसेकया थन सडक डे कुब्ले विकास निर्माण नामे यो मनोत सुकुम्बासी जुई गु हाट्या तन यो दया होया चङ्गु ख तर सोनीग थालकी मनोतेसन छुन हाट्या मरु छुन समस्या मरु सोनीग धैगु धैगु ए धनी तमिपी मनोत सोनीगु ख उकिन जाने छुन दुई मुख दैगु कथन जुल उकियाना गुले नेवा त ससुपी फुपी तमिपी नेवा त विदेश पलाञ्जुगु दु धासा सोनीग पिनेस पलाञ्जु पिङ गरिब निमुखा नेवा त यो दु ठुकी दुने सुकुम्बासी नेवा त न यो दु सुकुम्बासी ढासा ठ चौकठन नेवाट ठन सोनीग डुने दुसाना गठिजुया जुलले धैगु कथ खट्याएको खसा नेपायागु छगु मुलुकी ए न छौकथ धाएको खसा प्राकृतिक विपत्ति अले सोनीग डुने देखिकु ठिठी कथयागो मापदण्ड नयाँ यो मनो त थगु छे ब्या तोता मेगु थासे उनी मागु दु तर इम्ता क घाइपी इम्ता सुया बिपी इम्मा अभिभावक दासा आतको लुके भया चङ्गु मधु उकी फुलाङ्गु सरकार थे मखु कि नुगु सरकार फुलाङ्गु हाट्या त ज्याङ्केको फुलाङ्गु हाट्या टेटा न छौ कथ चाहिँ व्यवस्थित यागु कथ आयागु सरकार अभिभावक जुया बी माल धैगु स रूपरत्न साके जिन तया दिल थतियाना थिथि स त दुसा अवश्य न चिसन पङ्का दिफु जसन लसकुस दु दासे निनामी बाजु मेजुपी हजुर फोन साप्ती दिमा पास्ता लसकुस या हजुर हेलो हजुर जो जो लपा मफु कमल विनायक हजुर मफु गोपालज्यू हजुर जिता न पाँचे हजुर अहिले जेना भविष्य ल हजुर साकबिङ हजुर अलिक मको पश्चिम फको नेउका मुखलाई ठके छु डु वो चाहिँ एकदम साडगा चाहिँ नि मुखलाई जस्तै मल्टा चिजको डेकी ब्लेन गुब्ले गुब्ले चिउ पोजुले कि साई मको
1: मुखलाई
0: ज्यू अब मल्टा चिखे चाहिँ नि ठिक मल्टा नै चिन मिलिया नर्किला वाला साउ ए झुला नि ज्यू अर्जु जिन्द उखट खट ज्यू अलि गोपाल ज्यू छुदै दि थौ
1: सरकार न्यूनो बिराज बिपारी जिन्स को खले ला न्यूनो बिराज बिहार तो उठू होला निजामती कराले ला अफिस ला दस टू पाँच नभा ख नौ टू पाँच जा त आज घन्टा छु मलाई ऊ हिसाब उठे खटका हो आठ सेकेन्ड 48 घन्टा ऊ ठिक छु ग मलाई अरू स्कुल बिहा भेट हो स्कुल फेमिली मुद्दो नि स्कुल नभए जस्तो चार भङ्गटौटो आनन्द जस्तो चाहिएको नोटो पाँच जब म नि स्कुल चाहिँ मस्तै निनु मस्तै छुनु बिरा निनु बिरा छु ल मलाई मस्तै जस्तै सु मम्बो चाहिँ मस्तै स्कुल टाइटौटु अनि म चाहिँ अफिसमा नि मलाई चाहिँ नि आइटवाई बिरा बिउटु न छैन मम्बो या बिरा डिमको बस्तो छ ल एकै समय जति उठिएन उठ चाहिँ बिरा स्कुल स्कुलै हो हस्पिटलले चाहिँ बिरा हटाइया म आएको चाहिँ निनु बिरा जे मजु स्कुल हो हस्पिटल जे मजुगा
0: ज्यू
1: त्यो सरकारी निजामबाट कमलाई उनी हटिया म कता उयो बेटो हो ठिकै छु तर स्कुल हो हस्पिटल भटिया छ मलाई चाहिँ चौका ज्यू
0: ज्यू अवश्य नै ज्यू लिपा दिसना हान्न स्वप्तयादि त इनाफेस गोपाल भूमि कमल बिनाके चौमा भाचु नपाधुन निनामी भाचु मेजुपी अवश्य नै नजर उप्रत जिउन धैदि खके भतिचा जितान स्वयमासी होल सोनिको दुने चोम्पी गुलिन सुगुम्बा सिपी मन हुँदो उम्सन चाहिँ मछासे चोङ्केको धैको ख दैमुखु छ्यादासा अन थगु लागा थगु ब्या अले थगु मसिका निसिङकया थगु पुर्खा यु ख न हुई निसिङकया थगु भाषा संस्कृति सम्पदा न ख हुई उके याना थगु भविष्य थमा सन्तति लागिन गण दर्ता जुया चङ्गुर्दु व सरकार सिका बिमाले यदि मसिलदासा स्थानीय सरकारके होना गण दर्ता जुया चङ्गुर्दु दैगु ख सिका स्वपुत यदि त थौ ना दर्ता याके त जिउ पाखेन इना जुल धासे अले अवश्य न निनु आइतबार व शनिबार गु कथन सरकार नुगु विदा बिगु दुथो नुगु विदा नयाना अत्यावश्यक मजी मगागु सेवा बाहेक मेगु थासे थो बिदा युगु खा ख मिलेयासा बनलाई ख तर थो विशेष एक एक खलाई जुइ धुङ्क्ल तर गुली मिले जुल गुली मिले मजुनी ओ चाहिँ जी मसिल तर पछि चा वेक्ल धाइदिउ थे मस्ते त चाहिँ भचा थाकु गुख स्कुले बुनी पे मस्ते त अले जी न चाहिँ धाया थिए हस्पिटले अहिले स्थानीय निकायले निसिङकया थिति थासे चाहिँ मध्येक मगाएको अत्यावश्यकीय सेवाके चाहिँ भाषा थुकिन्छ नि लिचो लाना चङ्गु दु किन थुकिया त अझ उप बालाकेको नीति धासा चिस सल या मा धासे फोन छ दिदीमा बास्ता जसको चाहिँ सुना हजुर हेलो
3: हजुर
0: हजुर जोजल पाला सुको छ दु ज्यासोले अहिले राजेन्द्र नकमी ज्यू खोला
3: हजुर खा
0: हजुर चिता नै एक लसुको छ दु अलि राजेन्द्र ज्यू जेना भविष्य ल
3: नयाँ छेउ ज्यादा ठ्याक्क नक्टिन्छ क्या ठेला
0: हजुर हजुर न मापा बोटीको एडले एक एक दस्ताञ्चाल सुभा दु अलि छु दैदी राजेन्द्र ज्यू थौया विशेष जिल्ला विशेष छु न मधु आ सरकार यना चङ्गु जायु विशेष बजेट लाखु लिचोया विशेष छु धारणा छु दुका दैछु न हजुरलाई छिटा चाहिँ छु गर्थे ता हो दैदी बजेट निसेकया आ सरकार थिथि विशेष चाहिँ मुद्दा निसेकया थिथि ज्या त यहाँ नचङ्गु धुनी ऊ ज्या खे छिउ चाहिँ गु कथन चाहिँ छिउ चाहिँ छुदु बाला कथन कया दिला कि बामलाको कथन कया दिया कि सिधा गु कथन प्रभाव लाना चङ्गु दु गु कथन लिचो लाना चङ्गु दु अहिले गुज्याको परिणाम आया चङ्गु दु ऊ विशेष छिसन धया दिफु सची सची दिन वने ढुङ्क गु आ लछी दैन मुखला उखिन छु दैदी त्यो विषय देखे सिधा यो विशेषण दैदिफु
3: जी ढक्ला नापाछि आदिवासी जनजाति आयुवती दिवस 24 गते धाव निना जी होला
0: ख पत्रकार त्यो दिवस
3: त दिवस लस्ता सकल छि नेपामी पिण्ड योको योको भिन्टो ना देखना नाप राष्ट्र अन्तर्राष्ट्रिय चनदी पि गुल्न पास पि दाजकी त के मितन त भिन्टो ना देखागा नि
0: सिकेको सुभेदु
3: थो प्रचार लै छिसा या मा होला
0: हजुर
3: त गुब्ला डाके छिसा प्रचार प्रसार या फै मुख अले थो चाहिँ छिसा झ्याक्वे चाहिँ विचार दशा न झ्याके थापो मङ्गला आयो त्यही आदिवासी जनजाति दिवस चाहिँ नि छि थन टिङ्खा पार्खे या धाउन्या जे मङ्गला सकल चाहिँ नि यी लाग न छाइदिए त न यिना प्यान्जना छिउपट्टि छौ स्थानीय युपट्टि हिसाब ठठै पहिचान केन माउडो मखला थियो चाहिँ भाषा थै पहिचान थैपट्टि संस्कृति डक्कु चिज भिजार वन्ड जग थियोपट्टि थो राष्ट्र अन्तर संस्था नदिने आदिवास जनजिन जातिपट्टि थै नुग यो भावना दिएका छेउ विषय ल्यायो भने मङ्गला त बजेट चाहिँ नि छिसै दिने चाहिँ नि वेक अफसँग चाहिँ नि आयो सरकार झ्याकोपट्टि दिए जनता आटकन भटी त चाहिँ नि नुग्ला चाहिँ नि जनता चाहिँ नि चाहे जो चिज चाहिँ नि व्यवस्था त चाहिँ नि छुर्का रहेछ जनता त माओ आधारभूत आवश्यकता चाहिँ डङ्की माओ ख मङ्गला नेटो नि यहाँ चाहिँ ठिकै जुल जलस्रोत क्षेत्र लय मन्डरघाट आशा ठोठे याउ चाहिँ विडम्बना छुटै थनालाई चाहिँ झि चौबिसै घन्टा लवे माथा ख नि ठ मखला तर सरकारलाई याना ठो याना वयाना धैर्य तर यानो उनमै माउटो छ जन्तै त माओपट्टि चाहिँ नि घुल्न पिरा डो पिराइ त हटाएर चाहिँ नि झापी आयोपट्टि चाहिँ नि वे कवि सरकार चाहिँ जन्तैपट्टि चाहिँ भावना छिकेमा छ तेसो चौबिस गटे भडौले जोपट्टि मस्यासँग उल्मसी थै ज्ञान पाना चाहिँ नि बलिदान बिहा हौपट्टि चाहिँ ठो स्वतन्त्र पार्टी त चाहिँ ठ्या बिउ ख नि अब या जन्तै भावना मठोल गाह्र छ हान पहिले पनि चाहिँ नि पार्टी गति ठ्या जोने ठो आए चाहिँ भिजाट छ छ घुल्न माओपट्टि चाहिँ नि उद्योग त जुल उद्योग न खोल्यामा शिक्षा हो स्वास्थ्य टाउपट्टि कर छुटिया गाह्रो होला ठुला पैसा ख अथवा तुहे जलस्रोत नेपालले विद्युत न 5% कटौती एनबिल गाह्रो छ ठाउँको नैपट्टि भुल्न ग्यास ठिक चाहिँ जो उखन्न भज घटाइन बेला अहिले आजको नजिन उखन जि ग्यासी लागि विचार थन चाहिँ नि डुवल्लर गाह्रो यहाँ म अनि घाट हल्का ठोछ्या जिउ ठ यसले बिलाए मगला आलो चाहिँ नि पुरा पुरा ग्यास बिल घाटा हो नि ना अहिले चाहिँ नि ऊ कारण एना चाहिँ छिटो मनोटे त माओ लागि चाहिँ नेउपट्टि खाना यहाँ डक्कु चिज चाहिँ छिकेमा आयो सरकार या त्यो ज्या प्यासी ख तर चाहिँ जन्तै भावना न ठिकै दिछ धाय साटले या फेरि अवस्था मरो नाप उल्मिसी सङ्गठिक घुपट्टि चाहिँ वेकअपिसँग आयोपट्टि चाहिँ अवस्थालाई डेक्ट तस्कर ठाको ठ्या ठासे चाहिँ वेकअपिसँग नाप पार्टी चाहिँ नि घुल्न पार्टी त्यहाँसँग ठाइ ठाइ ठा काया टौटो ओ ठाए त चाहिँ वेकअपसँग या बाला भिउ याद गाह्रो छ ठ नेपाल दक्षिण ख नि ठ नेपाल डे लागि चाहिँ शिक्षा नकुट यहाँ नुन गाह्रो छ झिउपट्टि देश चाहिँ नि ठासे चाहिँ अवश्य न थिए नि अहिले एजो कारण छिर्न ठिक छ छि छिए जिया चाहिँ राष्ट्रिय तट गाह्रो छ कुनै भविष्य चाहिँ डक्सन चाहिँ भावना तयार नेपाल डे चाहिँ भिनी थाहा ठाने त्यसलाई
0: हँसेको सुबह दुलिपा दिशा नपतिका दिता इना डु वेक ख राजेन्द्र नकमिलु हिटी यहीँ पाखा अहिले वेक लै दिएको खन छिस अवश्य नेना दिल चिता गथे तल व छिस हे सु उके छु खिता धया दिएको खस फोन यहाँ दिशा बालिसकेर सासे कसो बालिसकेर सासे छत्तिस दास निना बाजु मेजुबी वेकलाई आदिवासी जन आदिवासी जनजाति यागु घुपट्टि जन्मदिन वैचोङ दु उकिया नीति चाहिँ सकसित वेकला इनापेना दिगु दु जिन्दातासँग खुवाइलो मन जीवले निनामी बाजु मेजुबी थो नाप्नापा आदिवासी जनजाति पत्रकार तेगु अन्तर्राष्ट्रिय सम्मेलन जुइ तेङ्गु दु थो चाहिँ सुनियङ्क जुइ धागु दु अहिले आदिवासी जनजाति यागु सम्मेलन नापा अहिले इमिगु गुपट्टि छौकथ इमिगु सम्मेलन नाप्नापा थो न लुवाके सम्मेलन शिवे न जन्मदिन नापा थो आदिवासी जनजाति तेगु थिति लागा छ न पत्रकारिता या नचङ्गु दु इमिगु पत्रकारिता न अन्तर्राष्ट्रिय रूपमा यागु अहिले आदिवासी जनजाति तेगु समस्या छुदु पत्रकार दिएको हात्या छुदु सरकार छुकथम भाला मिति फैदेगु विशेषण सहल यागु तजिक हनेगु धागु दु उकिन्थ्यो विशेषण आदिवासी जनजाति पत्रकारले पत्रकार खेले ज्याना चोपी पत्रकार तेस न नुग कोसाका दिता इनाब दु धासाले राजेन्द्र नगमिन धैदिल कि आयागु सरकार ह्याकै बालाको नीति योजना हसान तबिन मेन जनता तेता गु कठन निथम मायागु तजी लजी निसि कया जोल त दु उकी चना हाथ्या जुल दासा उकी कष्ट जुल दासा वो सरकार यागु ह्याकै बालाको नीति योजना दोसान जुसान उकी आगु औचित्य अर्थ दैमकु उकि चाहिँ देव जनता जनता त्यसँग छौ कथा नाला कागु या ना इम्स उपभोग या फैगु कथा चाहिँ नीति योजना हेता व्यवहार या यता इनापेना दिगु दु दासे नेनामी भाजु मेचुपी आ दास जिन छपु मेदेछ मेना प्रपञ्चित लसुकुस या नाय चुने दासे थोमे छिगु नीति

0: निशंकाय लय आगुन अत्य युक् हे अत्यन्त हे हाकार जया चङ दूर का रतनलाल श्रेष्ठ जीवन दैदी खले नापा वेक्ल विदा छनु जग यासा जीव निनु मुआ देखा वेक्ल दैदी गुदु उपस्थित याना बिसा बानलाई दैगु इनाफे जुल धास निनामी भाजु मेजुपि हन फोन सप्ति दिमा पासा तलस कुसैया धासे फोन सप्ति दिमा पासा गर्न न सुख वेक तल जी लस्कु सेना सुन हजुर हेलो
1: हेलो जुजलप्पा हजुर जी ज्ञानेन्द्र पाई ललितपुर
0: हजुर ज्ञानेन्द्र जी मफु जी
1: बढी बढी मफु जी मफु
0: हजुर मफु जी छिटो छु जुल
1: परिवार जी खै झिका खाना चौथे ज्यादा
0: मलाई
1: बोला समस्या सोच्नु टाइम टाइम एज
0: ए मुसो छाती कमजोर जुल
1: छाती कमजोर जुलिउँदो होला वास सारी सर्लक
0: बोलाउँदै
1: बहिनी अलिक चेतना आइतबारमा कार्यक्रम ल्याइदियो इम्पोर्टेन्ट खोजेर चाहिँ जिज्ञासा क्याटिनुहुन्छ खटेका मुझे
0: अवश्य
1: चाहिँ परिचय पत्र
0: होला
1: ठिक नायक दला परिचय पत्र एपिक न खोलेज ल डिजिटलाइज ल तर झिन छैन अब नायक त सोलो जुन परिचय पत्र न जन्मा वक्त ल तर मर्जर याना चाहिँ नायक त के नायक त न
0: ज्यू ज्यू हजुर हेलो हजुर प्राविधिक कारण यहाँ नभएको यहाँको फोन स्वपुत्वा धल नेटवर्कबाट ज्ञानेन्द्र साईज्यू छिटो भ्याउँछ कामना अहिले अवश्य नख सरकार चाहिँ परिचय पत्र निसिङकया तिथि मनुत्यता मागुर लाइसेन्स तिथि चाहिँ अभ्यास हुँदो तर थुकी दथिन यक्को मनुत्यसँग यहाँ र खुरा निहने खुरा नेड निहने बिहागु यातायात कार्यालय देखा बिमागु लाइसेन्स अयो आटक न म नागरिक एपे न मख्यान धैगु खन कना चङ्गु दु थो थो खेन बच्चा बिचाना बिताना इनाब दु यातायात यातायात व्यवस्था कार्यालय न अहिले नापान थो खे सरकार न ख जेङ केटा छुजुया ठे जुगु ख ठो विशेषण वेक पिस बच्चा निने कने सकल कष्ट जुया पिन त अफुका बिटा इनाब दु अहिले नापानी नामी भाजुमे जुपी थौ कने यागु गु कठ यागु मनुटेस यको यको आशा भलोचा कया चङ्गु ख तर वा आशा भलोसा धसा पुने मफुगु अहिले सरकार उकेटा चाहिने जनता टेगु जीवनशैली यता जोने मफुगु ढकान पुङखिना चङ्गु दु कि अवश्य न सरकार याके गुलिन मनुट दु सरकार तिथि मन्त्रालय तेके निजी निसिङ कया स्वकीय पिन्सन थोखे बच्चा सल यहाँ सरकार नापान ठेङ्का बिटा नै नाप डुडा चाहिँ फोन शब्दी दिमा पसे त लस्कुस हेर्न सुन हजुर हेलो
1: इति लोने नाग बहाल
0: हजुर इति नानी नाग बहाल झिमा चन्द्रबहादुर साक्य
1: हजुर हजुर प्यासे
0: हजुर अहिले के जुया गति जुया चङ्गु इति नानी पाखे
1: ठन्डा प्यासे जितौँ इति लोने पाखेला मखला
0: हजुर
1: ठन्डा आठ गजा छौँ अठे मजु प्यासी जाँचौँ डु आठौँ ल नै नापिनिसको उयो आज चाइनिजको उइचौँ डु टाइम मेरो उइचौँ चाइनिजको सानो मखला अब ठोची छौँ छोने छो नगर्ने छिरट लाजिन ल यो समस्या कहिले ल मला आज पहिला त सरकारी खोल्ने त्यहाँ सरकारी खो आछिस घु छिस आसेन अब अनुसार जल मजुनी पका ख मखला तर त्यो छिरा छ सिङ्गार टक्कै छु सिस्टम र सेन नुङ्गलो अठन छिटा मखला हरेक खासै राजनीति नियुक्ति र मखला हरेक खासै
0: राजनीति
1: नियुक्तिलाई यहाँ हल त सस्यु पनि नियुक्ति यहाँ मैले
0: कुखिनी पनि
1: कुखिनी

0: अलि खनक खटनी मुखला ठौ खसुना टे मफु अले जने चोया यंकौ न इमसं आमन्टेसन भाठुई कथं जन वया न मफु बने न मफु
1: छोजिंग सुरासा थिबि राजनीति ख्यन वपि मुनल मखुति पि मखला
0: अलि राजनीति ख्यया पि मन्टेरा हे माला नि मुखला थल्ला थल्ला जि जक मखुनी सोनी ग जक मखुनी नेपाली नियंग कलाउली मचि
1: नेपाली नियंग जुल खला म दकले ला पाछि सुसा गोमतेनी सरकार प्रमुख जु मे वया राजनीति ख्यम पटि मुनो मखु ओले व्यवसाय पट्टि जुल मखला
0: ए
1: जाटा चाहिँ राजनीति खेल हेटल ठुङ्गा टाइम लगे जिटिने लगे मुजिलो मुखु
0: ए जुसा वे मजिल नि सा मखला अयपी मनुटेसन चाहिँ आज हिउ दिए गन्ठेङको वनुङ्ला जनता त्यो अवस्था गुली जग ज्ञान पुसे चाहिँ नुङ्ला
1: जनता अवस्थालाई ठोने चाहिँ हरेक खासे चाहिँ ठिकै ज्याजो जो छिर्खाय खाका मलाई
0: मुखु जिसा चाहिँ जिटा चाहिँ आज छु लगे जुडा सा आज छि छु खटुवा र लाउ के लागि क्षमा फना जन जस्तो सुई ग्यार टक ठ्याङ स्याङ्कल ढालका तर सुई ग्यार डुने छुछु स्याङ्कुले ढका चाहिँ गुखोठा स्याउले ढयु कठा चाहिँ समीक्षा जुइमाला खलावाला जुइमाला डोपन जग बिहाला मजिल नि डोपन बिउ आ ठोठो खे स्याङ्कुले जिमसान ठोठो ख भिङ्के ढका चाहिँ इपी वो खस वो ख ठो स्याउ ठासे जिमसान ठट्याना भिङ्के त टेना ढका चाहिँ इम्सान ढाक भने फेके माल मुखु ढास अब डोपमा बिहा जगन मजु हो उद्योग बन्द जोला उसले पञ्चायत काले जो जुल नि मुखु मुखु छिम बालाको अध्ययन मजु दि मुखला तर पञ्चायत काले नै दिएन देयागु खुसी लिसिङ कया थन दु सम्पदा नै मिउ दु मुखला ढ्याको कसा अलि छिन्छको चाहिँ गुगलले सोधिस होला गुगलले छुच्या बन्द जुलट हो अलि वो छु पञ्चायतकालीन चाहिँ वो राजा ते गु चाहिँ वो राज संस्था कर्थन डुगु ट्रस्ट टेके चाहिँ राजपरिवार एउटा ढेबा मगाउ कारण यहाँ कल कारखाना दुने उब्ले योको मजदुर त्यसमा आन्दोलन यहाँको झुल आन्दोलन यहाँको झोले हेला थन ठिठी नेपाली चाहिँ ना जाया चौँगु जनता त्यता चाहिँ फाइदा जुया चौँगु कल कारखाना दुने चौपी गुली मजदुर त्यसमा छौ कठन चाहिँ राजीनामा बिउ जुल मुखलाई अलि ठन सोनी गर्ने चौँगु सिमेन्ट बन्द जु खोला ओ नाप्ना पाँच छौ कठन ढाको सार लुवाफुला जुल देशे मखला जने सुरु जुल उकिन्छ नि धुपमा बिगुजी तर वो ओला वो न्याकेटालाई सरकार दया चोम्लेला वो न्याकेटालाई ठाकु मखु नि आना आना दुई तिहायु सरकार डु मुखला इम्टा जायाटाला जनता टेस न्याको कुन किसान छु जुल तर जायापिन्टालाई पनि उठा मरु नि उब्ले न पञ्चायत काल बोले न न्याको विरोध यहाँ छु लुवाफु जुसना छु इम्सा चाहिँ चले आऊ खला चले उसलाई सरकार अन्तर्गत डु ख कन्टिन्यू या माल्ने अनुवना बम्केको मरु अनुवना चाहिँ गेट बन्द या हुँ मरु अर्जुया चाहिँ झिसङ खलाब्ले न वो चाहिँ बच्चा चाहिँ तिथि मिथि मुखला तथ्य के चना चाहिँ खला छ बाललाई नत्र चाहिँ झिसङ चाहिँ अन्धभक्त जुया झिसङ चाहिँ थत यो कथाको खलाइब्ले गुली चाहिँ मुखुको खखेन डोपनलाई एजुलो कि हान अयो खखन मेउ न लफु जुइफु उकि झिसङ खलाइब्ले न बच्चा बिचायाना बिमा ढैठे चन्छा रहेछ छिक बिसन ढैडिया जिन सोया छु सोइब्ले ओला मखु खनि मखला अर्जुया चाहिँ फसा चाहिँ तथ्य के चना न खला फेकेमा मखला झिसन सि झिलाई सिना हुने माउ खनि मखला वो सिना यङ्केला छुन मधु नि अर्जुया चाहिँ झिसन चाहिँ खौ ख जग लाछ चाहिँ बालाई मखु ख लाउलिए एकको समस्या जुल छु झिउ देशे छौ अन्धभक्त जुया छौ ज ठे याना हना बना बिगुली याना यो क्वेसन घा अब जेङ्के माल हो जेङ्केले कि लागिना फुकसिन तथ्य ख प्रमाण दु ख लामाल छु जिउ चाहिँ धारणा ठोकानी तन्छ नियम त कानुन त
1: चुनाव गगन थापा धाउरुनी गुल्खे संविधान अनुसार गुल्खे नियम कानुन त डेके बाग्रे नि नियम कानुन नै डेकमा पनि धाउलो डु नि आज त सरकार नियम कानुनलाई डेका आउनु मलाई चलचित पक्राउ ख मखला ल स्पट भएर पनि सुकै जाउँ कारण सुकै जाउँ कारण सुहाला थाहा छ से छि चाहिँ पुरा टोटो क्षेत्र ढाका थाहा छ से छिटो लोटो सिया हल्ने लो छपेन हल्ने मखला नभए जुसा ऊ थाहा छ बाबु इब्रो ल कुहाउने जिमिने कुहाउना जिमिने ल दिन्छु नि मखला आठ लोटे सिया हल्ने होइन उल्लो र फुकी ढ्योने ढ्योने बगेजु ल
0: अवश्य खुसी जुल
1: के मौसम चाहिँ थाहा छ से चाहिँ पाटे मल ल सुकै जाउने थाहा थिए मल मखला आठौँ चाहिँ अब ल फुको पिने पिने सुकै जाऊ म बोले आठ फुकै ढा बोल रहेछ चिर्न पनि छिर आठौँ नेपाली विश्वास इन्जिनियर हेक्वेडु मखला ऊ अनुसार जान या मैले मखला
0: भूमिए भाषी जुया चौका मैला उख्नु इमाडोले जुल धेया छ नि किन भूवर्ग बीत पिसन धै चाहिँ ख तर चाहिँ उकिता स्थानीय सरकार निसे कया केन्द्रीय सरकार चाहिँ मनी अमला उकियाको परिणाम कथा आठौँको नै मन त्यसमा शास्ति फेमाला चाहिँ डु वा बोले कि लोए खुसी बाबु युका
1: सरकार प्रमुख स्ट्रक्चर इन्जिनियर खिसा स्ट्रक्चर इन्जिनियर खिजाया ख सर्वसाधारण जनता नै विधायकमा वन विधायकमा त ठ्यास राजनीति नियुक्ति चाहिँ मैले आठौँ अराल चाहिँ भार भैलो ज्या चौँदो मलाई अखन चाहिँ प्रधान न्यायाधीश नियुक्ति आमा आठको चाहिँ छोड ध्याए याठ्याङ बस्यो नि अब न यहाँ किन फ्याँके मलाई
0: चन्द्रबहादुर साक्यजी वेक लै दिएको खन चिसा दिल सरकार गुलिन थासे नियुक्त याबु थासे न ज्यामा पनि अहिले सरकार नहुनुको कानुन देखेको विशेषण कानुन देखे जनता टेटा ठ्याक्क प्रभावलाई जनता टेटा चाहिने छौको ठाउँ थगु त्याकीको कथन कानुन देखेन म पनि युके बाबा लागु कानुन देखे फाइदाका वेकल मनोतुना दिगु दु धासा अहिले वेकल धै दिगु दुकी देशे चाहिने छौको ठाउँ सुशासन हेगु नीति आयागु सरकार विचारमाला अहिले थो बर्खा यी जुगली ले चाहिँ खुसी बा वया चङ दु खुसी बा वैको ख यथा कया वेकल था थासे छौको ठाउँ ठिठी छौको ठाउँ पाइप डुग लिन थासे चाहिने छौ ठह बा भनेको अहिले मनुतेगु फोहोर बा भनेको निसेक थिति हिम पाइप लाना ट लाया ट गुडु तर चाहिँ आकाशम वा उइगु ल आकाशम क्वा उइगु ल जमिन सोसिआइगु कठ देखु सा चाहिँ विकास निर्माण यासा बाँलाइगु ख दगा चाहिँ वेकलन धैदिगु जुल हटना प्राविधिक पासा टापा डुने डुने खजुया चङ्गुली एना बच्चाजीगु खच टोटो मोटो कन अवश्य नै चिसन ठुलोजी एसान्त बिँदैगु आशा बल्ल साका चाहिँ आफोन सप्तिन न मेमा छमा पासा दनी छम्सिउ का ढगा वेकला इना प्याना दिएको डु यीलाई मरे ढुङ्ला कि वेक गर्न कवेक त लस्कु चाहिँ या हजुर हेलो
2: हजुर हरस्का जो जल पाया हिनाचा छुटे जल आडक फोन वाला
0: हजुर छको छ जग्गा ढ्याफे मेउ सन्डे खला छ ज्यू ज्ञानेन्द्र ज्यू हजुर बचाएको डाइडी सला इला मन त
2: वेला छ नार्दी सुनको खला म खना आउट गोटा छ म आजको त जे छ खला जेले कुन सरकारी त प्याकेज खोल्नु छ जि आन सरकारी त प्याकेज जस्तो त खचुर हल्ला छ समस्या समाधान लागि 25,000 15,000 दिया छ सरकार त कुसन इमो थाके थाके जमिन दिया के नेवाते इलाका नेवाते थाके लगत कया चाहिँ त्यो ज्याज ढाका लाग्छ सरकारी चाहिँ त्यो एट्याक जुन चाहिँ नि क्लियर जे छु खबर चाहिँ नि सरकार चाहिँ नि यहाँ कि त अथवा जनता चाहिँ सहयोग दक्षिण दिए ठुके
0: सुकुम्बासी तेगु भूमि नापान स्वागु समस्या यता जेङ्केगु खसा महानगरपालिकामा आयामा कार्यवाहक सुनिता डङ्गोली ख यता नजिसम विचारना बिमा वेकलन्ड सुकुम्बासी टेटा बु बिगु नितिन सोनिगर डुने बु मधु ढका वेकलन्ड दिगु ख अवश्य न थोख प्याची ढ्याँचौँ अहिले सुकुम्बासी गुलिनन्डु व सुकुम्बासी पिँ ध्याकु खस कि मक्स सरकार छगु संस्था डेका इम्टा चने छे वे छगा छे दुने छौ छगा नेखा गोखा छे माख व छे दुने टेगु निटे सोचे विचार न बिमार मुख उत्त धासा सुकुम्बासी समस्या ढाठे वैज्ञानिक रूपमा जेङ्केगु खसा उकियाता चाहिँ नङ्केगु खसा सरकार सुमनु गनयामा सुकुम्बासी ख अनय व्यवस्थित यामा छाडासा सोनिगो दुने नै युकु सुकुम्बासी त दु ठन चौ सोबासी सुकुम्बासी दु इमिता व्यवस्थित या थुङ्का निटिनी अहिले पिनेन ओपी सुकुम्बासी ते त न व्यवस्थित या न बिमा सोनिका हके दासा मुक्त दासा देनियङ्क सुकुम्बासी त दु इमिगु इपिन थोए देयापी नागरिक उमिगु न थोए देयापी सरकारी अभिभावक उमिता चाहिँ सुविस्ता मयागु निते इमिगु इपिन छु लगायापी ख अन व्यवस्थित रूपमा मयागु तोनेगु नेगु चोनेगु स्वास्थ्य शिक्षा कयागु निते सरकार अवश्य न व्यवस्थापन या न बिमा उक्या निते नुगु कानुन यक न शिव यक न देखे फे मादैगु मनोतुना हो इना प्यासे थौ गुलिना पासपिसम फोन याना दिल वेक पिनेगु नाकया छना वेक पि ख बुद्ध सिकमी धुम्बा खे ये पाखे रूपरत्न साके ज्यू महालक्ष्मी नगरपालिका पाखे कमल विनायक पाखे गोपाल भूमि ज्यू राजेन्द्र नकमी ज्यू लुही टिए पाखे रतनलाल श्रेष्ठ सूर्य विनायक खोप पाखे ज्ञानेन्द्र साई येल पाखे अले यल इतिनी पाखे नागपाल पाखे चन्द्रबहादुर साके ज्यू वेक पि सक्क सितना एक एक शुभ्या देशना छुना अले निरामी बाजु मेजु पिनेगु एक खुसियाको फोन वै चुङदु थौ या त दासा चिङ क्या मफ त मेगु फोन उक्या क्षमा फनाचना वैगो आइतबान थे माया मतिनायना झित जुया चङ थिथि विशेष थगुनुगो ख जेङके त पोङके त अवश्य न जी वे अले नापा आवैगु आइतबा झिमा क्षमा गाइनोलोजिस्ट लता भज्राचार्य त सता तैगु दु मिस्ते थौको ने मेनोपोज याना यको हाठ्या जुया चङ्गु डु अले थो हाठ्या या त जेङ्केगु निति यवा मिसा त्य त्यसन सिकेमा अले थुइकेमा दैगु आजुन जी वैकता जी सब दैगु ख न्याना छिउन छुन कथ्याको सल्लाह सुजन्तु छ सिसम पङ्का दि फु धासे उब्ले त क्या निति थौ या थो ज्याचो न्याना जिता स्वपुत या अले गुलिन कथ्याको सल्लाह सुजन तया दिपे सक्कसित युको सुब्या दु अरे रेडियो नेपाल थिति फ्रिक सी वेबसाइट जना निना दिपि सक्ल भाजु मेजु पिन्ता निएको एक शुभ्या दु निसेन्थो जाजो न्याके ताजी त प्राविधिक कथ ग्वाली बियाचना दिमा प्राविधिक पासा उत्तम पाण्डे ज्यू या तना युको एक शुभ्या देछा से मेगु आइतबा हाना नाप्लागु बचाउ बिसे जिरु विश्रेष्ठ नाथौ या थो जाजो पाखे बायो नाचना शुभ्या जयमा भा

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका लागि लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एक पटकको नेपाली सधैँको नेपाली हौ भन्ने नारा भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह गर्नुभएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ। प्रवासी नेपाली मुलुकका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासमा वर्तमान सरकार लागि परेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच प्रदेशसभामा सहकारी र संयुक्त सरकार गठन गर्ने तीन बुँदे सहमति भएको छ। दुई पार्टीबीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कर्णेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभयो। उहाँ विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग सहमतिका लागि सम्वाद सुरु गरेको छ। डाक्टर केसीले उठाउनुभएका मागबारे औपचारिक सम्वाद हुन थालेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढी पुगेर डाक्टर केसीसँग उहाँको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा भेटघाट गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवाद मार्फत समाधान खोज्ने उद्देश्यले आफूले पहल अघि बढाएको सचिव पौडेलले जानकारी दिनुभयो। दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेम बहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका दुई पिपल डाँडाका 13 वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो। बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए। उनलाई उद्धार गरी अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। कैलालीको गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। जोशीपुर गाउँपालिका 2 घर भई हाल धनगढी उपमहानगरपालिका 7 मनेहरामा उहाँ बस्दै आउनु भएको थियो। र भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सरकारी सेवामा प्रवेश सम्बन्धी प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि हिजो पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच शिक्षा मन्त्री प्रधानले पदबाट राजीनामा दिएपछि कक्रोज जनता पार्टी सीजेपीले आन्दोलन फिर्ता लिएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ म विद्या चौधरी। अब

0: केही बेरमै यहाँमा प्रस्तुत गर्नेछौँ कार्यक्रम सिलसिला 11:40 सुनाउनेछौँ केही आधुनिक गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि बिएफभिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम म्युजिकल आवर। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न संचार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा आज राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। औँठा छापको प्रविधि कहिलेदेखि र के का लागि प्रयोगमा ल्याइयो त यो बारेमा जानकारी दिँदैछौँ। औँठा छापको प्रयोग सर्वप्रथम चीनबाट ईसापूर्व 200 वर्ष अघिदेखि भएको मानिन्छ। आधुनिक विधि विज्ञानमा कुनै पनि व्यक्तिको पहिचान स्थापित गर्नका लागि औँठाको छाप वा चिन्ह एक अत्यन्त विश्वसनीय एवं प्रभावकारी साधन सिद्ध हुन पुगेको छ। औँठा छाप वा चिन्हले अपराधीलाई अपराधसँग जोड्ने अत्यन्त महत्वपूर्ण कार्य गर्दछ। औँठा छापद्वारा अज्ञात अथवा व्यवहारिसी लासको पहिचान, चेक वा बैंक कारोबार सम्बन्धी अन्य कागजातमा अंकित छाप वा दस्तखत द्वारा वास्तविक स्थितिको पहिचान, कुनै मृत व्यक्तिको अवैध उत्तराधिकारी, वैध प्रतिनिधि बनेर अनुचित लाभ उठाउन खोज्ने गलत प्रवृत्तिको पहिचान आदि गर्ने गरिन्छ। औँठा छापको सबैभन्दा महत्वपूर्ण विशेषता के हो भने कुनै पनि एक व्यक्तिको औँठाको छाप वा चिन्ह अर्को व्यक्तिसँग बिल्कुलै मिल्दैन र साथै सम्बन्धित व्यक्तिको औँठा चिन्हमा पनि मृत्यु पर्यन्त कुनै परिवर्तन आउँदैन। यसै क्रममा औँठा छापको चलन र प्रविधि कसरी शुरू भयो त औँठाको चिन्ह लिनका लागि मुख्यतया 2 किसिमका विधिहरू प्रयोगमा ल्याउने गरिन्छ। यस अनुसार पहिलो विधिमा औँठालाई कागजमा राखेर एक ठाउँबाट अर्कोतिर घुमाई औँठा चिन्ह लिने गरिन्छ भने दोस्रो विधि अनुसार दुवै हातको बुढी औँलामा एक प्रकारको मसी दलेर त्यसलाई सिधा कागजमा छापेर औँठा छाप लिने गरिन्छ। यसरी औँठा छाप लिने र वर्गीकृत गर्ने प्रणालीलाई गाल्टन प्रणाली पनि भन्ने गरिन्छ। गाल्टनले औँठाको छापबाट आउने आकृतिलाई पनि 3 भागमा बाँडेका छन्। ती हुन् शङ्ख, चक्र र सिपी। तर पछि एडवर्ड रिचर्ड हेनरी नामक एकजना वैज्ञानिकले औँठाको अर्को एउटा मिश्रित आकृतिलाई पनि समावेश गरे जस अनुसार चक्र चिन्ह अन्तर्गत उत्रेका रेखाहरू गोली आकारको चक्र जस्तो देखिन्छ भने शङ्ख चिन्ह अन्तर्गत उत्रेका रेखाहरू जुन ठाउँबाट शुरू भएका हुन् सोही स्थानतिर फर्किएका देखिन्छन्। त्यस्तै सिपी चिन्ह अन्तर्गत रेखाहरू कुनै स्थानबाट शुरू भएको हुन्छ तर कुनै आकृति बनाएको हुँदैन भने मिश्रित आकृति दुवै चक्र अथवा एक चक्र, एक सिपी र एक शङ्ख मिश्रित रूपमा देखिने गर्दछ। अहिले औँठा छापको पहिचान र वर्गीकरण सम्बन्धी कार्यमा कम्प्युटरको व्यापक प्रयोगले गर्दा न्यायिक प्रक्रियामा क्षेत्रमा पनि नवीनता आउन थालेको छ। अपराध सम्बन्धी छानबिन प्रक्रियामा सर्वप्रथम कम्प्युटरको प्रयोग गर्ने देश बेलायत हो, किनकि बेलायती प्रहरीले नै सर्वप्रथम कम्प्युटरको माध्यमबाट औठा छाप चिन्हको पहिचान सम्बन्धी उल्लेखनीय कार्यको थालनी गरेको मानिन्छ। त्यस्तै गरी अपराध सम्बन्धी घटनाहरूको छानबिन सम्बन्धी कार्यका लागि सर्वप्रथम अटोमेटिक फिंगर प्रिन्ट इक्विपमेन्ट नामक यन्त्र प्रयोग गर्ने मुलुक पनि बेलायत नै हो। कम्प्युटर जस्तै यस यन्त्रको माध्यमबाट पनि अपराध सम्बन्धी कुनै घटना घटेमा घटनास्थलबाट अपराधीको कुनै चिन्ह संकलित गरेर ल्याई तत्कालले औठा चिन्हको पहिचान गर्ने गरिन्छ। यस कामका लागि हातमा लागेको पसिना अथवा छालामा निहित तेलिय पदार्थको कारण अपराध स्थलमा अपराधीले औठाको जुन निशाना छोड्ने गर्दछ त्यसमा मर्करी अर्थात् पारोको पाउडर दलेर अपराधीको औठा चिन्ह उतार्ने गरिन्छ। त्यस्तै गरी मानव शरीरबाट निस्कने पसिनामा पर्याप्त मात्रामा एमिनो एसिडका सूक्ष्म तत्त्वहरू निहित रहने भएको हुँदा कागजमा परेको औठा चिन्हमाथि निन हाइड्रिन नामक एक प्रकारको रसायन छर्केर त्यसलाई बिस्तारै तातो गर्नाले पनि निलो रङमा औठा चिन्हको वास्तविक स्थिति देखा पर्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: कार्यक्रममा अबको लागि क्लोरो फ्लोरो कार्बन भनेको के हो यो प्रसङ्ग। क्लोरो फ्लोरो कार्बन क्लोरिन फ्लोरिन र कार्बनका अणुहरू मिलेर बनेका हुन्छन्। यसको रासायनिक सूत्र CFC13 हो भने यसलाई CFC पनि भनिन्छ। सन् 1970 दशकमा वैज्ञानिकहरूले क्लोरिनका परमाणुले ओजोनलाई फुटाएर अक्सिजन बनाउन सकिने कुरा पत्ता गरे। ओजोन तहसम्म पुग्ने क्लोरिनको स्रोत भने क्लोरो फ्लोरो कार्बन मात्र थियो। क्लोरो फ्लोरो कार्बन निष्क्रिय ग्यास हो। यो अत्यन्त हलुका पनि हुन्छ। साधारणतया रेफ्रिजरेटर र स्प्रे गर्ने बुट्टाभित्र हुने CFC एकपटक खोल्दा वा स्प्रे गर्दा बाहिर निस्किन्छ। यो निष्क्रिय हुने हुनाले वायुमण्डलमा अरू कसैसँग प्रतिक्रिया गर्दैन र उड्दै माथिसम्म पुग्छ। यसरी CFC ओजोन तहसम्म पुग्छ। जब CFC सूर्यका परावैजनी किरणसँग मिल्दछ CFC टुक्रेर क्लोरिनको एउटा परमाणु निस्कन्छ। क्लोरिनको परमाणुले ओजोनलाई अक्सिजनमा परिणत गर्दछ। एउटा क्लोरिन परमाणुले 1,00,000 ओजोनलाई अक्सिजन बनाउन सक्दछ अनि ओजोन तह पातलिँदै जान्छ। हुन त अचेल हामी रेफ्रिजरेटर र स्प्रे गर्ने बुट्टाहरूमा CFC फ्री लेखिएको देख्दछौँ। अहिले आएर संसारमा CFC प्रयोग हुन छाडेको छ, तर ओजोन तहमा भएकै क्लोरिनहरूले अझ पनि ओजोन तहलाई पातलो बनाउँदैछन्। कति ठाउँमा त पुवाल पनि परिसकेका छन् जसले गर्दा सूर्यका हानिकारक वैज्ञानिक किरणहरू पृथ्वीसम्म आइपुगेका छन्। त्यसैले अचेल मानिसलाई विभिन्न प्रकारका छालाका रोगहरू लाग्ने गरेको पनि पाइएको छ।
2: अब यहाँ अर्को सामग्री राख्दैछौ। हाम्रो घाँटीमा हुने रुद्र घण्टी के हो त? अब यो बारेमा जानकारी दिँदैछौ। वयस्क पुरुषको घाँटीमा देखिने रुद्र घण्टीको बारेमा विभिन्न धर्ममा विभिन्न व्याख्या गरिएको पाइन्छ। इसाई धर्म अनुसार भगवानले नखानु भनेको एक फल खाइरहेको समयमा भगवान आइपुग्दा निल्नु न उकल्नु भएपछि एक घाँटीमै अड्किएको कारण रुद्र घण्टी बनेको थियो भन्ने मान्यता रहेको छ। तर यो त एक किम्बदन्ती वा अन्धविश्वास मात्र हो। रुद्र घण्टी खासमा के हो र यो पुरुषमा मात्र किन पाइन्छ त? रुद्र घण्टी खासमा स्वरकण्ठ जसलाई अङ्ग्रेजीमा ल्यारिङ्स भनिन्छ, ल्यारिङ्सको एक भाग हो रुद्र घण्टी। किशोर अवस्थामा पुरुषमा उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनको कारण स्वरकण्ठको आकार ठुलो हुन जान्छ, जसको कारण सानो छँदादेखिको आवाजमा पनि परिवर्तन आउँछ। यही स्वरकण्ठको आकारमा आउने परिवर्तनको कारण पुरुषमा रुद्र घण्टीको निर्माण हुन्छ। तर महिलामा भने टेस्टोस्टेरोन हर्मोन उत्पादन नहुने हुँदा केटाकेटीबाट किशोरी अवस्थामा आउँदा पनि आवाजमा खास परिवर्तन आउँदैन र स्वरकण्ठको आकार पनि त्यति ठुलो हुन पाउँदैन। त्यसकारण महिलामा रुद्र घण्टी हुँदैन भन्ने गरिएको हो। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: कार्यक्रम सिलसिलामा अबको लागि हामीलाई बाडुल कि किन लाग्दछ यो प्रसङ्ग। पेट र फोक्सोको बीचमा एउटा विशेष अङ्ग हुन्छ जसलाई डायफ्राम भनिन्छ। फोक्सो फुल्ने खुम्चनी क्रममा यो हुन गई तलतिर लच्केको हुन्छ, जसले गर्दा आमाशय र डायफ्राम बीचको दूरीमा कमी आउँछ। तर पेट खाली हुँदा बीचको आमाशय हल्का भई खुम्चिन्छ, फलस्वरूप आमाशय र डायफ्राम बीचको दूरी बढ्न जान्छ। यस अवस्थामा डायफ्रामको गति केही तीव्र भई आमाशयमा धक्का लाग्दछ, जसले गर्दा पेटमा भएको ग्यास मुखको बाटो गरी बाहिर निस्कने प्रक्रियामा हामीलाई बाडुल के लाग्दछ।
2: अब यहाँ पुरै नेत्रहीन गाउँको बारे एक जानकारी दिँदैछौँ। संसारमा एउटा यस्तो अनौठो गाउँ छ जसलाई आँखाको ज्योति गुमाएकाहरूको गाउँ पनि भनेर चिनिन्छ। यो गाउँ मेक्सिको देशको टिल्टेपेक गाउँ हो। यहाँका बासिन्दाहरू मात्र होइन, अचम्मको कुरा त के छ भने यहाँ पालिएका पशु पक्षीहरू जस्तै कुकुर बिरालो पनि केही समयपछि आँखा नदेख्ने हुने गर्दछन्। यस गाउँको बारेमा केही मुख्य र रोचक तथ्यहरू पनि भेटिएका छन्। मेक्सिको स्थित उक्त टिल्टेपेक गाउँमा ज्यापोटेक समुदायका आदिवासीहरू बस्ने गर्दछन्। यहाँ जन्मिँदा बच्चाहरू सामान्य र देख्न सक्ने भएर जन्मिएका हुन्छन्, तर उमेर बढ्दै जाँदा केही हप्ता वा महिनापछि उनीहरूको आँखाको ज्योति बिस्तारै हराउँदै जान्छ र उनीहरू पूर्ण रूपमा अन्ध हुन्छन्। यहाँका घरहरूमा झ्यालहरू हुँदैनन्, किनकि उनीहरूका लागि उज्यालो र अँध्यारोको कुनै अर्थ हुँदैन। अन्धोपनको वास्तविक वैज्ञानिक कारण सुरु सुरुमा यसलाई कुनै रहस्यमय श्राप वा दैवी प्रकोप मान्ने गरिन्थ्यो, तर वैज्ञानिकहरूले धेरै अनुसन्धान गरेपछि यसको वास्तविक र वैज्ञानिक कारणहरू पत्ता लगाइए। यस जंगली क्षेत्रमा एउटा विशेष प्रकारको ब्ल्याक फ्लाई नाम गरेको विषालु झिङ्गा पाइन्छ। यो झिङ्गाले टोक्दा मानिस वा जनावरको शरीरमा एउटा खतरनाक परजीवी प्रवेश गर्दछ। यस परजीवीले आँखाको दृष्टि दिने नसाहरू बिस्तारै नष्ट गरिदिन्छ। चिकित्सा विज्ञानमा यस रोगलाई रिभर ब्लाइन्डनेस भन्ने गरिन्छ। गाउँका पशु पक्षीहरूलाई पनि यही झिङ्गाले टोक्ने भएकोले तिनीहरू पनि अन्ध भएका हुन्। स्थानीय रूपमा अन्धविश्वास भएको र वैज्ञानिक कारण पत्ता लाग्नु अघि त्यहाँका मानिसहरू एउटा रुखलाई दोष दिने गर्दथे। उनीहरूको मान्यता अनुसार त्यहाँ लाभा जुएला नामको एउटा श्रापित रुख थियो, जसलाई हेरेपछि मानिस र जनावरहरू अन्ध हुने गर्दथे भन्ने भनाइ छ। तर विज्ञानले यो कुरा सरासर गलत साबित गरिदिएको छ। मेक्सिको सरकार र विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूको पहलमा मेक्सिको स्थित उक्त गाउँका बासिन्दाहरूलाई उपचार गर्ने औषधिहरू वितरण गर्ने र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयासहरू गरिएका छन्। आधुनिक चिकित्साको सहयोगले अचेल यो समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिएको छ।
1: जुनकिरी कसरी चम्किन्छ, यो प्रसंग अबको लागि। साँझ पख जुनकिरीले उज्यालो छर्दै उडेको हामीले देख्दछौ। हुन त अचेल धेरै ठाउँमा जुनकिरी देखिन पनि छाडेका छन्। नयाँ पुस्ताका लागि जुनकिरी भन्ने कुरा नयाँ पनि हुन सक्छ, यद्यपि पुराना पुस्ता मार्फत चिन्न पनि सकिन्छ। जुनकिरीले उज्यालो छर्नाको वैज्ञानिक कारण भने सबैले थाहा नहुन सक्छ। खास गरी जुनकिरीको शरीरको पछाडि एक विशेष प्रकारको थैली हुन्छ, त्यस थैलीलाई ट्रिगर भनिन्छ। यो थैलीमा विशेष प्रकारको रासायनिक पदार्थ रहेको हुन्छ, त्यो पदार्थको नाम लुसिफेरिन हो। त्यो लुसिफेरिनमा अक्सिजन परेपछि प्रकाश उत्पन्न गर्दछ। साँझमा जुनकिरीको ट्रिगर थैली खुल्दछ र लुसिफेरिन बाहिर निस्किन्छ। हावामा रहेको अक्सिजन यसमा मिल्न पुग्दछ, जसले गर्दा हामीले जुनकिरी चम्किएको देख्छौँ। ट्रिगर थैलीको आकार अनुसार यो घटी बढी उज्यालो हुन सक्दछ, किनकि जुनकिरीको भालेले पोथीलाई आफूतिर आकर्षित गर्न ट्रिगर थैली खोल्ने गर्दछ। पोथी जुनकिरीले भालेलाई आकर्षित गर्न पनि यो प्रक्रिया अपनाउँदछ।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमाझ राख्दैछौँ एउटा गीतलाई, प्रताप दास र अस्मिता अधिकारीको युगल स्वरमा। गीतकारमा हुनुहुन्छ विद्या निर्दोष पहाडी अनि संगीतकारमा डीबी निरङ्कारी। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू।
1: कहिले आँसु नझार्ने प्राणी चिम्पान्जी हो।
0: ब्रह्माण्डको उत्पत्ति बारे अध्ययन गर्ने विज्ञानलाई कस्मोलोजी भनिन्छ।
1: भारत र बङ्गलादेशको राष्ट्रिय गानका रचनाकार रविन्द्रनाथ ट्यागोर हुन्।
0: सार्सको पुरा रूप सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हो।
1: क्यान्सर रोगको उपचारमा रेडियमको प्रयोग गरिन्छ।
0: विद्या बुद्धि भएको गुणी अनुभवी र कुशल व्यक्तिलाई कोविद भनिन्छ।
1: रातो झण्डाले क्रान्ति वा विद्रोहको संकेत गरे जस्तै सेतो झण्डाले आत्मसमर्पण वा युद्ध संघर्ष रोकिएको संकेत गर्छ।
0: आफ्नो गोडमा फुल नपार्ने चरा कोइली हो।
1: जेलीफिस प्राणीको शरीरमा 99% पानी हुन्छ।
0: जतिसुकै गर्मीमा पनि पसिना नआउने प्राणी कुकुर हो।
1: बरसातको पानीमा भिटामिन डी पाइन्छ।
0: हात्तीको बच्चालाई छावा भनिन्छ।
1: तारन दुला जातिको माकुराले आफ्नो जालो बन्दैन।
0: वर र वधु बीच विवाहको कुरा मिलाउने व्यक्तिलाई लमी भनिन्छ।
1: नव शरीरको लागि चाहिने भिटामिन 8 प्रकारका छन्। ती हुन् ए बी सी डी ई के एच र पी।
0: घाममा सुकाउन फिजाएको अन्नलाई बिस्कुन भनिन्छ।
1: चन्द्रमाको सतहमा पुग्ने पहिलो यान लुना 2 हो।
0: उभिएको अवस्थामा निदाउन सक्ने प्राणी घोडा हो।
1: पृथ्वीले सूर्यको परिक्रमा गर्न 365 दिन 5 घन्टा 58 मिनट 46 सेकेन्डको समय लिन्छ।
0: बिहेमा कलश बोक्ने महिलालाई कल्सौली भनिन्छ।
1: महिला र पुरुष दुवै व्रत बसी मनाउने पर्व छठ हो।
0: चिनलाई मात्र छुने प्रदेश कर्णाली प्रदेश हो।
1: जेनेटिक इन्जिनियरिङलाई डिएनए टेक्नोलोजी भनिन्छ।
0: राष्ट्रको चौथो अङ्ग भन्नाले पत्रकारितालाई बुझाउँदछ।
1: पहिलो पुस्ताको कम्प्युटर भ्याकुम ट्युब प्रविधिमा आधारित थियो।
0: सुन्दर अक्षर लेख्ने कलालाई क्यालिग्राफी भन्दछन्।
1: कम्प्युटरमा प्रयोग हुने गणितीय प्रणालीलाई बाइनरी सिस्टम भनिन्छ।
0: राजाको रानी भए जस्तै जारको जरिना हुन्छ।
1: कहिले पात नझर्ने वनस्पति खजुर हो।
0: मानिस जन्मदै 1 वर्ष मान्ने देश जापान हो।
1: मानव मुटु कार्डियाक मांसपेशीले बनेको हुन्छ।
0: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
1: सबभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख पीपल हो।
0: रोमन संख्यामा 0 अङ्क हुँदैन।
1: सबैभन्दा बढी भाषामा अनुवाद भएको नेपाली उपन्यास सेतो बाघ हो।
0: खाने आहार पाएपछि आँसु खसाल्ने जीव गोही हो।
1: साबिकको कर्णाली अञ्चलको प्रचलित देवताको नाम मस्टु हो।
0: विधवालाई विवाह गरी जन्मिएको छोरालाई पौन भर्व भन्दछन्।
1: मानव शरीरमा 13 प्रकारका खनिज रहेका हुन्छन्।
0: कोइलीको मधुर स्वरलाई पञ्चम भनिन्छ।
1: बैजनी रङमा प्रकाशश्लेषण क्रिया बढी हुन्छ।
0: चीन र भारत दुवै देशलाई छुने प्रदेश 4 वटा छन्। ती हुन् कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश।
1: अश्रु ग्यासमा क्लोरोपिक्रोन नामको रसायन हुन्छ। यसका कारण आँखा पिरो भई आँसु आउँछ।
0: गाई वस्तुले बाली नाली खाए बापत तिरिने तिरोलाई अर्मल भन्दछन्।
1: वैज्ञानिक आइन्स्टाइनको दिमागलाई अमेरिकाको प्रिन्सटन हस्पिटलमा सुरक्षित राखिएको छ।
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब तपाईँहरूमा राख्दैछौँ एउटा गीतलाई बादल थापा र प्रविशा अधिकारीको युगल स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुभाष कार्कीको। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा विशेष सामग्री राख्ने क्रममा एउटा प्रेरक प्रसङ्ग राख्दैछौँ। महान विचारक कन्फ्युसियस चीनमा ठूला दार्शनिकका रूपमा परिचित थिए। चीनका सम्राट पनि उनको धेरै आदर गर्दथे। एक दिन चिनिया सम्राटले कन्फ्युसियस, मलाई त्यस्तो मानिस भएको ठाउँमा लैजाऊ जो सबैभन्दा महान छ। सम्राटले आफ्नो आदेश बोल्न नपाउँदै कन्फ्युसियसले पनि भने, त्यस्तो महान मान्छे त तपाईँ आफै हुनुहुन्छ नि, किनकि जसले सत्य थाहा पाउने इच्छा राख्दछ ऊ व्यक्ति नै महान हो। कन्फ्युसियसको जवाब सुनेपछि एक दिन सोचेर सम्राटले भने, तिमी मलाई मभन्दा पनि महान मानिसको बारेमा भन न। सम्राटको आदेश पाउन साथ कन्फ्युसियसले भन्दछन्, तपाईँ भन्दा महान मानिस मै हुँ, किनकि म सत्यलाई प्रेम गर्छु। सम्राटले फेरि भने, त्यो त हो, तिमी मभन्दा त महान नै छौ, तर मलाई त तिमी भन्दा पनि महान मानिस चाहिएको छ यहाँ। सम्राटको चाहना बुझेपछि कन्फ्युसियसले भने, त्यसो भए ठिक छ, तपाईँ मसँग हिँड्नुहोस्, म तपाईँलाई त्यस्तो मानिस कहाँ लिएर जान्छु जो हामी सबैभन्दा धेरै महान छन्। त्यसपछि दुवैजना महान मान्छेको खोजीमा हिँडे। एक ठाउँमा उनीहरूले एकजना वृद्ध मानिसले कुवा खनिरहेको देखेका थिए। अनि दार्शनिक कन्फ्युसियसले भने, सम्राट हेर्नुहोस् त, यी व्यक्ति धेरै वृद्ध भइसकेका छन्, शरीर पनि धेरै दुर्बल छ, र पनि सबैका लागि कुवा खनिरहेका छन्। सम्राटले त्यसको कारण जान्न खोजे, यति वृद्ध अवस्थामा पनि उनी किन यसरी सकी नसकी कुवा खनिरहेका छन् त। कन्फ्युसियसले जवाब दिए, उनले यो सब परोपकारका लागि गरिरहेका छन् सम्राट। उनको आनन्दको अनुभूति परोपकारमा निहित छ। जो तन मन आफ्नो आनन्द अनुभूति काम गर्छन्, अब यो भन्दा महान को हुन सक्ला त, होइन त सम्राट? सम्राटलाई पनि त्यस तर्कको चित्त बुझ्यो र ती कुवा खन्ने वृद्धलाई सम्राटले सम्मानका साथ ठुलो पुरस्कार दिएका थिए। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्छौ।
2: अब कार्यक्रमबाट जाँदा जाँदै विवेश बुढा मगर र शान्ति श्रीष मगरको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ कौडा बुढा मगरको, अनि संगीत श्रीकृष्ण बम मल्लको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

अहिले सुनायौँ सूर्य दयालुको स्वर सङ्गीतमा रहेको आधुनिक गीत। अशोक कुमार तामाङको गीत रचना रहेको थियो। अब अर्को गीत राख्दैछौँ यार माझमा, नरेन्द्र प्यासीको स्वरमा रहेको यो आधुनिक गीत राख्दैछौँ भने गोविन्द कडेलको गीत रचना नै सङ्गीत रहेको छ।

हजुर, अहिले सुनायौँ मेलिना राईको स्वरमा रहेको आधुनिक गीत गणेश सुब्रेतीको गीत रचना रहेको थियो, टिका भण्डारीको सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ, सृजना कार्कीको स्वरमा रहेको छ भने श्रीकृष्ण बम्मलको गीत रचना अनि सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो।

0: सम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। सिन्धुपाल्चोकको भोटिकोसी गाउँपालिका 40 किलो तथा वडा नम्बर 2 कोदारी स्थित अरणीको राजमार्गमा पहिरो खसेकाले सो सडक पूर्ण रूपमा अवरुद्ध छ। लामा साखु रामेछाप राजमार्गको केही भाग सामाकोसी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। पासाङ लामो सडक खण्डमा पहिरो खस्दा त्रिशुली मैलुङ स्याफ्रुबेसी कच्ची सडक पनि अवरुद्ध भएको छ। यसै गरी मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 घ्याकर खोलामा जलसतह बढेपछि जोमसम कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेको प्रहरीले जनाएको छ। यसैबीच लगातारको वर्षापछि आएको पहिरोको कारण नागमा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा ठुलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छायानाथ रारा नगरपालिका वडा नम्बर 8 स्थानीयवासी रतन रावलले जानकारी दिनुभयो। सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका मालभाग सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् भने यात्रुले शास्ति बिहोर्नु परेको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर सोडी मवाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासको निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सधैँको नेपाली हौ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह गर्नुभएको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। प्रवासी नेपाली मुलुकका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासमा वर्तमान सरकार लागि परेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानको लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरेकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्री वाग्लेले स्पष्ट पार्नुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काकडभिट्टा लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ। एसियाली विकास बैंक एडिबीको 46 अर्ब रुपियाँ ऋण सहयोगमा निर्माणाधीन आयोजना अन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्री गर्ने काम धमाधम भइरहेको छ। सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 95 किलोमिटर लामो उक्त सडकलाई 5 प्याकेजमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। चीनमा शक्तिशाली टाइफुन नाउला आँधीको कारण ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ। आँधीको कारण 7 लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने 100 उडान र रेल सेवा रद्द गरिएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउला आज दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझौ सहर अन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको छ। चीनको सरकारी समाचार संस्थाको अनुसार यो वर्ष चीनमा आएको सबैभन्दा शक्तिशाली आँधी टाइफुन हो। हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको प्रति घण्टा 110 किलोमिटर गति पुगेको थियो। ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै गर्दा नाउल क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको चिनिया समाचार एजेन्सी सिन्हुवाले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित रेडियो कृषि नाटक तपाईँ हाम्रै गाउँ समाज खेतबारी र तपाईँ हाम्रै कृषि संस्कृति, रहन सहन, मेला पर्व र परम्परा भित्रको हाम्रो आफ्नै जीवनको यथार्थ

0: व्यर्थ ऐना अनि हाम्रै जीवनको घटना र परिघटनाहरू रेडियो कृषिनाथ। तपाईँ हाम्रै गाउँ समाज खेतबारी र तपाईँ हाम्रै कृषि संस्कृति रहन सहन मेला पर्व र परम्परा भित्रको हाम्रो आफ्नै जीवनको यथार्थ ऐना अनि हाम्रै जीवनको घटना र परिघटनाहरू कृषक चौतारी। तपाईँ हाम्रै घर आँगनको कुरा, तपाईँ हाम्रै खेतीपाती जीवन र जीविकाको कथा, अब तपाईँकै कृषक चौतारीमा प्रस्तुत छ कृषक चौतारी।
1: नमस्कार है नरेश दाई।
2: नमस्ते बहिनी। नमस्ते
1: दाईलाई। खोज्न त बारीतिरै आउनुपर्छ, तर फेरि हिजो त तलतिर जाँदा देख्थे, कहाँसम्म पुगेर आउनु भएको दाई?
2: हेर्नु न बहिनी, हिजो गाउँका सबै किसान दाजुभाइ नगरपालिकाको कृषि शाखामा बोलाइएको छ भनेर त्यतातर्फ गयौँ। त्यही भएर अब आउने बेलामा बजारमा कतै साथीभाइसँग हुँदा तपाईँले देख्नुभयो होला। मलाई त कस्तो अचम्म लाग्यो भने हिजो, अब तपाईँलाई सेयर गरिहालौँ।
1: हजुर दाई,
2: यो बाजेले पनि यही कृषि गर्दै आउनुभयो, बुबाले पनि यही कृषि कर्म गर्दै आउनुभयो, अहिले मेरो यो पेसाइ बनिया छ। बिहान उठ्ने बित्तिकै यो म बारीमा आइपुग्छु, अनि खान यहीँबाट पुगेको छ, लगाउन यहीँबाट पुगेको छ, छोराछोरी यहीँबाट पढाउँछु लेखाउँछु, ठुला भइसके बचेको यो उपजहरू लिन्छु र बजारमा बेच्छु, कमाइ यहीँबाट भएको छ, म एक सन्तुष्ट पनि छु। तर चाहिँ नगरपालिकामा हिजो तपाईँको किसान परिचय पत्र छैन भन्ने कुरा उठ्यो। म किसान हुँ कि होइन, म बडो दोधारमा परेको छु बहिनी।
3: नमस्कार है यहाँहरूलाई। बारीमा बसेर दुईजनाले के गल्फती गर्दै हुनुहुन्छ?
2: ओहो सर, यो ढुङ्गो खोज्दा देउता मिल्यो भने जस्तै भयो। बहिनी कता जानलाई आउँदै हुनुहुन्थ्यो, म यहाँ बारीमा अलिक गोडमेल गरौँ भनेर आएको। हेर्नु न सर, हिजो नगरपालिकामा गाउँका सबै किसान दाजुभाइलाई बोलाइएको थियो, त्यहाँ यो तपाईँहरूसँग परिचय पत्र छैन, अब तपाईँहरूले परिचय पत्र बनाउनु पर्छ भनेर पो कुरा उठ्यो। म त यो पुस्तौनी पेसा यो कृषि गर्दै आएको, यसमा म सन्तुष्ट पनि छु। हजुर टुप्लुक्क आइपुग्नु भयो, अब अलिकति बताइदिनु पर्यो।
3: बडा राम्रो कुरा चाहिँ यहाँ राख्नुभयो। यो किसान दाजुभाइ तथा दिदीबहिनीहरूको लागि एउटा नेपाल सरकारले किसान परिचय पत्र वितरण गर्ने हिसाबले एउटा कार्यक्रम ल्याएको छ। यसमा चाहिँ को को व्यक्तिलाई चाहिँ किसान मान्यता भन्ने कुराहरू खुलेको छ।
2: हजुर,
3: अहिले किसान दाजुभाइ दिदीबहिनीहरूले जुन कृषि सम्बन्धी सेवा सुविधाहरू पाउनुहुन्छ अथवा अनुदानहरू पाउनुहुन्छ, त्यो चाहिँ गैर किसान व्यक्तिहरूले पनि लिइराखेको छ, र रियल जुन किसान हुनुहुन्छ उहाँहरू चाहिँ छुट्टी राख्नु भएको छ भनेर
2: किसान नहुनेले पनि पाइराखेका छन्
3: त्यस कारणले गर्दाखेरि नेपाल सरकारले यो कार्यक्रम ल्याइएको हो। र यसमा चाहिँ कस्ता व्यक्तिलाई किसान भन्ने त भन्ने कुराहरू खुलस्त रूपमा आएको छ। जो व्यक्तिको चाहिँ कृषि नै मुख्य पेसा रहेको र 6 महिना वा सोभन्दा बढी समयसम्म कृषिमै आश्रित रहेको, परम्परागत कृषि औजार निर्माण गर्ने व्यक्तिहरू र सोको उसमा आश्रित उसको परिवारको सदस्यहरूलाई चाहिँ कृषक भनेर चाहिँ यो चाहिँ हाम्रो नियम कानुनले भन्छ। र उक्त व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ सरकारले विभिन्न किसिमका जुन मल हुन्छ, बिउ हुन्छ, बिजन हुन्छ, बिमा हुन्छ, विभिन्न चाहिँ यो मौसम सम्बन्धी जानकारी, अब अहिले पानी यस्तो परिराखेका छ, धान बाली भित्राउने कि नभित्राउने, अथवा पानी नपरेको बेलामा कसरी सिँचाइ गर्ने त, कस्ता पशुपालन गर्ने, दुध उत्पादन बढाउनलाई के गर्ने, मासु उत्पादन बढाउनलाई के गर्ने सम्बन्धी म्यासेजहरू मोबाइल मार्फत पठाउनको लागि पनि यो सूचीकृत किसानहरूलाई हामीले चाहिँ टार्गेट राखेका चाहिन्छौँ।
1: यो किसान सूचीकरण कार्यक्रमको बारेमा कता कता चाहिँ मैले नि सुनेको थिएँ, अब यसमा नरेश दाईहरू जस्तो कृषकहरूलाई चाहिँ हामीले कसरी जोड्न सक्छौँ त सर?
3: किसान सूचीकरण कार्यक्रम जोड्नको लागि अहिले सम्पूर्ण स्थानीय तहमा चाहिँ यसको हाम्रो एउटा सफ्टवेयर तयार भएको छ, र सो सफ्टवेयरबाट चाहिँ गणक मार्फत अथवा सहजकर्ता मार्फत सूचीकरण गर्न सकिनेछ। शिक्षित किसानहरूले त्यो सफ्टवेयरमा आफै पसेर त्यहाँ पनि हाम्रो चाहिँ भनेका विवरणहरू भरेर आफ्नो नाम सूचीकृत गर्न सक्नुहुनेछ। र यो सूचीकरणको सवालमा काम गर्दै जाँदा किसानले कस्ता कृषि पेसा गरिराख्नु भएको छ, उहाँको व्यक्तिगत विवरण, उहाँको कृषि बाली नालीको तथ्याङ्कहरू चाहिँ प्रश्नमा सोधिन्छ, र उक्त प्रश्नहरूको जवाफ उहाँहरूले भर्दै भर्दै अन्तिमसम्म पुग्नुभयो भने उहाँको नाम चाहिँ सूचीकरणमा पर्छ।
2: मलाई यो अझ अलिकति राम्ररी बुझाइदिनुहोस् न सर, जस्तो यो किसान सूचीकरण हुन किन आवश्यक छ हामी जस्तो किसानहरू?
3: वास्तवमा किसानलाई किसान हुनुको पहिचान दिनलाई नै किसान सूचीकरण आवश्यक
2: भनेको हाम्रो नागरिकताले हामी नेपाली नागरिक हुँ भने जस्तै हो।
3: जस्तै नागरिकता सबैको हुन्छ, जस्तै म कर्मचारी हो भने चाहिँ मेरो कर्मचारी कार्ड हुन्छ। तर 20 वर्ष 25 वर्ष 30 वर्ष कृषि पेसामै लागेका किसानको परिचय खै त, त्यसको परिचय पत्र चाहिएन उहाँहरूलाई, त्यसै भएर यो कार्यक्रम ल्याइएको।
2: ओहो, हाम्रो हजुरबाहरू बुवाहरू त बिना परिचय यो गरिरहनु भएको
3: राख्नु भएको, सबैलाई आफ्नो परिचय पहिचान चाहियो नि
2: हजुर।
3: र यो परिचय र पहिचान पश्चात चाहिँ उहाँहरूलाई सेवा सुविधामा जोड्न सजिलो हुन्छ।
1: यो किसान सूचीकृत कार्यक्रमबाट किसानहरूले चाहिँ कस्तो कस्तो खालको सुविधाहरू लिन सक्नुहुन्छ होला?
3: यो त अघि पनि हामीले भनिसक्यौँ, सुविधाको हकमा किसानहरूले जुन अहिले मलको हाकार भइराखेको चाहिँ छ, अहिले चाहिँ विभिन्न बिउ बिजनहरू कस्ता बिउ बाली लगाउने भन्ने कुराहरूमा, मकै लगाए तर मकैमा घोगा लागे भने सरकारले सिफारिस गरेको जात लाउनु पर्यो, यी कुराहरू चाहिँ छुट सुविधा यिनीहरू चाहिँ सूचीकृत किसानले पाउने अवस्था यसबाट आउँछ। अर्को कुरो चाहिँ बिमा, पशुपालन कृषिको बाली नालीको बिमामा जुन सरकारले 80% छुट गरेको छ, त्यो चाहिँ सूचीकृत किसानले त्यसबाट चाहिँ फाइदा लिन सक्छन्।
2: सूचीकृत नभएकाले लिन सक्दैनन्,
3: अहिलेसम्म त सूचीकृत नभएका र भएका दुइटैले पाएका चाहिँ छन्, तर भोलिका दिनमा चाहिँ सूचीकृत किसानलाई ग्राह्यता दिइनेछ।
2: भनेको अब बर्सातमा पानी बाढी आयो, पहिरोले धान बगाएर लग्यो होइन, जस्तो चाहिँ विभिन्न कारणले गाई वस्तुको चाहिँ हानि नोक्सानी भयो भने त्यो बराबरको हामीले 80% बिमा पाउने भयो।
3: बिमा प्रिमियम भनेको कस्तो हो भन्दा, गाईको मूल्य सरकारले कति मानेको छ त्यसको चाहिँ 5% प्रिमियम शुल्क बिमा समितिलाई बुझाउनु पर्छ, र त्यो 5%को 80% चाहिँ नेपाल सरकारले तिर्ने र 20% मात्रै किसानले तिर्ने। जस्तै 1,00,000 पर्ने एउटा गाई हो भने यसको 5% भनेको 5,000 आउँछ, 5,000को 80% भनेको 4,000 नेपाल सरकारले तिर्छ
2: हजुर,
3: र 1,000 मात्रै किसानले तिर्नुपर्छ। र त्यो गाई केही गरी चाहिँ रोग लागेर मरिहाल्यो अथवा चाहिँ हजुरले भन्नुभएको जस्तो बाढी पहिरोले बगायो, बिमा गरेको रहेछ भने त्यसको 90% क्षतिपूर्ति पाइन्छ भने
2: किसानले पाउने,
3: किसानले पाउने 1,00,000को 90,000 पाउने भयो भने 10,000 थपेर अर्को गाई ल्याउनु त सजिलो हो।
2: त्यसो भए त यो सूचीकरण हुनुपर्ने कुरा त धेरै राम्रो रहेछ,
3: धेरै राम्रो छ नि।
1: अब सूचीकृत हुँदाखेरि फाइदा धेरै रहेछ है दाई। अब सूचीकृत हुनको लागि चाहिँ हामी किसानहरू चाहिँ कहाँ जानु पर्यो, यसको प्रक्रिया चाहिँ के हुने रहेछ सर?
3: अहिले सबै ठाउँमा चाहिँ आफ्नो स्थानीय तह नै त्यहाँ सिंहदरबार भने जस्तै हो, र स्थानीय तहमा हजुरहरू सूचीकृत हुनको लागि चाहिँ जान सक्नुहुन्छ। स्थानीय तहमा कृषि र पशुपन्छी शाखामा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ
2: हजुर,
3: त्यहाँ चाहिँ सम्पर्क व्यक्तिहरू सरकारले तोकिएको छ, उहाँहरूलाई चाहिँ म सूचीकरण हुन चाहन्छु भनेर हजुरले भन्नुभयो भने उहाँहरूले त्यहीँ हजुरको व्यक्तिगत विवरण भर्ने अवस्था हजुरहरूलाई सिकाइदिनुहुन्छ। त्यो प्रक्रियामा हजुरहरू आफै पनि मोबाइलबाट अथवा आफ्नो ल्यापटपहरूबाट अथवा कम्प्युटरबाट भर्न सकिन्छ। यदि हजुरहरूलाई भर्न गाह्रो छ भने सहजकर्ताहरू पालिकाले खटाएका हुन्छन्, हजुरको घर घरमै गएर चाहिँ हजुरको विवरण पनि भरिदिन्छन्।
2: अनि यो भर्दाखेरि के कागजातहरू चाहिँदैन सर?
3: कागजातहरूमा चाहिन्छ, नागरिकता अनिवार्य चाहिन्छ, भएसम्म चाहिँ यसमा आफ्नो परिचय खुल्ने चाहिँ कुनै किसिमको कागजातहरू हजुरहरूको चाहिँ हुनुपर्छ, राष्ट्रिय परिचय पत्र भयो, नागरिकता भयो, र एउटा फोटो हजुरको चाहिँ फोटो चाहिन्छ। साथसाथै यसमा चाहिँ जग्गाको विवरणहरूको लागि चाहिँ भएसम्म लाल पूर्जाहरू पनि भयो भने उहाँहरूलाई चाहिँ त्यो जग्गा बराबरको अनुदान छुट सुविधा दिनको लागि चाहिँ सरकारलाई सजिलो हुने भएर भएसम्म त्यसको पनि राखिदिने व्यवस्था चाहिँ सिस्टममा गरेको छ।
1: मसँग चाहिँ आफ्नै नाममा चाहिँ जग्गा छैन, मैले चाहिँ नरेस्ताकै सल्लाह अनुसार चाहिँ यही गाउँमा बाँझो गइराखेको कुनै जग्गा चाहिँ भाडा मालेर मैले खेती सुरु गर्दैछु, अब म चाहिँ किसान सूचीकरण मार्फत म कृषक भनेर चिनिन पाउँछु कि पाउँदिन त सर?
3: पाउनुहुन्छ हजुरहरू, किन भन्दाखेरि हजुरहरूले त्यो जग्गा करारमा अथवा चाहिँ अदिया अथवा बटैया जस्ता कामहरू गरेर लिइराख्नु भएको छ भने त्यसको प्रमाण पुग्ने कागजात हजुरले स्थानीय तहबाट पेश गर्न सक्नुभयो भने हजुरहरू त्यो परिचय पत्र र किसान सूचीकरण कार्यक्रममा जोडिन सक्नुहुन्छ।
2: सरले अघि एउटा कुरा गर्नुभएको थियो नि, जस्तो हजुरहरू कस्तो जातको तरकारी बिउ प्रयोग गर्ने भन्ने बारेमा सरकारले जानकारी दिन्छ, तपाईँहरूको चाहिँ विभिन्न जस्तो सूचनाहरू बाढी पहिरो कहिले आउँछ, पानी कहिले पर्छ जस्ता चाहिँ सूचनाहरू, मौसमको जानकारी पनि सरकारले दिन्छ भनेर भन्नुभयो नि सूचीकृत भएका किसानहरूलाई, त्यो चाहिँ कसरी दिन्छ सरकारले?
3: यो चाहिँ मोबाइल SMS मार्फत हामीले पठाउँछौँ। अहिले धेरै किसानलाई हामीले चाहिँ प्रविधिसँग जोड्ने प्रयासमा अगाडि बढिराखेको छ नेपाल सरकार, र यसमा हामीले मौसम पूर्वानुमान जानकारी ल है भोलि पानी पर्दैछ भनेपछि उहाँलाई 2-3 दिन अगाडि नै त्यसको जानकारी भयो भने उहाँले त्यही अनुसार आफ्नो बाली पशुपालन भित्र्याउने अथवा सुरक्षित अवस्थामा चाहिँ आफूलाई तयार गर्ने राख्ने गर्दाखेरि चाहिँ कृषि उपजको चाहिँ हुने क्षति न्यूनीकरण गर्न मात्रै सहयोग पुग्छ त्यसको लागि यो चाहिँ
2: हजुर। अनि अर्को कुरा यो अलिकति जस्तो कम्प्युटरमा यसको सफ्टवेयरबाट अगाडि बढ्नुपर्ने प्रक्रिया नै यसको चाहिँ सफ्टवेयरको माध्यमबाट अगाडि बढाइने गाउँमा धेरै किसानहरू पढेका छैनन्। जस्तो म त आफ्नै कम्प्युटरमा भराउँला मेरो फरक भइहाल्यो तर नपढे लेखेका किसानहरूको हिजो त्यहाँ छलफलमा कृषि शाखामा कुरा पनि उठ्यो कहिलेकाहीँ पासपोर्ट बिर्सिने हुन्छ भन्ने कुरा भएको छ। यस्तो समस्या चाहिँ कसरी समाधान गर्ने त किसानलाई?
3: यसको लागि चाहिँ स्थानीय तहले सहजकर्ता अथवा गणकलाई नियुक्ति गरेर किसानको घर दैलोमै गएर विवरण भर्ने व्यवस्था गरेको छ जसमा चाहिँ सहजकर्ता र गणक चाहिँ उहाँको घर दैलोमा विवरण सङ्कलन गर्न जाँदाखेरि किसानहरूले चाहिँ उहाँहरूलाई चाहिँ सोधेका प्रश्नहरूको सही जवाफ दिनुभयो भने चाहिँ उहाँहरूले नै त्यो चाहिँ भरिदिनुहुन्छ। यसको लागि उहाँहरूले चिन्ता लिनै पर्दैन।
2: अनि यो वर्ष वर्षै सूचीकृत हुनुपर्छ कि जस्तो अब यो वर्ष 5-10 लाखको व्यवसाय होला अर्को वर्ष त्यो एक्सपान्ड होला अझ ठुलो व्यवसाय बनाउनु पर्ला होइन जस्तो मेरै पनि वर्षौँ वर्ष यो बढिरहेको हुन्छ पछि परिमार्जन गर्नु पर्यो भने चाहिँ कसरी गर्ने?
3: हजुरहरूलाई आफूले भरेका तथ्याङ्कहरू परिमार्जन गर्नु पर्यो भने पनि हजुरहरू स्थानीय तहमै जानियो पूर्ण अधिकार स्थानीय तहलाई छ। उहाँहरूलाई चाहिँ बाली नालीको विवरण जग्गाको विवरण भनौँ न घटबड भइरहेको छ भने हजुरहरूलाई अब घटबड भएको विवरण पनि सच्याइदिनुहोस् भन्नको लागि चाहिँ स्थानीय तहमा गएर हजुरहरूले अध्यावधि गर्न चाहिँ सक्नुहुन्छ जसको लागि चाहिँ हजुरहरूलाई त्यहाँ हाम्रो स्थानीय तहमा भएका सहजकर्ता अथवा प्राविधिक कर्मचारीहरूले चाहिँ सहयोग गर्नुहुनेछ।
2: अनि सर अघि हजुरले हामीलाई कुरा बताउँदै जाँदाखेरि यो किसान वर्गीकरणको कुरा पनि गर्नुभएको थियो होइन किसानको वर्गीकरण चाहिँ कसरी हुन्छ हामीले म यो वर्गको हुँ भन्ने कुरा कसरी थाहा पाउने यसबारेमा पनि अलिकति बुझाइदिनु न।
3: यो किसान वर्गीकरण भनेको चाहिँ अब किसानहरू चाहिँ कुन साना किसान हुन् कुन ठुला किसान हुन् यसलाई चाहिँ छुट्याइएको छ। यो हाम्रो नियम कानुनमै लेखेर आएको हो। किसानलाई चाहिँ उहाँले दिएको विवरण अनुरूप चाहिँ 4 वर्गमा विभाजन गरिएको छ। एउटा निर्वाहमुखी किसान, अर्को साना किसान, अर्को मझौला किसान र अर्का ठुला किसान हुन्। कसरी साना किसानमा पर्ने कसरी ठुला किसानमा पर्ने भन्ने कुराहरू उहाँले दिएको विवरणमा भर पर्छ। जस्तै जग्गाको र आम्दानीको हिसाबले चाहिँ किसानले वर्गीकरण गरिएछ। जुन चाहिँ किसानको थोरै जग्गा छ लिजमा लिएर पनि थोरै गरिराख्नु भएको छ र चाहिँ उत्पादन पनि थोरै भइराखेको छ भने उहाँ चाहिँ निर्वाहमुखी किसानमा पर्न सक्नुहुनेछ। जुन चाहिँ किसानको धेरै जग्गा छ उत्पादन पनि बढिराखेको छ भने ठुला किसानमा पनि पर्न सक्नुहुनेछ। अब कहिलेकाहीँ जग्गा थोरै भए पनि बढी उत्पादन गर्ने किसान पनि हुन्छन् भन्ने त्यतिखेर चाहिँ उत्पादनको आधारमा उहाँलाई वर्गीकरण भनौँ न उहाँले कति पैसाको चाहिँ कृषि उत्पादन गर्नुभयो त त्यसको आधारमा उहाँलाई चाहिँ वर्गीकरण गर्न सकिन्छ। जति धेरै चाहिँ उत्पादन गर्नुहुन्छ उहाँहरूलाई त्यति नै राज्यबाट सुविधा बढ्छ र 1 कट्ठा जग्गामा तपाईँको चाहिँ कति चाहिँ कृषि उत्पादन गर्नुहुन्छ त त्यसरी नै बिउ र मल त पाउने हो नि त उहाँले
2: गर्ने उत्पादनको
3: आधारमा। जस्तै 1 कट्ठा जग्गा छ अनि 1 कट्ठा जग्गा हुनेलाई पनि 10 किलो बिउ दिने
2: 50 रोपनी
3: जग्गा हुनेलाई पनि 10 किलो बिउ दिँदा त किसान त 1 कट्ठा भएकालाई त धेरै बिउ भयो र त 50 कट्ठा अथवा 50 रोपनी भएकालाई त बिउ कम भयो। वास्तवमा किसान सूचीकरणमा गणकले अथवा सहजकर्ताले
2: सोधे
3: किसान आफैले विवरण भर्दा चाहिँ एकदम सही विवरणहरू चाहिँ भरिदिनु भयो भने हामीलाई भोलिका दिनमा यहाँलाई दिने सुविधाहरू एकदम पारदर्शी र आवश्यकता अनुसारको सुविधा हामीले दिन चाहिँ सक्छौँ भनेर किसान वर्गीकरणको आधार त्यसरी तय गरिएको चाहिन्छ। जस्तै निर्वाहमुखी किसान हुनको लागि कम्तीमा चाहिँ एउटा लाइफ स्टक युनिट भएकै हुनुपर्छ होइन अथवा वार्षिक रूपमा 1.5 लाख भन्दा बढी चाहिँ लाइफ स्टक पालेर चाहिँ उसले चाहिँ फाइदा गरेको हुनुपर्छ ताकि चाहिँ उहाँलाई चाहिँ 1.5 लाख भन्दा बढी चाहिँ उहाँले कमाइराख्नु भएको छ भने उहाँ फेरि साना किसानमा पर्नुभयो। साना किसानको लागि चाहिँ अब 1.5 लाख भन्दा बढी 6 लाखसम्मको चाहिँ क्राइटेरिया छ र त्योभन्दा नि माथिल्लो उत्पादन गरिराख्नु भएको छ त्योभन्दा नि बढी पैसा चाहिँ उहाँले पशुपालनबाट गरिराख्नु भएको छ भने 6 लाखदेखि माथि चाहिँ 15 लाखसम्म हो भने फेरि मझौला किसान र 15 लाख भन्दा नि माथि गर्नुभएको छ भने ठुला किसान। अब निर्वाहमुखी किसान र ठुला किसानलाई दिने सुविधा त फरक पार्नु पर्यो नि।
2: यसरी सूचीकृत भएका किसानहरूलाई राज्यका तर्फबाट कस्तो कस्तो खालको अनुदानहरू हुन्छ?
3: यो हाम्रो नियम कानुनमा पनि उल्लेख गरिसकेको चाहिँ छ। जस्तै अब किसान सूचीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2081 दफा 15 भनियो भने अनुदान छुट सुविधाको बारेमा प्रष्ट रूपमा लेखिएको छ। परिचय पत्र प्राप्त किसानलाई राज्यबाट हुने जुन विभिन्न कृषि उपजमा हुने सुविधाहरू जस्तै मलका कुराहरू भए बिउ बिजनका कुराहरू भए बिमा प्रिमियमका कुराहरू भए कुनै मेसिनरी च्याप कटरै भनौँ अथवा सानो हाते ट्र्याक्टरका कुराहरू भयो लगायत चाहिँ कुनै फार्मै बनाउनु पर्यो खोर बनाउनु पर्यो गोठ बनाउनु पर्यो भकार व्यवस्थापनको लागि चाहिँ ट्याङ्की बनाउनु पर्यो यही नै हो सरकारले गर्ने। अब गएर घरमै गएर त सरकारले सबै चाहिँ इन्फ्रास्ट्रक्चर बनाइदिँदैन त्यसमा त साझेदारीमा हुन्छ किसानले पनि
2: सहुलियत
3: हो किसानले पनि आफ्नो 15% 20% अथवा 50%सम्म लगानी गर्ने सरकारले त्यसमा थप त्यति गरिदिने अनि बल्ल चल्छ। शत प्रतिशत अनुदान गरिदियो भने अनुदानको पनि एउटा किसानले चाहिँ यो अनुदानलाई पनि अलिकति हल्का रूपमा लिने हुन्छन् र अनुदान पाए काम गर्ने, नपाए म काम गर्दिनँ भन्ने किसिमका मनोभाव बढ्दो रहेछ।
1: किसान सूचीकरणको बारेमा धेरै कुराहरू नबुझेका मान्छेहरूले चाहिँ धेरै कुराहरू बुझौँ। राज्यले एउटा अभियान सुरु गर्दै गर्दाखेरि चाहिँ हामीले किसानको तर्फबाट हामीले के कसरी चाहिँ यो अभियानमा सहयोग पुर्याउन सक्छौँ होला सर?
3: हजुरहरूले आफूले बुझेका कुराहरू अरू किसान दाजुभाइ दिदीबहिनीलाई पनि भनिदिनुहोस्। उहाँहरूलाई केही समस्या परेको छ भने उहाँहरूले चाहिँ नजिकैको स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ भन्ने कुराहरू पनि जानकारी गराइदिनुहोस्। यो कार्यक्रममा किसानहरूबाट सपोर्ट र सहयोग भयो भने नै यो कार्यक्रमले गति लिने हो भन्ने कुराहरू पनि उहाँहरूले बुझ्न जरुरी छ। वास्तवमा किसानको घर दैलोमा सहजकर्ता अथवा गणकै राख्दा उहाँहरूले चाहिँ किसानहरूबाट जुन जवाफ पाउनुपर्ने थियो त्यो जवाफहरू चाहिँ पुरै नपाउने, उहाँहरूले झर्को मान्ने, कतिपय बिचरा काममा हुन्छन्, खेतीपाती गरिराखेका हुन्छन्, आएर त्यत्तिकै गफ गरेर बसेका छ भनेर किसिमले चाहिँ मेरो समय खर्च गरिदियो भन्ने हिसाबमा चाहिँ उहाँहरूले चाहिँ जवाफ दिन नखोज्ने, यस्ता प्रविधिहरू चाहिँले गर्दाखेरि हजुरहरूले नै आफ्नो तथ्याङ्क सिस्टममा राख्न नपाएपछि हजुरहरूको लागि खटेका गणकहरूले कसरी हजुरको तथ्याङ्क भर्छन् त? भोलि राज्यबाट हुने सुविधाहरूमा हजुरलाई बाँध्नको लागि नि उहाँहरू चाहिँ फिल्डमा खटिएका हुन् भन्ने कुराहरू चाहिँ उहाँहरूलाई बुझाइदिनुहोस्, ताकि चाहिँ यो कार्यक्रमले सहजता पाओस् र यो कार्यक्रमबाट चाहिँ कोही पनि आफ्ना किसानहरू नछुट्युन् नदोहोरिउन् भन्ने कुराहरू चाहिँ हामीले चाहिँ प्रत्याभूति उहाँहरूमा चाहिँ राखिदिनको लागि हजुरहरूले सहयोग गरिदिनु होला भन्ने मैले भन्न चाहन्छु।
2: हुन्छ सर, यो बारीमा बसेर दाजुबहिनी गल्फत्ती गरिरहेको बेलामा हजुरको यो बाटो पर्यो, हामीलाई धेरै कुराहरू यो किसान सूचीकरणको बारेमा जानकारी गराइदिनु भयो, धेरै कुरामा आँखा खुल्यो, यो नगरी नहुने काम रहेछ, अहिलेसम्म धेरै ढिलो भइसकेको रहेछ। हामी अरू किसानहरूलाई पनि भन्छौँ धेरै धेरै धन्यवाद।
3: धन्यवाद यहाँहरूलाई पनि।
2: हवस् त, आजलाई कृषक चौतारी यति नै। कृषक चौतारीबाट सहकर्मी कीर्ति आचार्य, डाक्टर सञ्जीव पण्डित र काशीनाथ दवाडी सहित म नरेश न्यूपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
4: हुन्छ
5: हुन्छ।
3: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो,
7: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
9: हजुर।
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: लु दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर।
9: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ? के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थेँ।
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू हामीलाई एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 से 103 मेगाहर्ज र अनलाइनमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ आधुनिक गीतहरू। अपराह 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ नेपाली चलचित्रका गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ दोहोरी गीतहरू। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ सूर्य थुलुङले भनी। यो स्वदेश गानलाई गीत रचना अनि सङ्गीत भर्नुभएको छ गणेश रसिकले। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरूबाट मनोरञ्जन गराउनेछौँ। सुन्दै रहनुहोला रेडियो नेपाल।

हजुर, बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गरिसक्यौँ स्वदेश ज्ञानबाट, जसमा सोधिनु भएको थियो सूर्य थुलुङले। अब भने यहाँलाई करिब करिब 3 बजेसम्म विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरूबाट मनोरञ्जन गराउन आइपुगेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी। आज यो आइतबारको दिनमा हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 2 बजेर करिब करिब 23 मिनट गइसकेको छ। यहाँहरू जहाँ जस्तोसुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त अनि खुसी भएर बस्नुहोला। आज बिदाको दिन पनि रहेको छ। जो जति यात्रा गर्दै हुनुहुन्छ, एकदमै सुखद यात्रा होस्, शुभ यात्रा होस् भन्न चाहन्छौँ। जो जति यात्रा गरेर आफ्नो डेस्टिनेसनसम्म पुगिसक्नु भएको छ, पक्कै पनि उहाँहरूको पनि एकदमै सुखद यादगार यात्रा रहेको छ होला भन्ने आशा व्यक्त गरेका छौँ, आशा राखेका छौँ। अनि जतिजना यात्रा हुनुहुन्छ, सुरक्षित यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। जति जना चाहिँ यात्रा गर्ने सोच बनाउनु भएको छ, घुम्न जाने सोच बनाउनु भएको छ, उहाँहरूलाई एकदमै सुरक्षित भएर जान आग्रह गर्न चाहन्छौँ। धेरै जसो ठाउँहरूमा चाहिँ बाटोहरू बाढी पहिरोको कारणले, यो बर्खाको सिजन रहेको कारणले बाटोहरूमा चाहिँ पहिरो गएको छ होइन। कतिपय ठाउँमा चाहिँ अब आगमन नै बन्द रहेको छ, सवारी साधनहरू बन्द रहेका छन् होइन। सम्बन्धित निकाय र सम्बन्धित ठाउँको बारेमा सम्बन्धित कार्यालयमा चाहिँ एकदमै जानकारी लिएर राखेर मात्रै यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। जतिजना चाहिँ औषधिहरू खानुहुन्छ, लिनुहुन्छ होइन, औषधिहरू र पानीका बोतलहरू भयो, अनि अलिकति चाहिँ थोरै खानेकुराहरू चाहिँ एक्स्ट्रा लिएर चाहिँ यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। र ट्राफिक नियमको एकदमै धेरैभन्दा धेरै पालना गर्न पनि अनुरोध गर्न चाहन्छौँ। घुम्नुपर्छ होइन, घुम्ने मान्छेलाई चाहिँ जस्तोसुकै सिचुएसनले चाहिँ रोक्न सक्दो रहेनछ, रोक्दैन पनि होइन। जो प्रकृति प्रेमी हुनुहुन्छ, एकदमै प्रकृतिदेखि नजिक हुन चाहनुहुन्छ, नेचर थेरापी लिन चाहनुहुन्छ होइन, उहाँहरू चाहिँ जसरी भए पनि त्यो ठाउँ, जुन ठाउँमा घुम्ने सोच बनाउनुहुन्छ, त्यो ठाउँमा गएरै छोड्नुहुन्छ कि होइन। त्यो जाँदाखेरि त्यस ठाउँको चाहिँ राम्रोसँग जानकारी लिएर जानुभयो भने थोरै भए पनि सहज हुन्छ, दुःख पाइँदैन। त्यस कारण त्यति कुराहरू ध्यानमा राख्यौँ भने हामी हाम्रै देशभित्र धेरै ठाउँहरू घुम्छौँ, त्यस ठाउँको आनन्द, अनुभव, संस्कृति, रहनसहनको बारेमा एकदमै जानकारी लिन सक्छौँ होइन। त्यो जतिको आनन्द त कहीँ पनि पाइँदैन। त्यस कारण अब सुरक्षित यात्रा गर्न एकदमै जरुरी छ होइन। बाटोघाटोहरूको बारेमा अवस्थाहरूमा जानकारी लिन अनुरोध गर्छौँ। जुन मोबाइल टेलिफोन के अरे कम्प्युटरहरू, सामाजिक सञ्जालहरूबाट जुन ठाउँको बारेमा होइन, त्यही ठाउँको बारेमा हेर्नुहुन्छ, त त्यस ठाउँमा पुग्नुभयो भने छुट्टै आनन्द आउँछ कि। मोबाइलको स्क्रिनमा हेर्नुहुन्छ, तर त्यस ठाउँमा पनि जाने कोसिस चाहिँ गर्नुहोला भन्दै अब अनि हामी करिब करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका दोहोरी के अरे लोकगीतहरूबाट मनोरञ्जन गराउने नै छौँ। यो पहिलो गीत राख्दैछौँ झलकमान गन्धर्वको स्वरमा रहेको गीत राख्दैछौँ भने, सङ्कलन रहेको छ बलराम चौलागाईको।

भर्खरै सुनायो बलराम खतिवडा श्री प्रसाद श्रेष्ठको स्वरमा रहेको लोकगीत, लक्ष्मण श्रेष्ठको सङ्कलन रहेको थियो यहाँहरू बागमती प्रादेशिक प्रसारणबाट यति बेला लोकगीतहरू सुनेर मनोरञ्जन लिँदै हुनुहुन्छ भने अब अर्को लोकगीत राख्दैछौँ यहाँ माझमा, सुन्दर श्रेष्ठ हिरादेवीको स्वरमा रहेको छ भने सुन्दर श्रेष्ठको सङ्कलन रहेको छ।

अहिले सुनायौँ उही गोविन्द बहादुरको स्वरमा रहेको लोकगीत, भैरवनाथ रिमालको सङ्कलन रहेको थियो। अब अर्को लोकगीत राख्दैछौँ यहाँहरूमा आजमा, सत्यनारायण राजभण्डारी हसिना श्रेष्ठको स्वरमा रहेको छ भने दामोदर घिमिरेको सङ्कलनमा।

अहिले सुनायौं पाण्डव सुनवार ज्ञानु राणा र साथीहरूको स्वरमा रहेको लोकगीत मदन देव बिमको संकलन रहेको थियो। अब राख्दैछौ अर्जुन कुमार कार्कीको स्वरमा रहेको यो लोकगीत भने संकलन रहेको छ गायक स्वयंकै।

अहिले सुनायौं गोविन्द आचार्य, राधा पाण्डे, ज्ञानु राणाको स्वरमा रहेको लोकगीत उपेन्द्र पाण्डेको संकलन रहेको थियो। अब अन्तिम लोकगीत राख्दैछौँ यहाँहरू माझमा। तिलक बम मल्ल योगेश निरौलाको स्वरमा रहेको यो लोकगीत राख्दैछौँ भने तिलक बम मल्लको संकलन रहेको छ। यो लोकगीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 मा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भटेकोसीमा हिजो साँझ गाडी सहित खसेका चालकबारे बुझ्न गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा खोजी कार्य जारी। बाढी र पहिरोको कारण आज पनि देशभरका विभिन्न राजमार्ग अवरुद्ध। मध्य प्रदेशका जिल्लाहरूमा पर्याप्त वर्षा नहुँदा धान रोपाईमा समस्या, किसान चिन्तित। र शक्तिशाली समुद्री आँधीका कारण दक्षिणी चीनमा 7 लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो। समाचार अब विस्तारमा। हिजो साँझ चालकसहित भुटेकोसीमा खसेको विद्युतीय सवारी साधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुग्नु भएको छ। प्रमुख जिल्लाधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि 10 वटा ड्रोनसहित 3 वटै सुरक्षा निकायका कर्मचारी, गोताखोरका साथ चालक कालिका गाउँपालिका 3 तल्लो धारापानीका 22 वर्षीय सबिन तामाङको खोजीमा परिचालन भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ। दुर्घटनास्थल गहिरो खोज, धमिलो पानी र नदी किनारका विशाल चट्टान

0: देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4-0 किलो तथा वडा नम्बर 2 कोदारी स्थित अरणीको राजमार्गमा पहिरो खसिकाले सो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लामा साघु रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। पासाङ लामो सडक खण्डमा पहिरो खस्दा त्रिशुली मैलुङ स्याफ्रुबेसी कच्ची सडक खण्ड पनि अवरुद्ध भएको छ। यसै गरी मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 घ्याकर खोलामा जलसतह बढेपछि जोमसुम कोरोला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध सडक सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेको प्रहरीले जनाएको छ। यसै गरी लगातारको वर्षापछि आएको पहिरोको कारण नागमा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छायानाथ रारा नगरपालिका वडा नम्बर 8 स्थानीयवासी रतन रावलले जानकारी दिनुभयो। सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका मालवाहक सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् भने यात्रीले शास्ति बिहोर्नु परेको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर सोणी मवाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासको निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सधैँको नेपाली हौ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह गर्नुभयो। प्रवासी नेपाली मुलुकका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्री वाग्लेले देशको आर्थिक विकासमा वर्तमान सरकार लागि परेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानको लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्री वाग्लेले स्पष्ट पार्नुभयो। मध्य प्रदेशका जिल्लाहरूमा पर्याप्त वर्षा नभएकाले अपेक्षा अनुसारको क्षेत्रफलमा धान रोपाई हुन सकेको छैन। पर्याप्त सिँचाइ सुविधा नभएकाले मधेसका 50% किसान अहिले पनि आकाशी पानीको भरमा खेती गर्न बाध्य छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
1: वर्षे नहीं तो यहाँ पानी का बोर्डिंग में तो आज आदि है चलते तब ना उसमें लोग के अरे तो दुखे दुख है जो समस्या है।
2: वहाँ हुनुहुन्थ्यो महोत्तरी का सोनमा गाँव पालिका का अगुवा किसान राम किशोर यादव। मधेश प्रदेश का जिल्लाहरूमा इस पटक पर्याप्त मात्रा में वर्षा नभएका कारणले अपेक्षा अनुसार को धान रोपाई हुन सकेको छैन। धान उत्पादन को दृष्टिकोण ले मधेश प्रदेश अग्रणी प्रदेश भए पनि अहिले पनि 50% भन्दा बढी किसानहरू आकाशे पानी को भर में खेती गर्नका लागि विवश रहेका छन्। यस पर्याप्त पानी नपरेका कारणले खेती गर्नमा निकै समस्या भइरहेको बताउँदै धनुषाको नगराइन नगरपालिकाका किसान रामनाथ महतो।
3: बोरिङमा पानी हालेपछि 10 मिनट मात्रै पानी टिक्छ। खेती गर्नको लागि धेरै परेशानी परेशानी छ। जोत्नको लागि ट्रेक्टरमा फसिसक्यो, पानी छैन, सम्बसे छ।
2: अर्का किसान महेन्द्र मल्ल खत्वेले वर्षा पर्याप्त नभएको र खेतमा विद्युतीकरण नभएका कारणले खेतीमा निकै समस्या भएको बताउनु
4: भयो। के चलते हम सब बिजली के चलते गिरहत्तर से 500 लीटर मट्टी तेल भेटे सके, मल भी टाइम पे नहीं भेटी है। किसान एहन कमजोर खेती है के तो लोग 4 किलो 5 किलो कठा किसान खाई छिटे।
2: गत वर्ष मधेश प्रदेश में धान रोपाई में समस्या भएका कारणले 13,53,968.5 मेट्रिक टन धान मात्र उत्पादन भएको थियो। मधेश प्रदेश का जिल्लाहरूमा धान खेती हुने 3,82,433 हेक्टर मध्ये यस वर्ष बिहीबार सम्ममा 3,580.35 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। मधेस प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादव।
5: प्राप्त तथ्याङ्क हेर्दाखेरि लगभग 78% जति रोपाई भइसकेको अवस्था छ। मधेस प्रदेशको पश्चिमी जिल्लाहरू 12% रोटरतिर रोपाई पनि राम्रै भएको छ, पानी पनि पर्या हो। महोत्तरी धनुषातिर अलिकति पानी कम परेको हिसाबले रोपाई पनि कम भएको छ।
2: वर्षभरि राम्रो सिँचाइ भएको खण्डमा मधेस प्रदेशमा धानको उत्पादन 3 गुणालाई वृद्धि गर्न सक्ने विज्ञहरूले जानकारी दिँदै आउनु भएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: रिपोर्ट पछि बाँकी समाचार। अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल सुरु गरेको छ। डाक्टर केसीका सहयोगी डाक्टर अमृत जयसीका अनुसार केसीका प्रतिनिधि

0: सरकारी टोली बीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा वार्ता सुरु गरिएको हो। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा सहभागी हुनुहुन्छ। डाक्टर केसीका तर्फबाट उहाँका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा सहभागी। प्राङ्गारिक मलको प्रयोग बढाउन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी किसानको घर दैलोमा पुग्नु भएको छ। धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैँचाको अवलोकन गर्नुभएको हो। कृषि मन्त्री चौधरीले किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मल लगायत प्रयोग बढाउन आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। रासायनिक मलमाथिको निर्भरता पनि घटाएर दीर्घकालीन रूपमा माटोको सुधार गर्न सकिने मन्त्री चौधरीको भनाइ छ। धनकुटा सदरमुकाम स्थित तल्लो टुँडीखेल जिल्लाकै एकमात्र मुख्य खेल मैदान हो। खेल मैदान लामो समयदेखि प्रयोगविहीन बनेपछि पछिल्लो समय भने मैदानको सरसफाई लगायत सुधारको काम सुरु गरिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
1: धनकुटा टुँडीखेलमा स्थानीय जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका विभिन्न खेलका प्रतियोगिता सञ्चालन हुँदै आएका थिए। यस्तै दैनिक रूपमा खेलाडीहरूले नियमित अभ्यास पनि गर्दै आएका थिए, तर मर्मत सम्भार, संरक्षण र स्तरोन्नतिका लागि भन्दै करिब डेढ महिना यता मैदान प्रवेश पूर्ण रूपमा बन्द गरिएपछि विभिन्न खेलका प्रतियोगिता र अभ्यास प्रभावित बनेका छन्। मैदानलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउन केही समयका लागि बन्द गर्नु परेको हो। बन्द गरेपछि झार पलाए भरिएको मैदानको सरसफाई सुरु गरिएको छ। सबै व्यवस्थापन पूरा गरेपछि मैदान खेल गतिविधिका लागि खुल्ला गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले बताउनुभयो।
2: हिजो दिनमा मेलाहरू लागेर अनेकौं कार्यक्रम भएर टुलीखेल दिन अवस्थामा थियो। टुलीखेल संरक्षण समिति गठन गरेर संरक्षण गर्दैछौँ। सरकारबाट पैसा छुटिएको छैन, केही छैन। यहीँकै स्थानीयहरू हामी भएर संरक्षण गर्ने, यसलाई निर्माण गर्ने, फेरि खेल्न र प्रतियोगिताहरूको लागि योग्य बनाउने भनेर स्थानीयवासी।
1: धनकुटा टुँडीखेलमा वर्षौंदेखि फुटबल, भलिबल, क्रिकेट लगायतका विभिन्न खेलका प्रतियोगिता सञ्चालन हुँदै आएका थिए। जिल्लाका अधिकांश खेलाडीको नियमित अभ्यास स्थल पनि यही मैदान रहेको छ। तर संरक्षणका लागि लामो समयसम्म मैदान बन्द हुँदा प्रतियोगिता आयोजना गर्न कठिनाई भएको छ भने खेलाडीहरूको नियमित प्रशिक्षण समेत प्रभावित बनेको छ। केही समय बन्द रहे पनि सरसफाई गरेर खेल गतिविधि बढाउने योजनामा रहेको खेल मैदान संरक्षण समितिका सदस्य गोविन्द राईले बताउनु भयो।
3: बन्द गरेर झारहरू उमार्ने र यसलाई एउटा स्ट्यान्डर्ड मेन्टेन गर्ने भनेर हामीले बन्द गरेका थियौँ। यो बन्दको प्रभाव आम खेलाडीहरूलाई पर्न रहेको छ, तर त्यही बावजुद पनि हाम्रो लक्ष्य भनेको ग्राउन्डलाई हरियो बनाएर अलिकता स्ट्यान्डर्ड बनाएर उहाँहरूलाई प्रशिक्षणको लागि नै हस्तान्तरण गर्ने लक्ष्य सहित ग्राउन्डलाई टेन गर्दैछौँ र केही दिनमा हामी यहाँ प्रशिक्षण पनि सुरु गर्छौँ।
1: त्यसो त धनकुटा टुँडीखेलको भौतिक अवस्था पनि सुधार गर्नुपर्ने देखिएको छ। खेल मैदानको सतह असमान र जीर्ण बन्दै गएको छ। दर्शक बस्ने प्याराफिट दिन प्रतिदिन जीर्ण अवस्थामा पुगेको छ भने मैदान वरपर सुरक्षाका लागि लगाइएका बार र पर्खाल पनि भत्किने अवस्थामा छन्। सरसफाईको अवस्था पनि सन्तोषजनक छैन, त्यसैले मैदानको संरक्षण, मर्मत र स्तरोन्नति अपरिहार्य रहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: रिपोर्टपछि बाँकी समाचार। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज एमबिएसको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरू आज बिहान पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। यही साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएको केही मिनटमै सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले पनि साइबर ब्युरोलाई अनुसन्धान एवं कारवाहीको लागि पत्रचार गरेको थियो। आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय समिति पनि गठन गरेको छ। समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सह प्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सह प्राध्यापक महेश राज ओझा हुनुहुन्छ। समितिलाई छानबिन गर्न 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
4: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। चीनमा शक्तिशाली टाइफुन नाउल आँधीको कारण ग्वाङडुङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ। आँधीका कारण 7 लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सयौं उडान र रेल सेवा रद्द गरिएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल आज दक्षिणी ग्वाङडुङ प्रान्तको हुइझौ सहर अन्तर्गत हुइडुङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको छ। चीनको सरकारी समाचार संस्थाका अनुसार यो वर्ष चीनमा आएको सबैभन्दा शक्तिशाली आँधी टाइफुन हो। हङकङको मौसम विभाग अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। ग्वाङडुङको भित्री भूभागतर्फ अघि बढ्दै गर्दा नाउल क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अहिले मध्यम खालको वर्षा भइरहेको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन र चट्ट्यान सहित मध्यम वर्षाको सम्भावना रहेको छ। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। भोटेको सीमा हिजो साँझ गाडीसहित खसेका चालकबारे बुझ्न गृहमन्त्री सुधन गुरुङ घटनास्थलमा खोजी कार्य जारी। बाढी र पहिरोको कारण आज पनि देशभरका विभिन्न राजमार्ग अवरुद्ध। मधेस प्रदेशका जिल्लाहरूमा पर्याप्त वर्षा नहुँदा धान रोपाईमा समस्या, किसान चिन्तित र शक्तिशाली समुद्री आँधीको कारण दक्षिणी चीनमा 7 लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो, दनवारी भाषा समाचार भेषबहादुर दनवारबाटै सुन। शनिबार बिहारको चालक सङ्घी भोटेको छ लरीमा खस्ला करन्टाक सवारी साधन तसु ओस्निकीमा रहला चालकका खोजीमा चालकलाई हक्ला सुरक्षा कर्मी लागि हौसला देयलाई गृहमन्त्री सुदन गुरुङ घटना घटला ठाउँमा पुग्लर छट। मुख्य जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार उयो ठाउँ डिटाला पासु 10 ड्रोन सङ्घी 3 सुरक्षा निकाय कर्मचारी गोताखोर 7 चालक कालिका गाउँपालिका 3 हेटक धारा पानी 22 पर्सी सबिन तामाङ खोजीमा चालयला अक्लर छट। जिल्ला विपद व्यवस्थापन समिति खोज अञ्चल उद्धारक समन्वय गरिरहला छट। दुर्घटना अक्लट ठाउँ गहिरो खोज धमिलो पानी तसु लहरी कछारक विशाल चट्टाना खोजी अञ्चो अद्धारमा चुनौती थप्ला समिति जनालर छट। अर्थमन्त्री डाक्टर सोनी वागले विदेशमा बस्ला नेपाली लागि मायक भूमि विकासक लागि लगानी गरेलाई लागि आग्रह गर्ला छट। अस्ट्रेलिया नेपाली बटनेक उद्यमी सङ्घी हकल अनलाइन कुराकानीमा उयो एकैपटक नेपाली सन्दुक नेपाली रचौँ बाजला सरकार तसु पार्टी धारणा विश्वास रहेलाई आग्रह गर हकलार मन्त्री वागले आफ्नै सचिवालय जनाला छट। विदेशमा बस्ला नेपाली मुलुकक सद्भावना दूतक हकल मायक भूमि उप्र आफ्नै कर्तव्य निर्वाह गरेलाई प्रोत्साहन कटे अर्थमन्त्री देशक आर्थिक विकास अख्ने सरकार लागि परिरहला ओस्नेकेमा विदेशमा रहन लगभग 7 तसु सहयोग अपेक्षा गर्न बाजला छट। बजेटबाटै अर्थतन्त्र पुनरुत्थान लागि कर राजस्व लगायतक उद्योग मैत्री नीति कार्यान्वयन गरेर लागि ढुक्क हकीको लगानी गरेलाई उएक आग्रह गर्न छट। सरकारका आर्थिक वर्ष 2083-84 लागू हकल करलाई राष्ट्रिय किताबखाना निजामती राष्ट्रिय किताबखाना सिजेक तछु राष्ट्रिय किताबखाना पुलिसक लागि एकैकरीको राष्ट्रिय किताबखाना बनाएर छट। महानिर्देशक श्रवण कुमार पोखरेलको अनुसार अख्नि शिक्षा तछु पुलिसक किताबखाना राष्ट्रिय किताबखाना शाखाको रूपमा चलाएर अक्षट। गृह अञ्चल शिक्षा मन्त्रालयबाट आएर बजेट पनि महानिर्देशक निरीक्षण गर्न पाछु खर्च गरेलाई व्यवस्था गर्न छट। यी आगो 2075 सालमा 11 बनेला अख्ल पनि प्रशासनिक भवन अभाव कारण 3 कार्यालय छुट्टा छुट्टै चालयलामा आइरहला र छट। नयाँ जर्मन प्रविधिमा आधारित करन्टाक राहदानी प्रणाली क्रमशः सुधार गर्दै अक्लर छट। असार 29 गतेदेखि नयाँ प्रणाली लागू अक्ल पाछु प्रारम्भिक प्राविधिक समस्या कारण सेवाग्राहक मने असजिलो भोग्ला पनि अग्नि दिन दिने राहदानी छाप्र क्षमता बढेको करिब 1300 प्रति पुग्लर छट। राहदानी विभागका अनुसार अग्निसम्म 8260 राहदानी छाप्र करेको वितरण कर्ल छट। प्रणाली सुधारको लागि जर्मनीबाट प्राविधिक टोलक नेपाल आयल र छट भने सफ्टवेयर सम्बन्धी समस्या सल्टायल गर्दै सेवा प्रवाहलाई थप सजिलो बनाएर काम जारी रहन मन्त्रालय जनाल छट। सरकार कर्मचारी सर्वका लागि पारदर्शी तसु प्रविधि मैत्री बनाएलाई अनलाइन प्रणालीबाट सर्व प्रक्रिया सुरु गर्लर छट। अख्निसम्म 1750 कर्मचारी अनलाइनबाट सर्वका लागि निवेदन दिलर छट भने करिब 200 सर्वा सम्पन्न भइसिदलर छट। मन्त्रालयको अनुसार धेरै जसले कर्मचारी सजिलो क्षेत्र कार्यालयको रोजलर छट। नयाँ प्रणाली भनसुनक तसु पहुँचक प्रभाव घटाएको नियम तसु खाली दरबन्दी आधारमा सर्वा कर्ला व्यवस्था गर्लर छट। सरकारक सुशासन तसु सेवा प्रवाह लागि बनाएल अनलाइन सर्वा प्रणाली लागि निरन्तर कार्यान्वयन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय मास्टर्स अफ बिजनेस स्टडिज एमबिएसक प्रश्न पत्र सेवे आगो डिटाल गर्ला आरोपमा मनेक मानस पक्राउ गर्ला छ। शिक्षा अञ्चल खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा उयो लेखक आज बिहानी पक्राउ पर्ला हो। नेपाल पुस्तक केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी अभियुक्त लखक लागि नियन्त्रणमा लिएको अनुसन्धान सुरु गर्ला छ। यी साउन 8 स्नातकोत्तर तह अर्गनाइजेसन बिसेबियर विषय परीक्षा सुरु अख्ल मनेक मिनटमै सामाजिक सञ्जालबाटै प्रश्नपत्र भार र छट। लमजुङ जिल्ला पुलिस कार्यालय बिचक नेपाल नगरपालिका 4 दुर्दी पुल ठाउँ बौद्ध रिस्ती लरिक नजिकै रहला भानुभक्त घाँसी सम्वाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य तसु वीरगञ्जवासी खड्गबहादुर थापाक शारीरिक तोडफोड गरेको नाश पुर्याएला आरोपमा एकैजनालाई पक्राउ गर्ला छट। उही कार्यालयका अनुसार यस साउन 7 राति अक्ल उही घटनाको अनुसन्धानको क्रममा ब्यास नगरपालिका 7 तनहको स्थायी बासिन्दा अग्नि लमजुङ बस्ती आएर 24 रोशन कुँवर लागि पक्राउ गर्ला छट। उही लागि लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्र मुद्दामा 5 म्याद लिएको भइरहला पुलिसक जनाल छ। सरकारक सेवे सरकारी कार्यालय बिहानी 9 बिहाको 5 चालनामा ल्याएला पछि सेवाग्राहीलाई सेवा दिएलाई सजिलो अख्ला छ। बिहानी सेवा लिएलाई आइला सङ्ख्या बढ्ला दिनखनि भिड भाडक मनेका किकु सेवा चाँडिसोको सरल तसु प्रभावकारी बन्न सम्बन्धित कार्यालय बाहिर छट। भूमि प्रशासन यातायात जिल्ला प्रशासन राजधानी विभाग अञ्चो स्थानीय तहमा सेवा प्रवाह सजिलो अख्ल सेवाग्राहक अनुभव गर्न छट। राजधानी विवरण शाखा तसु जिल्ला प्रशासन कार्यालय अनुसार सेवाग्राहक उपस्थित बढ्लासँगै दिनखनि चाप बढ्लर छन्। सरकार 2022 चैत 23 सोमबारदेखि शुक्रबारसम्म 9 बिहारको 5 सरकारी कार्यालय चलाइला कर्ल व्यवस्था गर्ला हो।
यात्रीलाई बासी खाना खाएर देवखुरी क्षेत्रमा रहन एक होटललाई जरिवाना गर्न छ। पूर्व पश्चिम राजधानी अन्तर्गत राप्ती गाउँपालिका 3 मसुरिया ठाउँ पूर्व पश्चिम हाइवे होटल लागि ₹25,000 जरिवाना गर्न खाद्य प्रविधि अञ्चो गुण नियन्त्रण कार्यालयको मुख्य पदम बराल जानकारी दिएर छ। सहायक मुख्य जिल्ला अधिकारी सावित्रा पुन सङ्घिक खाद्य प्रविधि अञ्चो गुण नियन्त्रण कार्यालय टोलीलाई ₹25,000 जरिवाना गर्न हो। टोली लागि होटलमा फ्रिजमा स्वास्थ्य लागि हानिकर बासी खाएला खाना भण्डार गर्ल पाक्याला खानामा रङ मिसाला भान्सा कोठाक सोलाइ ठाउँ नैरहला खाएला खानेकुरामा लाग्न पैसोक सूची नैदल नालीमा फोहोर पानी जम्ला भान्सामा बास आएर जस्ने समस्या पाएला पाछु जरिवाना गर्ल मुख्य बराल बाजलर छ। बार पैरा तसु करन्टा कारण कटानको कारण देशक भिन्न भिन्न मुख्य बाट अञ्चो खण्डक रोगन्जेल अख्लचट नेपाल पुलिसका अनुसार आज बिहान 5 बजेसम्म कारपुर अञ्चोक सिन्धुली जोडला बिपी राजमार्गमा राति सवारी चलाइलामा लगाला प्रतिबन्ध जारी रहेछ। सम्भावित बारक जोखिम लागि दृष्टि गरेको खुर्कोट नेपाल थोक कटिन्जेबेसी बाट खण्डमा बिहारको 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारको सवारी चलाइलामा रोक लगाल रहेछ। यस निकै गरेको कान्ति लोकपथमा पनि वर्षायामा कारण अर्को सूचना नयाँसम्म बिहारको 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारको सवारी चलाइलामा रोक लगाएर छ। पुलिस प्रधान कार्यालय अनुसार इलामक मेची राजमार्ग सभ्य रूपमा रोकन्जे लखलर छ भने सिन्धुपाल्चोकको भोटेकोसी अरणीको राजमार्गमा पहिरा खसीको उही खण्ड सभ्य रूपमा रोकन्जेलर छ। लामो साङ्गु रामछाप बाटक मणिक भाग तामा खुसी लहित काटला पाछु यातायात सभ्य रोकन्जेल छ। खिम्ती ग्रामीण कर्नाटक सरकारी सहकारी संस्था कार्यालय परिसर हकीको वैकल्पिक मार्ग चलाइलामा ल्याएला पुलिसक जनाएल छ। पासाङ लामी बाट खण्डमा पहिरा खसीको त्रिशुली ब्यालिङ स्याप्रुपसी कच्ची बाट खण्ड पनि रोकन्जेल छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत काखट भिट्टा ग्लौकै बाट विस्तार अञ्चो स्तरीय काम 5 लाख बेसको पाइलर छ। एसियाली विकास बैङ्क एडिबी 46 अर्ब रुपियाँ ऋण सहयोगमा बनाएर आयोजना अन्तर्गत पूर्वी खण्डमा बाट काडो पत्र कर्ल काम तमादम भइरहेको छ। बाट विभाग अन्तर्गत आयोजना निर्देशनालयबाटै 95 किलोमिटर लामो यी बाट लागि 5 प्याकेजमा बाटलाई करिकु बनाएर आगु बढाएर छ। काकड भिट्टा लौकै बाट योजना पूर्वी खण्डक मुख्य सुनिल बाबु पन्तक अनुसार अग्निसम्म पूर्वी खण्डक 16.5 किलोमिटर बाटमा पहिला तडक काडो पत्र सम्पन्न भइसिताल छ। रोल्पाक सुनछारी गाउँपालिका 1 सेरम ठाउँ दबाङ लेकमा गाई छग्रे चराइला क्रममा आइला बर्खे पैराकमा परेको 2 जनाको महिला मर्लखलर छ। जिल्ला पुलिस कार्यालय रोल्पाक अनुसार शनिबार दिनेखानी अचानक उप्रबाटै खसला पैरामा परेको तसु 51 वर्षीय अर्साज घती मगर तसु 36 वर्षीय अमरा घती मगर मर्ल अक्लौ घटनामा 60 वर्षीय कुले घती मगर खजाल अक्लर छन्। यस निकै करिकु डिस्कामा पुरेको 1 बटनेक मर्लर छ। जिल्ला पुलिस कार्यालय पुलिस नायक उपरीक्षक हेमबहादुर खत्री अनुसार राजापुर गाउँपालिका 2 पिपल डाँडा 13 वर्षीय दिवेश चौधरी मर्ल अख्लाउ बेला टङ्क दुर्गा सामुदायिक वनमा शनिबार माटो दिएर जैल ओख्रिक डिस्कामा पर्लर छ। देशैभर मनसुनक बाहेक प्रभाव कायम रहेको बागमती गण्डकी तसु कर्णाली प्रसक पहाडी अञ्चल हिमाली भाग एकै दुईठामा आज बर्खे वर्षाको सम्भावना रहन मौसम पहिला कर्ल अनुमान महाशाखा जनाएर छ। आज दिनेखानी हिमाली तसु पहाडी भेगक मनेक ठाउँ गर्जनेसु अंशु चम्कलासँग मनमनेक वर्षाको सम्भावना रहर छ। यस निकै गरेको बागमती गण्डकी तसु कर्णाली प्रसक पहाडी अंशु हिमाली भागक एकै दुई ठाउँ बर्खे पानी परेर सम्भावना रहर छ। महाशाखा बर्खे पानी पर्ला कारण उही क्षेत्रमा बार पर्याएको अंशु भूक्षेक जोखिम बढेलाई सक्लार अक्ला सत्तर तर्नलाई सभ्यमा आग्रह कलर छ। आजलाई धनवारी भाषा क्षमता सिद्धि लेख अस्त शिवा ढोक गरिनु।

भर्खरै यहाँहरूलाई सुनायौँ अमृता लामाको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द रचना र सङ्गीत रहेको थियो अमृता लामाको। यहाँहरूलाई करिब 4 बजेसम्म अब आधुनिक गीतहरू मार्फत नै मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब अर्को आधुनिक गीत राख्दैछौँ, प्रकाश तिमिल सिन्हाको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ रमेश गाउँलेको भने, सङ्गीत रहेको छ मनराज नकर्मीको।

तपाईँ यति बेला रेडियो नेपालबाट आधुनिक गीतहरू सुनिरहनु भएको छ। यस क्रममा भर्खरै यहाँहरूलाई सुनायौं सपना राईको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो बिबी थापाको, भने संगीत रहेको थियो भूपेन्द्र राय माझीको। यहाँहरूलाई अब अर्को आधुनिक गीत नै राख्दैछौ, सुदर्शन विक्रम राणाको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना र संगीत दुवै गायक स्वयंकै रहेको छ।

यहाँहरूलाई आधुनिक गीत सुनाउने क्रममा प्रदीप राज पाण्डेको स्वरमा यो गीत सुनायौँ र यो गीतमा शब्द रचना रहेको छ विविध थापाको भने सङ्गीत छ नातिकाजीको। अब यहाँहरूलाई अर्को आधुनिक गीत सुनाउँदैछौँ पवन राणाको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको छ शिशिर साधकको भने आशिष अविरलको सङ्गीत रहेको छ।

यहाँहरूलाई आधुनिक गीत सुनाइरहेका छौँ। अब आधुनिक गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ। मेनुका राईको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको छ भूपेन्द्र खड्काको, भने सङ्गीत रहेको छ राज्य राईको। यस गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। 4 बजेको समाचार पछाडि शेर्पा भाषाको समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शनिबार साँझ चालकसहित भोटे कोशीमा खसेको विद्युतीय सवारी साधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुग्नु भएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि 10 ड्रोन सहित 3 सुरक्षा निकायका कर्मचारी, गोताखोरका 7 चालक, कालिका गाउँपालिका 3, तल्लो धारापानीका 22 वर्षीय सबिन तामाङको खोजीमा परिचालन भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ। घटनास्थलमा गहिरो खोज, धमिलो पानी र नदी किनारका विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेको समितिले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन वातावरण, कृषि जल जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ। धनुषाको धनुषाधाम नगरपालिका स्थित सब डिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षारोपण कार्यक्रममा उहाँले वन र पर्यावरणको संरक्षण बिना मानव अस्तित्व नै संकटमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। मन्त्री चौधरीले सडक पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने उल्लेख गर्दै कृषि, वन, जल, जमिन र वातावरण संरक्षणसँगै समग्र विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो। देश निर्माणका लागि सबै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज एमबिबिएसको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरू आज बिहान पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ। यही साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएको केही मिनटमै सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र

0: पवन थापा सहभागी हुनुहुन्छ। सरकारलाई साउन 5 गतेसम्म माग सम्बोधन गर्न समय दिएको भए पनि त्यसलाई व्यवस्था गरिएको उल्लेख गर्दै केसीले साउन 7 गतेदेखि अनसन सुरु गर्नुभएको हो। बाढी पहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान 5 बजेसम्म काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध जारी छ। सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट नेपालथोक कटुन्जे बेसी सडक खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलामको मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने सिन्धुपाल्चोको भोटे कोशी अरणीको राजमार्गमा पहिरो खसेकाले सो सडक खण्ड अवरुद्ध भएको हो। लामा साखु रामेछाप राजमार्गको केही भाग तामा कोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। चीनमा शक्तिशाली टाइफुन नाउल आँधीका कारण ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ। आँधीका कारण 7 लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौं उडान र रेल सेवा रद्द भएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल आज दक्षिणी ग्वाङडोङ प्रान्तको हुइछौ सहर अन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको छ। चीनको सरकारी समाचार संस्थाका अनुसार यो वर्ष चीनमा आएको सबैभन्दा शक्तिशाली आँधी टाइफुन हो। हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको छ। ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै जाँदा नाउल क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको समाचार एजेन्सी सिन्वाले जनाएको छ। चाइना नेसनल रेडियोका अनुसार ग्वाङडोङमा सुरक्षाका लागि 7,15,000 भन्दा बढी मानिसहरू सुरक्षित स्थानमा सारिएको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचार को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेरवे केकी साङ्गियोर सेन्डोनाङ नोर्लोनपो डाक्टर सोनिम वाग्लेकी छिगेला गोतु यम्बे मेतिओला रङ्गियोल यार्ग्यर्की तदोक्ला डोसुङ तोङ्गुब्ला सुनाङ ग्वा अस्ट्रेलिया कि यम्बे जोन्ता जुक्टुन छोङमेन्तिवताङ क्यान अनलाइन तेमा छुङ्गुप टुङ्गुला लोनपो वाग्लेकी यम्बे मिसिरुप्ति नम्साङ यम्बे मिरङ यन्दोप सुङ्गिन सुङताङ सोखी क्याउलाका लागि छिकितुब्ला छिगेला गोतु यम्बे मेतिओला सुनाङ्गु लोनपो वाग्लेकी केर्की टुङ्गी खाङ्की सेतुप्गेन छिगेला गोतु यम्बे मेतिओला रङ्गी ग्यालखाप्की ल्यागेनला सङ्ग खाक्सेनपो चिगोला सेमसु परि लोनपो वाक्लेकी यम्बो ग्यालखापकी पल्जुर नेताङ यार्ग्या जब्ला तन्दा सुङ्गी हुर्थक क्याने लाकाखी गोतोपतापकी सुङ्की क्याउ हुर्थकला छुगेला गोतोप यम्बे मितिविसँग रोक्रामक कितोपला कोला रेवा वतोप सुङसुङ बजेट तेमा पल्जुर नेताङ यार्ग्या जब तन्दोग्ला ग्याठल तेचिन जुक्टुन कोर्की सिजु लक्लेन क्याउ तपकी सेम्ला जुवा माकुर क्यान डोसुङ तोङ्गुब्ला लोनपो वाक्लेकी छुगेला वतोप मितिओला सुनाङ दाङ्गोमु ग्याकर ज्ञानक्नी खुर्नी वाओ एसआरएम कम्पनी तेमा जो लोकी इभी गाडी फोटेको सिचाङबोला लुम्नी गाडी तोङ्गुप मि तोरुप ताङ तन्दा खोङला नाङसी लुन्पो सुदन गुरुङताङ क्यान सुङ्क्यो प्लेचेतपा तिभी छोली वतोप सेन्क्वा ग्याक्नक्ने ग्याल्स काठमाडौँ हुङ्गिन गोतोप इभी गाडी पोटेको सिचाङबुला लुम्नी गाडी तोङ्गुप मि रसुवा जुङखी कालिका यु सोक्पा वराङ सुम्की लोङ्गी सुङ्गीकी सबिन तामाङ तोरुप येन चाङबुला तोरुप तामाङला छोलुब्ला जोङखी चो नरेन्द्र परियारकी निरीक्षण क्या नङ्गप जुग्ला ड्रोन चिथम्बा तङ क्यान सुङ्क्योप छोक्पा सुमकर्की लेचेतपा तिवा लक्लेनी क्यानी छली गोतोप तङ सुङ्क्योप लेचेतपा तिवी सेमसुक परुप्ला नाङसित लोनपो सुदन गुरुङ

टङ्गती दासला फेउएन। तोरुप तामाङला छोलुब्ला जोङखी रङजुङका लेटरिक छोकपा तङ्क्याङसङ चिक्डेलखी गोतो सेनगुवा कृषि नाथोङ तेजेन खोरिग लोनपो गीता चौधरीकी स्वास्वर यम्बा ग्यालखप्ने खोर्नी हुगुप्ने ताङ युङमोत्सव तन्दकला चैत लाला देपु स्वागला खाक्सेनपो चिगोकोला सुगेप नाङसोङ लोनपो चौधरीकी धनुषा जोङखी लक्ष्मीनिया युल्सोकपाला गोतुप राष्ट्रिय धानवाली अनुसन्धान ल्याखुङ हरिनाथ बनिनिया कि आरिङ खोटी क्याउ ल्यारिमला तुको सुङलप्न गोपिएन। लोनपो चौधरीकी स्वादेपु लाखाला परूप तन्दोकला छु युङमो वसिनाङ थाक्पा लाउ थाक्पा ल्याउ चैते स्वाकी सेन सम्बला ङ्याम्सिप कितोब्ला सुनाङ्गेन कृषि अनुसन्धान परिषदला छिगेला देबु स्वाकी सेनकी कोला ङ्याम्सिप कितोब्लाका क्युन्जङ्ने यम्बुला रङ देतु नेतो डङ्ग्युल स्वाकी सेन तिवी कोला लोपजुङ कितोब्ला हुर्थक क्याने लाका कितोब्ला कृषि खपातिवाला तेरिला सुनाङसुङ ल्यारिमला सुङलप नङ्गेन लोनपो चौधरीकी नम्सी गिर्वाकी जोसालिन्सी छेरवाङ युङमा गेगुताङ मधेसला सिन्चाकी काले थोङ्गुप ताप्की स्वाकाला सङ स्वादेव थपु कोला यन्जिक मिन्जिक हुर्ता क्यान लाका कितुब्ला तङ ग्यालखप यर्गे जप लाकाला रोकटम कितुब्ला ससिङ ख्यपातिवा तेरिला सुनाङसुङ बिरगन्जकी नारायणी मेनखाङला दाङ छुङ्गुप क्योन्की कोला लोपजुङ कितुब्ला छोकमी सुम्की छोकपा जो सेनक्वा मेनखाङकी इमर्जेन्सी कक्षला मेन्जु खितोरिम्बला बिरगन्ज महानगरपालिका वराङ निसुङाकी लो सिब्जुस्याङाकी राजकुमार पटेल नासा गल्सीमा खोङकी खाङबी मितिवी मेनपा तेजेन मेनखाङकी प्रशासनकी जोसालिन्सी नेर्पु नासा गलोपसिंह ओकोल क्यासीमा ती कोला लोपजुङ कितोला मेराङाकी छोकपा जौयेन जोङखी कुर्सुङमाकमी ल्याखुङ पर्साकी इन्सपेक्टरकी गोठिला जो छोकपाला जोङखी प्रशासन ल्याखुङ पर्साकी प्रशासकीय अधिकृत विनय कुमार राम नारायणी मेनखाङकी डाक्टर निरज कुमार सिंह बिरगन्ज सुकमा महानगरपालिका वराङ निसुङाकी वडा छोकचो आशुतोष चतुर्वर्ती नासगलो मे छोकी मे विकास पटेल तङ मेनखाङकी प्रशासनकी कुछव सुनिल कुमार रोग नियार वतोपिएन याम्सिप कितुपकोला जो छोपी दुन्ठक चिकी नङला प्रतिवेदन चिग्या गौतम प्रतिवेदनकी शिला मिला ठिम तोङोप जोङखी कोर्सुङमाकी ल्याखुङ पर्साकी डिएसपी किशोर लम्सालकी ख्यान्तोक नाङसोङ श्रोताङ टोकपी नाग गल्नी तन्दा ग्यालखप्की दासा नासोकी गेलाम चोत तेजिन लाम्तिवा बन्द वतो सेनक्वा तन्दा यर्वी तुछोला नाम नागल्नी होतोप गेलामला फारचुर कितुब्ला काले हुङथोपुतङ कालेला स्वरूप ताप्की गमी तुछुला गेलाम तिवा नासोकला डिम्रुल जिन्क्युङ खिमाची लाम बन्दा क्यानु गोतोप कोर्सुङमाकमै सेतोपिएन सुङक्योपकी तन्दोग्ला खाक्सेनपुची सोतकताङ चोकपातेमा हुङथोपु काले युङमो जप तन्दोग्ला काभ्रे प्लान्चोक सिन्धुली थितु बिपी गेलामकी खुरकोट नेपाल थो कटुन्जे बेसी लामला गमो छुजो ठुक्ने चुन टोप्ला छुजो जिसेक डिम्रुल तिवा तिरी जिन्क्युङ खिमाच्यु सेनक्वा दुराङकेनी कान्ति लोकपदला सङ यर्वी तुछला काले हुङथोपोसी गमो छुजोङाने जुन टोपकी छुजोङा सेग्लाम बन्द क्यानो गोतो कोर्सुङमाकमी सेतोपिएन दुराङकेने छेरवा बङ्गी गेम्नी इलामकी मेची गेलामसँग नागलङ्गुवा सिसी सिन्धुपाल्चोकी फोटेकोसिकी अरणी गेलामसँग टोकपा फानी नागलो सेनक्वा दिपलाङ लामा साङ्गु रामेसापकी गेलामकी लाला दासाला सामाकोसी चाङबी लामना तङ्गोपताप्की लाम नागलो सेनक्वा त्रिभुवन जम्बुलिङ लोप्टा ट्युकी मास्टर्स अफ बिजनेस स्टुडन्ट्स एमबीएस के क्वेसन फिला ख्याफेल क्याउ क्योन्ला मेरा चिग्ला जिम्बो सेनक्वा कनो मास्टर्स की परिचला अर्गनाइजेसनल बिहेभियर सिरोप तेप की परिचला परीक्षा गोचु मिनेट चैला रङ सामाजिक सञ्जाला क्वेसन ख्याफेल छुङसुमा लोपजुङ तेजिन चेर्मो लोनपो सस्मित पोखरेल कि निर्देशनला आरिङ टोप्ला क्वेसन ख्याफेल कितो मिला जिम्बो सेनक्वा यम्बी कोर्सुङमाकमी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी कि खोङला जिम्नी ङ्याम्सिपकी गोतो सेतोयन्न रोल्पाकी सुन छहरी यो छोकपा वराङ चिक सेरमकी दवाङ सिरुप दासला छुङमाताङ रचो डब्रिम्बला टोकपा हानी मेराङी नासगलो सेनक्वा दाङिर्मो छुङमाचो गलोब्रिम्बला टोकपाला सोर्नी लोङपचुङा चिक्की असौजी घरती मगर तङ लोसुङजुसा ठुकी अमरा घरती मगर नासा गलोप जोङखी कोर्सुङमाकमै लाखुङ रोल्पाकी सेतोपिएन रेडियो नेपाल नै सेर्वी साङ्गियो डुप्सुङ थुचिसे

भर्खरै यहाँहरूलाई सुनायौं चलचित्र देशदेखि विदेशसम्मबाट यो गीत र यो गीतमा स्वर रहेको थियो जगदीश समाल र अन्जु पन्तको भने शब्द रचना थियो दयाराम पाण्डे र संगीत रहेको थियो शम्भुजित बाँसकोटाको यहाँहरूलाई अब करिब 5 बजेसम्म चलचित्रका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौ अब भने अर्को चलचित्र आमाको मायाबाट यो गीत राख्दैछौ यो गीतमा स्वर रहेको छ आशा भोसले र विनोद राठौरको भने शब्द रचना रहेको छ राजेन्द्र पौडेलको र संगीत रहेको छ शक्ति बल्लभको

भर्खरै यहाँहरूलाई सुनायौं चलचित्र दादागिरीबाट यो गीत र यो गीतमा सुर रहेको थियो चेतन सापकोटा र सपना श्रीको भने शब्द रचना थियो शंकर अधिकारी घायलको र संगीत थियो चेतन सापकोटाको. अब यहाँहरूलाई चलचित्रकै गीतहरू सुनाउने क्रममा अर्को गीत राख्दैछौँ. स्वरूपराज आचार्यको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको छ अर्जुन पोखरेलको भने संगीत रहेको छ स्वरूपराज आचार्यको र यो गीत राख्दैछौँ चलचित्र स्टुपिड मनबाट.

यहाँहरूलाई चलचित्रका गीतहरू सुनाइरहेका छौँ। यस क्रममा भर्खरै राख्यौँ चलचित्र परिचयबाट यो गीत, र यो गीतमा स्वर रहेको थियो रामकृष्ण ढकाल र पूजा बस्नेतको, भने शब्द रचना थियो आनन्द अधिकारीको र सङ्गीत रहेको थियो शिखर सन्तोषको। अब यहाँहरूलाई चलचित्रकै गीतहरू सुनाउने क्रममा अब भने राख्दैछौँ चलचित्र साथी म तिम्रोबाट यो गीत, र यो गीतमा स्वर रहेको छ शिव परियारको, भने सङ्गीत तथा शब्द रहेको छ शम्भुजित बाँसकोटाको।

तपाईँ यति बेला रेडियो नेपालमा चलचित्रका गीतहरू सुनिरहनु भएको छ। अब चलचित्रका गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ चलचित्र बन्दीबाट। यो गीत र यो गीतमा स्वर रहेको छ दीपक लिम्बू र अन्जु पन्तको भने, शब्द रचना रहेको छ राम भट्टराईको र सङ्गीत महेश खड्काको रहेको छ।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। प्राविधिक साथी सुधीर मिश्र, सहकर्मी साथी गणेश थापा र बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शनिबार साँझ चालक सहित भोटेको सीमा खसेको विद्युतीय सवारी साधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीहरूलाई हौसला दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुग्नु भएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि 10 ड्रोन सहित 3 सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका 3 तल्लो धारापानीका 22 सबिन तामाङको खोजीमा परिचालन भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ। दुर्घटनास्थलमा गहिरो खोज, धमिलो पानी र नदी किनारमा विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती समेत थपिएको समितिले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन वातावरण कृषि जल जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ। धनुषाको धनुषाधाम नगरपालिका स्थित सब डिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षारोपण कार्यक्रममा उहाँले वन र पर्यावरणको संरक्षण बिना मानव अस्तित्व नै संकटमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। मन्त्री चौधरीले सडक पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने उल्लेख गर्दै कृषि वन जल जमिन र वातावरण संरक्षण सँगै समग्र विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो। देश निर्माणका लागि सबै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले वर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामो साँखु जिरी सडकको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँहरूले मुडे चरीकोट सडक खिम्ती आयोजना स्थलमा तामा कोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालीदहको पहिरो, तामा कोशीको पुल, जिरी खरीढुङ्गा स्थित ओरेन्ज म्याग्नेसाइट लगायतको स्थलगत अनुगमन गर्नुभयो। आज चरीकोटमा भएको छलफलको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुडे चरीकोट सडक स्तर उन्नतिका लागि निर्माण व्यवसायीले पाएको थप म्याद समेत सकिएकोले अब कानून अनुसार कारवाही प्रक्रिया अघि बढाउने र सडक स्तर उन्नतिका लागि नयाँ ढङ्गले अघि बढ्ने उल्लेख गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्माण व्यवसायीहरूको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसायी मैत्री बनाइने उल्लेख गर्दै अब पनि काम नभई कानून अनुसार कारवाही हुने बताउनुभयो। पूर्वाधार अदालत गठनको तयारी भइरहेकोले आगामी दिनमा क्रोनिक ठेक्का पूर्वाधार अदालतले हेर्ने मन्त्री गौतमले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज MBBS को प्रश्नपत्र

0: काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाइएको प्रतिबन्ध छ। सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कुट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। चीनमा शक्तिशाली टाइफुन नाउल आँधीका कारण ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ। आँधीका कारण 7 लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने संयु उडान र रेल सेवा रद्द भएका छन्। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल आज दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहर अन्तर्गत हुइटोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको छ। चीनको सरकारी समाचार संस्थाका अनुसार यो वर्ष चीनमा आएको सबैभन्दा शक्तिशाली आँधी टाइफुन हो। हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्दै जाँदा नाउल क्रमशः कमजोर भए पनि विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र वर्षा भएको समाचार एजेन्सी सिन्हुआले जनाएको छ। चाइना नेसनल रेडियोको अनुसार ग्वाङडोङमा सुरक्षाका लागि 7,15,000 बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले दक्षिणी ग्वाङडोङ र दक्षिण पूर्वी फुजियान प्रान्तका केही क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको थियो। सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार ग्वाङडोङको तटीय हुइलाई काउन्टीमा आँधीका कारण धेरै रुख ढलेका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो बागमती प्रादेशिक प्रसारण हो। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: छोङबोन मैत्री शोभा मुला सुङबान दारेम नोन गे आलासाम थिम अनुसार कारबाही लाभा बिसी सुङबा मुला सानाम रिथेन वातावरण ब्लोन गीता चौधरी से सुन म्ला दा स्यान्दो युलग्याम बाबा दा काबारी चैत्रे सुन लाना रोना लाबारी बङ लातोला बिसी सुङबा मुला सानाम ब्लोन चौधरी से धनुषा जोङला लक्ष्मी निया गाउँपालिकारी मुबा युलबाङ सुन बाली अनुसन्धान केन्द्र हर्दी नाथ बनी नियारी तिनी सेङबा गेखोरी ब्लोन चौधरी से चुताम सुङबा हिला ब्लोन चौधरी से सुन लाना रोना लाबारी च्याङना क्युई रिन लाना रोबा चैते सुनला छार ब्लुला अनुसन्धान लातोला सुङबान अनुसन्धान सेङझाङदा स्यान्दो युल्ला सुनला अनुसन्धान केन्द्र आसोना नेपालला रैथाने सुनला जात कादे सुबारी भङ पिनबादा मोहिजेन लासियुबा मुला तिनी धनुषाला धनुषाधाम नगरपालिका सब डिभिजन रे गेजाङरी सेङबा काठुरी सनम रिथेन पर्यावरण ब्लोन गीता चौधरी से रि वातावरण सनम क्युथेन सादा सोना लाबारी मोकोन दा छोरङान तादोला बिसी सुङबा मुला त्रिभुवन विश्वविद्यालय वातावरण संकाय मास्टर अफ बिजनेस स्टडिज एमबीएस ला प्रश्न कादे सार्वजनिक लाभा आरोपी तिलाई मिनी कादे चुङबा मुला स्यार्थेन क्लाङ ब्लोन सस्मित पोखरेल से पाङबा लिछा थेनी कादे दा तिनी स्योरी चुङबा हिन्ला नेपाल प्रहरीला मियो अनुसन्धान ब्युरो सिआइबिसे अभियुक्त कादे दा चुङसी च्याबा गोबा लाबारी तिसी झिन्बा मुला ओने एमबीएस ला झाँस तिबा तिलाई मिनेट ऋण सामाजिक सञ्जाल ग्याम प्रश्न फिर्क्या खाब मुबा नारायणी अस्पताल डी तिबा मान लाबा घटना च्याबा साइबारी मेन्दोङा सदस्य समिति शोभा मुला अस्पताललाई इमर्जेन्सीरी मान लाबान लाबा वीरगन्ज महानगरपालिका निचुइङा धिमताबा ब्लिचुइङा दिङला राजकुमार पटेल सिबा लिछा थेला ङेङ्गोरका देशे डाक्टर थेन प्रशासन से ज्याबा आलामा आखाम्बा ताबा मिनी सिबा भिवान प्रदर्शन लाबा मुबा ङेङ्गोरका देशे अक्सिजन पिन्सी थान्बा आखाम्बा ताबा मिनिदा अर्को घ्लारी लेबा धुरी सिजन तेबा से लामा सिबा हिनला बिसी पाङबा मुला अस्पताल से घटनाला धुरी मन लाबा मेन्दोङा डाक्टर कादेदा च्याबा साइबा प्रतिवेदन आखादे धोनादा जिम्मेवारी ग्याम तेबा मुला चुराङ लासिन नेपाल चिकित्सक संघ से तिलमा वीरगन्जला नारायणी अस्पताल डी गे लाबा मेडिकल अफिसर डाक्टर प्रमोद रामदा आक्रमण लाबा कादेदा कोङबा कारबाही लाबारी माग लाबा मुला रोल्पाला सुन छहरी गाउँपालिका गिक शेरमला दवाङ री रा मे छाबारी निबा धुरी खाबा ढुइसे नाङसी मेन्दोनी झामेकोला सिबा मुला जोङ प्रहरी गेजाङ रोल्पासे पाङबा अनुसार तिलमा धिनेरी ताइबा ढुइसे नाङसी गाँचुई घिक दिङला असौजी घरती मगर थेन सोमची ढु दिङला अमरा घरती मगर सिबा हिनला घटनारी डुचुई दिङला कुले घरती मगर घाइते ताबा मुला चुराङ लासिन दाङला राजपुर गाउँपालिका रे ढिस्को से नाङमा मेन्दोगीक झाकोला सिबा मुला जोङ प्रहरी गेजाङला प्रहरी नायब परीक्षक हेम बहादुर खत्री से सुङबा अनुसार राजपुर गाउँपालिका नि पिपल डाँडाला चुइसोम दिङला दिपेश चौधरी सिबा हिनला बेलाला दुर्गा सामुदायिक रिरी तिलमा साफ्रा किनबारी निमा ढिस्को से नाङसी सिबा हिनला युल नाङरी मनसुनी लाबाला प्रभाव से लामा बागमती गण्डकी थेन कर्णाली प्रदेशला पहाडी थेन हिमाली थुम्ला तिलाई घ्लारी लानन नाम ताइबारी खामला बिसी मौसम पूर्वानुमान महाशाखा से पाङबा मुला तिनी धिनेरी हिमाली थेन पहाडी थुम्ला तिलाई घ्लारी तिप्लिङ छ्याम नाम ताइबा मुला चुराङ लासिन बागमती गण्डकी थेन कर्णाली प्रदेशला पहाडी थेन हिमाली थुम्ला तिलाई घ्लारी लानन नाम ताइबारी खाम्बा ताबासे सतर्का ताबारी मिनी कादेदा महाशाखा से मोइजेन लाबा मुला बस थेन स्यान्दो मोटर कादे ग्याम यात्रा लाबा मिनी कादेदा नाइबा चाबा जुइबा चाबा से कादे ख्वाबा देउखुरी थुम्री मुबा गोर्की होटेल दा कारबाही लाबा मुला स्यार नुप राजमार्गला राप्ती गाउँपालिका सोम मसुरी याला स्यार नुप हाइवे होटेल दा तोङ निचुइङा टाङ्गा जरिमाना लाबा मुला बिसी खाद्य प्रविधि थेन गुण नियन्त्रण गेजाङला ग्रेनपो पदम भराल छे सुङबा मुला जोङला रोसिडियो सबित्रा पुन्छे पुनला छ्याम खाद्य प्रविधि थिएन गुण नियन्त्रण गेजाङला टोलीसे होजा होटेल दा कारबाही लाबा हिँला टोलीसे होटेल ला लानन रा फ्रिज रे थान्बा चाबा से दा ज्याबा ओनबारी रङ युबा चाबा से शोभा ग्ला फोहोर ताबा राङबा समस्या राङबा लिछ जरिमाना लाबा हिँला बिसी गेजाङ ग्रेनपो बराल से सुङबा मुला ज्याङ गोर्खाला धर्चे गाउँपालिका निस लिदिङरी लेदो छ्याम ताइबा ढुई ब्याङबा लिचा आरु घाट माछा खोला सडक ग्यालाम गारा लिचा सेङबा मुला ग्यालाम तोरग्याम ताइबा ढुइसे ग्यालाम बन्धन ताबा लिचा गाउँपालिका से एक्सकाभेटर ग्याम साफा लासी मोटर सेङबा हिला ग्यालाम बन्दतामा आरु घाट क्यार मिनी ट्रक बस जीप थेन एम्बुलेन्स श्याम स्यान्दो मोटर थेन मिनी कादे घाँडा धोना आलापत्र ताबा मुबाबिसी धार्चे गाउँपालिका से पाङबा मुला कैलालीला घोडाघोडी नगरपालिका गिक लोहार पुरी स्योङरी पौडी क्लाङबा धुरी ब्लुम्सी मेन्दो गिक जाजाकोला सिबा मुला तिनी धिनिरी घोडा गान्धीरी लुई खुबारी निबा मेन्दोब्ली जाजाकोला कादेरी गान्धीरी ब्लुममा चुई नि दिङला टेकेन्द्र बोहराला मान लबान लामा शिवा मुलाबिसी जोङ प्रहरी गेजाङ कैलालीला प्रहरी निरीक्षक कैलाश सिंह विष्टसे सुङबा मुला स्यान्सी बान मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
2: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
1: हल्लाको पछिल्लो लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
2: रेडियो नेपालद्वारा जनहितका लागि
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: नेपालको समावेशी आवाज
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल यो बागमती प्रादेशिक प्रसारण हो अब हामी करिब 5:45 हाराहारीसम्म तपाईँलाई सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा सजिएका लोक तथा दोहोरी गीतहरू पहिलो लोक दोहोरी गीत अस्मिता अधिकारी र प्रकाश पराजुलीको स्वरमा प्रकाश पराजुलीको लय सङ्कलन

अहिले सुन्नुभयो भगवान् भण्डारी, लक्ष्मी खड्का र साथीहरूको स्वरमा भगवान् भण्डारीको लय सङ्कलनमा। अब हामी अर्को लोकदोहोरी गीत यहाँलाई सुनाउँछौँ, सरोज लामिछाने र बिमला पन्तको स्वरमा, सरोज लामिछानेको लय सङ्कलनमा।

0: राम्रो
1: विभिन्न लोकदोहोरे गीतहरू सुनाउने क्रमको अन्त्यमा अहिले यहाँले सुन्दै हुनुहुन्थ्यो खेम सेन्चुरी र सुमन थापा मगरको स्वरमा नेत्र अरियालको गीत रचना अनि खेम सेन्चुरीको लय सङ्कलनमा लोकदोहोरे गीतहरू सुनाउने क्रम अहिलेलाई यति नै। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: अहिले सुन्नुभयो स्वदेश गान कुन्ती मोक्तानको स्वरमा गीत रचना दिनेश अधिकारीको, सङ्गीत रहेको थियो शिलाबहादुर मोक्तानको।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनमा रहेको नेपाली काङ्ग्रेसले राजीनामा दिएर समर्थन फिर्ता लिने भएको छ। केन्द्रमा नेकपा एमाले र नेकपा बीच प्रदेशमा सत्ता सञ्चालनको सहमति गरेसँगै राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको पार्टीबाट सरकारको नेतृत्व गरेका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा रोज राणाले बताउनुभयो। हाल लुम्बिनी प्रदेश सरकारमा काङ्ग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री रोज राणा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सहभागी हुनुहुन्छ। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यामलाल कणेलले हिजो पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुख जोशीले स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई यही साउन 12 साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो। 40 सदस्यीय प्रदेश सभामा नेपाली काङ्ग्रेसका 15, नेपाली कम्युनिस्ट पार्टी नेकपाका 13, सभामुख सहित नेकपा एमालेका 10, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापा र अन्य 1-1 सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि 21 प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। यसैबीच कर्णाली प्रदेश सभाको बैठक यही साउन 14 बिहिबार दिउँसो 3 बजे बस्ने सभामुख नन्दा गुरुङले बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काकडभिट्टा लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ। एसियाली विकास ब्याङ्क एडिबीको 46 अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजना अन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम भइरहेको छ। सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 95 किलोमिटर लामो सडकलाई 5 प्याकेजमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको छ। विक्रम सम्मत 2080 माघदेखि निर्माण सुरु भएको काकरभिट्टा लौकही सडक आयोजना 2083 साल माघ 18 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। लगातारको वर्षापछि आएको पहिरोको कारण नागमा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा शनिबार बिहान आएको ठूलो पहिरोको कारण नागमा गमगढी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोको कारण सडक अवरुद्ध हुँदा मुगु आवत जावत गर्ने सवारी साधन र यात्रुहरू बीच बाटोमा अलपत्त परेका छन्। सडक डिभिजन कार्यालयका अनुसार पहिरो निकै ठूलो भएकाले तत्काल पहिरो हटाउने कार्य सुरु गरिए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै 2-3 दिन लाग्न सक्ने अनुमान गरिएको छ। यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्लाधिकारी पोषण राज भण्डारीले सडक सुचारू गर्ने सुरक्षाकर्मी र निर्माण व्यवसायीको जेसिपीले पहिरो पन्छ्याउने काम सुरु गरेको बताउनु भएको छ। दाङको तुलसीपुरको प्रमुख पर्यटकीय स्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिन निशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन्। तुलसीपुर उपमहानगरपालिका 7 गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षा चौरको प्राविधिक सहयोग तथा राप्ती शान्ति उद्यानको साझेदारीमा पर्यटकले निशुल्क आँखा उपचार सेवा पाउने भएका हुन्। उद्यानमा स्थापना गरिएको साप्ताहिक आँखा उपचार केन्द्रबाट अब प्रत्येक शनिबार बिहान 10 अपराह 4 बजेसम्म आँखा जाँच सेवा सञ्चालन गर्ने राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो। यात्रीलाई बासा खाना खुवाउने दाङको देउखरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका 3 मसुरिया स्थित पूर्व पश्चिम हाइवे होटललाई 25,000 रुपियाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिनुभयो। सहायक प्रमुख जिल्लाधिकारी सावित्रा पुन सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले 25,000 रुपियाँ जरिवाना गरेको हो।
टोलीले होटलको फ्रिजमा अस्वस्थकर बासी खाना भण्डारण गरेको, पकाएर बनाएको खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्य सूची नटाँसेको, नालीमा फोहोर पानी जमेको, भान्सामा दुर्गन्ध रहेको जस्तो समस्या पाइएपछि जरिवाना गरिएको प्रमुख बरालले बताउनुभयो। प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटक पटक सुधार गर्न निर्देशन दिएको भए पनि अटेर गरिएपछि टोली पुनः आगमनका लागि होटलमा पुगेको थियो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अहिले केही छिनपछि यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 6:40 बजे कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:00 बजे समाचार सुन्नुहुनेछ। 7:25 बजे समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 8:00 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि 8:10 पछि नेपाली सैन्य कार्यक्रम प्रस्तुत हुनेछ। 8:45 बजे शास्त्रीय सङ्गीतको कार्यक्रम सुन्न सक्नुहुनेछ। 9:00 बजे समाचार सुन्नुहुनेछ। 9:00 बजेको समाचारपछि हाम्रो बोली कार्यक्रम प्रसारण हुनेछ। 9:45 बजे विभिन्न लोकगीतहरू सुनाएर तपाईँलाई मनोरञ्जन गराउनेछौँ। 10:00 बजे हिन्दीमा समाचार सुन्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10:10 पछिको प्रस्तुतिमा सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। बाँकी समयमा सदाबहार गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। अनि 11:00 बजे समाचार सुन्न सक्नुहुनेछ। 11:00 बजेको समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। 10:00 पछि पनि रेडियो नेपालको प्रसारण भने यहाँहरूले निरन्तर सुन्नुहुनेछ। सुमधुर गीत सङ्गीतबाट रात्रिकालीन प्रसारणमा यहाँहरूले भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी कार्यक्रमहरू प्रसारण गर्नेछौँ। पहिले बालबाटिका कार्यक्रम सुन्नुहुनेछ। 10:00 पछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। प्राविधिक दाजु उत्तम पाण्डेका साथ म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट आफ्नो काम आफै गर्ने बानी बसालौँ है भन्दै कार्यक्रमको सुरुवातमा सुनाउँछौँ क ख ग घ वर्णमाला गीत।

0: मेरा प्यारा प्यारा भाइ बहिनी, वर्णमाला गीत त सुनिहाल्नु भयो। तपाईँहरूलाई बौद्धिक अपाङ्गता भनेको थाहा छ भाइ बहिनी? थाहा छैन भने लौ सुन्नुहोस्। कुनै पनि बाल बालिकाले यदि सिक्ने, बुझ्ने कुरा, निर्णय लिने र समस्या समाधान गर्ने क्षमता चाहिँ औसत मानिसको तुलनामा कम हुन् हो। यसलाई मस्तिष्कको विकासको क्रममा हुने एक भिन्न अवस्थाका रूपमा बुझिन्छ भाइ बहिनी। यो सामान्यतया 18 वर्षको उमेरभन्दा पहिले नै देखा पर्दछ। छ नि भाइ बहिनी, म यो किन भनिरहेकी छु भने नि, यसपटकको छुट्टीमा म यस्तै बौद्धिक अपाङ्गता भएका साथीहरूलाई भेट्न नुवाकोट जिल्ला विदुर नगरपालिका 5 माझीटार स्थित चुवाडी पब्लिक माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षामा गएकी थिएँ। त्यति बेला मैले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई हेरचाह तथा सम्हाल्दै आउनुभएकी दिदी गीता खलेसँग कुराकानी गरेकी थिएँ। अब सोही कुराकानी सुनौ है त।
1: नमस्ते दिदी।
2: नमस्ते।
1: घर चाहिँ तपाईँको कहाँ हो?
2: मेरो घर ढिकुरे रामचे भन्ने ठाउँमा, रामचे हो।
1: अनि यो अपाङ्गता यो विद्यालयमा काम गर्नुभएको कति भयो?
2: अहिले 10 वर्ष भयो।
1: आया हुनुहुन्छ है तपाईँ?
2: आयो।
1: 24 घन्टा नै यहीँ बस्ने हो कि बिहान आएर बेलुका जाने हो?
2: 24 घन्टा यहीँ हो।
1: यहीँ हो?
2: यहीँ हो।
1: तपाईँ एकजनाले यति धेरै विद्यार्थीहरूलाई सम्हालिरहनु भएको छ होइन?
2: हजुर, अब अहिलेसम्म त सम्हालिरहेको छु।
1: खाना पकाएर कतिपय विद्यार्थीलाई त खुवाइदिनु पर्ने अवस्था रहेछ।
2: खुवाउनु पर्छ उनीहरूको त्यो कपडाहरू भयो, कपडामै हो दिसा पिसाब नि, सबै स्याहार्नु पर्छ। कोही कोही मात्रै जान्छ टोयलेट।
1: कसरी ह्यान्डल गरिरहनु भएको छ, सम्हालिरहनु भएको छ एकजनाले?
2: अब भ्याउनै पर्यो, अब सम्हालिरहेको छु अहिलेसम्म त।
1: पिर्छ पनि होला यो बच्चाहरू, रिसाउँछ, रुन्छ, तपाईँलाई त गाह्रो छ त।
2: झम्टेर आउँछ, कुट्न आउँछ, पिन्न नि आउँछ नि, अनि गाली गरिदिएपछि अनि आफै फर्केर जान्छ।
1: अब त तपाईँलाई चिनी पनि सक्यो, रिसायो भने थाहा पाउँछ होला है?
2: थाहा पाउँछ, म रिसायो भने पनि उनीहरूले थाहा पाउँछ। अब दिदी रिसायो भनेपछि अनि उनीहरू पर पर जान्छ। तिमीहरूलाई माम कसले बनाएर दिन्छ, तिमीहरूलाई कसले सरसफाइ गरिदिन्छ भनेर भन्छु, अनि त्यहाँबाट त जान्छ।
1: अनि एकछिनपछि फेरि आउँछ, आफ्नो बच्चा भन्दा बढी भइसक्यो है। लुगा लगाइदिनु पर्यो, कतिपयलाई त दिसा पनि धोइदिनु पर्ने, सम्पूर्ण काम गर्नु पर्ने रहेछ। कहिले काहीँ दिक्क लाग्दैन, कस्तो ठाउँमा जागिर खाएछु जस्तो हुन्छ कि हुँदैन? त
2: लाग्छ नि, त्यस्तो
1: लाग्छ कहिले
2: लाग्छ।
1: मानवीय स्वभाव पनि हो। तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ?
2: मेरो घरमा 2 छोरा, 2 बुहारी छ, 3 नाता नातिनी छ, कान्छो छोराको एउटा छोरी, जेठोको 2 छोरो।
1: यो हिसाबले हेर्दा त तपाईँ अहिलेसम्म फरक गरिरहनु भएको छ भनेर गर्व गर्ने ठाउँ पनि रहेछ नि त। घरमा त ठुल्ठुलो छोरछोरी बुहारी भइसक्नु भएको रहेछ,
2: नाता नातिनी पनि भइसक्यो।
1: कसरी यो विद्यालयसम्म आइपुग्नु भयो सुरुवातमा?
2: मेरो एउटा उहीँ घरमा उहीँ माइती भएको नानी हुनुहुन्छ,
1: हजुर,
2: नीता आचार्य,
1: हजुर।
2: अब यहाँ उहाँ त पाण्डे हो, यता अब बिहे गरेर आएपछि, अनि उहाँको माइती पनि उहीँ नजिकै हो, अनि यहाँ भाउजूले भाउजू मनन्दा भन्छु, अनि उहाँ मार्फत नै म यहाँ आइपुगेँ हो।
1: यिनीहरूलाई खाना चाहिँ कसरी खुवाउनुहुन्छ, समय के छ यिनीहरूको खाना?
2: बिहानमा 6 चिया बिस्कुट,
1: हजुर,
2: अनि त्यहाँबाट 9 ट्याक्क खाना,
1: हजुर,
2: अनि त्यहाँबाट दिउँसो 1 फेरि खाजा, बेलुका फेरि 7 चाहिँ खाना।
1: 24 यिनीहरूलाई हेरिरहनु भएको छ तपाईँ, अनि राति सुताउन चाहिँ कतिको सजिलो गाह्रो हुन्छ, के हुन्छ?
2: गाह्रो छ नि, राति पनि सुताउनु गाह्रो छ, सुत भन्नुपर्छ।
1: अनि चलेर बसिरहने फाइट गर्छ गर्दैन?
2: गर्छ नि,
1: गर्छ है,
2: गर्छ, फाइट गर्छ। अनि किन नकरा भनेर भन्ने, अनि सुत भनेर भन्ने, सुता हो, अब सुत्ने बेला भयो, दिदी पनि अब सुत्छु भनेपछि अनि उनीहरू पनि सुत्छ,
1: हजुर।
2: अनि अब राति पनि 1-1 पिसा फेर्न लगिरहनु पर्छ, नत्र ओछ्यानमै गरिदिन्छ।
1: ए
2: उठेर लगिरहनु पर्छ राति पनि।
1: भनेपछि त तपाईँको त सुताइ नै हुँदो रहन्छ त?
2: त्यतिमै त सुताइ नै हुँदैन, रातिमा त अब फेरि ओछ्याना फोहोर गरिदिइहाल्छ बरु अनि त्यो बानी नै भइसक्यो यतिखेर अब उठ्नु पर्ने भने त्यतिखेरै बिम्जिहाल्छ फेरि लग्नु पर्ने भनेपछि अब ठ्याक्कै त्यतिखेर बिम्जिन्छ जान सक्नेलाई उठ बाबु नानी हो भन्छु अनि त्यहाँबाट जान नसक्नेलाई चाहिँ त्यही ठुली हुनुहुन्छ उहाँलाई चाहिँ अनि यसरी घिच्याएर डोर्याएर लान्छ।
1: त्यो चुवाडी पब्लिक विद्यालय त यसै पनि ठुलो विद्यालय हो, ठाउँ प्रशस्त जग्गा भएको ठाउँ, यहाँ कतिजना छन् विद्यार्थी
2: अहिले 14 जना छ।
1: 14 जना विद्यार्थीको लागि यहाँ शौचालय कति छ?
2: दुईटा छ हजुर, एउटा बाहिर छ एउटा भित्र छ।
1: हजुर, अनि आफ्नो कामहरू केही त गरिरह पनि हुँदा रहेछन् विद्यार्थीहरूले, अलिअलि आफ्नो काम पनि गर्दा रहेछन्।
2: अलिअलि यसो गर है बाबु नानी हो भनेपछि गर्छ, सहयोगहरू गर्छ, यसो अब आफ्नो उनीहरूको हातको थेरापी पनि हुन्छ होइन, अनि यस्तो गर है भने राम्रो त गर्दैनन्, आफूले दोहोऱ्याउनु पर्छ उनीहरूलाई सिकाउनलाई, सिकाउनलाई चाहिँ त्यो गर्छु अनि ल भाँडा माझ है भनेर भन्छु अनि जान्छ अनि आफू उसले उनीहरूले लिएर आएपछि एक ठाउँमा राख्ने अनि फेरि आफूले सरसफाइ गर्नुपर्छ, कपडाहरूमा पनि यसो सघाइदिन्छ।
1: सधैँ तपाईँ यहीँ बस्नुहुन्छ भन्नुभयो, सधैँ काम पनि गरिरहनु भएको छ, तपाईँको छुट्टी चाहिँ कहिले?
2: छुट्टी चाहिँ अब यो जाडो छुट्टी हुन्छ एकपल्ट, अनि गर्मी छुट्टी हुन्छ एकपल्ट,
1: हजुर
2: यही बर्खे छुट्टी।
1: खानाको व्यवस्थापनहरू चाहिँ कसरी भइरहेछ?
2: खानाको व्यवस्थाहरू चाहिँ अहिलेसम्म पुर्याइरहनु भएको छ, पुगि पनि रहेछ,
1: पुगिरहेछ, पुग्छ, सेवा गर्नेलाई जता पनि पुग्छ, राम्रै हो,
2: पुगिरहेछ, मजाले खाना पाइरहेछ बच्चाहरूले,
1: हजुर
2: भइरहेछ अहिलेसम्म।
1: अनि यिनीहरूलाई चाहिँ चाडबाड आयो भन्ने महसुस हुन्छ कि हुँदैन?
2: यिनीहरूलाई हुँदैन,
1: हुँदैन,
2: हुँदैन,
1: बिदा भएर घर जाँदा
2: घर जाने
1: भुल्छ होला है, त्यो पनि
2: त्यो पनि भुल्छ, अब लिन आइसकेपछि चाहिँ थाहा हुन्छ, अब एउटालाई लगिसकेपछि त अब मेरो पनि आउँछ भनेर उता माथितिरै फर्केर हेरिरहन्छ, अब मेरो नि आउँछ भनेर, अनि लास्टमा हुने चाहिँ रुन्छ फेरि,
1: ए
2: थाहा हुन्छ नि त गइसक्यो नि त, लास्टमा हुने चाहिँ रुन्छ, अनि अलि छिट्टै त्यही दिनमै आउनु भनेर भनिदिन्छौँ, त्यही दिनमै, अनि सबैजना निक्लेपछि त अनि खुसी भएर जान्छ,
1: त्यही त खुसी भएर जान्छ। तपाईँ एकजनाले नै यत्रो विद्यार्थीलाई यसरी ह्यान्डल गरिरहनु भएको रहेछ, धेरै खुसी लाग्यो, मलाई समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
2: हजुर धन्यवाद, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
0: मेरा प्यारा प्यारा भाइ बहिनी, आजको हाम्रो समय सकिनै लागेको छ, तर केही छैन, अर्को हप्ता हाम्रो भेट हुने नै छ। अन्त्यमा सही सहयोग, तालिम र वातावरण पाएमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले पनि धेरै सिपहरू सिक्न र समाजमा सुखद जीवन बिताउन सक्ने हुँदा हाम्रा वरपर यस्तै साथीहरू छन् भने उहाँहरूलाई हेला होइन माया गरौँ भन्दै आजको यो अङ्कबाट प्राविधिक दाजु उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूको सिर्जना दिदी बिदा माग्छु। हवस् त, नमस्ते,
3: जय।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
1: कृषि क्षेत्रको सम्पूर्ण आधुनिकीकरण, विशिष्टकृत व्यवसायीकरण र यान्त्रीकरण गर्ने दूरगामी लक्ष्यका साथ नेपाल सरकारले विक्रम सम्बत 2073 दस वर्षे साबिकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै नेपालको कृषिलाई उद्योगसँग जोडेर आत्मनिर्भर हुने अभियानका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। देशका 77 जिल्लामा कार्यक्षेत्र रहेको यस कार्यक्रम अन्तर्गत 48 जिल्लामा कार्यक्रम कार्यान्वयन इकाइ र बाँकी जिल्लामा प्राविधिक इकाइहरू रहेका छन्। तिनै जिल्लाहरू मध्येको धनुषा र महोत्तरीमा यो अभियानलाई सार्थक बनाउन आर्थिक वर्ष 2074-75 कार्यक्रम कार्यान्वयन इकाइ धनुषा क्रियाशील छ। हाल धनुषा र महोत्तरीमा गरी कुल 6725 हेक्टर कमाण्ड क्षेत्रमा 7 जोन र सुपर जोनहरू सञ्चालनमा रहेको कार्यक्रम कार्यान्वयन इकाइ धनुषाका प्रमुख राम सोगरात शाह बताउनुहुन्छ।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एउटा कृषि क्षेत्रको राष्ट्रिय गौरवको एउटा आयोजना हो र अहिले धनुषा कार्यक्रम कार्यान्वयन इकाइले दुई जिल्ला हेर्ने गरेको छ, एउटा धनुषा र महोत्तरी। र धनुषा र महोत्तरीमा जम्मा गरेर धनुषामा 4 जोन र सुपर जोन रहेको छ, एउटा माछाको सुपर जोन रहेको छ भने महोत्तरीमा 3 जोन, जम्मा 2 जिल्ला गरेर 7 जोन हामी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। विशिष्टीकृत क्षेत्र निर्माण गरेको छ र यसले व्यावसायिक विभिन्न बालीको क्षेत्रगत पहिचान गरेर बाली नानीहरू सञ्चालन गरेको छ र साथसाथै यसले व्यावसायिकमा ध्यान दिएको छ, आधुनिकीकरणमा ध्यान दिएको छ र केही चक्लाबन्दीको कार्यक्रमहरू पनि प्रोत्साहन गरेको छ र यसले मोटामोटी कृषि क्षेत्रको आयात प्रतिस्थापन कसरी गर्ने भने ती बालीहरूले गरेको छ भने निर्यात प्रवर्धन गर्ने कार्यक्रमहरू पनि विशेष रूपले चलाएको छ। जोन र सुपर जोनको यसमा 4 सम्भागहरू छन्, एउटा पकेट, ब्लक, जोन र सुपर जोन, र हामीले हेर्ने भनेको जोन र सुपर जोन हो। र जोन र सुपर जोनको उद्देश्य मोटामोटी हेऱ्यौँ भने भ्यालु एडिसन र प्रशोधन र औद्योगिकरणसित जोड्ने उद्देश्य देखिन्छ र मोटामोटी हामीले यो दुइटै जिल्लामा हेर्ने हो भने धान र माछामा खास गरेर जोन र सुपर जोनको उद्देश्य अनुसार भ्यालु एडिसन र प्रशोधनमा राम्रै काम गरेका छौँ।
1: धनुषा र महोत्तरीमा कृषि पूर्वाधारले ठूलो फड्को मारेको छ। हालसम्म दुवै जिल्लामा गरेर कुल 964 साना सिंचाई निर्माण भई 1874 हेक्टर भन्दा बढी क्षेत्रफलमा 12 सिंचाई सुविधा पुगेको छ। धनुषाका 14 स्थानीय तहमा माछा सुपर जोन सञ्चालनमा रहेको छ। शुरूआती वर्षमा 850 हेक्टरमा सीमित यो क्षेत्र अहिले 1388 हेक्टरमा पुगेको छ। यहाँको उत्पादकत्व प्रति हेक्टर 3.8 मेट्रिक टनबाट बढेर 6.89 मेट्रिक टन पुगेको छ। त्यसै गरी धनुषा र महोत्तरीमा आर्थिक वर्ष 2078-79 आँप जोन सञ्चालन भई आँपको विशिष्टकृत उत्पादन गरिरहेको छ। यस कार्यक्रमले उन्नत बिरुवा वितरण, बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा पुर्याएको प्राविधिक सहयोगले यहाँको उत्पादनको गुणस्तर सुधार हुँदैछ। तरकारी उत्पादनमा पनि यी दुई जिल्ला आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्। कुल 1398 हेक्टर क्षेत्रमा सञ्चालित तरकारी जोन स्थानीय बजार मात्र होइन मुलुकका प्रमुख सहरहरूमा 12 ताजा तरकारी आपूर्ति गरिरहेका छन्। यस क्षेत्रमा महिला र युवा उद्यमीहरूको सहभागिता उदाहरणीय छ। खाद्यान्नको राजा मानिने धान बालीमा आधुनिकीकरण भित्राउन धनुषा र महोत्तरीमा धान जोन सञ्चालनमा छन्। परम्परागत खेतीमा श्रम बढी र उत्पादन कम हुने समस्यालाई चिर्न यस कार्यक्रमले व्यापक कृषि यान्त्रीकरणमा जोड दिँदै हालसम्म 476 भन्दा बढी आधुनिक कृषि यन्त्र उपकरणहरू कृषकलाई वितरण गरेको छ। उत्पादन बढेपछि त्यसको मूल्य अभिवृद्धि गर्न र कृषिलाई उद्योगसँग जोड्न यस कार्यक्रमले प्राथमिक प्रशोधन केन्द्रलाई प्रोत्साहन गरेको छ। धनुषामा स्थापित आधुनिक धान प्रशोधन केन्द्रले स्थानीय तहमै उत्पादित धान खरिद गरी उच्च गुणस्तरको चामल बजार पठाइरहेको छ।
2: हामीले प्रत्येक जिल्लाको एउटा प्राथमिकता प्राप्त बालीहरू पहिचान गरेका छौँ। त्यो बालीहरू पहिचान गरिसकेपछि त्यसलाई विस्तार गर्ने कार्यक्रम हामीले गरेका छौँ। नेसनल एभरेजभन्दा हाम्रो उत्पादकत्व बेसी नै भयो। माछाको हेर्ने हो भने हाम्रो 6.87 मेट्रिक टन प्रति हेक्टर रहेछ, जुन चाहिँ नेसनल एभरेजभन्दा मोटामोटी 1-1.5 मेट्रिक टन बेसी रहेछ। त्यस्तै धानको हेर्ने हो भने नेसनल एभरेज 4 तल छ भने हाम्रो 5 मेट्रिक टन प्रति हेक्टर भन्दा बेसी नै छ। होइन, त्यस्तै तरकारीको हेर्ने हो भने 80 मेट्रिक टन प्रति हेक्टर बाली अनुसार यो छ भने, हो नेसनल एभरेज हेर्ने हो भने हाराहारी 20 मेट्रिक टनको हाराहारीमा छ। आँपकै हेर्ने हो भने पनि हाम्रो जुनको र अन्य क्षेत्रको कम्पेयर गर्ने हो भने हाम्रो जुनको चाहिँ धेरै राम्रो छ, बगैँचा सुधारदेखि लिएर उत्पादकतामा पनि राम्रो छ। यो किन छ भने हाम्रो यो स्पेसियलाइज क्षेत्र भइसकेपछि त्यसमा चाहिँ कृषिको प्रविधि विस्तार गर्न सजिलो हुने, त्यसपछि सामूहिक रूपमा मल विषादीहरू दिन सजिलो हुने र उन्नत प्रविधिहरू पनि लान सजिलो भएको हुनाले यो चाहिँ उत्पादकको त बेसी नै देखिएको छ। क्षेत्रगत हिसाबले त्यसमा चाहिँ मल खादलाई विशेष रूपमा अगाडि लगिएको छ, सिँचाइ पूर्वाधारलाई बेसी दिइएको छ। जस्तै भनौँ न, सिँचाइ भयो भने उत्पादकको त त्यति नै हो, सेम जमिनमा गर्ने हो भने तपाईँको उत्तर 10-15% विस्तार अथवा त्योभन्दा बेसी नै भइहाल्छ। त्यस्तै अर्को भनेको हामीले विशेष उन्नत बिउ बिजनको हामी प्रयोग यसमा गरेका छौँ, र अर्को भनेको यो पोस्ट हार्भेस्ट क्षति लस जुन हुन्छ त्यसलाई पनि हामी प्रावधान चाहिँ गरेका छौँ। यो विषादीका कुराहरू भयो, यी सबै कारणले गर्दाखेरि पनि अगाडि बढेको छ। त अर्को भनेको यो उत्पादन लागत घटाउने कार्यक्रम, जस्तै भनौँ न यान्त्रिकरणको मैले कुरा गरेँ, यान्त्रिकरण दिँदाखेरि एउटा काम पनि छिटो हुने भयो र समयको पनि बचत हुने भयो। 73-74 माछा जुन चाहिँ सुरु भएको छ र मोटामोटी 2 वर्षको अन्तरालमा यो सुपर जुन स्तरोन्नति भएको छ, र किसानहरू यस्ता पनि छन् जुन चाहिँ 0 लेभलबाट तपाईँको धेरै राम्रो प्रगति गएको छ। अङ्कमा भन्ने हो भने 70-80% उसको लाइफ स्टाइलमै चेन्ज भएको छ। चक्लाबन्दीकै कुरा गर्नु, एउटा सजिलो पक्ष के भने बजारीकरणमा पनि राम्रो छ, सबैले सामूहिक उत्पादन गर्यो र सामूहिक बजारीकरणमा गयो भने एकदम सजिलो चाहिँ भइरहेछ। र मोटामोटी हामीले पोस्ट हार्भेस्टका कुराहरू, बजारीका कुराहरू पनि यहाँ गरेका छौँ। धेरै ठाउँमा हेर्नुभयो भने जुन अनुसार पनि हामी त्यसको प्रशोधनका कार्य, भ्यालु चेनका कुराहरू अगाडि बढाएका छौँ। त्यस्तै भण्डारण घरहरू, सङ्कलन केन्द्रहरू, तरकारीकै भनौँ न, तरकारीका सङ्कलन केन्द्रहरू पनि विभिन्न ठाउँमा निर्माण गरेका छौँ। विभिन्न किसिमका ढुवानीका साधनहरू हामीले अनुदानमा दिएका छौँ, होइन, त्यसले गर्दाखेरि बजारीकरण पनि अलिकति राम्रै भइरहेछ। माछामा चाहिँ हामी आत्मनिर्भर भएका छौँ, भुरामा त टोटली खास गरेर कार्प माछाहरूमा आत्मनिर्भर नै भइसकेका छौँ, र केही माछाहरू जस्तै पाङ्गासको कुराहरू गर्छौँ, होइन, यी माछाहरू चाहिँ किसानहरू अहिले पनि भारतबाट अथवा अन्य देशबाट पनि ल्याउने गरेको छ। तर कार्प माछा जुन चाहिँ पालिने गर्छन्, खास गरेर हामीले आत्मनिर्भर भएर पनि अर्को जिल्ला, छिमेकी जिल्लालाई पनि दिने गरेका छौँ, केही भुराहरू भारत पनि निर्यात भइरहेको छ। धानको कुराहरूमा पनि मुख्य सिजनमा यो जिल्ला पनि त आत्मनिर्भर नै हो, त्यही पनि उत्पादकत्व बेसी छ, र चैते धानको बेलामा भण्डारण अथवा सुकाउने त्यस्तो चाहिँ पूर्वाधार खडा गर्न सकेका छैनौँ। त्यस्तो भइदियो भने एकदम राम्रो चाहिँ हुन्छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम धनुषा आर्थिक वर्ष 2081-82 दुवै जिल्लामा गरी कुल 63,872 जनाले रोजगारी पाएका छन्, जसमा 3,642 जनाले स्थायी रोजगारी प्राप्त गरेका छन्। यस कार्यक्रमबाट कुल 41,452 घरधुरी परिवार लाभान्वित भएका छन्, जसमा 26,000 भन्दा बढी ऊर्जावान युवा र 20,000 भन्दा बढी महिलाहरू छन्।
2: मोटामोटी लाभान्वित कृषक हेर्ने हो भने 41,000 घरधुरी र 1,00,000+ चाहिँ हामी जनसङ्ख्या हाम्रो कार्यक्रमबाट लाभान्वित चाहिन्छौँ। उन्नत बिउको प्रयोग गर्नु पर्यो, त्यसपछि सिँचाइको पूर्वाधार खडा गर्नु पर्यो, प्राविधिक कुरा खास गरेर जे लिनुपर्ने हो, एग्रोभेटमा जानुभन्दा किसानहरू चाहिँ हाम्रो कृषिविज्ञ, कृषि प्राविधिकहरूसित सल्लाह लिएर अगाडि बढ्ने सजिलो हुन्छ। यी विषादीका कुराहरूमा हेर्ने हो भने विभिन्न किसिमको कुराहरू आइरहेछ, त्यसले गर्दाखेरि विषादीको प्रयोग कतिखेर गर्ने हो, कसरी गर्ने हो, त्यो गर्यो भने स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ र खाद्य सुरक्षामा पनि राम्रो हुन्छ।
1: 10 वर्ष योजनाको अवधि सक्ने लाग्दा यस कार्यक्रमले धनुषा र महोत्तरीमा दर जग बसालेको छ। अबको मुख्य उद्देश्य यो उपलब्धिलाई दिगो बनाउँदै यहाँ उत्पादित कृषिलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत सत्ताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा उच्च पहाडी केन्द्रहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढी साप्ताहिक वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका केही केन्द्रहरूमा सरदर भन्दा कम वर्षा मापन भएको छ। विशेष गरी यो साता मध्य प्रदेश र कोशी प्रदेशका तराईका अधिकांश केन्द्रहरूमा सरदर भन्दा कम वर्षा मापन भएको छ। गत साता वर्षा र बदलीका कारण देशका केही केन्द्रहरूमा सरदर भन्दा बढी अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएका छन्। आगामी साता देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको अन्त्यमा नेपालको पश्चिमी भूभागमा सरदर स्थान भन्दा उत्तरतिर सर्नेछ। हिमाली भूभागमा देशभर साताको सुरुमा केही स्थानमा र मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पहाडी भूभागका कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साताभर थोरै स्थानमा भारी वर्षा र मध्यम एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी तराई भूभागमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा तथा सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा एक दुई स्थान र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। आगामी साता देशभर अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो साता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफूल बगैँचा लगायत प्लास्टिक घर, पशु पंक्षीका खोर गोठहरू वरिपरि पानी जम्न नदी निकासको उचित प्रबन्ध गर्नुपर्छ। 21-25 दिन भइसकेका धानको बेर्ना प्रतिरोपो 2-3 वटाका दरले रोप्नुपर्छ। हारदेखि हार 20 सेन्टिमिटर, रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरी र सूचीकृत गरिएका बडोशंकर धान 1 गोटा बेर्नाका दरले हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटर दूरीमा रोप्नुपर्छ। धान बालीमा हरियो मलको रूपमा तयार भएको यो झोला 20 केजी प्रति कट्ठा वा 30 केजी प्रतिरोपणीका दरले प्रयोग गर्नुपर्छ। योजना वृद्धिका लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम राख्नुपर्छ। साथै खेतमा पानी तथा योजना बगेर जान दिनु हुँदैन। सुक्खा सरुवा धानका साथै रोपेको धानमा झारपात व्यवस्थापनका लागि 20 पाइरी बेग 25 लिटर पानीमा 12 ML को दरले एक रोपनीमा वा 17 लिटर पानीमा 8 ml दरले 1 कट्ठा धानमा धान छरेको 15-25 दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुपर्छ। धान खेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी प्रकोप बढी भएमा कार्ट्राप हाइड्रोक्लोराइड 4% GR प्रति कट्ठा 500 ग्रामका दरले प्रयोग गर्नुपर्छ। धान रोपेको 2-3 हप्ता पछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा खेत कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुपर्छ। नियन्त्रणका लागि रोगी बोटहरू उखलेर नष्ट गर्नुपर्छ। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2-3 पटक बोट भिज्ने गरी छर्काउनुपर्छ। सबै किसिमका फलफूल तथा तरकारी बालीमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मौसमको अवस्था हेरेर मात्र विषादी प्रयोग गर्नुपर्छ। वर्षातको समयमा विषादी छर्कने पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुपर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुपर्छ। आँपको रुट स्टक तयारी अवस्थामा छ भने इपुको ट्रायल ग्राफ्टिङ गर्नुपर्छ। मध्य पहाडमा भदौमा लगाउने आलु बालीका लागि कुमल सेतो 3, कुमल रातो 4, कुफ्री ज्योति, डेजिरे, जनकदेव, कुमल उज्जवल, जनकदेव, कुमल उज्जवल, कुमल उपहार, कुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बिउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुपर्छ। मध्य पहाडी जिल्लामा सिमी र बोडीका बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी रोप्न सुरु गर्नुपर्छ। मध्य पहाडी जिल्लामा काउलीका अगौठी जातहरू सिल्भर कप 60, व्हाइट सफ, सुपर व्हाइट सफ, तराई एक र तराई दुई तथा कुमल ज्यापु काउलीको नर्सरी राख्नुपर्छ। ब्याट राख्ने जग्गामा बेबिस्टिन 6 ग्राम प्रति लिटर पानीमा मिसाई बिउ रोप्नु 3-4 दिन अगाडि माटो उपचार गर्नुपर्छ। जरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर, पराल अथवा प्लास्टिकको छापो राख्नुपर्छ। खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप ज्यादा भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरिको माटो भिज्ने गरी ड्रेन्सिङ गर्नुपर्छ। फागुन चैतमा लगाएको अदुवा बालीको गानो अथवा भुनी निकाल्नुपर्छ। भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरिस नामक जुरेटिक रोगको प्रकोप बढी हुने भएकोले धान खेतमा बुट लगाएर मात्र जानुपर्छ। वर्षातको समयमा खोर अथवा गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सम्भावना निकै उच्च हुन्छ। यस्तो अवस्थामा पशु चौपायालाई सर्पदंशबाट जोगाउन गोठको बाहिरी भागमा अथवा कुना काप्सामा कार्बोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कनुपर्छ। साथै गोठको वरिपरि बाबरी, कागती अथवा मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुपर्छ। शङ्खेखिराको प्रकोप भएको पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशु चौपायालाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशु चौपायाहरूले खाँदा नामले रोग लाग्न सक्छ। तसर्थ पशु चौपायालाई घाँस खुवाउनु अघि घाममा ओइलाएर मात्र खुवाउनुपर्छ। माछालाई खुवाउने दानालाई सफा, उभानो र सुक्खा अथवा हावा खेल्ने कोठामा जुट अथवा प्लास्टिकको बोरामा प्याक गरी काठको फ्ल्याक माथि राखी भण्डारण गर्नुपर्छ। चिसो ठाउँमा भण्डारण गरेमा दानामा ढुसीको संक्रमण हुन सक्ने र त्यस्तो दाना खुवाउँदा कलेजो सुनिने रोग अथवा हेपाटोमा लाग्न सक्ने भएकोले बेला बेलामा निरीक्षण गर्नुपर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नार्कको फोन नम्बर 1135 फोन गरी आवश्यक परामर्श लिन सक्नुहुन्छ।
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि पर्सि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। कैलालीको धनगढीमा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच छलफल जारी। नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा सम्वाद समूह परिचालन। र तीव्र हावाले डडेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढी मानिस प्रभावित।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेश सभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यामलाल कणेलले हिजो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई यही साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। 40 सदस्यीय प्रदेशसभामा नेपाली कंग्रेसका 15, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 13, सभामुख सहित नेकपा एमालेका 10, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य एक एकजना सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि 21 प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। यसैबीच कर्णाली प्रदेशसभाको बैठक यही साउन 14 गते बिहिबार दिउँसो 3 बजे बस्ने भएको छ। अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको मागबारे सरकारी टोली र डाक्टर केसीका प्रतिनिधि बीच वार्ता जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहितको टोलीले वार्ता गरिरहेको छ। डाक्टर केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उहाँका प्रतिनिधि डाक्टर अमृत जयसी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिनुभयो। पहिलो चरणमा डाक्टर केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्ष अनुसार डाक्टर केसीसँग थप वार्ता हुने उहाँले बताउनुभयो। डाक्टर केसी विभिन्न 5 बुधे माग राखेर गत बिहिबारदेखि अनसनमा हुनुहुन्छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उहाँको उपचार भइरहेको छ। डाक्टर केसीले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाजिने गरी भएका नियम विपरीतका नियुक्ति बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजी लगायतको माग गर्नु

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सैनिक वार कलेजमा सञ्चालित सिसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको साउन 5 गते समापन गर्नुभएको छ। सो दौरान उहाँले तालिममा समग्रमा प्रथम हुनुभएका महासेनानी श्री प्रशान्त बज्राचार्य र शोधपत्रतर्फ सर्वोत्कृष्ट हुनुभएका महासेनानी श्री प्रकाश थापालाई पुरस्कार प्रदान गर्नुभयो। 2082 साल चैत 15 गतेबाट सञ्चालित उक्त तालिममा 35 जना महासेनानी दर्जाका शिक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिममा स्टेटक्राफ्ट, भूराजनीति तथा आर्थिक गतिशीलता, राजनैतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति र नेतृत्व तथा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरिँदै आएको छ। नेपाली सेनामा 2071 सालदेखि सञ्चालन हुँदै आएको उक्त तालिमबाट हालसम्म 410 जना अधिकृतहरू दीक्षित हुनुभएको छ। जबरजङ्गढले शीघ्र प्रभावी आयोजना अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिर परिसरमा पुजारी घर र महाआरती सेड घर निर्माण गरेको छ। उक्त नवनिर्मित पुजारी घर र सेड घर उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जङसाहले साउन 8 गते उद्घाटन गरी ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी गढले मन्दिर परिसरमा पोखरी रंगरोगन, स्नान गृहको स्तरोन्नति, घण्टी स्ट्याण्ड निर्माण र जबर चौतारी समेत निर्माण गरेको थियो। सोक्रममा प्रधान सेनापतिबाट ठाकुरद्वारा मन्दिर परिसरमा अर्पण गरिएको 53 केजीको ढलोट घण्टीको समेत पृतनापतिले अनावरण गर्नुभएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जङसाहले जबरजङ्गढमा नवनिर्मित बास्केटबल कोर्ट तथा प्याराफिटको साउन 8 गते उद्घाटन गर्नुभएको छ। सोक्रममा उहाँले गढ अन्तर्गतका सुरक्षा पोस्ट लालमटिया र सुरक्षा पोस्ट अम्रेनीको वस्तुस्थिति तथा निकुञ्ज सुरक्षार्थ दैनिक रूपमा सञ्चालन गरिने अपरेशनल गतिविधिबारे जानकारी लिनुभयो। नम्बर 24 वाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले जुम्ला जिल्लामा तैनाथ देवी दत्त गढको साउन 7 गते निरीक्षण गर्नुभएको छ। सोक्रममा उहाँले गढको वस्तुस्थितिबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गरी गढहाताभित्र वृक्षारोपण गर्नुभयो। पश्चिम एयरवेसले गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 स्थित बिही स्वास्थ्य चौकीमा उपचाररत 29 वर्षीय पेमा खाण्डो लामालाई साउन 8 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंह दलगढबाट खटिएको टोलीले साउन 4 गते घाँस दाउरा संकलन गर्न जाँदा हराएका कञ्चनपुर जिल्ला बेलडाडी गाउँपालिका 2 का लक्ष्मी थापा मगर, सीता चौधरी र मन्जु राणा छेत्रीलाई निकुञ्जको हल्दीफाटामा सकुशल फेला पारी आफन्तलाई बुझाएको छ। त्यस्तै सैनिक टोलीले च्याउ खोज्ने क्रममा हराएका भीमदत्त नगरपालिका 19 बाघफाटाका 14 जना महिलाहरूको समेत खोजी गरेको थियो। सुन्दरी जलस्थित नम्बर 1 विपद व्यवस्थापन गढबाट साउन 3 गते खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 1 बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेका काठमाडौँ महानगरपालिका 6 बौद्धका 12 वर्षीय उगैन गुरुङको उद्धार गरी उपचारको लागि नेपाल मेडिकल कलेज पुर्याएको छ। कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ भीमकाली गुल्मबाट असार 32 गते खटिएको टोलीले सर्पले टोकेर घाइते भएकी सुनसरी जिल्ला कोशी गाउँपालिका 3 की 3 वर्षीय प्रीति महत्तोलाई प्राथमिक उपचार गरी इटहरी स्थित सर्पदंश उपचार केन्द्र पुर्याएको छ। अछाम जिल्लामा तैनाथ गोरखबक्स गढले मंगलसेन नगरपालिका 6 स्थित मालिका मन्दिर जाने बाटो स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचना गणपति प्रमुख सेनानी श्री राजु महर्जनले मंगलसेन नगरपालिका र वडा नम्बर 6 को कार्यालयलाई साउन 5 गते हस्तान्तरण गर्नुभयो। मंगलसेन नगरपालिका 6 र पालेवन सामुदायिक वन समितिको आर्थिक सहयोग तथा निर्माण सामग्री व्यवस्थापनमा गर्डले 625 मिटर लामो पदमार्गमा ढुङ्गा बिछ्याउनुका साथै 55 मिटर सिँढी ढलान गरेको हो। अरिदमन गढबाट खटिएको टोलीले झापा जिल्ला अर्जुनधारा नगरपालिका 5 स्थित पानीकल वेरिङ खोलामा असार 31 गते तटबन्ध निर्माण गरेको छ। टोलीले खोलाको बहावले बस्ती र 400 बिघा जमिनमा सिंचाई गरिने कुलोमा क्षति पुर्याउने जोखिम बढेसँगै तटबन्ध निर्माण गरेको हो। भगवती दलगढबाट खटिएको टोलीले साउन 8 र 9 गते सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 6 र 9 स्थित श्रीलंका टपुमा तटबन्ध निर्माण गरेको छ। गढले पूर्वी प्रेतना अन्तर्गतको विपद व्यवस्थापन टोली, अन्य सुरक्षा निकाय तथा स्थानीय गरी 70 जनाको उपस्थितिमा 130 मिटर तटबन्ध निर्माण गरेको हो। पूर्वी प्रेतना अन्तर्गतका युनिटहरूले सम्भावित मनसुनजन्य विपदको क्षति न्यूनीकरण गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले असार 31 र 32 गते विभिन्न स्थानहरूमा विपद प्रतिकार्य अभ्यास गरेका छन्। सो क्रममा रणभीम गढले असार 32 गते खोटाङ जिल्ला रावाबेसी गाउँपालिका 1 स्थित कुभिन्डे इलाकामा, दुर्गाबक्स गढले असार 32 गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका 1 भगवती प्रसाद गढले असार 32 गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 5 स्थित थामे खोलामा, पशुपति प्रसाद गढले असार 31 गते उदयपुर जिल्ला बेलका नगरपालिका 3 एबीसी टापु इलाकामा विपद प्रतिकार्य अभ्यास तथा नमूना प्रदर्शन गरेको हो। गुरुबक्स गुल्मले साउन 4 गतेदेखि 7 गतेसम्म विपद व्यवस्थापन रिफ्रेसर तालिम सञ्चालन गरेको छ। सो दौरान मनसुनको समयमा हुन सक्ने विपदका घटनाहरूमा मोटरबोट तथा इम्प्रोभाइज राफ्टहरूको प्रयोग गरी खोज तथा उद्धार गर्ने तरिकाबारे नमूना अभ्यास गरिएको थियो। डोटीको दिपायल स्थित नम्बर 5 वाहिनी अड्डाले साउन 5 गते वाहिनी अड्डा परिसरमा फोटो प्रदर्शनी सञ्चालन गरेको छ। नेपाली सेना सम्बन्धी जानकारी गराउने उद्देश्यले डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका स्थित पद्मोदय माध्यमिक विद्यालय र सुजङ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई प्रदर्शनी गरिएको हो। नयाँ श्रीनाथगढका अमलदार तेज घिमिरेले प्रसूति समस्यामा परि जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला भोजपुर नगरपालिका 3 की 27 वर्षीया धना श्रेष्ठलाई रक्तदान गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री।
3: नेपालको इतिहास भनेको सैनिक वीर विरङ्गनाको साहस, त्याग र समर्पणको इतिहास हो। यो इतिहास निर्माणमा पुरुषको मात्रै नभएर महिलाहरूको पनि उत्तिकै योगदान छ। नालापानी युद्धमा तत्कालीन इस्ट इन्डिया कम्पनी विरुद्ध लड्नेहरूमा नेपाली महिलाहरू पनि रहेको इतिहासमा उल्लेख छ। तत्कालीन अवस्थाको सैनिक संगठन र स्वरूप बारे यकिन विवरण प्राप्त गर्न नसकिए तापनि नालापानी युद्ध मोर्चामा नेपाली महिलाहरूको बलिदानले सैनिक सेवामा महिलाहरूको उपस्थितिलाई दर्शाउँदछ।
4: पछिल्लो समय नेपाली सेनामा महिला सैनिकहरूको संख्या बढ्दो छ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म भन्ने विषयमा चर्चा गर्न उपस्थित भएका छौँ। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
3: र म प्राविधिक सुबेदार शोभा विष्ट।
5: पोखरेल, म आर्मर मेकानिक रूपमा कार्यरत छु। यो पेसामा आइसकेपछि मैले हासिल गरेको अनुभवहरू चाहिँ धेरै नै छन्। नेपाल आर्मीमा होइन हत हतियारहरू के छ, कस्तो छ, त्यसलाई कसरी मेन्टेनेन्स गरिँदो रहेछ, कस्तो हुन्छ, नेपाली सेनाको लडाइँको लागि महत्त्वपूर्ण भनेको नि वेपन हो, त्यो वेपनको चाहिँ अब मरामत मेन्टेनेन्स कसरी हुन्छ, त्यो सबै गर्छु मैले।
6: पियुष कविता थापा, म घोडचढी पेसामा आबद्ध छु। चुनावको भाव बुझेर हामीले सवार गर्नुपर्ने भएकोले यो चुनौतीपूर्ण पनि छ।
7: प्राउ सम्झना कुमारी मगर, भेकल मेकानिक्स फिजिकली रूपमा अलिक हार्डै भएकोले अब होइन जेन्स भन्दा चाहिँ लेडिजहरूको आन्तरिक क्षमता नि कम हुन्छ, तर पनि यो अब भेकल मेकानिक्स भनेपछि कहिले गाडीमाथि चढेर कहिले गाडी मुनि छिरेर काम गर्नुपर्ने हुन्छ। दिमाग र बल्क सँगसँगै यसमा युज हुन्छ, कहिले गाडी मुनि छिर्दा अलिक समस्या हुन्छ, त्यो भएर चाहिँ अलिक जोखिमै छ।
4: नेपालको इतिहासमा महिलाहरूको सहभागिता र वीरता गर्व लायक छ। सन् 1814 1816 नालापानी युद्धमा तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीको आधुनिक फौज विरुद्ध महिलाहरूले प्रदर्शन गरेको साहस नै नेपाली इतिहासमा महिला योद्धाहरूको पहिलो लिखित अभिलेख हो।
8: बैरहरू घामवाला आमवालामा आई छाउनी बनाई बसिसकेका छन्। चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखारे गढवालको मुकाम श्रीनगर जान सक्छौ।
9: कप्तान साहब, क्या कुरा गरे हो हजुरले? हाम्रा खसम यही छन्। छाडी गए मन भुटभुटेर बसिन सक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौ।
10: किन कुरा नबुझे कि? हिट बरु आजै जाम बच्चालाई लिएर।
11: त जाने भए जा, म त जाने छुइन। कप्तान साहब, हजुर पनि हामीलाई कर नगरी बक्सियोस्। मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाई सिक्नु पर्छ।
9: भैरीका डरले भाग्ने त्यस्ता लाछी होइनौ हामी। खसम भन्ने हाम्रा लागि भूमि बराबर हुन्, भूमि छोडी भाग्ने छैनौ। बरु बैरीको दाँत गर्न तयार छौ।
10: हेर, मायाले मात्र युद्ध जितिँदैन, उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो, बुझिस?
11: आमा, म त जान्न, बरु बैरीलाई मेरो घोत्रोले हानेर ढाली नै दिन्छु।
3: ऐतिहासिक कथावस्तुमा आधारित नालापानी चलचित्रमा प्रस्तुत दृष्टान्त झैं महिलाहरू पौराणिक कालदेखि नै युद्धमा सहभागी हुने गरेका थिए। आधुनिक सैनिक संगठनमा भने महिला सैनिकहरूको सहभागिता विक्रम सम्बत 2018 सुरु भएको पाइन्छ। पहिलो पटक नर्सिङ सेवाबाट 2018 प्राविधिक सहसेनानी स्वर्गीय श्री ज्ञानी शाह र 2023 दोस्रो महिला सैनिकका रूपमा प्राविधिक प्रमुख सेनानी स्वर्गीय श्री शशिकला राज भण्डारी र तेस्रो महिला सैनिकका रूपमा प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर नेपाली सेनामा प्रवेश गर्नु भएको अभिलेख छ।
4: पहिलो प्रयास भए पनि सुरुवातका उहाँहरूले सैनिक सेवामा रहेर पुर्याएको योगदानले नै थप महिला सैनिकले प्रेरणा र अवसरहरू प्राप्त गरेका थिए। अन्नपूर्ण कुवर यस्तै उदाहरण हुनुहुन्छ, जो पहिलो महिला प्याराजम्परको रूपमा समेत परिचित हुनुहुन्छ। प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर अवकाश प्राप्त।
12: त्यो बेलामा नेपालको हिसाबले त 3 महिनाको थियो मेरो बच्चा। मान्छेले सुतेरी भन्छ त्यस्तो मान्छेलाई, फेल दाजु, त्यसरी मलाई कुनै महसुस भएन। मलाई राम्रै लाग्छ, मैले त अरू पनि इभेन्ट चढ्न पाएँ, भयो हिमाल चढ्न पाएको भए त्यो बेलामा म हिमाल पनि चढ्थेँ जस्तो लाग्छ कि मलाई। म काफी इन्थुसियाजम मान्छे हो, के गर्छु के गर्नुपर्ने भने कुनै महिला पनि कुनै पुरुषभन्दा कम छैन। वाइ नट टु युज द्याट क्यापेसिटी? आफ्नो चाहिँ नि देशको लागि, आफ्नो लागि जे पनि गर्न सकिन्छ, महिलाले जे पनि गर्न सक्छ। हिमाल चढिराखेका छन् कति हाम्रो महिलाहरू, याङ साम्पाङहरू, यिनीहरू सबै केटीहरू कति हिमाल चढे, देशको लागि, आफ्नो लागि जे पनि गर्न सक्छ। कुनै पनि महिला कोही रोगी मान्छे भन्दा कम आफूलाई नठानु। यदि हामीले बायोलोजिकली हेर्ने हो भने पनि वी आर मोर स्ट्रङ्गर देन म्यान, र उसले आफूलाई चाहिँ सधैँ म आइएम मोर स्ट्रङ्गर, आइएम भेरी स्ट्रङ भन्ने सोच्नु पर्यो।
3: प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवरको साहसले सैनिक सेवामा महिलाहरूको लागि नयाँ मानक स्थापित गरिदियो। परिणाम स्वरूप सुरुमा प्राविधिक सेवामा मात्र सीमित महिलाहरूका लागि सेनाभित्र अवसरका अन्य ढोका समेत खुल्न थाले।
4: यसै क्रममा विक्रम सम्बत 2060 साधारण सेवातर्फ पनि महिलाहरूलाई भर्ना लिन थालियो। यस क्रममा उनीहरूले पुरुष सरह कठिन सैनिक तालिम गर्नुका साथै पुरुष सरह नै समान अवसर पाउन थाले। यसले सेवा प्रवेश गरिसकेकाहरूका लागि मात्रै होइन, सेवा प्रवेश गर्न चाहनेहरूका लागि पनि उत्प्रेरणा प्रदान गरेको छ। नेपाली सेनामा विद्यावारिधि गर्ने पहिलो महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री नर्मदा थापा,
12: समान
13: अवसर र कार्य वातावरणले चाहिँ पक्कै पनि आत्मसम्मान र कार्यशैलीमा कार्य कौशलतामा पक्कै पनि त्यसले असर त पार्छ नै होइन. अब हामीले जागिर खाँदाखेरि त्यति बेला फिमेलहरू एकदमै कम थियो, अलिकति प्रोफेसनल्ली चाहिँ एज अ टेक्निकलपट्टि र अनि प्याराफोल्डरहरू थियो. प्रोफेसनल्ली चाहिँ डिस्क्रिमिनेसन हुन्थेन एज अ पोलिसी लेभलमा. संस्थागत अवसर हुन्छ जस्तो पोलिसी नियम कानुनहरू विषयमा होइन, अर्को व्यक्तिगत हुन्छ, अर्को चाहिँ सामाजिक हुन्छ. त्यसमा चाहिँ संस्थागत रूपमा चाहिँ हामीलाई कहिले पनि त्यो डिस्क्रिमिनेसन फिल भएन, किनभने एउटै नियम लाग्थ्यो, रेगुलेसन नियमहरू सबै एउटै थियो. राम्रो काम गर्ने प्रोत्साहन पाउँथ्यो, नराम्रो काम गर्ने त्यही अनुसारको हुन्थ्यो. मेल र फिमेलमा कुनै पनि त्यसको थिएन, संस्थागत रूपमा डिस्क्रिमिनेसन कहिले पनि भएन. त्यसमा त अझै फिमेलहरूलाई उनीहरूले अलिकति कम छ भनेर सपोर्टै गर्थे त्यति बेला.
3: महिला सहभागिताको सुनिश्चितता समग्र संस्थाको क्षमता र दक्षताको विषय समेत हो. सोही तथ्य अनुरूप नेपाली सेनामा विक्रम सम्बत 2022 प्याराफोल्डर, 2026 डाक्टर र 2055 कानुनी सेवामा महिला सैनिकहरू प्रवेश गर्न थाले. विक्रम सम्बत 2060 सैनिक सेवाका विभिन्न पदहरूमा महिला सैनिकहरू भर्ना गर्न थालिएकोमा 2061 सालबाट अधिकृत क्याडेटमा समेत महिला सहभागिता हुन थाल्यो.
4: हाल नेपाली सेनामा करिब 10% महिला सैनिकहरू सेवारत छन्. पछिल्लो समय नेपाली सेनामा महिलाहरूको आकर्षण समेत उस्तै बढ्दछ. यसलाई थप सुनिश्चित गर्न भर्ना छनौट निर्देशनालय समेत प्रयासरत छ. भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी श्री निरज भण्डारी:
14: नेपाली सेनामा महिला भर्नाको लागि सैनिक सेवा नियमावली 2069 नियम 5 रहेको समावेशी तर्फको 20% कोटा महिलाको लागि मात्र भनी सुनिश्चित गरेको छ. साथै महिलालाई खुला तथा अन्य समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्नको लागि कुनै रोकटोक गरेको छैन. बरु पुरुषको तुलनामा महिलाले अझ बढी समावेशी समूहमा दरखास्त दिन पाउने व्यवस्था रहेको छ. जस्तै पुरुषको लागि आदिवासी, मधेसी र दलित कोटामा कुनै एकमा मात्र दरखास्त दिन पाउने व्यवस्था रहेको छ भने महिलाको हकमा यो व्यवस्था लागू छैन. सैनिक सेवा अन्य सेवाभन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षणको रूपमा सञ्चालन गर्ने प्रचलन रहेको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ. महिला भर्नालाई प्रोत्साहन गर्न नेपाली सेनाले महिलाको लागि तोकेको शारीरिक परीक्षणको मापदण्ड पुरुषको तुलनामा केही लचिलो छ. जस्तै उचाइ, वजन लगायत अन्य केही शारीरिक मापदण्डहरू रहेका छन् भने शारीरिक परीक्षाको सम्पूर्ण विधाहरूमा नेपाली सेना महिलाको लागि लचक रहे.
3: हाल सेवामा रहेका र सेवा प्रवेश गर्न इच्छुक महिलाहरूको संख्या जस्तै सेवा पूरा गरी निवृत्ति भरणमा रहेका महिला सैनिकहरूको संख्याले समेत सैनिक सेवामा महिला सैनिकहरूको योगदानलाई पुष्टि गर्दछ.
4: हाल नेपाली सेनामा सेवारत महिला सैनिकहरूमा आदिवासी, जनजाति, मधेसी, दलित, पिछडिएका क्षेत्र र अन्य समूहबाट प्रतिनिधित्व भइरहेको छ. यो तथ्याङ्कले नेपालको संविधान 2072 परिकल्पना गरे बमोजिम समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा समेत टेवा पुगेको छ. जब सबै लैङ्गिक र सामाजिक समूहले आफ्नो क्षमता अनुसार राष्ट्र सेवामा योगदान गर्न पाउँछन् तब सैनिक संगठन कानुनी, नीतिगत र व्यावहारिक रूपमै थप शक्तिशाली बन्ने राय व्यक्त गर्नुहुन्छ सैनिक अभियोजन निर्देशक प्राड सहायक रथी श्री इभिता राणा.
15: नीतिगत तथा व्यावहारिक दृष्टिकोण पक्ष सम्बन्धमा हेर्दा नेमावलीमा तोकिएको महिला 20%, आदिवासी जनजाति 32%, मधेसी 28%, दलित 15%, दुर्गम क्षेत्र 5% व्यवस्थाले राज्यले लिएको ठोस लक्ष्यहरूको नीतिलाई मापन योग्य र जवाफदेही बनाउँदै कार्यान्वयनमा पारदर्शिता ल्याएको देखिन्छ. सैनिक ऐन र सैनिक सेवा नियमावलीमा रहेको कानुनी, नीतिगत रूपमा संवैधानिक समावेशी सिद्धान्त र भर्ना छनौट प्रक्रियामा आरक्षण व्यवस्था जस्ता व्यवहारिक पक्ष यी तीनैवटा तहमा भएको व्यवस्थाले नेपाली सेनालाई समानुकूल, समावेशी र जनविश्वास योग्य संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ.
3: सैनिक सेवामा रही महिला सैनिकहरूले राष्ट्रको मात्र सेवा गरेका छैनन्, शान्ति सैनिकका रूपमा खटी नेपाल र नेपालीको प्रतिष्ठा समेत बढाएका छन्. यसरी खटिएका महिला सैनिकहरूले संयुक्त राष्ट्र संघीय मिसनको उद्देश्य पूरा गर्न टेवा पुर्याइरहेका छन्. नेपाली सेनाले पहिलो पटक संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटाएको महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री सरिता केसी आफ्नो अनुभव राख्दै भन्नुहुन्छ.
16: सबैले गाह्रो हुन्छ, लडाइँ हुन्छ, केटीहरूलाई बस्न सबै अवस्थामा गाह्रो होला भने यस्तो कुरा गरेको थियो, तर जाने भनेर मनसाय बनाएर गइसकेपछि चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो महसुस भएन। हाम्रो कन्टिन्जेन्टमा जुन थियो सबैजना एकदम फेरि पहिलोपटक महिलाहरू आएको छ भनेर मसँग एकजना सैनिक उपचारिका पनि हुनुहुन्थ्यो। हाम्रो चाहिँ एकदमै राम्रो अनुभव रह्यो हाम्रो। महिलाहरूले लेबनन जस्तो ठाउँमा ज्यादातर जनसङ्ख्या पनि महिलाहरू नै, केटाहरूलाई त गीतिसकेको अवस्था अथवा वैदेशिक रोजगारीमा गएको अवस्था थियो, त्यस कारणले महिला र बालबालिकाहरू धेरै हुनुहुन्थ्यो। उहाँहरू महिलालाई देख्ने बित्तिकै एकदम सहज हुने, किनभने धर्मले गर्दा नै उहाँहरूलाई केटाहरूसँग त्यति खुल्न बोल्न अप्ठ्यारो हुने हुँदा उहाँहरू चाहिँ एकदमै आफ्नै दिदी बहिनी जस्तो सबै मनको कुरा खोल्ने, समस्या भन्ने। र हाम्रो यो जुन सेवा हामीले प्रवाह गर्थ्यौँ त्यो चाहिँ 24 घन्टा हुन्थ्यो। राति जस्तो स्कर्पियन बाइट भयो यस्तो कुनै केही भयो भने उहाँ आउनुहुन्थ्यो, बिरामी जति आउनुहुन्थ्यो उहाँहरूको चाहिँ इमोसनल पार्ट चाहिँ धेरै थियो, त्यो कुरा सेयर गरेर एकदमै सहज हुन्थ्यो र आफ्नोपन उहाँहरूलाई फिल भयो, एकदम सिक्योर भएको जस्तो फिल भयो भन्ने चाहिँ हामीले अनुभव गर्यो।
4: डाक्टर केसीले जस्तै आज थुप्रै नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको भूमिकामा रही सेवा गरिसकेका छन्। आजकै कुरा गर्ने हो भने हाल नेपाली सेनाबाट विश्वभर जम्मा 9 संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा 4083 फौज खटिएकोमा 1 रथीवृन्द र 58 अधिकृत, 39 पदिक र 208 अन्य दर्जा गरी महिलाको मात्र संख्या 306 रहेको छ। हालसम्म 2619 नेपाली महिला सैनिकले विश्व शान्ति स्थापनार्थ योगदान दिइसकेका छन्। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली महिला सैनिकहरूले हरेक जिम्मेवारीमा रहेर कार्य गर्दै आफूलाई प्रमाणित गर्दै आएका छन्। यिनै मध्ये एक हुनुहुन्छ प्राविधिक सहायक रथी डाक्टर श्री सुधा सेन। उहाँको नाम नेपालको तर्फबाट तेक्वान्दोमा पहिलो ब्ल्याक बेल्ट होल्डर महिला, नेपाली सेनाकै पहिलो महिला डेन्टल सर्जन र संयुक्त राष्ट्रसङ्घको कङ्गो मिसनमा नेपालको तर्फबाट पहिलो महिला सैनिक पर्यवेक्षक बनेर नेतृत्व गर्ने महिला सैनिकका रूपमा परिचित छ। उहाँ नेपाली सेनाले गरेको विश्वास र दिएको अवसरप्रति गौरव व्यक्त गर्दै भन्नुहुन्छ।
17: फिल गरेको छु, त्यहाँ गएर राम्रोसँग काम गर्यो भने सक्सेसफुल्ली गर्न सक्यो भने नेपाली महिला अफिसर्सहरूलाई कन्टिन्यू दिने र गर्न सकेन भने नपठाउने भन्ने हिसाबले मलाई पठाएको हुनाले एकदमै इट वाज अ च्यालेन्जिङ फर मी। नेपालको मात्र होइन, यो 7 कन्ट्रीबाटै म फर्स्ट हो। म गएपछि मात्र इन्डियाले पनि, म त 2004 गएको हो र इन्डियाले चाहिँ 2005 पठायो इन्डियन फिमेल अब्जर्भर, अनि म फर्केर आइसकेपछि नेपाली फिमेल अफिसर्सहरूलाई कन्टिन्युटी दिन थाल्यो। मेरो आफ्नो एक्सपिरियन्समा पनि मलाई एकदमै मलाई सहज भयो, त्यहाँको लोकल मान्छेहरूसँग त्यहाँ घुलमिल गर्ने, उनीहरूको समस्याहरू बुझ्ने, अनि फेरि इभनमा हाम्रो जुन हेडक्वार्टर हुन्छ नि सेक्टर हेडक्वार्टरहरूमा हामीले त्यो इन्फर्मेसन पठाउने हामी गऱ्यौँ होइन। त्यति मात्र होइन कि अब त्यहाँको लोकल जुन समस्याहरू हुन्छ महिलाहरू बालबालिका मात्र म नभएर त्यहाँको होल कम्युनिटीलाई सहयोग पुऱ्याउने खालको सहयोगहरू नेपाली सेनाबाट मैले धेरै देखेँ, आफू पनि एकदमै इन्भल्भ भएको थिएँ।
3: डाक्टर श्री सुधा सेनले भन्नुभए झैं द्वन्द्वग्रस्त मुलुकहरूमा महिला र बालबालिकाको सुरक्षामा महिला सैनिकहरूको भूमिका प्रशंसित छ। यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा नेपाली महिला सैनिकहरूले पुर्याएको योगदान र यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको भूमिकालाई थप विस्तार गरेको छ।
4: नेपाली सेनाले महिला सैनिकहरूको वृत्ति विकासका लागि पुरुष सरह अवसरहरू प्रदान गर्दै आएको छ भने महिला सैनिकहरूले समेत आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले पूरा गर्दै आएका छन्। त्यसैको उदाहरण हुनुहुन्छ वीरेन्द्र अस्पतालकी कमान्डान्ट सहायक रथी डाक्टर श्री नम्रता महरा रावल। उहाँले वीरेन्द्र अस्पतालको कमान्डिङ भूमिका कसरी निर्वाह गरिरहनु भएको छ त?
18: वीरेन्द्र अस्पताल नेपाली सेना स्वास्थ्य सेवाको एउटा मुटु नै हो। यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण छ भन्ने राम्ररी बुझेको छु। यसलाई चाहिँ नि अब कुशलतापूर्वक सम्हाल्न म मुख्य रूपमा टिमवर्क, अनुशासन र निरन्तर सुधारलाई नै आधार मानेको छु। र मैले अस्पतालको नेतृत्व गर्दा हरेक चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरूलाई पनि आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छु र उहाँहरूसँग नियमित छलफल, स्पष्ट लक्ष्य निर्धारण र प्रत्येकको क्षमताको सम्मान गर्दै म अगाडि बढिरहेको छु। साथै अब चुनौतीहरूलाई चाहिँ अवसरमा बदल्ने मेरो एकदम विश्वास छ। चाहे स्रोत साधनको कमी होस् या आपतकालीन अवस्था यो सम्पूर्ण टिमको समर्पण, नेपाली सेनाको मार्गदर्शन र राष्ट्रपतिको कार्यबोधले नै यो नेतृत्व सम्हाल्न सम्भव भएको जस्तो लाग्छ। नेपाली सेनाले मलाई यो महत्त्वपूर्ण जिम्मेवारी दिँदा मलाई महिला नेतृत्वलाई नै प्रमाणित गर्ने मौका दिएको छ। यो अवसरलाई अधिकतम सदुपयोग गर्दै अस्पताललाई अझ प्रभावकारी, आधुनिक र सेवामुखी बनाउन निरन्तर प्रयत्नशील हुनेछु।
3: हरेक क्षेत्रमा अब्बल रहेका महिला सैनिकहरू सैनिक संगठन र राष्ट्रकै लागि गौरवका पात्र हुन्। यो तथ्यलाई पुष्टि गर्ने कैयौं दृष्टान्त मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई महिला सैनिकहरूले हासिल गरेको सफलतालाई पनि लिन सकिन्छ।
19: म कराचेको चाहिँ काटा इभेन्टमा छु अहिले। सबै गेम आफ्नो आफ्नो तरिकाले सबैलाई गाह्रो नै हुन्छ। अब मेहनत पुगी गरियो भने, राम्रो मेहनत गर्यो भने चाहिँ एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ। नेपालमा चाहिँ अब डाइरेक्टली इन्टरनेसनल गेम खेल्न पाइँदैन, त्यसको लागि हाम्रो यहाँ सेलेक्सन हुन्छ। नेपालमा फर्स्ट हुनुपर्छ, जो फर्स्ट हुन्छ उसले चाहिँ इन्टरनेसनल गेम खेल्न पाइन्छ। अब त्यो फर्स्ट हुनलाई पनि त हामीले मेहनत गर्नुपर्छ, अथवा मेहनत बिना त्यो कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ। त्यसको लागि चाहिँ अब मैले चाहिँ दिनमा दुई टाइम ट्रेनिङ गर्छु, त्यसको बाहेक चाहिँ अरू म टाइम चाहिँ रेस्ट गर्छु, पढ्छु, आफ्नो कामहरू गर्छु। दुःख गरेर आएको त कोही पनि हुँदैन, सबैले दुःखै गर्नुपर्छ एउटा राम्रो एचिभमेन्ट पाउनको लागि। अब म भन्दा पछाडिको मेरो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ दुःख गर्नुहोस्, तर राइट तरिकाको दुःख गर्नुहोस् कि। मान्छेहरूले दुःख यति धेरै गर्छ कि, तर सही तरिकाको दुःख गरेन भने चाहिँ आफ्नो सफलता हासिल गर्न सकिँदैन। त्यही भएर मेहनत चाहिँ गर्नुहोस्, मेहनतका साथ साथ टाइममा सुत्ने, टाइममा खाने, टाइममा उठ्ने, साथसाथ एजुकेसन पढाइलाई पनि सँगै लग्यो भने चाहिँ त्यो मान्छे चाहिँ पछि गएर राम्रो हुन्छ भन्छु म चाहिँ।
4: महिला सैनिकहरूको योगदानको चर्चा गर्दा विभिन्न विपदका घडीमा महिला सैनिकहरूले गरेको सेवा अर्को उल्लेखनीय पक्ष हो। कोभिड 19 महामारीका बेला ज्यानको जोखिम मोलेर सब व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारीमा नेपाली सेनाका महिला सैनिकहरूले प्रदर्शन गरेको साहस र मानवीय सेवाले समाजमा एउटा मानक स्थापित गरेको थियो। यस्तै मानक स्थापित गरेको अर्को विधा हो बम डिस्पोजल। यो काम गर्दै आउनुभएकी अमलदार जयन्ती अवस्थी भन्नुहुन्छ,
20: तालिममा जुन हामीले फिल गर्छौँ त्योभन्दा त रियल ग्राउन्डमा अलिकति गाह्रो अनि डिफरेन्ट नै हुन्छ। रियल सिनारियोमा पनि तिमीहरूले यो कामहरू गर्नुपर्छ, गर्न सक्छौ भन्ने एउटा हौसला दिएर हामीलाई त्यहाँ पठाउनुहुन्छ। हामी त्यही अनुसार काम गरी पनि राखेका छौँ अहिलेसम्म चाहिँ। एक्सप्लोसिभ भनेको त अलिकति यो ट्रेन्ड जानेको छौँ। हिजोको दिनमा यस्तै आइडी भेटेको थियो, आज पनि त्यही छ भनेर भन्नै सकिँदैन। त्यस्तै प्रकृतिको देख्दा देखे पनि त्यसको अब मेकानिजमहरू फरक हुँदाखेरि मान्छेलाई डर लागिरहेको हुन्छ, अब हामीलाई पनि त्यस्तो फिल हुन्छ। तर त्यहाँ गएर काम गर्ने गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एउटा प्रेसर पनि हुन्छ कि, र मलाई यसरी सिकाएको छ मेरो इन्स्ट्रक्टरले, म लेडिज भए पनि मलाई लेडिज भनेर फरक छुट्याएको छैन र फिल्डमा पनि मैले त्यो देखाउनु पर्छ भन्ने एउटा सोच आउँछ। त्यही अनुसार गर्दाखेरि खुसी लाग्छ।
3: सैनिक सेवाका सबै क्षेत्रमा पुरुष सरह महिला सैनिकहरू पनि संलग्न भई उत्कृष्ट कार्यदक्षता प्रस्तुत गरिरहेका छन्। विशेषतः चुनौतीपूर्ण पेसाका रूपमा परिचित सैनिक सेवामा रही महिला सैनिकहरूले आफूलाई प्रमाणित गरेका हुन्। यस प्रकारको व्यावसायिकता र राष्ट्रप्रतिको निष्ठाले समाजका अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि उत्प्रेरणा जगाइरहेको बताउनुहुन्छ महिला आयोगकी अध्यक्ष माननीय श्री कमला पराजुली।
21: नेपाली सेनामा महिला सैनिकहरू बढ्ने भन्ने कुरा त एकदमै खुसीको कुरा हो। हामीले थाहा पाउँदा धेरै अगाडि नेपाली सेनामा चाहिँ प्राविधिक पदहरूमा मात्रै महिलाहरूलाई राख्ने, पछिल्लो चरणमा आएर अझ महिला सैनिकहरू माथिल्लो पदमा पनि जानु भनेको चाहिँ आम महिलाहरूलाई चाहिँ एउटा हौसला प्रदान गरेको छ। अर्को भनेको चाहिँ त्यो सैनिक सङ्गठनभित्रै पनि लैङ्गिक मैत्री भएको भन्ने पनि हामीलाई एउटा चाहिँ अलिकति राम्रो लागेको छ। अब सैनिक सङ्गठनभित्र कार्यस्थल कति लैङ्गिक मैत्री छ, त्यहाँ हुनुभएका महिलाहरू उहाँहरूले कति आफूलाई लैङ्गिक मैत्री कम्पिटेन्ट भएर काम गर्ने सहज वातावरण महसुस गर्नुभएको छ भन्ने कुराले चाहिँ पनि आम महिलाहरूलाई प्रभाव पार्ने, त्यो पेसाप्रति चाहिँ होइन सैनिकमा महिलाको आकर्षणको कुराहरू, त्यसैले महिला आयोगले हामीले हेर्दाखेरि आम महिलालाई त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरामा सकारात्मक सन्देश दिएको छ। अर्को भनेको एउटा चाहिँ महिलाहरूको एउटा हिम्मत आत्मविश्वासका कुराहरूलाई पनि बढाएको छ।
4: यसरी सैनिक सेवामा महिला सैनिकहरूको सहभागिता र योगदानले एकातिर नारी सशक्तिकरण गरिरहेको छ भने सैनिक सङ्गठनलाई समेत समावेशी र बलियो बनाएको छ। तसर्थ इतिहासदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट सैनिक सेवामा समर्पित भएकाहरू धन्यवादका हकदार हुनुहुन्छ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि बिदा हुन्छु। नमस्ते।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: अथवा डिटिएच सेवा दिस होम
1: डिश होम खुशीको कनेक्शन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी शास्त्रीय सङ्गीतको कार्यक्रम यहाँलाई सुनाउँदैछौँ। कलाकार सुरेश राज बज्राचार्यबाट विषय छ सरोद वादन, राग रहेको छ बृहस्पति, तबलामा साथ दिने कलाकार मिलेश तन्डुकार, तानपुरामा मधुबाबु थापा।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9 बजेको समाचारपछि यहाँहरूले सुन्न सक्नुहुनेछ हाम्रो बोली कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि पर्सि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। कैलालीको धनगढीमा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच छलफल जारी। नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा संवाद समूह परिचालन। र तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढी मानिस प्रभावित। समाचार अब विस्तारमा। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यमलाल कडेलले हिजो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम 2 वा 2 भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभयो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई यही साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। 40 सदस्यीय प्रदेशसभामा नेपाली काङ्ग्रेसका 15, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 13, सभामुख सहित नेकपा एमालेका 10, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र अन्य 1-1 जना सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि 21 जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। यसैबीच कर्णाली प्रदेशसभाको बैठक यही साउन 14 गते बिहिबार दिउँसो 3 बजे बस्ने भएको छ। अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको मागबारे सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता जारी छ। प्रधानमन्त्री वरेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहितको टोलीले वार्ता गरिरहेको छ। डाक्टर केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उहाँका प्रतिनिधि डाक्टर अमृत जैशी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिनुभयो। पहिलो चरणमा डाक्टर केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्ष अनुसार डाक्टर केसीसँग थप वार्ता हुने उहाँले बताउनुभयो। डाक्टर केसी विभिन्न 5 बुँदे माग राखेर गत बिहिबारदेखि अनसनमा हुनुहुन्छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उहाँको उपचार भइरहेको छ। डाक्टर केसीले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाँझिने गरी भएका नियम विपरीतका नियुक्ति बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजी लगायतको माग गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले वर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामा सागु जिरी सडकको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँहरूले मुडे चरिकोट सडक खिम्ती आयोजना स्थलमा तामाकोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालीदहको पहिरो, तामाकोशीको पुल, जिरी खरीढुङ्गा स्थित ओरिएन्ट म्याग्नेसाइट लगायतको स्थलगत अनुगमन गर्नुभयो। आज चरिकोटमा भएको छलफलका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुडे चरिकोट सडक स्तरोन्नतिका लागि निर्माण व्यवसायीले पाएको थप समय समेत सकिएकाले अब कानून अनुसार कारवाही प्रक्रिया अघि बढाउने र सडक स्तर उन्नतिका लागि नयाँ ढङ्गले अघि बढ्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्माण व्यवसायहरूको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसाय मैत्री बनाइएकाले काम नभए कानून अनुसार कारवाही हुने बताउनुभयो। लगातारको वर्षापछि आएको पहिरोका कारण नागमा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा हिजो बिहान आएको ठूलो पहिरोका कारण नागमा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोका कारण सडक अवरुद्ध हुँदा मुगु आवत जावत गर्ने सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानून बमोजिम कडा कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले

0: किसान राम किशोर यादव, मध्य प्रदेशका जिल्लाहरूमा यसपटक पर्याप्त मात्रामा वर्षा नभएका कारणले अपेक्षा अनुसारको धान रोपाइ हुन सकेको छैन। धान उत्पादनको दृष्टिकोणले मध्य प्रदेश अग्रणी प्रदेश भए पनि अहिले पनि 50% भन्दा बढी किसानहरू आकाशे पानीको भरमा खेती गर्नका लागि विवश रहेका छन्। यस वर्ष पर्याप्त पानी नपरेका कारणले खेती गर्नमा निकै समस्या भइरहेको बताउँदै धनुषाको नगराइन नगरपालिकाका किसान रामनाथ महतो,
1: बोरिङमा पानी हाले पछि 10 मिनट मात्रै पानी टिक्छ। खेती गर्नको लागि धेरै परेसानी छ। जोत्नको लागि ट्रेक्टरमा फसिसक्यो, पानी छैन, सम्भसे छ।
0: अर्का किसान महेन्द्र मल्ल खतवेले वर्षा पर्याप्त नभएको र खेतमा विद्युतीकरण नभएका कारणले खेतीमा निकै समस्या भएको बताउनु
2: भयो। कोही सवालै नै लाइनको चलते हम सब बिजुलीको चलते गिरत तर्से। 500 लिटर मट्टी तेल भेटि सके, मल भी टाइम पे नै भेटि है। किसान एहन कमजोर खेती लोक 4 किलो 5 किलो कठा किसान खाइ छिटे।
0: गत वर्ष मधेश प्रदेशमा धान रोपाइमा समस्या भएका कारणले 13,53,968.5 मेट्रिक टन धान मात्र उत्पादन भएको थियो। मधेश प्रदेशका जिल्लाहरूमा धान खेती हुने 3,82,433 हेक्टर मध्ये यस वर्ष बिहिबारसम्ममा 3,580.35 हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ। मधेश प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादव,
3: प्राप्त तथ्याङ्क हेर्दाखेरि लगभग 78% जति रोपाई भइसकेको अवस्था छ। मध्य प्रदेशको पश्चिमी जिल्लाहरू 12% रोटरतिर रोपाई पनि राम्रै भएको छ, पानी पनि पर्या हो। महोत्तरी धनुषातिर अलिकति पानी कम परेको हिसाबले रोपाई पनि कम भएको छ।
0: वर्षभरि राम्रो सिँचाइ भएको खण्डमा मध्य प्रदेशमा धानको उत्पादन 3 गुणाले वृद्धि गर्न सक्ने विज्ञहरूले जानकारी दिँदै आउनु भएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
4: अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन वातावरण, कृषि, जल, जंगल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ। धनुषाको धनुषाधाम नगरपालिका स्थित सब डिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षारोपण कार्यक्रममा उहाँले वन र पर्यावरणको संरक्षण बिना मानव अस्तित्व नै संकटमा पर्ने भएकाले प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। मन्त्री चौधरीले सड़क पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने उल्लेख गर्दै कृषि, वन, जल, जमिन र वातावरण संरक्षणसँगै समग्र विकासमा जोड़ दिनुपर्ने धारणा राख्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
5: हेलो,
6: के गर्दैछौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
6: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
5: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
6: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
5: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
7: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब बाँकी समाचार। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दबाव दिन स्थानीय तहका जनप्रतिनिधिसँग आज काठमाडौँमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो। सभापति थापाले पार्टी एकताका लागि दबाव अभियानले यही साउन 16 आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभयो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउन 2 सदस्यको नाम मागिएको र 4 सदस्यीय कार्यदल 1-2 दिनभित्र बन्ने जानकारी दिनुभयो। नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा सम्वाद समूह परिचालन गरिएको छ। झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको बिरगन्ज, रूपन्देहीको डन्डा, बाँकेको जमुनाहा, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 जनाको टोली आजदेखि परिचालन गरिएको हो। सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय

0: समाचार। गत हप्तादेखि सुरु भएको भीषण डढेलोका कारण युरोप भर 3,30,000 भन्दा बढी मानिस विस्थापित भएका छन्। डढेलोका कारण विशेष गरी स्पेन र फ्रान्स प्रभावित भएको छ। दक्षिण पश्चिम फ्रान्समा फैलिएको डढेलोका कारण आज थप 55,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुनेको संख्या 2,50,000 नाघेको छ। आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दो नजिक पुग्दै गएको अधिकारीले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: अर्थमन्त्री सोडिम वाग्लेले अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नु भएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फ्राकिलो बनाउन प्रवासमा रहेका नेपालीहरूको हातेमालो आवश्यक भएको बताउनु भयो। सरकारले बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व बजेटको वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका क्षेत्र खुला गरेको भन्दै अर्थमन्त्री वाग्लेले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा गरेको बताउनुभयो। नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै अर्थमन्त्री वाग्लेले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह समेत गर्नुभयो। सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले गैर आवासीय नेपालीहरूले त्यसमा लगानी गरी लाभ लिन समेत आग्रह गर्नुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले धान चामलको आयातलाई प्रतिस्थापन गर्नका लागि चैते धानको उत्पादनमा जोड दिनु आवश्यक भएको बताउनु भएको छ। कृषि मन्त्री चौधरीले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा रहेको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र हरदिनाथमा आयोजना गरिएको कार्यक्रममा धानको उत्पादन बढाउनका लागि कम पानीमा अत्यधिक उत्पादन हुने चैते धानको नयाँ जातको अनुसन्धानमा जोड दिन कृषि वैज्ञानिकहरूलाई आग्रह गर्नुभयो। कृषि मन्त्री चौधरीले जलवायु परिवर्तनका कारणले वर्षा कम हुने गरेको र मधेसमा सिंचाईको अभाव देखिएकोले सुक्खामा समेत अधिक फल्ने धानको जातको विकासमा कृषि वैज्ञानिकहरूले थप मेहनत गर्नु आवश्यक भएको बताउनु भयो। कार्यक्रममा राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हरदिनाथका निमित्त कार्यालय प्रमुख कृषि वैज्ञानिक डाक्टर काशीनाथ चिलुवालले कम स्रोत र साधनका बीचमा धान बाली अनुसन्धान केन्द्रले नयाँ नयाँ जातको धानको अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो। बाँकीको नेपालगंजमा शेयर बजारमा लगानी गर्न आकर्षण बढ्दै जाँदा करिब 45,000 लगानीकर्ताले अनलाइन कारोबार प्रणालीमा टीएमएस खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तार सँगै नयाँ लगानी कर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको छ। इम्पेरियल सेक्युरिटी कम्पनी लिमिटेड नेपालगंजका प्रमुख उदय अधिकारीले नेपालगंजमा टीएमएस प्रयोगकर्ता बढेको बताउनु भयो। बाँकेमा हालसम्म 62,796 जनाले हितग्राही डिमाट खाता खोलेका छन्। नेपालगंजमा हाल 3 ब्रोकर कम्पनीहरू मार्फत सेयरको किनबेचको कारोबार हुँदै आएको छ।
0: अब खेल समाचार। पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा च्याम्पियनसिपमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना सकिएको छ। आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग 3-2 सेटमा पराजित भयो। नेपाल बङ्गलादेशसँग 25-18, 19-25, 25-21, 23-25, 11-15 पराजित भएको हो। नेपाल यसअघि पहिलो खेलमा कजाकिस्तान, दोस्रो खेलमा श्रीलङ्का र तेस्रो खेलमा आयोजक पाकिस्तानसँग हारेको थियो। जुलाई 29 तारिकसम्म हुने च्याम्पियनसिपमा पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बङ्गलादेश र श्रीलङ्काले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत वैशाखमा आयोजना गरेको 10 रारा पोखरा स्पोर्ट्स अवार्डबाट 34,75,000 रुपियाँ आमदानी गर्न सफल भएको छ। मञ्चले आइतबार पोखरामा आयोजना गरेको आयव्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा अवार्ड सम्पन्न गर्न उक्त रकम आमदानी हुँदा 7,71,000 रुपियाँ बचत भएको मञ्चले जनाएको छ। गत वैशाख 31 सम्पन्न 10 पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी 27,04,500 रुपियाँ खर्च भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले बताउनु भयो। रारा तयारी चाउचाउले उक्त अवार्डको मुख्य प्रायोजन गरेको थियो। फिफा विश्वकप 2026 उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डेका अनुभवी गोलकिपर भोजिना चिलीको कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 भोजिना पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि कुनै पनि क्लब बिनै विश्वकप खेल्न गएका थिए। तर उनले विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनले सबैको ध्यान खिचेको थियो। अब मौसम आज राति बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, कोशी मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि पर्सि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। कैलालीको धनगढीमा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच छलफल जारी। नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा सम्वाद समूह परिचालन र तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा 2,50,000 भन्दा बढी मानिस प्रभावित। अवस्था राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार। रेडियो नेपालको नियमित प्रस्तुति तथा अपाङ्गता भएका नागरिकहरूको वास्तविक आवाज र अधिकारलाई मुखारित गर्ने कार्यक्रम हाम्रो बोलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म विद्या चौधरी र प्रविधिमा हामीलाई साथ दिइरहनु भएको छ प्राविधिक मित्र लक्ष्मण विष्टले। आदरणीय श्रोता, शारीरिक वा इन्द्रियगत कठिनाई जीवनको बाटो छेक्ने गरी छेकबार होइन, दृढ इच्छा शक्ति र आत्मविश्वास भयो भने हरेक असम्भवलाई सम्भव बनाउन सकिन्छ। यही यथार्थलाई आत्मसात गर्दै आफ्ना अधिकारका लागि सङ्घर्षरत र आफ्नो क्षमताले समाजलाई उज्यालो बनाइरहनु भएका सम्पूर्ण अपाङ्गता भएका दाजुभाइ दिदीबहिनी तथा अभिभावकहरूमा उच्च सम्मान व्यक्त गर्छौ। हामी हरेक आइतबार राति 9 बजेको समाचार पछि अपाङ्गता भएका व्यक्तिहरूको जीवनसँग जोडिएका सवाल, स्थानीय सरकारका सेवा प्रवाह र अधिकारका विषयमा छलफल गर्ने गरेका छौ। तपाईँ यो कार्यक्रम रेडियो नेपालबाट यति बेला सुन्दै हुनुहुन्छ। त्यसै गरी अनलाइन मार्फत रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत पनि हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 MHz पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। आज हामी कार्यक्रम हाम्रो बोली मार्फत लुम्बिनी प्रदेश रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यूसँग कुराकानी गरेका छौँ। विशेष गरी आज हामी लुङ्ग्री गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूका लागि वडा तहबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा, रोजगारका अवसरहरू, विद्यालयहरूको अपाङ्ग मैत्री भौतिक अवस्था र सूचना सम्प्रेषणमा पहुँचका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। रेडियो नेपालको तरङ्गमा जोडिनु भएका सम्पूर्ण श्रोताहरू, आज हामीसँग कुराकानीका लागि जोडिनु भएको छ लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यू। अध्यक्षज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्ते।
0: अध्यक्षज्यू, रोल्पाको लुङ्ग्री गाउँपालिकाबाट हामीलाई सुन्दै गर्नुभएका सबै श्रोताहरूका माझमा यहाँलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न पाउँदा एकदमै खुसी लागेको छ। लुङ्ग्री गाउँपालिकामा हाल अपाङ्गता भएका नागरिकहरूको वास्तविक तथ्याङ्क कस्तो छ र समग्रमा उहाँहरूको जीवनस्तरलाई माथि उकास्न पालिकाले अहिले कुन प्राथमिकतामा राखेर काम गरिरहेको छ त?
1: लुङ्ग्री गाउँपालिका 7 वडाद्वारा हाम्रो गाउँपालिका सञ्चालनमा छ। लुङ्ग्री गाउँपालिकाका 7 वडा अन्तर्गत करिब 35 जनाको हाराहारीमा पूर्ण अशक्त अपाङ्ग वर्गका अपाङ्गहरू हुनुहुन्छ। त्यसै गरी 100 करिबको हाराहारीमा ख वर्गका अपाङ्गहरू हुनुहुन्छ र अरू केही ग वर्ग घ वर्गका अपाङ्गहरू हुनुहुन्छ। उहाँहरूको सबैको हितको लागि गाउँपालिकाले विभिन्न समयमा विभिन्न बजेट योजना कार्यक्रमहरू तय गरेर काम गर्दै आएको छ। विशेष गरिकन उहाँहरूको पहिचानको लागि गाउँ गाउँमा वडा समिति मार्फत गाउँपालिकाबाट पनि खटेर गाउँमा गएर उहाँहरूलाई परिचय पत्र, उहाँहरूको वर्गीकरण गरेर परिचय पत्र उपलब्ध गराउने काम भइरहेछ। त्यही परिचय पत्रको आधारमा उहाँहरूलाई सेवा सुविधाहरू उपलब्ध गराउने कार्यक्रमहरूमा उहाँहरूलाई जुन जुन कार्यक्रममा जोडिन सहज हुन्छ त्यस्ता कार्यक्रमहरू बनाउँदै सकेसम्म उहाँहरूको जीवनयापनमा सहजता ल्याउने गाउँपालिकाले कोसिस गरिरहेछ।
0: यहाँले परिचय पत्र वितरणको कुरा गर्नुभयो। धेरै जसो ग्रामीण भेगमा अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र पाउन र राज्यका सामान्य सेवा लिन पनि शास्ति भोग्नु परिरहेको धेरै गुनासोहरू आउने गरेका छन्। लुङ्ग्री गाउँपालिकामा परिचय पत्र वितरण प्रक्रिया र आधारभूत सेवाहरूलाई कतिको सहज र घर दैलोमै पुग्ने किसिमको बनाइएको छ त?
1: लुङ्ग्री गाउँपालिकामा अपाङ्ग परिचय पत्र वितरण समिति छ। त्यो समितिले उहाँहरूको निवेदनको आधारमा पालिकामै ल्याउनु पर्छ भन्ने छैन। उहाँहरूको घरमै गएर, उहाँहरू जहाँ जहाँ बस्नुहुन्छ त्यहीँ गएर हामीले परिचय पत्र उपलब्ध गराउने काम चाहिँ गरेका छौँ मात्रै समस्या एउटा के हो भने डक्टरको रिपोर्ट चाहिन्छ, त्यो रिपोर्ट ल्याउन जानको लागि उहाँहरूले दुःख चाहिँ पाउनु भएको छ। कतै कतै त हामीले आफ्नै यातायातको व्यवस्था गरेर पनि डक्टरसम्म पुर्याउने काम पनि भएको छ, र कहिले काहीँ शिविर सञ्चालन गरेर डक्टर यतै बोलाएर शिविरमा उहाँहरूलाई यातायातको व्यवस्था गरेर शिविरसम्म ल्याएर परिचय पत्र वितरण गर्ने काम भएको छ। त्यसले गर्दाखेरि जहाँसम्म लाग्छ लुङ्गरी गाउँपालिकाका अपाङ्ग जो जो हुनुहुन्छ उहाँहरूले चाहिँ सेवा सुविधा लिनमा परिचय पत्र प्राप्त गर्नमा जो पहिले अलि समस्या थियो अहिले चाहिँ हामी यातायातको व्यवस्था गरिसकेपछि त घर डैलोमै पुग्ने शिविर सञ्चालन गर्ने व्यवस्था गरिसकेपछि उहाँहरूले त्यस्तो अस्वस्थ अप्ठ्यारो छ जस्तो हामीले लागेको छैन। तैपनि कहीँ अझै त्यस्तो समस्या भोगेका त्यस्ता समस्यामा परेका अपाङ्ग साथीहरू हुनुहुन्छ भने उहाँहरूलाई वडा मार्फत पनि हाम्रा गाउँपालिकाका शाखाका कर्मचारीहरू मार्फत पनि त्यो बुझ्ने र उहाँहरूलाई सकेसम्म सेवा सुविधा लिनको लागि परिचय पत्र लिनको लागि अप्ठ्यारो नहोस् भन्नको लागि हामीले निर्देशन गरिराखेका छौँ। अहिले गाउँपालिकाका 7 वडामा रहेका हाम्रा अपाङ्ग साथीहरूलाई त्यस्ता सुविधाबाट सेवा लिनको लागि सुविधा लिनको लागि समस्या छ जस्तो मैले लागेको छैन। त्यस्तो भएको खण्डमा हामी अझै सहज बनाउने कोसिस गरिरहेको छौँ।
0: यहाँको पालिकाको मातहतमा रहेर वडा कार्यालयहरूले अपाङ्गता भएका व्यक्तिहरूको लागि परिचय पत्रदेखि लिएर सेवा सुविधाहरू दिइरहनु भएको छ। कहीँ कतैबाट वडाबाट चाहिँ हामीलाई चाहिँ सेवा लिन अप्ठ्यारो भयो, गाह्रो भयो, कर्मचारीबाट दुर्व्यवहार भयो भन्ने गुनासोहरू कतिको आउने गरेका छन् नि यहाँको पालिकामा?
1: पहिले अलि धेरै नै गुनासोहरू आउने गर्थ्यो र हाम्रा कर्मचारी साथीहरू खटिसकेपछि अब उहाँहरूकै घरमा पुगेर नै अब परिचय पत्र दिने काम भइसकेपछि त्यो समस्या त्यो गुनासो आउन धेरै कम भइसकेको छ। लगभग हिजो आज मौका त्यस्तो समस्या आएको छैन। यद्यपि यसको अपाङ्ग परिचय पत्र वितरण समितिको चाहिँ अब त्यसको संयोजक अध्यक्ष चाहिँ अब उपाध्यक्ष नै हुनुहुन्छ, तैपनि उपाध्यक्ष कहाँ पनि म कहाँ पनि त्यस्तो आएको हामीले हिजो आज भेटाएको छैनौँ। त्यस कारणले गर्दाखेरि मलाई लाग्छ गाउँपालिकाका 7 वडाका विभिन्न बस्ती टोलमा रहनुहुने हाम्रा अपाङ्ग साथीहरूमा त्यो समस्या छ जस्तो मलाई लाग्दैन। अलिकति भत्ता बुझ्नको लागि लिनको लागि गाउँपालिकाको केन्द्रमा एउटा मात्र ब्याङ्क छ, त्यो ब्याङ्कमा आउँदै गर्दाखेरि अलिकति उहाँले त्यो समस्या चाहिँ भोग्नु परेको छ, त्यसलाई पनि कसरी सहजीकरण गर्नुपर्छ भनेर हामी छलफल गरिरहेछौँ।
0: भत्ताको कुरा गर्नुभयो, कतिपय अपाङ्गता भएका व्यक्ति यस्तो पनि हुनुहुन्छ जो घरबाट निस्किनका लागि एकजना चाहिँ सहयोगीको आवश्यकता पर्छ, तर घरमा चाहिँ सहयोगीको अभाव छ, त्यस्तो अवस्थामा चाहिँ गाउँपालिकाले कसरी उहाँहरूलाई सेवा उपलब्ध गराउँदैछ त?
1: हामीले त्यो पनि भनेको छौँ, जो अपाङ्ग साथीहरू हुनुहुन्छ उहाँहरूलाई गाउँपालिकाको कार्यालयसम्म गाउँपालिकाको केन्द्रमा रहेको बैङ्कसम्म आउन समस्या छ भने त्यसको जानकारी गराइदिनु होला, गाउँपालिकाकै गाडी पठाएर हुन्छ या अन्य भाडाका गाडीमा सहजीकरण गरेर हुन्छ। गाउँपालिकाको केन्द्रमा आउनको लागि या वडा कार्यालयमा आउनको लागि सहज वातावरण बनाउनको लागि सहयोग गरौँ भनेर हामी सबैले त्यो निर्देशन गरेको, छलफल गरेको र कार्यान्वयनमा ल्याएको अवस्था पनि छ। त्यस कारणले गर्दाखेरि जहाँसम्म धेरै जसोको एकाद व्यक्तिहरू हुनुहुन्छ उहाँहरू सहयोग गर्ने मान्छे घर परिवारमा पनि नभएको कमै हुनुहुन्छ, तर धेरै जसोको चाहिँ आफ्नो घर परिवारमा उहाँहरूको संरक्षकहरू भएको हुनाले गर्दाखेरि उहाँहरूबाट नै गाउँपालिका ब्याङ्कसम्म लिने, डक्टरसम्म पुर्याउने, सेवा सुविधा उपलब्ध गराउने काममा त्यति अप्ठ्यारो चाहिँ छैन। अब यसै पनि अब अपाङ्ग भइसकेपछि अब केही त समस्या चाहिँ हुने नै भयो, तैपनि आफ्नो घर परिवारमा संरक्षकहरू भएको हुनाले उहाँहरूले सेवा सुविधा लिनमा त्यति गाह्रो कठिन छैन, र नभएका जो जसको संरक्षण छैन तिनीहरूले गाउँपालिकाले पनि यातायातको व्यवस्था गरेर या अब मान्छे खटाएर भए पनि केन्द्रसम्म ब्याङ्कसम्म डक्टरसम्म पुर्याउनको लागि सहयोग गरिदिनु हुन भनेर हामीले वडा कार्यालयहरूले पनि निर्याएको अवस्था र केही वडाहरूले त्यो काम गर्नु पनि भएको छ। त्यस कारणले गर्दाखेरि अहिलेसम्म हाम्रा सबै जो अपाङ्गको अवस्था भोगिरहनु भएको छ हाम्रा अपाङ्ग साथीहरूले त्यो समस्याबाट उहाँले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छैन।
0: तपाईँ यति बेला रेडियो नेपाल सुन्दै हुनुहुन्छ र आज हामी कार्यक्रम हाम्रो बोली मार्फत लुम्बिनी प्रदेश रोल्पा जिल्लाको लुङ्गरी गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यूसँग पालिकाको सेवा प्रभावबारे कुराकानी गरिरहेका छौँ। लुङ्गरी गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरू सिधै तपाईँहरूको मातहतमा सञ्चालन भइरहेका छन्। गाउँघरमा अपाङ्गता भएका व्यक्तिहरूको सबैभन्दा नजिकको राज्यको रूपमा वडा कार्यालय र वडामै रहेका स्वास्थ्य चौकीहरूले उहाँहरूलाई स्वास्थ्य सेवा दिनका लागि कसरी काम गरिरहेका छन्?
1: हाम्रा अपाङ्ग साथीहरू जो डक्टरसम्म पुग्न सक्ने अवस्था छैन, उहाँहरूको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको अवस्थामा डक्टरको उपचार लिनुपर्ने अवस्थामा चाहिँ वडा कार्यालयहरूले त्यहाँ उहाँहरूका संरक्षणसँग अभिभावकसँग समन्वय गरेर उहाँहरूको उपचार गर्ने गराउने काममा वडाका साथीहरू लागिरहनु भएको छ। कर्मचारी साथीहरू, जनप्रतिनिधि साथीहरू, शारीरिक अपाङ्गता भएका साथीहरू चाहिँ हामीले प्रत्यक्ष देख्ने बुझ्ने यसको समस्या यो हो भन्ने हुन्छ, तर मानसिक अपाङ्गता भएका साथीहरूलाई पनि हामीले अलि पहिचान गर्न अलि गाह्रो पर्ने, तर उहाँहरू त्यो समस्याबाट असाध्य पीडित ग्रसित भएको अवस्था छ। तैपनि उहाँहरूलाई पनि हामीले यो मनोसामाजिक परामर्शकर्ताहरू खटाएर पनि, गाउँ गाउँमा खटाएर पनि त्यसको उपचार गर्ने काम पनि भएको छ। शारीरिक अपाङ्गता भएका साथीहरूलाई पनि उहाँहरूलाई अब डोकोमा बोकेर हुन्छ कि स्टेसनमा बोकेर हुन्छ, अब डक्टरकासम्म पुर्याउने र धेरै जसो हामीले गएका वर्षहरूमा शिविरहरू पनि चलायौँ। शिविरहरू चलाउने गर्दाखेरि डक्टरहरूले चाहिँ सम्बन्धित शिविर स्थानमा आएर र उहाँहरूले त्यहाँसम्म ल्याएर उहाँहरूको स्वास्थ्य उपचार गर्ने काममा पनि गाउँपालिका वडा कार्यालय लागिरहेको
0: छ। अझ अध्यक्षज्यू, यसमा मलाई के कुरा जोड्न मन लाग्यो भने, कतिपय चाहिँ अघि पनि हाम्रो कुरा भयो है, घरबाट अब स्वास्थ्य संस्था वा पालिकामा गएर सेवा सुविधा लिन नै एकदमै गाह्रो छ, एकजना सहयोगीको आवश्यकता पर्ने हुन्छ। जो त्यस्तो अवस्थाको अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, घरमा चाहिँ सहयोगी हुनुहुन्न होइन, यस्तो अवस्थामा चाहिँ प्रत्येक वडा कार्यालय मार्फत स्वास्थ्य कर्मी वा स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरेर घर दैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने, नियमित रूपमा वा औषधि पुर्याउने जस्ता विशेष कार्यक्रमहरू वडाहरूले कसरी कार्यान्वयन गरिरहेका छन्?
1: हाम्रो 7 वडा अन्तर्गतमा हाम्रा 13 सामुदायिक स्वास्थ्य इकाइहरू र 5 स्वास्थ्य चौकीहरू, 2 आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू सञ्चालनमा छन्। त्यसकारणले गर्दाखेरि लगभग हाम्रा धेरै जसो बस्ती टोलमा सामुदायिक स्वास्थ्य इकाइले पनि काम गरिरहेकोले गर्दाखेरि धेरै जसो हाम्रा अपाङ्ग साथीहरू त्यहाँसम्मको सेवा लिनको लागि धेरै गाह्रो छैन। उहाँहरूको सेवा गर्ने अभिभावक संरक्षकहरूबाट पनि उहाँहरूले त्यहाँसम्म पुर्याउनको लागि धेरै कठिनाई छैन, धेरै समस्या छैन, उहाँहरू सेवा लिन नै रहनु भएको छ। तैपनि फेरि पनि हामीले अलि ठुलो स्तरीय अस्पतालका पुर्याउनको लागि अब हामीले गाउँपालिकाबाट पनि उहाँहरूको यातायातको व्यवस्था गरिदिने, उहाँहरूको त्यो स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने कोसिस भइरहेको छ। हाम्रा वडाका साथीहरू त्यसमा पनि असाध्यै गम्भीरताका साथ लाग्नु भएको छ। अपाङ्गहरूको अवस्था अत्यन्तै जो दयनीय अवस्थाका साथीहरूलाई गाउँपालिका र वडा कार्यालय र वडाका जनप्रतिनिधि कर्मचारी साथीहरूले पनि उहाँहरूको त्यो खालको उपचारको लागि, सेवाको लागि कुनै त्यस्तो कन्चुसै गरेको देखिन्न। तैपनि कहीँ कतै त्यस्तो समस्यामै परेका हुन् भने हामीले जानकारी गराउनु पर्छ, त्यसको लागि गाउँपालिकाबाट आवश्यक अन्य वैकल्पिक व्यवस्थाहरू गर्न सकिन्छ भन्ने छ। अहिलेसम्म त्यस्तो समस्या नै भएको भन्ने गाउँपालिकामा आएको छैन। त्यस कारणले गर्दाखेरि मलाई लाग्छ धेरै जसो हाम्रा अपाङ्ग साथीहरूले सेवा लिनमा, उपचारका सेवा होस् या अन्य सेवा सुविधा लिनमा त्यति समस्या छैन। तैपनि एउटा दुर्गम गाउँपालिका, पहाडीय दुर्गम गाउँपालिका भएकोले गर्दाखेरि हाम्रा भौगोलिक विकटताहरू छन्, हाम्रा बाटाघाटाहरू सबै ठाउँ सबै बस्ती टोलमै पुगेको अवस्था त छैन। तैपनि अब त्यहाँसम्म गाडी पुग्ने ठाउँमा गाडी पुर्याउने र गाडी पुग्न नसक्ने ठाउँमा चाहिँ अब स्टेसनबाट डोकोबाट बोकेर सेवामा पुर्याउने, जहाँबाट सेवा लिने दिने काम हुन्छ त्यहाँ चाहिँ पुर्याउने काममा हाम्रा वडाका साथीहरू र कर्मचारी साथीहरू लागि नै रहनु भएको छ। तैपनि अब यो भौगोलिक विकटताले गर्दाखेरि भने जस्तो सेवा चाहिँ अब हामी दिएका छौँ भनेर पूर्णै सन्तुष्टि लिनुपर्ने अवस्था त छैन। तैपनि हाम्रो आफ्नो पालिकाको आफ्नो क्षमताले भ्याए जति हाम्रो यातायात सुविधा, बाटाघाटाका सुविधा भएसम्मको लागि हामीले सेवा पुर्याउने हाम्रो तर्फबाट कुनै कन्चुसै भएको छैन।
0: अझ उहाँहरूलाई नियमित रूपमा चाहिने औषधि, सहायक सामग्री जस्तै व्हील चेयर, बैशाखी आदि तथा आकस्मिक स्वास्थ्य उपचारका लागि वडा कार्यालयबाट गरिने सिफारिस प्रक्रिया कतिको झन्झट मुक्त छ नि?
1: त्यस्तो झन्झट छैन। हामीले आफै नै उहाँहरूलाई जुन सामग्री वितरण गर्नुपर्ने वडाबाट, गाउँपालिकाबाट सामग्री वितरण आफै गर्नु भन्दा पनि हामीले केही सङ्घ संस्थाहरूसँग समन्वय गरेर पनि हामी त्यो सेवा दिइरहेका छौँ। कसैको नक्कली हार भए पनि जडान गर्नुपर्ने, खुट्टा जडान गर्नुपर्ने, बैशाखी दिनुपर्ने, व्हील चेयर वितरण गर्नुपर्ने जस्ता कामहरू पनि हाम्रा विभिन्न सङ्घ संस्थाहरूसँगको समन्वय सहकार्यमा त्यो उपलब्ध गराउने काम पनि भएको छ। र औषधिहरू पनि हामीले पुर्याइ नै रहेका छौँ घर घरमा। हामीले विशेष गरिकन गाउँपालिकाले ज्येष्ठ नागरिकहरू र अपाङ्गहरूलाई चाहिँ घरमै गएर हाम्रा स्वास्थ्य कर्मीहरू गएर उहाँहरूको स्वास्थ्य जाँच गर्ने र आवश्यक परामर्श, औषधिहरू, उपचारहरू गरेर सेवा प्रदान गर्ने काम भएकोले गर्दाखेरि हाम्रा साथीहरू स्वास्थ्य कर्मीहरू खटिरहनु भएको छ। ज्येष्ठ नागरिक र अपाङ्गहरूले बढी पहिलो प्राथमिकता राखेर गरेर उहाँहरूको घर दैलो अभियान चल्यो।
0: तपाईँ यति बेला रेडियो नेपाल सुन्दै हुनुहुन्छ र आज हामी कार्यक्रम हाम्रो बोली मार्फत लुम्बिनी प्रदेश रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यूसँग अपाङ्गता भएका व्यक्तिहरूको जीवन स्तर र अवसरहरूका बारेमा कुराकानी गरिरहेका छौँ। अध्यक्षज्यू, स्वास्थ्य र शिक्षा सँगै अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनका लागि रोजगार र आय आर्जन अति आवश्यक विषय हो। लुङ्ग्री गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सिपमूलक तालिम दिन वा उनीहरूको क्षमता अनुसारको स्वरोजगार तथा रोजगारका कार्यक्रमहरूमा जोड्न के कस्ता योजनाहरू ल्याएको छ त अहिलेसम्म?
1: अहिलेसम्म हामीले अब रोजगारको लागि, उहाँहरूको सिप विकास गर्नको लागि, आय आर्जनमा जोड्नको लागि त्यति ठुलो कार्यक्रम ल्याएको चाहिँ छैन। हामीसँग बजेटको नि समस्या हुन्छ, त्यसले गर्दाखेरि उहाँहरूलाई हामीले सकेसम्म उहाँहरूको एउटा गाउँपालिका स्तरको एउटा अपाङ्ग सञ्जाल छ भन्नुभएको छ, त्यो सञ्जालले माग गरे अनुसारको हामी बजेट बनाएर उहाँहरूको प्रस्तावना माग गरेर के गर्न सकिन्छ र अपाङ्गहरूको आय आर्जनमा सिप विकासमा जोड्न सकिन्छ भन्ने खालको हामीले छलफल पनि चलाउने गर्छौँ समय समयमा। र उहाँहरूले अहिलेसम्म आय आर्जन भन्दा पनि के सिपमूलक कार्यक्रमहरू चाहिँ गरिदिनु पर्यो भन्ने छ, र सिपमूलक कार्यक्रमहरू हामीले केही सञ्चालन पनि गऱ्यौँ। उहाँहरूको उहाँले जे गर्न सक्नुहुन्छ, फेरि अपाङ्गको प्रकृति हेरेर पनि हुन्छ, अपाङ्ग सबै एउटै प्रकृति हुनुहुन्न, कसैको हात छैन, कसैको खुट्टा छैन, कसैको आँखा छैन, त्यसले गर्दाखेरि सबै प्रकृतिका अपाङ्गहरू समेटेर सबै यो कार्यक्रम हामी गर्न सकेको छैनौँ। तैपनि हामीले उहाँहरूको अधिकांश समेट्ने खालका योजना कार्यक्रमहरूमा हामीले समेट्ने कोसिस चाहिँ गरेका छौँ। अहिले मात्रै हामी सकेसम्म सङ्घीय प्रदेश सरकारसँगको समन्वयमा पनि एउटा कार्यक्रम गर्ने भनेर केही बजेट विनियोजन गरेका छौँ। हाम्रो प्रदेश सरकार र सङ्घीय सरकारबाट पनि केही बजेटको व्यवस्था भएको छ, हुने कुरो भएको छ। त्यस कारणले गर्दाखेरि उहाँहरूलाई सकेसम्म अहिलेको यो वर्षको कार्यक्रममा अलिक फराकिलो ढङ्गबाट अलिक सबै प्रकृतिका अपाङ्गहरूले समेट्ने गरिकन कार्यक्रम गर्ने भन्ने कुरो अहिले चलिरहेको छ, हामी त्यो कार्यक्रम गर्दैछौँ। विगतमा हामीले अब उहाँहरूलाई केही सामानहरू वितरण गर्ने काम रह्यो, लत्ता कपडाहरू वितरण गर्ने काम पनि भयो, र उहाँहरूलाई केही साथीहरूलाई केही तालिमहरू गराउने काम पनि भयो, केही अब बुढा बुन्ने डोको बुन्ने कार्यक्रमहरूमा जो खुट्टा नभएका साथीहरूलाई अब डोको बुन्ने काममा बुढा बुन्ने काममा पनि उहाँहरूले सहभागी गराएर सिप विकास गराइदिने काम पनि भयो। केही साथीहरूले अब कम्प्युटर सिक्ने साथीहरूलाई कम्प्युटरमा पनि पठाउने र सिकाउने भन्ने काम पनि भयो, एक दुईजना साथीहरू त्यसमा पनि सहभागी हुने कुरो भयो, सहभागी हुनुभयो। तर सबै प्रकृतिका अपाङ्गलाई सबै कार्यक्रम गरेर सम्मेलन चाहिँ हामीले सकेको अवस्था होइन। यो वर्ष चाहिँ हामीले अलिकति बजेट पनि बनाएको र सङ्घ प्रदेशले पनि सपोर्ट गर्ने त्यसमा भनिसकेपछि यो वर्ष चाहिँ केही कार्यक्रमहरू चाहिँ अब सबै प्रकृतिका अपाङ्गलाई सम्मेलन गरिन्छ, अलिक प्रभावकारी कार्यक्रम गर्न सकिन्छ भनेर बजेटको व्यवस्था गरेका।
0: यो त भयो अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी चाहिँ रोजगारमुखी बनाउने भन्ने कुरा। यहाँहरूले कतिपय अवस्थामा यहाँले कुरा गर्नुभयो कि अपाङ्गताको प्रकृति हेरेर त्यस्ता स्वरोजगारमुखी तालिमहरू दिने गरेका छौँ, जो चाहिँ एकदमै अरूको सहारामा बाँच्ने अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँको घर परिवारलाई कस्तो खालको योजना बनाउनु भएको छ रोजगारको लागि?
1: यो असाध्यै राम्रो क्वेशन गर्नुभयो। सकेसम्म अपाङ्गको प्रकृति अनुसार अपाङ्गले नै अब रोजगार स्वरोजगार बनाउनको लागि गरिने कार्यक्रम त एउटा रह्यो, त्यो केही भयो, केही हुँदैछन्, र खास गरिकन उहाँहरूको घर परिवारलाई हामीले रोजगार बनाउन सक्यो भने उहाँहरूको सेवामा, उहाँहरूको सुविधामा, आय आर्जनमा, जीविकोपार्जनमा पनि केही सहजता हुन्थ्यो भन्ने नै हो। त्यस कारणले गर्दाखेरि हामीले सकेसम्म जो घरमा अपाङ्गहरू हुनुहुन्छ उहाँहरूको घर परिवारलाई अन्य क्षेत्रमा, रोजगारीका क्षेत्रमा, अन्य स्वरोजगारका क्षेत्रहरूमा, सिप विकास गर्ने क्षेत्रहरूमा, सेवा सुविधा लिने क्षेत्रहरूमा चाहिँ अलिक प्राथमिकता दिनुपर्छ भन्ने हो। त्यस कारणले गर्दाखेरि केही कार्यक्रमहरूमा हामीले उहाँका परिवारका सदस्यहरूलाई पनि अलिक प्राथमिकता दिने र अवसर दिने काम भएको।
0: स्वास्थ्य र रोजगारसँगै अर्को महत्वपूर्ण पाटो शिक्षा र विद्यालयको भौतिक अवस्था हो। लुङ्ग्री गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अपाङ्गता भएका बाल बालिकाको भर्ना र टिकाउको अवस्था कस्तो छ र भौतिक संरचनाहरूको अवस्था कस्तो छ?
1: करिब करिब अहिलेसम्म विद्यालयहरूमा भर्ना भएका अपाङ्गहरू जसले त्यही संरचनाबाट उहाँहरूले शिक्षा आर्जन गर्ने क्षमता योग्यताका साथीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब लिइरहनु भएको छ र बिचमै छट्ने चाहिँ भएको छैन। अलिअलि अब तपाईँको उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था भएन, तर माध्यमिक तहसम्मको शिक्षा लिने काममा उहाँहरूको टिकाउपना नै छ, बिचमा छट्ने अवस्था छैन। अलिकति आठ कक्षासम्म पढिसकेपछि भएपछि फेरि छोट्ने चाहिँ विगतमा अलिक बढी थियो, अहिले पछिल्लो समयमा त्यो सुधार हुने गएको छ। विद्यालय टिकाउ विद्यालयमा टिकाउने काम चाहिँ अलि अहिले पछिल्लो समयमा राम्रै नै भएको छ र संरचनाहरू पनि पछिल्लो समयमा बनेका संरचनाहरू चाहिँ अपाङ्ग मैत्री बनाउने भनेर नै हामीले गाउँपालिकाबाट निर्देशन गरेको र धेरै जसो विद्यालय भवनहरू पनि अपाङ्ग मैत्री बनाउने कोसिस भएको छ। पूर्ण रूपले सबै चाहिँ भएको छैन, अपाङ्ग मैत्री बनाउने भन्ने कुरो भएको छ र अब गाउँपालिका वडा कार्यालयहरू स्वास्थ्य संस्थाहरू पनि अपाङ्ग मैत्री बनाउने भनिसकेपछि पछिल्लो समयमा अपाङ्ग मैत्री संरचना बनाउने काम चाहिँ अब धेरै भएको छ, अझै गर्न धेरै बाँकी छ। पुराना संरचनाहरूमा अपाङ्ग मैत्री छैन, त्यसलाई पनि अपाङ्ग मैत्री बनाउने भनेर त्यो खालको गाउँपालिकाले निर्णय पनि गराएको छ। त्यस कारणले गर्दाखेरि अहिलेसम्म जो जो भर्ना हुनु भएको छ विद्यालयमा लगभग लगभग माध्यमिक तहसम्मको शिक्षा चाहिँ टिकेरै लिने बिचमा छोड्ने पछिल्लो समयमा धेरै कम भएको छ।
0: र सँगसँगै लुङ्ग्री गाउँपालिकाले जति पनि सूचनाहरू सम्प्रेषण गर्ने गरेका छन् ती सूचनाहरू अपाङ्ग मैत्री छन् कि छैनन्, अपाङ्गता भएका व्यक्तिहरूसम्म पुग्ने गरेका छन् कि छैनन् त?
1: सूचना सम्प्रेषण गर्ने बेला गाउँपालिकाले अपाङ्ग भएका साथीहरू मैले भनिसके अब अपाङ्गको पनि प्रकृति हुन्छ, कान नसुन्ने साथीहरूको लागि र अब आँखा नदेख्ने साथीहरूको लागि त्यही खालको सूचना सम्प्रेषण गर्नुपर्ने हो। हामीले चाहिँ अब हाम्रा गाउँपालिका फेसबुक पेजमा वेबसाइटहरूमा पनि बजाउने अनि रेडियो स्थानीय एफएमहरूबाट पनि हामीले सूचना बजाउने र कर्मचारी जनप्रतिनिधिहरूसँग पनि उहाँहरूको प्रत्यक्ष भेटघाट हुन्छ, त्यति बेला पनि उहाँले त्यही खालको जानकारी गराउँदै गरेर लगभग लगभग प्रकृतिका अपाङ्गहरूले पनि हाम्रो सूचनाबाट वञ्चित हुनुपर्ने जस्तो मलाई लाग्दैन। त्यस कारणले उहाँहरूले पनि कहिले काहीँ फोन गरेर सूचनाको विषयमा जानकारी पनि लिने कोसिस गर्नुहुन्छ र हामीले सूचना पुर्याउने काम पनि गरिरहेका हुन्छौँ। अलिकति समस्या काम नसुन्ने मुख डम्बल्ने कान नसुन्ने जस्ता प्रकृतिका साथीहरूलाई चाहिँ अलिकति गाह्रो चाहिँ परेको हो। जो आँखा नदेख्ने दृष्टिविहीन हाम्रा अपाङ्गहरू हुनुहुन्छ उहाँहरूको लागि त हामीले अब सूचना बजाएर रेडियोबाट पनि हाम्रो सूचना बजिराखेका छन् एफएमहरूबाट पनि। त्यस कारणले गर्दाखेरि हामीले सकेसम्म हाम्रा गाउँपालिकाका सम्पूर्ण अपाङ्ग साथीहरू सम्पूर्ण प्रकृतिका अपाङ्ग साथीहरूलाई सूचनाको हकबाट वञ्चित नहोस् भन्नको निम्ति हामीले अत्यन्तै सचेत ढङ्गबाट उहाँहरू समक्ष सूचना सम्प्रेषण गर्ने सूचना पुर्याउने काम चाहिँ हाम्रो तर्फबाट भइरहेको छ।
0: हजुर अध्यक्षज्यू, स्वास्थ्य रोजगार शिक्षा र सूचना सम्प्रेषण जस्ता यी संवेदनशील क्षेत्रहरूमा काम गर्दै गर्दा बजेट वा भौगोलिक विकटताको कतिको चुनौती भोग्नु परेको छ र आगामी दिनमा लुङ्ग्री गाउँपालिकाभित्र बस्नुहुने सम्पूर्ण अपाङ्गता भएका दाजुभाइ दिदीबहिनी तथा उहाँका अभिभावकहरूलाई एउटा अध्यक्षको नाताले कि आश्वासन दिन चाहनुहुन्छ छोटकरीमा भनिदिनुहोस् न?
1: रोल्पाको पनि लुङ्ग्री गाउँपालिका जस्तो विकट ठाउँमा काम गर्दा सेवा प्रवाह गर्दा अवश्य पनि हामी सबैका सबै प्रकृतिका अपाङ्ग साथीहरूमा हाम्रो सेवा पुग्न अलिक समस्या हुन सक्छ। यसमा चाहिँ अब यहाँहरूले पनि यो बाध्यतालाई हाम्रो यो समस्यालाई बुझिदिन म आग्रह गर्न चाहन्छु र तपाईँहरू हामी सबैले खास गरी लुङ्ग्रीवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले चाहिँ अपाङ्गहरूलाई नै पहिलो प्राथमिकता राखेर हामीले रोजगारको क्षेत्रमा शिक्षाको क्षेत्रमा उपचारको क्षेत्रमा आय आर्जनको क्षेत्रमा चाहिँ हामीले चाहिँ अलि बढी प्राथमिकताका साथ काम गर्नुपर्छ। यसमा पनि सबै लुङ्ग्रीवासीको साथ सहयोगको अपेक्षा छ। सबैको साथ सहयोग भएन भने कुनै पनि काम गर्न गाह्रो पर्छ। त्यस कारणले गर्दाखेरि सकेसम्म लुङ्ग्रीमा रहेका हाम्रा अपाङ्ग दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ उहाँहरूलाई सहज ढङ्गबाट सेवामा पुर्याउनको लागि विशेष गरेर शिक्षा क्षेत्रमा जोड दिनको लागि रोजगारीको क्षेत्रमा शिव विकासको क्षेत्रमा जोड दिनको लागि सबैको साथ सहयोग हुन जरुरी भएकोले गर्दाखेरि म यो तपाईँको महत्त्वपूर्ण कार्यक्रम मार्फत सम्पूर्ण लुङ्ग्रीवासी दाजुभाइ दिदीबहिनीहरूलाई विशेष आग्रहका साथ अपाङ्गहरूलाई पहिलो प्राथमिकता राखेर हामी स्थानीय सरकारले पनि स्थानीय जनसामुदायहरूले पनि सहयोग गरौँ, एकताबद्ध भएर एक भित्ता भएर एक मनका साथ मन वचन कर्मले चाहिँ लागौँ भन्ने म आग्रह गर्न चाहन्छु। म गाउँपालिकाको अध्यक्ष स्थानीय सरकारको लुङ्ग्री गाउँपालिका स्थानीय सरकारको प्रमुखको हैसियतले हाम्रा सम्पूर्ण स्वास्थ्य कर्मी साथीहरू जो स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ विभिन्न स्वास्थ्य चौकीहरूमा 13 सामुदायिक स्वास्थ्य इकाइहरू सञ्चालनमा छन् सम्पूर्ण स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मी साथीहरूले अपाङ्ग भएका साथीहरूको सकेसम्म घर दैलोमा जसरी सेवा प्रदान गरिरहनु भएको छ, त्यो कार्यालय अझै प्रभावकारी ढङ्गबाट सेवा प्रवाह गर्नको लागि यहाँहरूले म विशेष आग्रह गर्न चाहन्छु र गाउँपालिकाले पनि सकेसम्म आफ्नो क्षमता अनुसारको बजेटको व्यवस्था गरेर अपाङ्गहरू लक्षित अपाङ्ग मैत्री कार्यक्रमहरू बनाएर उहाँहरूको सेवा सुविधामा उहाँहरूलाई सहयोग पुग्ने गरिकन उहाँहरूको जीविकोपार्जन आय आर्थिक विकास रोजगारी स्वरोजगार क्षेत्रमा काम गर्नको लागि लुङ्गी गाउँपालिका सरकार प्रतिबद्ध छ भन्ने म यहाँहरू कार्यक्रम मार्फत म प्रतिबद्धता जनाउन पनि चाहन्छु।
0: अध्यक्ष ज्यू, आफ्नो व्यस्त समय निकालेर लुङ्गी गाउँपालिकाका अपाङ्गता भएका नागरिकहरूको स्वास्थ्य रोजगार शिक्षा र सूचनामा पहुँचका बारेमा आफ्ना योजना र प्रतिबद्धताहरू खुला रूपमा राखिदिनु भयो, त्यसका लागि रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट यहाँलाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौ।
1: धन्यवाद रेडियो नेपालको यो हाम्रो बोली कार्यक्रमका सम्पूर्ण प्राविधिक साथीहरू, यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। लुङ्गी गाउँपालिका दिन चाहन्छ, धन्यवाद।

आदरणीय श्रोता, आज हामीले लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा रहेको लुङ्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यूसँग विशेष कुराकानी गर्यौं। आजको यो बसाइमा हामीले मुख्यतः लुङ्री गाउँपालिकाले वडा तहबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा, रोजगारका अवसरहरू, विद्यालयहरूको अपाङ्ग मैत्री भौतिक संरचना र अपाङ्गता भएका व्यक्तिहरूसम्म सूचना पहुँच कस्तो छ भन्ने विषयमा चर्चा गर्यौं। अपाङ्गता भनेको शरीरको कमी कमजोरी होइन, यो त दृढ इच्छा शक्तिले जित्ने एउटा पाटो मात्र हो। तपाईँ हामी सबै मिलेर एउटा समतामूलक र अपाङ्ग मैत्री समाज निर्माण गर्नुपर्छ, जहाँ हरेक नागरिकले समान अवसर र सम्मान पाउन सकुन्। हामीलाई विश्वास छ आजको यो कार्यक्रमबाट तपाईँहरूले धेरै कुरा जानकारी पाउनु भयो होला। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव तथा प्रतिक्रियाहरू छन् भने यहाँहरूले हाम्रो बोली radionepal@gmail.com इमेल गरेर लेखी पठाउन सक्नुहुनेछ। त्यसै गरी यहाँहरूले हाम्रो टेलिफोन नम्बर 01-42-11-721 र 01-42-11-736 लाइनमा सम्पर्क गरेर आफ्ना गुनासा तथा प्रतिक्रियाहरू रेकर्ड गराउन सक्नुहुनेछ। आजको कार्यक्रममा प्रविधि मार्फत हामीलाई साथ दिनुहुने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि विशेष धन्यवाद व्यक्त गर्छौं। अर्को आइतबार राति 9 बजेको समाचारपछि यस्तै अर्को महत्वपूर्ण विषय र नयाँ व्यक्तित्वको साथमा हामी फेरि उपस्थित हुने नै छौं। तबसम्मका लागि रेडियो नेपालका अन्य कार्यक्रमहरू सुन्दै गर्नुहोला। म विद्या चौधरी पनि बिदा माग्छु। तपाईँको आजको रात शुभ रहोस्। नमस्कार।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: नमस्कार, तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी केही समय तपाईँलाई मनोरञ्जन गराउँदैछौँ। विभिन्न कलाकारहरूका स्वरमा सजिएका पुराना र कर्णप्रिय लोकगीतहरू सुनाएर पहिलो लोकगीत यहाँहरूलाई सुनाउँछौँ। कल्याण कुमार कार्की र शारदा घिमिरेको स्वरमा, कल्याण कुमार कार्कीको सङ्कलनमा।

आदरणीय श्रोता, लोकगीत र लोक संस्कृति भनेका हाम्रा धरोहर हुन्। लोकगीतले नेपाली माटो बोल्छ, संस्कार र संस्कृतिलाई जगेर्ना गर्छ। यिनै भनाइसँगै फेरि हामी अर्को लोकगीत यहाँलाई सुनाउँछौँ। हरिबहादुर राउत र कोपिला वाइबाको स्वरमा दुर्गाबहादुर तामाङ र शान्तिदेवी मोक्तानको युगल सङ्कलनमा।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यहाँहरू अहिले यो समयमा विभिन्न कलाकारहरूका स्वरमा सजिएका विभिन्न लोकगीतहरू सुनिरहनु भएको छ। यो क्रमलाई अन्त्यमा जोड्दैछौँ अमर बहादुर नेपाली, कृष्ण दर्जी, रेखा शाह र माया निरासी अनि साथीहरूको समूह स्वरमा कृष्ण दर्जीको संकलन रहेको छ। यो लोकगीत सुनिसकेपछि यहाँहरूले राति ठिक 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सिलसिला
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा आज राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। औँठा छापको प्रविधि कहिलेदेखि र के का लागि प्रयोगमा ल्याइयो त यो बारेमा जानकारी दिँदैछौँ। औँठा छापको प्रयोग सर्वप्रथम चीनबाट ईसापूर्व 200 वर्ष अघिदेखि भएको मानिन्छ। आधुनिक विधि विज्ञानमा कुनै पनि व्यक्तिको पहिचान स्थापित गर्नका लागि औँठाको छाप वा चिन्ह एक अत्यन्त विश्वसनीय एवं प्रभावकारी साधन सिद्ध हुन पुगेको छ। औँठा छाप वा चिन्हले अपराधीलाई अपराधसँग जोड्ने अत्यन्त महत्वपूर्ण कार्य गर्दछ। औँठा छापद्वारा अज्ञात अथवा व्यवहारिसी लासको पहिचान, चेक वा बैंक कारोबार सम्बन्धी अन्य कागजातमा अंकित छाप वा दस्तखत द्वारा वास्तविक स्थितिको पहिचान, कुनै मृत व्यक्तिको अवैध उत्तराधिकारी, वैध प्रतिनिधि बनेर अनुचित लाभ उठाउन खोज्ने गलत प्रवृत्तिको पहिचान आदि गर्ने गरिन्छ। औँठा छापको सबैभन्दा महत्वपूर्ण विशेषता के हो भने कुनै पनि एक व्यक्तिको औँठाको छाप वा चिन्ह अर्को व्यक्तिसँग बिल्कुलै मिल्दैन र साथै सम्बन्धित व्यक्तिको औँठा चिन्हमा पनि मृत्यु पर्यन्त कुनै परिवर्तन आउँदैन। यसै क्रममा औँठा छापको चलन र प्रविधि कसरी शुरू भयो त औँठाको चिन्ह लिनका लागि मुख्यतया दुई किसिमका विधिहरू प्रयोगमा ल्याउने गरिन्छ। यस अनुसार पहिलो विधिमा औँठालाई कागजमा राखेर एक ठाउँबाट अर्कोतिर घुमाई औँठा चिन्ह लिने गरिन्छ भने दोस्रो विधि अनुसार दुवै हातको बुढी औँलामा एक प्रकारको मसी दलेर त्यसलाई सिधा कागजमा छापेर औँठा छाप लिने गरिन्छ। यसरी औँठा छाप लिने र वर्गीकृत गर्ने प्रणालीलाई गाल्टन प्रणाली पनि भन्ने गरिन्छ। गाल्टनले औँठाको छापबाट आउने आकृतिलाई पनि तीन भागमा बाँडेका छन्। ती हुन् शङ्ख, चक्र र सिपी। तर पछि एडवर्ड रिचर्ड हेनरी नामक एकजना वैज्ञानिकले औँठाको अर्को एउटा मिश्रित आकृतिलाई पनि समावेश गरे, जस अनुसार चक्र चिन्ह अन्तर्गत उत्रेका रेखाहरू गोली आकारको चक्र जस्तो देखिन्छ भने शङ्ख चिन्ह अन्तर्गत उत्रेका रेखाहरू जुन ठाउँबाट शुरू भएका हुन् सोही स्थानतिर फर्किएका देखिन्छन्। त्यस्तै सिपी चिन्ह अन्तर्गत रेखाहरू कुनै स्थानबाट शुरू भएको हुन्छ तर कुनै आकृति बनाएको हुँदैन भने मिश्रित आकृति दुवै चक्र अथवा एक चक्र, एक सिपी र एक शङ्ख मिश्रित रूपमा देखिने गर्दछ। अहिले औँठा छापको पहिचान र वर्गीकरण सम्बन्धी कार्यमा कम्प्युटरको व्यापक प्रयोगले गर्दा न्यायिक प्रक्रियामा पनि नवीनता आउन थालेको छ। अपराध सम्बन्धी छानबिन प्रक्रियामा सर्वप्रथम कम्प्युटरको प्रयोग गर्ने देश बेलायत हो, किनकि बेलायती प्रहरीले नै सर्वप्रथम कम्प्युटरको माध्यमबाट औँठा छाप चिन्हको पहिचान सम्बन्धी उल्लेखनीय कार्यको थालनी गरेको मानिन्छ। त्यस्तै गरी अपराध सम्बन्धी घटनाहरूको छानबिन सम्बन्धी कार्यका लागि सर्वप्रथम अटोमेटिक फिङ्गरप्रिन्ट इक्विपमेन्ट नामक यन्त्र प्रयोग गर्ने मुलुक पनि बेलायत नै हो। कम्प्युटर जस्तै यस यन्त्रको माध्यमबाट पनि अपराध सम्बन्धी कुनै घटना घटनामा घटनास्थलबाट अपराधीको कुनै चिन्ह संकलित गरेर ल्याई तत्कालले औँठा चिन्हको पहिचान गर्ने गरिन्छ। यस कामका लागि हातमा लागेको पसिना अथवा छालामा निहित तेलीय पदार्थको कारण अपराध स्थलमा अपराधीले औँठाको जुन निशाना छोड्ने गर्दछ त्यसमा मर्करी अर्थात् पारोको पाउडर दलेर अपराधीको औँठा चिन्ह उतार्ने गरिन्छ। त्यस्तै गरी मानव शरीरबाट निस्कने पसिनामा पर्याप्त मात्रामा एमिनो एसिडका सूक्ष्म तत्त्वहरू निहित रहने भएको हुँदा कागजमा परेको औँ चिन्हमाथि निन हाइड्रिन नामक एक प्रकारको रसायन छर्केर त्यसलाई बिस्तारै तातो गर्नाले पनि निलो रङमा औँठा चिन्हको वास्तविक स्थिति देखा पर्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: कार्यक्रममा अबको लागि क्लोरो फ्लोरो कार्बन भनेको के हो यो प्रसङ्ग। क्लोरो फ्लोरो कार्बन क्लोरिन फ्लोरिन र कार्बनका अणुहरू मिलेर बनेका हुन्छन्। यसको रासायनिक सूत्र CFC13 हो भने यसलाई CFC पनि भनिन्छ। सन् 1970 दशकमा वैज्ञानिकहरूले क्लोरिनका परमाणुले ओजोनलाई फुटाएर अक्सिजन बनाउन सकिने कुरा पत्ता लगाए। ओजोन तहसम्म पुग्ने क्लोरिनको स्रोत भने क्लोरो फ्लोरो कार्बन मात्र थियो। क्लोरो फ्लोरो कार्बन निष्क्रिय ग्यास हो। यो अत्यन्त हलुका पनि हुन्छ। साधारणतया रेफ्रिजरेटर र स्प्रे गर्ने बुट्टाभित्र हुने CFC एकपटक खोल्दा वा स्प्रे गर्दा बाहिर निस्किन्छ। यो निष्क्रिय हुने हुनाले वायुमण्डलमा अरू कसैसँग प्रतिक्रिया गर्दैन र उड्दै माथिसम्म पुग्छ। यसरी CFC ओजोन तहसम्म पुग्छ। जब CFC सूर्यका परावैजनी किरणसँग मिल्दछ CFC टुक्रेर क्लोरिनको एउटा परमाणु निस्कन्छ। क्लोरिनको परमाणुले ओजोनलाई अक्सिजनमा परिणत गर्दछ। एउटा क्लोरिन परमाणुले 1,00,000 ओजोनलाई अक्सिजन बनाउन सक्दछ अनि ओजोन तह पातलिँदै जान्छ। हुन त अचेल हामी रेफ्रिजरेटर र स्प्रे गर्ने बुट्टाहरूमा CFC फ्री लेखिएको देख्दछौँ। अहिले आएर संसारमा CFCको प्रयोग हुन छाडेको छ, तर ओजोन तहमा भएकै क्लोरिनहरूले अझ पनि ओजोन तहलाई पातलो बनाउँदैछन्। कति ठाउँमा त पुवाल पनि परिसकेका छन् जसले गर्दा सूर्यका हानिकारक वैजनिक किरणहरू पृथ्वीसम्म आइपुगेका छन्। त्यसैले अचेल मानिसलाई विभिन्न प्रकारका छालाका रोगहरू लाग्ने गरेको पनि पाइएको छ।
0: अब यहाँ अर्को सामग्री राख्दैछौँ। हाम्रो घाँटीमा हुने रुद्रघण्टी के हो त, अब यो बारेमा जानकारी दिँदैछौँ। वयस्क पुरुषको घाँटीमा देखिने रुद्रघण्टीको बारेमा विभिन्न धर्ममा विभिन्न व्याख्या गरिएको पाइन्छ। इसाई धर्म अनुसार भगवानले नखानु भनेको एक फल खाइरहेको समयमा भगवान आइपुग्दा निल्नु न उकल्नु भएपछि एक घाँटीमै अड्किएको कारण रुद्रघण्टी बनेको थियो भन्ने मान्यता रहेको छ। तर यो त एक किम्बदन्ती वा अन्धविश्वास मात्र हो। रुद्रघण्टी खासमा के हो र यो पुरुषमा मात्र किन पाइन्छ त? रुद्रघण्टी खासमा स्वरकण्ठ, जसलाई अङ्ग्रेजीमा ल्यारिङ्स भनिन्छ, ल्यारिङ्सको एक भाग हो रुद्रघण्टी। किशोर अवस्थामा पुरुषमा उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनको कारण स्वरकण्ठको आकार ठुलो हुन जान्छ, जसको कारण सानो छँदादेखिको आवाजमा पनि परिवर्तन आउँछ। यही स्वरकण्ठको आकारमा आउने परिवर्तनको कारण पुरुषमा रुद्रघण्टीको निर्माण हुन्छ। तर महिलामा भने टेस्टोस्टेरोन हर्मोन उत्पादन नहुने हुँदा केटाकेटीबाट किशोरी अवस्थामा आउँदा पनि आवाजमा खास परिवर्तन आउँदैन र स्वरकण्ठको आकार पनि त्यति ठुलो हुन पाउँदैन। यसकारण महिलामा रुद्रघण्टी हुँदैन भन्ने गरिएको हो। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: कार्यक्रम सिलसिलामा अबको लागि हामीलाई बाडुल कि किन लाग्दछ यो प्रसङ्ग? पेट र फोक्सोको बीचमा एउटा विशेष अङ्ग हुन्छ, जसलाई डायफ्राम भनिन्छ। फोक्सो फुल्ने खुम्चनी क्रममा यो हुन गई तलतिर लच्केको हुन्छ, जसले गर्दा आमाशय र डायफ्राम बीचको दूरीमा कमी आउँछ। तर पेट खाली हुँदा बीचको आमाशय हल्का भई खुम्चिन्छ, फलस्वरूप आमाशय र डायफ्राम बीचको दूरी बढ्न जान्छ। यस अवस्थामा डायफ्रामको गति केही तीव्र भई आमाशयमा धक्का लाग्दछ, जसले गर्दा पेटमा भएको ग्यास मुखको बाटो गरी बाहिर निस्कने प्रक्रियामा हामीलाई बाडुल के लाग्दछ।
0: अब यहाँ पुरै नेत्रहीन गाउँको बारे एक जानकारी दिँदैछौँ। संसारमा एउटा यस्तो अनौठो गाउँ छ जसलाई आँखाको ज्योति गुमाएकाहरूको गाउँ पनि भनेर चिनिन्छ। यो गाउँ मेक्सिको देशको टिल्टेपेक गाउँ हो। यहाँका बासिन्दाहरू मात्र होइन, अचम्मको कुरा त के छ भने यहाँ पालिएका पशु पक्षीहरू जस्तै कुकुर बिरालो पनि केही समयपछि आँखा नदेख्ने हुने गर्दछन्। यस गाउँको बारेमा केही मुख्य र रोचक तथ्यहरू पनि भेटिएका छन्। मेक्सिको स्थित उक्त टिल्टेपेक गाउँमा ज्यापोटेक समुदायका आदिवासीहरू बस्ने गर्दछन्। यहाँ जन्मिँदा बच्चाहरू सामान्य र देख्न सक्ने भएर जन्मिएका हुन्छन्, तर उमेर बढ्दै जाँदा केही हप्ता वा महिनापछि उनीहरूको आँखाको ज्योति बिस्तारै हराउँदै जान्छ र उनीहरू पूर्ण रूपमा अन्ध हुन्छन्। यहाँका घरहरूमा झ्यालहरू हुँदैनन्, किनकि उनीहरूका लागि उज्यालो र अँध्यारोको कुनै अर्थ हुँदैन। अन्धोपनको वास्तविक वैज्ञानिक कारण सुरु सुरुमा यसलाई कुनै रहस्यमय श्राप वा दैवी प्रकोप मान्ने गरिन्थ्यो, तर वैज्ञानिकहरूले धेरै अनुसन्धान गरेपछि यसको वास्तविक र वैज्ञानिक कारणहरू पत्ता लगाइए। यस जङ्गली क्षेत्रमा एउटा विशेष प्रकारको ब्ल्याक फ्लाई नाम गरेको विषालु झिङ्गा पाइन्छ। यो झिङ्गाले टोक्दा मानिस वा जनावरको शरीरमा एउटा खतरनाक परजीवी प्रवेश गर्दछ। यस परजीवीले आँखाको दृष्टि दिने नसाहरू बिस्तारै नष्ट गरिदिन्छ। चिकित्सा विज्ञानमा यस रोगलाई रिभर ब्लाइन्डनेस भन्ने गरिन्छ। गाउँका पशु पक्षीहरूलाई पनि यही झिङ्गाले टोक्ने भएकोले तिनीहरू पनि अन्ध भएका हुन्। स्थानीय रूपमा अन्धविश्वास भएको र वैज्ञानिक कारण पत्ता लाग्नु अघि त्यहाँका मानिसहरू एउटा रुखलाई दोष दिने गर्दथे। उनीहरूको मान्यता अनुसार त्यहाँ लाभा जुएला नामको एउटा श्रापित रुख थियो, जसलाई हेरेपछि मानिस र जनावरहरू अन्ध हुने गर्दथे भन्ने भनाइन्छ। तर विज्ञानले यो कुरा सरासर गलत साबित गरिदिएको छ। मेक्सिको सरकार र विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूको पहलमा मेक्सिको स्थित उक्त गाउँका बासिन्दाहरूलाई उपचार गर्ने, औषधिहरू वितरण गर्ने र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयासहरू गरिएका छन्। आधुनिक चिकित्साको सहयोगले अचेल यो समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिएको छ।
1: जुनकिरी कसरी चम्किन्छ यो प्रसङ्ग अबको लागि। साँझ पख जुनकिरीले उज्यालो छर्दै उडेको हामीले देख्दछौ। हुन त अचेल धेरै ठाउँमा जुनकिरी देखिन पनि छाडेका छन्। नयाँ पुस्ताका लागि जुनकिरी भन्ने कुरा नयाँ पनि हुन सक्छ, यद्यपि पुराना पुस्ता मार्फत चिन्न पनि सकिन्छ। जुनकिरीले उज्यालो छर्नाको वैज्ञानिक कारण भने सबैले थाहा नहुन सक्छ। खास गरी जुनकिरीको शरीरको पछाडि एक विशेष प्रकारको थैली हुन्छ, त्यस थैलीलाई ट्रिगर भनिन्छ। यो थैलीमा विशेष प्रकारको रासायनिक पदार्थ रहेको हुन्छ, त्यो पदार्थको नाम लुसिफेरिन हो। त्यो लुसिफेरिनमा अक्सिजन परेपछि प्रकाश उत्पन्न गर्दछ। साँझमा जुनकिरीको ट्रिगर थैली खुल्दछ र लुसिफेरिन बाहिर निस्किन्छ। हावामा रहेको अक्सिजन यसमा मिल्न पुग्दछ, जसले गर्दा हामीले जुनकिरी चम्किएको देख्छौँ। ट्रिगर थैलीको आकार अनुसार यो घटी बढी उज्यालो हुन सक्दछ, किनकि जुनकिरीको भालेले पोथीलाई आफूतिर आकर्षित गर्न ट्रिगर थैली खोल्ने गर्दछ। पोथी जुनकिरीले भालेलाई आकर्षित गर्न पनि यो प्रक्रिया अपनाउँदछ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौ एउटा गीतलाई प्रताप दास र अस्मिता अधिकारीको युगल स्वरमा। गीतकारमा हुनुहुन्छ विद्या निर्दोष पहाडी अनि संगीतकारमा डीबी निरंकारी। यो गीत सुन्दै गरौं, गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू।
1: कहिले आँसु नझार्ने प्राणी चिम्पान्जी हो।
0: ब्रह्माण्डको उत्पत्ति बारे अध्ययन गर्ने विज्ञानलाई कस्मोलोजी भनिन्छ।
1: भारत र बङ्गलादेशको राष्ट्रिय गानका रचनाकार रविन्द्रनाथ ट्यागोर हुन्।
0: सार्सको पूरा रूप सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हो।
1: क्यान्सर रोगको उपचारमा रेडियमको प्रयोग गरिन्छ।
0: विद्या बुद्धि भएको गुणी अनुभवी र कुशल व्यक्तिलाई कोविद भनिन्छ।
1: रातो झण्डाले क्रान्ति वा विद्रोहको संकेत गरे जस्तै सेतो झण्डाले आत्मसमर्पण वा युद्ध संघर्ष रोकिएको संकेत गर्छ।
0: आफ्नो गोडमा फुल नपार्ने चरा कोइली हो।
1: जेलीफिस प्राणीको शरीरमा 99% पानी हुन्छ।
0: जतिसुकै गर्मीमा पनि पसिना नआउने प्राणी कुकुर हो।
1: बरसातको पानीमा भिटामिन डी पाइन्छ।
0: हात्तीको बच्चालाई छावा भनिन्छ।
1: तारनदुला जातिको माकुराले आफ्नो जालो बन्दैन।
0: वर र वधु बीच विवाहको कुरा मिलाउने व्यक्तिलाई लमी भनिन्छ।
1: नव शरीरको लागि चाहिने भिटामिन 8 प्रकारका छन्। ती हुन् ABCDE, KH र P।
0: घाममा सुकाउन फिजाएको अन्नलाई बिस्कुन भनिन्छ।
1: चन्द्रमाको सतहमा पुग्ने पहिलो यान Luna 2 हो।
0: उभिएको अवस्थामा निदाउन सक्ने प्राणी घोडा हो।
1: पृथ्वीले सूर्यको परिक्रमा गर्न 365 दिन 5 घन्टा 58 मिनट 46 सेकेन्डको समय लिन्छ।
0: बिहेमा कलश बोक्ने महिलालाई कल्सौली भनिन्छ।
1: महिला र पुरुष दुवै व्रत बसी मनाउने पर्व छठ हो।
0: चिनलाई मात्र छुने प्रदेश कर्णाली प्रदेश हो।
1: जेनेटिक इन्जिनियरिङलाई DNA टेक्नोलोजी भनिन्छ।
0: राष्ट्रको चौथो अङ्ग भन्नाले पत्रकारितालाई बुझाउँदछ।
1: पहिलो पुस्ताको कम्प्युटर भ्याकुम ट्युब प्रविधिमा आधारित थियो।
0: सुन्दर अक्षर लेख्ने कलालाई क्यालिग्राफी भन्दछन्।
1: कम्प्युटरमा प्रयोग हुने गणितीय प्रणालीलाई बाइनरी सिस्टम भनिन्छ।
0: राजाको रानी भए जस्तै जारको जरिना हुन्छ।
1: कहिले पात नझर्ने वनस्पति खजुर हो।
0: मानिस जन्मदै 1 वर्ष मान्ने देश जापान हो।
1: मानव मुटु कार्डियाक मांस पेशीले बनेको हुन्छ।
0: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
1: सबभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख पीपल हो।
0: रोमन संख्यामा 0 अङ्क हुँदैन।
1: सबैभन्दा बढी भाषामा अनुवाद भएको नेपाली उपन्यास सेतो बाघ हो।
0: खाने आहार पाएपछि आँसु खसाल्ने जीव गोही हो।
1: साबिकको कर्णाली अञ्चलको प्रचलित देवताको नाम मस्टु हो।
0: विधवालाई विवाह गरी जन्मिएको छोरालाई पौन भर्व भन्दछन्।
1: मानव शरीरमा 13 प्रकारका खनिज रहेका हुन्छन्।
0: कोइलीको मधुर स्वरलाई पञ्चम भनिन्छ।
1: बैजनी रङमा प्रकाशश्लेषण क्रिया बढी हुन्छ।
0: चीन र भारत दुवै देशलाई छुने प्रदेश 4 वटा छन्। ती हुन् कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश।
1: अश्रु ग्यासमा क्लोरोपिक्रोन नामको रसायन हुन्छ। यसका कारण आँखा पिरो भई आँसु आउँछ।
0: गाई वस्तुले बाली नाली खाए बापत तिरिने तिरोलाई अर्मल भन्दछन्।
1: वैज्ञानिक आइन्स्टाइनको दिमागलाई अमेरिकाको प्रिन्सटन हस्पिटलमा सुरक्षित राखिएको छ।
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब तपाईँहरूमा राख्दैछौँ एउटा गीतलाई बादल थापा र प्रविशा अधिकारीको युगल स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुभाष कार्कीको। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा विशेष सामग्री राख्ने क्रममा एउटा प्रेरक प्रसङ्ग राख्दैछौँ। महान विचारक कन्फ्युसियस चीनमा ठूला दार्शनिकका रूपमा परिचित थिए। चीनका सम्राट पनि उनको धेरै आदर गर्दथे। एक दिन चिनिया सम्राटले कन्फ्युसियस, मलाई त्यस्तो मानिस भएको ठाउँमा लैजाऊ जो सबैभन्दा महान छ। सम्राटले आफ्नो आदेश बोल्न नपाउँदै कन्फ्युसियसले पनि भने, त्यस्तो महान मान्छे त तपाईँ आफै हुनुहुन्छ नि, किनकि जसले सत्य थाहा पाउने इच्छा राख्दछ ऊ व्यक्ति नै महान हो। कन्फ्युसियसको जवाब सुनेपछि एक दिन सोचेर सम्राटले भने, तिमी मलाई मभन्दा पनि महान मानिसको बारेमा भन न। सम्राटको आदेश पाउन साथ कन्फ्युसियसले भन्दछन्, तपाईँ भन्दा महान मानिस मै हुँ, किनकि म सत्यलाई प्रेम गर्छु। सम्राटले फेरि भने, त्यो त हो, तिमी म भन्दा त महान नै छौ, तर मलाई त तिमी भन्दा पनि महान मानिस चाहिएको छ यहाँ। सम्राटको चाहना बुझेपछि कन्फ्युसियसले भने, त्यसो भए ठिक छ, तपाईँ मसँग हिँड्नुहोस्, म तपाईँलाई त्यस्तो मानिस कहाँ लिएर जान्छु जो हामी सबैभन्दा धेरै महान छन्। त्यसपछि दुवैजना महान मान्छेको खोजीमा हिँडे। एक ठाउँमा उनीहरूले एकजना वृद्ध मानिसले कुवा खनिरहेको देखेका थिए। अनि दार्शनिक कन्फ्युसियसले भने, सम्राट हेर्नुहोस् त, यी व्यक्ति धेरै वृद्ध भइसकेका छन्, शरीर पनि धेरै दुर्बल छ, र पनि सबैका लागि कुवा खनिरहेका छन्। सम्राटले त्यसको कारण जान्न खोजे, यति वृद्ध अवस्थामा पनि उनी किन यसरी सकी नसकी कुवा खनिरहेका छन् त। कन्फ्युसियसले जवाब दिए, उनले यो सब परोपकारका लागि गरिरहेका छन् सम्राट। उनको आनन्दको अनुभूति परोपकारमा निहित छ। जो तन मन आफ्नो आनन्द अनुभूतिमा काम गर्छन्, अब यो भन्दा महान को हुन सक्ला त, होइन त सम्राट? सम्राटलाई पनि त्यस तर्कको चित्त बुझ्यो र ती कुवा खन्ने वृद्धलाई सम्राटले सम्मानका साथ ठुलो पुरस्कार दिएका थिए। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
2: अब कार्यक्रमबाट जाँदा जाँदै विवेश बुढा मगर र शान्ति श्रीष मगरको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ कौडा बुढा मगरको, अनि संगीत श्रीकृष्ण बम मल्लको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौँ बच्चु कैलाशको स्वर, लक्ष्मण लोहनीको रचना हो भने गायक स्वयंकै संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो तारादेवीको स्वर, एसके पहाडीको रचना हो भने नाति काजीको संगीतमा रहेको सदाबहार गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, चन्द्रराज शर्माको स्वर, गोपालजी नेपालीको रचना हो भने गायक स्वयंकै संगीतमा।

तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ जनार्दन समको स्वर, रचना गायक स्वयंकै हो भने सङ्गीत इस्कामको। यो गीत सुनिसकेपछि राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। कर्णाली प्रदेशका प्रदेश प्रमुख योगीराज जोशीले नयाँ मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेश सभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यमलाल कणेलले हिजो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम 2 वा 2 भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई यही साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले वर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामसागु जिरी सडकको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँहरूले मुढे चरिकोट सडक खिम्ती आयोजना स्थलमा तामाकोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालीदहको पहिरो, तामाकोशीको पुल, जिरी खरिढुङ्गा स्थित ओरिएन्ट म्याग्नेसाइट लगायतको स्थलगत अनुगमन गर्नुभयो। लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा हिजो बिहान आएको ठूलो पहिरोका कारण नाग्मा गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन वातावरण कृषि जल जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ। धनुषाको धनुषाधाम नगरपालिका स्थित सब डिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षारोपण कार्यक्रममा उहाँले वन र पर्यावरणको संरक्षण बिना मानव अस्तित्व नै सङ्कटमा पर्ने भएकाले प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दबाब दिन स्थानीय तहका जनप्रतिनिधिसँग आज काठमाडौँमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो। नेपाल भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा संवाद समूह परिचालन गरिएको छ। झापाको काकरभिट्टा, मोरङको रानी, पर्साको बिरगन्ज, रूपन्देहीको डन्डा, बाँकेको जमुनाहा, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरी फन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 जनाको टोली आजदेखि परिचालन गरिएको हो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फ एमबीएस प्रथम सेमेस्टरको अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन्। यही साउन 8 गते परीक्षा सुरु भए लगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा सेयर गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका 11 घर भई हाल भक्तपुर बस्ने 33 वर्षीय सन्दीप सिंह पक्राउ परेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 पक्राउ गरेको हो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठ र उद्घोषक म गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

चिनेको छोरी साए जेगरिने, तिम्रो बानी चिनेको छोरी साए जेगरिने, भित्र भित्र माया गरी।

बुझेको छु मैले सबै ठोक डुबेको भाषा, बुझेको छु मैले सबै ठोक डुबेको भाषा, चले जस्तो गरे।

0: पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनी भित्र हुने गर्दछ। कसैलाई ठूलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
1: कार्यक्रम सिलसिलामा अब प्रसङ्ग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदाएको, यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मोमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो

0: निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौं वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ। कसैलाई सास नै थुनी दिए झैं हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनट सम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाजमा अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छाती भित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिल्लो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भलबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भलमा रगतले हिर्काउँछ, तर अरिकलको भल भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भलमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भलमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
0: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फूलको रस र पराग हो। जब मौरी फूलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बीचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
1: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
0: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौँ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: हामी कार्यक्रम सिलसिलामा छौँ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौँ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डावरहरू आउँछन्। 20 मिनटदेखि 1 घन्टासम्म आउने डावरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डावरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाई कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डावर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डावर आउँछ। कतिपय अर्टिकालिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डावर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकालिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकालियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डावर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डावर, र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डावर के हो र कस्ता कस्ता प्रकारका डावरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: शरीरमा आउने डावर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डावरहरू जुन चाहिँ आउँछ, घरि घरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डावरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डावर मात्र नभइकन कहिले कहिले चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डावर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डावर आउने हुन्छ डाक्टर साहब? डावरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया भन्छौँ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि, र अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्रायः जसो चाहिँ खानाको एलर्जीले गर्दा स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको ब्रुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ, र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया, जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डावरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलार अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन, तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्रोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस अर्टिकेरिया भन्छौँ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डावरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस भनेको, यसमा कुनै पनि कारण हुँदैन तर डावर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ, कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नु पर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डावरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नुभयो नि, अर्टिकेरिया यो खालको डावर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग, डायबिटिससँग पनि आबद्ध हुन्छ, र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलेगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि डाबर निकाल्यौँ भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पर्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्तैपछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएछ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेरिया चाहिँ आफै डाबा आउने समस्या चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्थ्यो कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दा जुन पनि भागमा आउन सक्छ, तर अब डाबरको पनि एउटा लेभल हुन्छ स्किनको। हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने चाहिँ हामीले त्यसलाई विल्स भन्छौँ, तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामी एन्जियोडेमा भन्छौँ। त्यस्तो खालको एन्जियोडेमा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोडेमा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नलीभित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ, त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने, हो त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले काहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबरको समस्यालाई लापरवाही गरे, हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा मात्रै डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरका लागि यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्राय जस्तो चाहिँ तपाईँको 20 वर्षदेखि 40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदैन भन्ने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखिने रहन्छ डाबरे।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हामीले एन्टिहिस्टामिन भन्छौँ। एन्टिहिस्टामिन भनेको यो सिट्रिजिन, फेक्सोफेनाडिन जस्तो औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ, र हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारो घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
3: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिले सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारणले हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्वीडन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम SLC परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाढी जुँगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट PhD गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक 1 पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई 1 पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमनै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न। महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट 1 पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पूरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौँ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ विपिन किरणको अनि संगीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: वन नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98, 100 र 103 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्की गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपर फन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 सम्मको प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्यूजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौं यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आमदानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौं। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेड कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईवटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईवटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइड को उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको हो र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ, त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चित संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ, र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन् र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रम चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको एफसिपिएफ भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ, त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तिनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ र यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर, खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ, हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नु पर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने, यो गण्डकी, लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गऱ्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यापर्यटनका काम गऱ्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा पनि, दिगो वन स्थापन गऱ्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ, र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ, र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा, र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ, र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रा आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा, त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने, बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निःशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ दाउरा घाँस पत्कर सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्ट सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी, जनजाति, समुदाय, सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनौँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ। र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ दाउरा घाँस पत्कर सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्केर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिकतम वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ, र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ, एउटा वन नीति 2075 र अर्को चाहिँ वन ऐन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यस कारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी। नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। उहाँका सफलताको कथा राख्छौ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौंको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा टुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बेच्न स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला, थर्मसमा लगनखेलमा मङ्गल बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने, के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, हो सेम त्यही मोडल, कपी एन्ड पेस्ट हो। तर हामीले चाहिँ कफी बेच्थ्यौँ के, त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यो नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन सेट गरेको थियो क्या हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जस उपास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचा, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफरेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या, एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन थियो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो के, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाई पनि नजिकै थियो कि?
2: त्यही नजिकै हो, लगनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ, अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोला थियौँ क्या, त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोला थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या, हुन त चाइल्ड स्टाइल पनि त्यो चालिस थियो, दाई बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा भयो क्या हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारी सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउनै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अन्त त्यो त दिनु परि नै हाल्यो। अनि त्यहाँबाट हामीले बाउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरायो क्या, रेस्ट इज द हिस्ट्री।
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भनेर एउटा हुन्छ नि तपाईँलाई थाहा होला होइन, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा नि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन, सो त्यो अभावमा हुर्क्या भएर होला होइन। अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो। सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजु र बहिनी त धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो। सो त्यसरी स्टार्ट भयो कि
1: रेस्टुरेन्ट खोल्ने, त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो। पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला। किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको चाहिँ त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बाउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियौँ त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै
1: बेच्छ।
2: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, अनि दाइको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ, म पनि त्यही भन्छु क्या, उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, म 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु हो। सो तपाईँले अघि क्वेसन गर्नु भएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड।
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला, पहिला यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 जति सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन, सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु, तर त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ।
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन होइन, त्यतिखेर हैसियत भएन नि, फाइनेन्सियली वी क्यान अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेरको हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि ममीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग मैले मेरो साथीसँग मामासँग माइजूसँग अङ्कलसँग आन्टीसँग जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको। ओके, इट्स नट लाइक लास्ट 4,00,000 रेडी अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला, विशाल बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 डुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि 2-3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 थर्मसमा अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापत्ती, दुध अनि पानी, त्यति नै त हुने होइन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचोको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो।
1: 10-15 हजार रुपियाँको लगानी थियो, तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त, आज मैले एक प्याकेट बेच्यो मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर्यो, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000-20,000 स्टार्ट गर्यौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नु पर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन, 2-3 जना त होल्ड गर्नु पर्यो नि त, किनभने 2 महिना पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो, फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने के, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ र लियो फेरि यहाँ तिर्दो, त्यसरी चाहिँ
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो त्यति बेला पनि
2: तिरियो।
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैकै कुरा अलिकति
2: त्यसको त्यही बिल्डिङको तलले चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो।
1: अहिले त्यो ग्रुपले सञ्चालन गरेको पास कफी अनि त्यस पछाडि यो टमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगन खेलमा सञ्चालन छ।
2: ओपास इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ, त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामीले सडकमा बेच्थ्यौँ नि त चिया, हो त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ, तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि परिरहेछौँ।
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो। त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ, आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ त्यो आमदानी कुरा पनि गर्न मिल्छ।
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन्स हुन्छ, र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्यो भन्दा अझै एक्स्ट्रा अर्निङ भइरहेछ।
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
2: म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल, डिजिटल मार्केटिङ तपाईँको फेसबुक इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौरखीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नुभएको छ, साझदारी दाजु र बहिनी दुईजना मिलेर गर्नुभएको छ, होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
2: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरे अनुसारले फल पायो भनेदेखि चाहिँ। स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी हाट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिरेकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप के गर्नको लागि, उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
2: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि, होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु? हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो, होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त, होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सहजता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, ल 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के भन्नु भइसकेको थिएन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा भन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ, होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ऊबर चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न, किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई, तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छौ क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त झन् सजिलो घरमै बसेर दर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
2: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
2: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नै स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, उपाय भनेको के हो, टोमेटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन, त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पर्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार। रेडियो नेपाल।

0: मेरो प्रिय देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु हो
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महलमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रामी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ चुकी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हानिमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्यो
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1843 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 MHz मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 11 गते सोमबार आषा शुक्ल पक्ष त्रयोदशी तिथि। तदनुसार जुलाई महिनाको 27 तारिक सन् 2026 नेपाल सम्बत 1146 दिल्लाथो त्रयोदशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र उत्तम पाण्डे, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहान चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, 7:25 प्रसारण गर्नेछौ संचार तथा सूचना कार्यक्रम, 7:45 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:10 जागरण गीतहरू सुनाउनेछौ, 8:30 प्रसारण गर्नेछौ सरोकार कार्यक्रम, 9 बजे सुनाउनेछौ नेपालीमा समाचार, नेपालीमा समाचार पछि करिब 9:10 नेपाल भाषामा समाचार सुन्नुहुनेछ, 9:20 प्रसारण गर्नेछौ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम, 9:45 करिब 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 10:05 करिब 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, वैराग्य र डिप्रेसनमा के फरक छ? सुन्दर प्रश्न छ, हेर्दा उस्तै उस्तै लाग्छ। वैराग्य अथवा कुनै विषयप्रति राग नहुनु अथवा कुनै विषयप्रति रमाइलो नलाग्नु वैराग्य।

प्राप्त गर्न सकिएन। आफ्नो अपेक्षा जे जे अपेक्षा राखिएको थियो त्यो पुरा भएन। पुरा नभएपछिको कुण्ठा हो डिप्रेसन। मैले जे चाहेको थिएँ त्यस्तो परिस्थिति बनेन, मेरो चाहनाको विपरीत बन्यो सबै, अनि व्यक्ति निराशामा जान्छ। कहीँबाट केही होला जस्तो लाग्दैन। धेरै सुख खोजेको थियो जीवनमा तर सुख पाइएन। कहीँ पनि सुख छैन। धेरै माया पाइएला भन्ने आशा थियो, कसैले माया गरेनन्। सम्मान पाइएला भन्ने आशा थियो, उल्टो बेइज्जती चाहिँ भयो। सम्पत्ति पाउने आशा थियो, सम्पत्ति भनेको जस्तो भएन, आएन। डिप्रेसनका विभिन्न कारणहरू हुन्छन्। केही शारीरिक कारणहरू पनि हुन्छन्। शारीरिक अस्वस्थताको कारणले पनि, शरीरको समस्याको कारणले पनि व्यक्ति डिप्रेसनमा जान सक्छ। तर अधिकांश मनका समस्याहरू चाहिँ शारीरिक होइन, मनकै कारणले भएका छन्। मनको कारणको अर्थ इच्छा पुरा भएन, आफूले सोचे जस्तो भएन, भने जस्तो भएन, अनि यस्तो मन निराश हुन्छ, कुनै विषयमा पनि सुख छैन जस्तो लाग्छ, र अन्तिममा मान्छे त आत्महत्या रोज्छ। यस्तो जीवन बाँचेर के गर्नु, कहीँ सुखै छैन, किन बाँच्ने होला म भने जस्तो। र आत्महत्याको प्रमुख कारण त डिप्रेसन हो। कुनै पनि व्यक्ति डिप्रेसनमा नगई त आत्महत्या गर्नै सक्दैन। कसैले आत्महत्या गर्यो भन्ने सुन्यो भने यो मानसिक समस्यामा रहेछ, मनोरोगी रहेछ भनेर बुझे हुन्छ। मनमा समस्या नभई कोही मर्दैन। अब वैरागी पनि त्यस्तै लाग्छ, कुनै विषयमा राग छैन। वैराग्य पुरा पुरा भोग्यो, जीवनलाई हेऱ्यो, हर एक विषय भोगेर हेऱ्यो, सम्पत्ति पनि कमायो, सम्मान पनि कमायो, स्वास्थ्य पनि कमायो, हर एक विधामा ऊ पूर्ण छ, र उसले बुझ्यो यो भोग जति भोगे पनि यो भोगको प्यास कहिल्यै मेटिँदो रहन्छ। यो अन्तिम तृप्ति होइन। जति भोग गर्दै गयो उति भोग्ने अभिलाषा बढ्दै जान्छ। यो सत्यलाई जसले अनुभव गर्यो त्यो व्यक्ति जानी जानिकन विषयहरूबाट आफू अलग हुँदै जान्छ। कसैलाई खानाप्रति अत्यन्तै मोह थियो, सधैँ खानामा ध्यान दिन्थ्यो, खाना मात्रै खाइरहन्थ्यो। खाना खाँदा खाँदा अगायो ऊ, उसले विचार गर्यो जति खाए पनि जति भोग गरे पनि तृप्ति हुँदो रहन्छ, अरू चाहना बढ्दै जाँदो रहेछ, यो चाहनाको कुनै सीमा रहन्छ। आज जति मिठो खायो भोलि अरू मिठो खान मन लाग्छ, आज जति राम्रो लगायो भोलि अरू राम्रो लाउन मन लाग्छ, कहाँसम्म जाने यसको कुनै सीमा रहन्छ। यो सत्यलाई बुझ्यो र त्यो विषयप्रतिको राग, विषयप्रतिको मोहबाट आफूलाई अलग गर्दै गर्दै आयो। उसले जानी जानी गर्यो, विषयबाट आफू छुट्यो, तर थाहा पाई पाइकन छुट्यो, छुट्छु भनेर आफ्नो चाहना अनुसारै छुट्यो। डिप्रेसनमा के हुन्छ, चाहना भोग गर्ने थियो तर भोग्न पाएन, चाहना प्राप्तिको थियो तर प्राप्त गर्न सकेन। एउटा आफूले इच्छा गरेको चिज प्राप्त गर्न नसकेको कारणले समस्यामा छ, यदि प्राप्त गर्न पाएको भए समस्यामा हुँदैन थियो। अर्को चाहिँ आफूले इच्छा गरेको चिज प्राप्त गर्यो, प्राप्त गरेर पुग्यो, भयो भन्ने उसलाई अनुभव हो, योभन्दा पनि अलग केही छ कि खोजी गर्न थाल्यो। कम महत्त्वपूर्णलाई त्याग्दै गयो र महत्त्वपूर्णलाई पाउँदै गयो, यो वैराग्य। किनभने राग त हुन्छ, कहीँ न कहीँ राग हुन्छ। वैराग्यको अर्थ पूर्ण रूपमा सबै कुरा त्याग्नु बिल्कुल होइन। उसले धेरै कुराहरू त्याग्यो तर धेरै पाउनको लागि त्याग्यो, केही पाउनको लागि केही त्याग्नै पर्छ। जुन व्यक्ति छतमा जान हिँड्यो पहिलो सिँढीमा छ, दोस्रो सिँढीमा उक्लिनको लागि त पहिलो त्याग्नै पर्छ। त्यसैले आफूभित्रको सत्य, आफैसँग भएको आनन्द प्राप्त गर्नको लागि बाहिरी विषयहरूमा रहेको आनन्द त त्याग्नै पर्छ। म विषयको सुख पनि पाऊँ अनि आफैबाट उत्पत्ति हुने सुख पनि पाऊँ एकैपटक सम्भव हुँदैन। दुईटा मध्ये एउटा छानौँ, सुख छान्ने कि आनन्द छान्ने। सुख

0: र आनन्दमा फरक छ। सुख इन्द्रिय जन्य हुन्छ। हाम्रा इन्द्रियहरूले भोग गर्न चाहेको कुरा प्राप्त भयो, भोग्न पाइयो, सुखको अनुभूति गर्छौँ। यो सुख स्वादिष्टान चक्रसँग सम्बन्ध राख्छ। स्वादिष्टान चक्र भोगको केन्द्र हो, त्यसकारण सुख विषयसँग सम्बन्धित हुन्छ, भोगसँग सम्बन्धित हुन्छ। आनन्द इन्द्रिय अतीत छ। जस्तो सुख इन्द्रिय जन्य हुन्छ भने आनन्द अतीन्द्रिय इन्द्रिय नभएको अथवा अर्को अतीन्द्रियले अनुभव गर्ने हुन्छ। आनन्दित हुनको लागि विषय चाहिँदैन। कुनै पनि विषय हट्दै हट्दै गयो, विषयबाट होइन, विषयहरू हटाउँदै गयो, निर्विषयमा गयो, त्यो निर्विषयबाट आनन्द प्राप्त हुन्छ। यस्तो शान्ति, यस्तो आनन्द, जहाँ मौनको आनन्द, कुनै चाहना होइन, चाहना नभएको अवस्थाको शान्ति। सारा सुख दुःख हाम्रो विचारसँग केन्द्रित छ, हाम्रो मनसँग केन्द्रित हुन्छ। मन भन्नु र सुख दुःख भन्नु एउटै हो, किनभने सुख दुःखको अनुभव मनले मात्रै गर्छ। जुन ठाउँमा मन नै रहेन, मन स्थिर रह्यो, सुख दुःखको अनुभव गर्ने मन रहेन, त्यो बेलामा शान्तिबाट प्राप्त हुने आनन्द अनुभव हुन्छ। शान्तिको अर्थ विचार छैन। अशान्ति भनेको मनको विचारहरू हुन्, शान्ति भनेको जहाँ मनमा विचार छैन, निर्विचार अवस्था छ, शान्त छ, त्यहाँबाट आनन्द प्राप्त हुन्छ। र जुन व्यक्तिले त्यो आनन्दको अनुभूति गर्यो, उसले विषयबाट प्राप्त हुने सुखलाई अब व्यवस्था गर्न थाल्छ, छुट्न थाल्छ। किनभने दुईटा कुरा एकैपटक हुँदैन, या त विषयको सुख भोग या आत्मिक सुख भोग, दुईटा मध्ये एउटा हो। जब व्यक्ति आफ्नो आत्मा आफ्नो बोधमा स्थिर रहन्छ, आफ्नो हुनुमा आफ्नो अस्तित्वमा स्थिर रहन्छ, त्यो बेलाको जुन आनन्द हुन्छ, त्यो आनन्द अलौकिक आनन्द, अत्यन्तै बढी सुखदायी आनन्दको अनुभव हुन्छ। र त्यो आनन्द भोगेर आइसकेपछि विषयबाट आउने सुख अत्यन्तै सामान्य लाग्छ। त्यसकारण महत्त्वपूर्ण उसले पायो, कम महत्त्वपूर्णलाई छोडिदियो, यो वैराग्य। वैराग आफै हुँदैन, वैराग त केही पाएर केही छोडेको हो। माथिल्लो सिँढीमा गयो, तल्लो सिँढी छोडिदियो, यो वैराग्य। तर जसले सिँढी नै पाएन, सिँढी भत्कियो, यो डिप्रेसन। जहाँ टेक्न चाहन्थ्यो सिँढी नै भत्कियो, गयो, यो डिप्रेसनको अवस्था। त्यसकारण आखिरी हेर्दाखेरि बाहिरबाट उस्तै उस्तै लाग्छ, दुइटैले विषय छोडे, तर एउटाले विषय छोड्यो अत्यन्तै महत्त्वपूर्ण प्राप्तिको लागि, अर्कोले विषय छोड्यो विषयबाट सुख लिन नसकेको कारणले। यो डिप्रेसनको तहमा धेरै कुराहरू आउँछन्। अब डिप्रेसन 900 प्रकारका हुन्छन्, अब एउटा मात्रै प्रकार होइन, त्यसकारण के भन्ने, एन्जाइटी भन्छन् कसैले, कसैले के भन्छन्, दुनियाँ प्रकारका डिप्रेसनहरू छन्। र यसबाट मुक्त कसरी हुने त? सबैभन्दा ठुलो कुरा, वैराग्यबाट त मुक्त हुनु परेन, किनभने उसले त परम सुखको अनुभूति गर्यो। यो डिप्रेसनबाट मुक्त चाहिँ कसरी हुने? डिप्रेसनबाट मुक्त हुने एउटै मात्रै निर्विकल्प विधि हो, ध्यानको विधि। ध्यानबाट हामी डिप्रेसनबाट मुक्त हुन सक्छौँ। अब औषधिहरू पनि छन्, अब डक्टरहरूले पनि यसमा मद्दत गर्न सक्छन्, औषधिहरू पनि छन्, तर औषधिबाट सधैँको लागि ठिक हुन्छ जरुरी छैन, किनभने फेरि त्यस्तै घटना घट्यो भने बल्झिन सक्छ। यसको अर्थ औषधि नगर्नु होइन, डक्टरसँग सम्पर्क नगर्नु होइन, किनभने सबैको आआफ्नो क्षेत्र छ, आआफ्नो विधा छ, कुनै पनि विधाको आफ्नो महत्त्व छ, कोही भन्दा कोही कम यो जगतमा छैन, सबैको आफ्नो महत्त्व छ। त्यसकारणले त्यहाँ पनि सम्पर्क गर्नुपर्छ। अब समस्या भएपछि त डक्टरकोमा जानु पर्यो, तर स्थायी समाधानको लागि चाहिँ ध्यानको अभ्यास गर्नै पर्छ। ध्यानको अभ्यास गर्दाखेरि डिप्रेसनको समस्या आफै छुट्छ। किन छुट्छ भने नि, ध्यान गर्दा गर्दै उसले त्यो अतीन्द्रियबाट प्राप्त हुने सुख अथवा त्यो आनन्दको अनुभूति गर्छ जो विषयबाट आएको होइन। उसलाई विषयबाट सुख नपाएकोमा निराशा थियो, अब विषय नभइकन पनि उसले सुखको अनुभव गर्यो, अलिकति मात्रै पनि ध्यानको स्वाद उसले पायो भने उसलाई के लाग्छ भने सर्वाधिक महत्त्वपूर्ण मैले पाएँ। र महत्त्वपूर्ण पाइसकेपछि त डिप्रेसनमा जाने कुरै भएन, किनभने डिप्रेसन भनेको अभाव हो, मैले यो यो खोजेका थिएँ पाइनँ भन्ने हो। जब खोजेको कुरा उसले पायो, स्वत मनको समस्या कम हुँदै जान्छ, खुसी हुन्छ व्यक्ति। जब एकपटक खुसी भयो, आनन्द पाएपछि त खुसी हुनु स्वाभाविक कुरा हो। मैले महत्त्वपूर्ण पाएँ भन्ने बित्तिकै एक प्रकारको आत्मविश्वास बढेर आउँछ, आफैप्रति गर्व लाग्न थाल्छ, आहा क्या गजब पाएँ मैले। त्यसपछि शरीरमा पनि रसायन परिवर्तन हुन्छ, शरीरमा भएका विकारहरू आफै हटेर जान्छन् र व्यक्ति शारीरिक रूपमा पनि स्वस्थ भएको अनुभव गर्छ, मानसिक रूपमा पनि स्वस्थ भएको अनुभव गर्छ। यसको लागि ध्यान गर्नु अत्यन्तै जरुरी छ र यो ध्यान कुनै पनि बेलामा गर्न सकिन्छ, बिहान, दिउँसो, बेलुका, जतिखेर आफूसँग समय छ आफ्नो समयमा ध्यान गर्न सकिन्छ। तर उत्तम समय चाहिँ ब्रह्म मुहूर्त, ब्रह्म मुहूर्त भनेको बिहानको 3-5 बजेको समय चाहिँ सर्वाधिक उपयुक्त हुन्छ भनेर भनिन्छ। तर त्योभन्दा पनि उपयुक्त समय भनेको आफ्नो फुर्सदको समय।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
2: झण्डो आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।

बनी मदनारी नाचे मदनारी, हों हूँ वारी वारी झांकी लखी न्यारी, ब्रजरस मधुरी हे मदनारी भोलेनाथ, यो अशरणलाई आफ्नो ममतामय शरण प्रदान गर्नुहोस्। आशुतोष भगवान भोलेनाथसँग युगल सरकार श्री राधा कृष्णको नित्य विहारको याचना सहित अध्यात्म सन्देश कार्यक्रम सुनेर सत्सङ्ग प्राप्त गर्न लालायित श्रोताहरू कार्यक्रममा हार्दिक स्वागत गर्दै यो सोमबारको बिहानीमा पञ्चाक्षर मन्त्र

0: श्रोताहरू, भगवान भोलेनाथ श्री सतीजीको वियोगले कयौँ वर्ष ध्यानमा नै लिन हुनुभयो। उहाँको ध्यान भङ्ग गर्न कामदेवले आफ्नै श्रीमती रतिसहित प्रयत्न गर्यो। देवलोकको एक माइक जीव नै त हो कामदेव। उसले सर्वसमर्थ भगवान भोलेनाथमा आफ्नो प्रभाव पार्न सक्छु भन्ने अहङ्कार लिएर गयो, जसको परिणामस्वरूप भगवानले उसलाई आफ्नो तेस्रो नेत्र खोलेर भस्म गरिदिनुभयो। त्यसै बेलादेखि भोलेनाथको नाम मदनारी रहन गयो। मदन माने कामदेव र अरि माने शत्रु, दुवैको सन्धिद्वारा मदनारी हुन जान्छ। भगवान श्री पशुपतिनाथकै कृपाले आज पञ्चम मूल जगद्गुरुद्वारा प्रतिपादित सिद्धान्त हामीले स्वामी श्री हरिदासजीद्वारा नेपाली भाषामा नै सुन्न पाएका छौँ। भगवानको कृपालाई आत्मसात गर्दै अब श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: पदार्थ किन चाहन्छौ? अरे यो सब चिज भएपछि फेरि दुःख निवृत्ति हुन्छ, सुख प्राप्ति हुन्छ, आनन्द हुन्छ। आनन्द छोरोले फिस तिर्न नपाएर कराइरहेको छ, त्यो तरकारी बेचेर बजारमा फेरि फिस तिरेपछि आनन्द हुन्छ, त्यसको कचकच सुन्न पर्दैन। श्रीमती जहिले पनि तिजको बेलामा साडी भएन भने कचकच गर्छ, साडी किनेर ल्याएपछि आनन्द हुन्छ, कचकच सुन्न पर्दैन। त्यस कारण यानी कि किसानको पनि उद्देश्य के भयो? आनन्द प्राप्ति, सुख प्राप्ति। हरेक व्यक्तिको सोध्दै जानुहोस् त अन्तिम लक्ष्य जुन छ आनन्द प्राप्ति, सुख प्राप्ति, दुःख कोही छ। आज लगभग 7 अरब मनुष्य छ, सब सुख चाहन्छन्। एक व्यक्ति मेरो अगाडि खडा गरिदिनुहोस् जो दुःख चाहोस्। सब सुख चाहन्छन्। सुखम मे भूयात् दुःखम मे मा भूत, शास्त्र भन्छ। सब सुख चाहन्छन्, दुःख कोही चाहँदैन। हेर्नुहोस् एक उद्देश्य भयो कि भएन सिद्ध गर्ने। मैले कार्य अनेक छन्, कोही डाक्टर छन्, कोही इन्जिनियर छन्, कोही व्यापारी छन्, कोही किसान छन्, तर उद्देश्य सबको एक, सुख। कार्य अनेक हुन्, लक्ष्य अनेक बनाउन्, तर अन्तिम लक्ष्य सुख नै हो, नै नै ठिक। हेर्नुहोस् मानिलिनुहोस् एक व्यक्ति भिखारी छ, अझ सरल तरिकाले बुझ्नुहोस्। एक भिखारी किन भिख माग्छ? दरिद्रताको कारण, भरे के खाउँछ त्यसैले माग्न बस्या छ। त उसलाई सोध्नुहोस् तिमी के चाहन्छौ? त उसले भन्नेछ कि मेरो दरिद्रता जाओस्, निर्धनता जाओस्। ठिक, त एक व्यक्तिले उसलाई सल्लाह दियो, ए यो भिख मागेको पैसा थोरै बचाइ बचाइकन आजकल तमाम प्रकारको लटरीहरू खुलेका छन्, चिट्ठा हाल न, चिट्ठा परिहाल्छ कि भाग्य बल्झिन्छ कि। त उसले पनि त्यही अनुसार वर्षौँसम्म महिनौँसम्म केही पैसा जोगाउँदै गयो, एउटा चिट्ठा खरिद गर्यो र बाई चान्स 1 करोड फर्स्ट प्राइज वाला चिट्ठा त्यसैलाई पर्यो। तब करोडपति भयो, दरिद्रता गयो। अब उसले के गर्यो? त्यो 1 करोड रुपियाँ लिएर आयो अनि घरमा दराजमा बन्द गर्यो, फेरि कचौरा लिएर भिख माग्नु बस्यो, भिख माग्नु बस्यो। अब के हाल्छ? अब दरिद्रता गयो। बस यही हो त उद्देश्य, धनको दरिद्रता जाओस्। होइन, त्यो धनद्वारा अब सुखका सामान खरिद गर्नु, घर बङ्गला नोकर चाकर ये सब के का लागि? ताकि सुख प्राप्ति होस्। केवल दरिद्रता जाओस् त्यो होइन, सुख प्राप्ति नै हो हरेकको लक्ष्य। ठिक, हेर्नुहोस् हामी सुख नै चाहन्छौँ, दुःख चाहन सक्दैनौँ, असम्भव। हर कार्यको पछाडि सुख सुख सुख सुख। कोही व्यक्ति किन बस्छ? सुख प्राप्ति होला कि भनेर। फेरि एकछिनपछि थाकेर उठ्छ किन? अब बस्दा बस्दा दुःख भयो, अब उठेपछि सुख प्राप्ति होला। हर कार्यको पछाडि भोजन किन गर्छ? सुख प्राप्ति होला भनेर। उद्देश्य सुख, विपरीत कार्यमा पनि सुख नै चाहनुहुन्छ, ध्यान दिनुहोस्। विपरीत कार्यमा जस्तै हाँस्नुमा सुख, त्यो व्यक्ति आज किन हाँसिरहेछ? अरे आज एकदम खुसी छ, दङदास छ, उसको छोरोले फर्स्ट डिभिजनमा पास गरेछ, हाँस्दैछ। तर यो छिमेकी चाहिँ रुँदैछ। के को लागि रुँदैछ? दुःखको लागि रुँदैछ होइन, सुखकै लागि रुँदैछ। हेर्नुहोस्, कार्य विपरीत छ तर लक्ष्य उही हो, सुखको लागि। किन? कोही मरे उसको त मरेको दुःख जुन छ रोएर आँसुद्वारा निकाल्दैछ सुखको लागि। कार्य विपरीत तर उद्देश्य एक, सुख प्राप्ति। अरे तपाईँहरू सोध्नुहोस्, कोही व्यक्ति रोइरहेछ, के भयो? अरे यस्तो भयो कि पहिरो आयो, सब घरबार लग्यो पहिरोले, परिवार पनि सब मरे, कोही रहेनन् मेरो, बेसहारा भएँ म, त्यसैले रुँदैछु। अब तपाईँ सल्लाह दिनुहोस्, अरे यत्रो दुःख त तिमीलाई अलरेडी छ, फेरि किन रोएर दुखी हुँदैछौ? तपाईँले यो बताउनु भयो भने मनोचिकित्सक या डक्टरहरूले तपाईँलाई गाली गर्ने छैन। हे चुप लाग्नुहोस्, रुन दिनुहोस्, त्यसलाई रोएर दुःख निकाल्न दिनुहोस्, नत्र हर्टफेल हुन्छ, रोएन भने त मर्न सक्छ। रुन देऊ, रोएपछि हल्का हुन्छ, सुख प्राप्ति हुन्छ, यो भावनाले रुन्छन्। यानि कि कार्य विपरीत छ। अघिसम्म कोही व्यक्ति भोकले खानलाई मरिरहेथ्यो, भो भोक लाग्यो ल्याऊ, तपाईँले लगेर दिनुभयो भोजन, एक थाल दुई थाल खुब खाने रहेछन्, चारै थाल खाला, पाँचौँ थाल राखिदिनु, तपाईँ भयो भयो, पुग्यो, अब खाँदिन। किन? अब नखानमा सुख, अघि खानमा सुख थियो नि, अहिले विपरीत कार्य, नखानमा सुख, अब कार्य विपरीत तर लक्ष्य सुख। सब सुख चाहन्छन्, चाहे आस्तिक होस् चाहे नास्तिक, ध्यान दिनुहोस्, यहाँ यो प्रश्नै छैन। त्यसैले म पहिले बताउने गर्छु, मेरो प्रवचन जुन छ म दार्शनिक प्रवचन दिन्छु, वेदशास्त्रको प्रमाण दिएर, तर्क दिएर, त्यसैले आस्तिक नास्तिक सबलाई स्वागत छ मेरो प्रवचनमा। किनकि कोही नास्तिक नै होस् त्यसले पनि यो भन्न सक्दैन कि म दुःख चाहन्छु, चाहन्छ सुखै चाहे आस्तिक होस् सब सुख चाहन्छन्। हेर्नुहोस्, हाम्रो सनातन वैदिक संस्कृतिमा एक महान विद्वान भए, विद्वान तर नास्तिक, डिक्लेयर नास्तिक। तपाईँहरू मध्ये कतिजना नास्तिक भए पनि बताउन चाहनुहुन्न म नास्तिक भनेर, तर यहाँ डिक्लेयर्ड। उनी भन्थे कि यावत् जीवेत सुखम जीवेत, ऋणम कृत्वा घृतम पिवेत, भस्मीभूतस्य देहस्य पुनरागमनम कुतः। यो चार वाक सिद्धांत, यो सिद्धांत अनुसार, अरे जतिन जेल बाँच शरीरलाई सुख देऊ, ऋण गरेर पनि घिउ खाऊ, घिउ पिऊ, मस्त रहू, त्यो ऋण पनि तिरे पनि हुन्छ, नतिरे पनि हुन्छ। अरे मरेपछि कसले देखा छ नरक स्वर्ग भगवान इत्यादि, यो चक्करमा नपर, मस्ती गर। यो सिद्धान्त, यो फिलोसफी, त यिनी पनि सुखै चाहन्छन्। यावत् जीवेत सुखम जीवेत, सुखम सुख नै नै। अब हेर्नुहोस्, यी चार बाघ को थिए तपाईँलाई जब म बताइदिन्छु आश्चर्य लाग्छ। यी चार बाघ सिद्धान्तका प्रणेताहरू कोही होइन, देवताहरूका गुरु, बुद्धिका अन्तिम अथोरिटी, ज्ञानका अन्तिम अथोरिटी बृहस्पति स्वयं थिए। अब बताउनुहोस्, देवताहरूका गुरु यत्रा ठुला विद्वान नास्तिक कसरी भए? यसको पछाडि एक रहस्य छ, किनकि उनमा जति ज्ञान थियो नि बृहस्पतिमा थियो छ। हेर्नुहोस्, बृहस्पतिमा जति ज्ञान छ त्यो ज्ञानलाई चार भाग लाउनुहोस् र चार भागको एक भाग लिनुहोस् र एउटा तराजुमा राख्नुहोस् त्यो ज्ञानलाई। बृहस्पतिमा जति ज्ञान छ त्यसलाई चार भागमा विभक्त गरेर एक भाग तराजुमा राख्नुहोस् र बाँकी यो संसारमा जति पनि ज्ञान छ जीवहरूसँग त्यो ज्ञान सबै बटुलेर तराजुको अर्कोतर्फ राख्नुहोस्। तैपनि बृहस्पतिको चार भागको एक भाग ज्ञानलाई यो संसारको सबको ज्ञानले चुनौती दिन सक्दैन, भारी हुन्छ, त्यही गरुङ्गो हुन्छ बृहस्पतिकै ज्ञान। त्यति ज्ञान त उनी नास्तिक कसरी भए? हेर्नुहोस्, यसको कारण यो थियो कि एकपटक शुक्राचार्यजी जो असुरहरूका गुरु थिए, असुरहरूलाई बलियो बनाउनको निमित्त तपस्यारत भए, तपस्या गर्न गए कि म वरदान प्राप्त गरौँ भगवान्बाट, फेरि असुरहरूको उन्नति हुनेछ। जब यो कुरा देवताहरूले थाहा पाए त दुखी भए, अब फेरि हामीलाई लखट्नेछन् स्वर्गबाट, त गए गुरुजीको शरणमा बृहस्पतिजीका, गएर बताए कि शुक्राचार्यजीले राक्षसहरूलाई बलियो बनाउनलाई तपस्या गर्दैछन्, अब के गरौँ हामी? बृहस्पतिजीले भने, डोन्ट वरी, चिन्ता नगर, म यसको उपाय निकाल्छु। त बृहस्पतिजी स्वयं शुक्राचार्य बने, ध्यान दिनुहोस्, राक्षसहरूका गुरु बने, आफ्नो भेष बदले। त शुक्राचार्य त तपस्यारत थिए, त पसे असुरहरूकोमा, राक्षसहरूकोमा, त सब राक्षसहरूले देखे हाम्रो गुरुजी आए तपस्याबाट, शुक्राचार्यको भेषमा थिए, स्वागत गरे, सब पूजा आराधना गरे। त शुक्राचार्यजी बनेका बृहस्पतिजीले त्यहाँ उपदेश दिए तिनीहरूलाई, हेर, मैले तपस्या गरेर आएँ, त तिमीहरूको निमित्त मैले सब कमाइ धमाइ गरेर ल्याएको छु, अब त्यो अनुसार सुन तिमीहरूले के गर्नु छ। हेर, यो मरेपछि जुन छ स्वर्ग नरक देवता भगवान यो सब चक्करमा पर्न नहुने रहेछ, मैले यही सिद्ध गरे, उल्टो पाठ पढाए, ताकि राक्षसहरू तपस्या इत्यादि गर्नतिर नलागुन्, गरे त फेरि बलिया हुन्छन्, देवतालाई हानि पुर्याउँछन्, त उल्टो कुरा सिकाउन थाले कि हेर यसो गर कि खाऊ पिउ मस्ती गर, जीवन मस्ती गर्नका लागि हो, यो तपस्या उपस्या पुनर्जन्म इत्यादिको लागि होइन, यो त सब ध्वास हो, ढोक्ला हो, ढोङ हो, यो सब तपस्या इत्यादि जुन गर्दछन्, त मैले यही सिद्ध गरे, त्यसैले तिमीहरू खानु पिउनु मस्ती गर्नु र यही अनुसार गर्नु, म यहाँबाट गएपछि त्यो देवताहरूको गुरु बृहस्पति शुक्राचार्य म जस्तै बनेर आउनेछ र तिमीहरूलाई यसको विपरीत बताउनेछ कि यसो गर्नु हुँदैन, त त्यो नक्कली हुनेछ, त्यसलाई पिटेर लखट्नु यहाँबाट। यो पनि बताइदिए, कसले बताए? बृहस्पति, भेषमा शुक्राचार्य थिए असुरहरूका गुरु, त यति उपदेश दिएर हिँडे, त राक्षसहरू मस्ती गर्न थाले, अब जाँड बाङ खाने, एकदम मस्ती गर्ने। त उता गुरुजी तपस्यारत थिए, इन्द्रले एक सुन्दरी पठाइदिए शुक्राचार्यको तपस्या भङ्ग गर्नलाई, त सुन्दरीको चक्करमा परेर शुक्राचार्यजी भाँडिएर आए, कमाइ धमाइ केही गर्न सकेनन् तपस्यारत, दुखी भएर आए। अब आफ्ना चेला चपेटासँग केही समय बिताएर फेरि अर्को उपाय खोज्नु पर्ला, यसै त दुखी थिए। आए, जब आए यो सोच थियो कि चेला चपेटाले स्याहार सुसार गर्लान्, भित्र के पछ त लाठो लिएर दौडे राक्षसहरू, यही हो बृहस्पति, भेष बदलेर आएको, लखट लखट पनि लखटिदियो। त हेर्नुहोस्, राक्षसहरूको पतन गर्नको निमित्त देवताका गुरु बृहस्पतिले राक्षसहरूको गुरुको भेष बदलेर जुन उपदेश दिए, त्यसैलाई चारवाक सिद्धान्त भनिन्छ। त्यो सिद्धान्तले नरक स्वर्ग भगवान केही मान्दैन, यही शरीरलाई सुख देऊ बस यही मान्दछ। त यो भए तापनि यो पनि सुख नै चाहन्छ, चाहे नास्तिक हुन् चाहे आस्तिक हुन्, सब सुख चाहन्छन्, कोही दुःख चाहँदैन। त अब निष्कर्ष के निस्क्यो चार दिनसम्मको मन्थनको, कि जुन वेदले बतायो मानव देह अमूल्य छ, लक्ष्य जान, त लक्ष्य के हो? सुख। अब यहाँ प्रश्न यो उठ्छ कि हामीले संसारमा प्राप्त गरेको सुख चाहिँ के हो? त ध्यान दिनुहोस्, त्यो सुखै होइन, सुखको वास्तविक परिभाषा के हो र त्यो सुख कहाँ छ, यो महत्त्वपूर्ण विषय छ। त भोलि म तपाईँहरूलाई बताउनेछु कि वास्तविक सुख चाहिँ के हो त। श्रीमद् सद्गुरु भगवान की।
0: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको दार्शनिक प्रवचन। आदरणीय श्रोताहरू, अत्यन्त महत्त्वपूर्ण विषयमा निरूपण गरिएको यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा पनि अवश्य सुन्नुहोला। आदरणीय श्रोताहरू, प्रवचन सुनेर प्राप्त ज्ञानलाई प्रयोगात्मक रूप दिनु पनि अनिवार्य हुन्छ, अन्यथा केवल